0: उम्मेद्वार मात्र निर्वाचित हुने गरेका छन्। राष्ट्रिय सभाको उम्मेद्वार हुने व्यक्तिले निर्वाचन मण्डलमा समावेश रहेका मतदाता मध्येबाट एक प्रस्तावक र एक समर्थक खोज्नुपर्ने कानूनी व्यवस्था छ। त्यसले पनि राष्ट्रिय सभामा राजनीतिक दल बाहिरबाट स्वतन्त्र ढंगले उम्मेद्वार बन्न अप्ठ्यारो छ। संविधान र कानूनले स्वतन्त्र रूपमा उम्मेद्वार हुनबाट बन्देश पनि गरेको छैन। मतदाता प्राय सबै राजनीतिक पार्टीका भएपछि पार्टीको साथ र समर्थन बिना स्वतन्त्र उम्मेद्वार राष्ट्रिय सभामा पुग्न सम्भावना नरहेको राष्ट्रिय सभाका पूर्व सदस्य एवं वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी बताउँछन्। प्रदेश सभाको खारेजी, राष्ट्रिय सभा र स्थानीय तहलाई गैर दलीय बनाउने, सांसदलाई मन्त्री नबनाउने विषयका लागि संविधान संशोधन आवश्यक हुने जनाइएको छ। अहिलेको संविधानले मन्त्री हुन संघीय सांसद बन्नै पर्नेमा समेत जोड़ दिएको छ। संविधानमा संघीय संसद सदस्य नभएको व्यक्ति मन्त्री हुन पाउने तर छ महिनाभित्र संसद सदस्य बन्नुपर्ने व्यवस्था छ। त्यसैले अहिलेको संविधान अनुसार संघीय संसद सदस्य नभएको व्यक्ति छ महिनाभन्दा बढ़ी मन्त्री हुन मिल्दैन। राष्ट्रपा नेतृत्वको सरकारले संविधान संशोधनका लागि समेत तयारी थालिसकेको छ। संविधान संशोधनका लागि एजेण्डा पहिल्याउन कार्यदल समेत गठन गरिएको छ। सम्भव छ स्थानीय तह र राष्ट्रिय सभामा गैर दलीय चुनाव शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको छ।
1: राष्ट्रिय परीक्षा बोर्डले हालै सार्वजनिक गरेको कक्षा बाह्रको नतिजा त्रुटिपूर्ण रहेको भन्दै विद्यार्थीहरू आन्दोलित भएका छन्। शिक्षा मन्त्रालयको निर्देशनमा 45 दिनभित्रै हतारमा नतिजा प्रकाशन गर्दा मूल्यांकन प्रक्रियामा गम्भीर लापरवाही भएको उनीहरूको गुनासो छ। यसै विषयलाई लिएर असन्तुष्ट विद्यार्थीहरूले बिहिबार राजधानी काठमाण्डुको माइती घर मण्डलामा प्रदर्शन गरेका छन्। यता शिक्षा मन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रियागत मन्त्रालय र स्पष्ट र विश्वस्त रहेको बताउनु भएको छ। नतिजा समयमै सार्वजनिक गर्न कुनै अनुचित हतार नगरिएको दावी गर्दै उहाँले आवश्यक जनशक्ति थपेर र प्रशासनिक झन्झटहरू छुट्याएर मात्र तोकिएकै समयमा नतिजा ल्याइएको स्पष्ट पार्नु भएको छ।
0: सरकारले सरकारी, सामुदायिक र निजी अस्पतालले अनिवार्य रूपमा विपन्न तथा असहाय बिरामीका लागि 10% सैया सहित सम्पूर्ण सेवा निशुल्क प्रदान गर्नुपर्ने अनलाइन पोर्टल जारी गरेपछि निजी अस्पतालहरूको संगठन अफिन, एसोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्यूशन अफ नेपालले त्यसलाई अस्वीकार गर्दै आएको छ। सरकारले जारी गरेका शासकीय सुधार सम्बन्धी 100 कार्यसूचीमा यो पनि समावेश छ। शासकीय सुधार सम्बन्धी कार्यसूची अनुसार स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले लक्षित वर्ग निशुल्क उपचार कार्यविधि सहित उपचार पोर्टल जारी गरेको छ। पोर्टललाई मन्त्रालयको वेबसाइटमा राखिएको छ। यसबाट कुन अस्पतालमा कति निशुल्क सैया खाली छ वा छैन भन्ने जोसुकैले पनि हेर्न मिल्छ। सेवा दिने र लिने दुवै पक्षलाई पारदर्शी बनाउन यो व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।
1: सुकुमवासीको चेतावनी, बस्ने ठाउँ देखाऊ नत्र पुरानै बस्ती फर्किन्छौं शीर्षकमा हिमालय टाइम्स खबर लेख्छ। किर्तिपुर स्थित राधास्वामी सत्संग होल्डिङ सेन्टरमा आश्रम लिइरहेका सुकुमवासी तथा विस्थापित परिवारले स्थायी बसोबासको व्यवस्था नगरी आफूहरूलाई जबरजस्ती हटाइए पुरानै बस्तीमा फर्केर छाप्रो हाल्न बाध्य हुने चेतावनी दिएका छन्। बागमती सभ्यता एकीकृत विकास समितिले होल्डिङ सेन्टरमा बसिरहेका परिवारलाई असार 12 गते भित्र स्थान खाली गर्न सूचना जारी गरेपछि उनीहरू थप चिन्तित बनेका हुन् र आक्रोशित बनेका हुन्। पीड़ित परिवारले सरकारको निर्णयप्रति गम्भीर असन्तुष्टि जनाउँदै स्थायी व्यवस्थापनको स्पष्ट योजना नआएसम्म आफूहरूलाई हटाउन नहुने बताएका छन्।
0: मलेसियामा शून्य लागत अर्थात इम्प्लोइ पे मोडलमा कामदार पठाउने म्यान पावर कम्पनीको प्रयासलाई ठगहरूको गिरोहले कसरी गुजल्छ र उनीहरूको नियन्त्रणमा लिन प्रहरीको व्यवहार कति असहयोगी छ भन्ने उदाहरण बिहिबार नयाँ बानेश्वरमा देखिएको एक घटनाले खुलासा गरिदिएको छ। मलेसियाको प्रिमियम साउण्ड र सोल्युशन्स एसजीएन बीएसटीले फ्यूजन इन्टरनेशनल प्राइवेट लिमिटेडमा 15 पुरूष कामदारको डिमाण्ड दि इम्प्लोइ पे मोडलका आधारमा छनौट गरी पठाउन सम्झौता गरेको थियो। सही डिमाण्ड देखाएर ठगहरूको गिरोहले 2,50,000 रूपियाँसम्म उठाउन खोजेपछि फ्यूजन इन्टरनेशनल प्राइवेट लिमिटेडले आफै स्ट्रिङ अपरेशन चलाएर ठगहरूलाई प्रहरी नियन्त्रणमा पुर्याउन खोज्दा प्रहरीले वैदेशिक रोजगार विभागको कार्यक्षेत्र भन्दै पन्छेपछि चोरलाई चौतारो, साधुलाई सुली भन्ने पुरानो नेपाली उखान चरितार्थ भएको उक्त म्यान पावर कम्पनीका संचालकहरूले बताएका छनृ।

वर्ल्ड कप 2026 को अवसरमा सिजिटिभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी, खेल सँगै भरोसा सँगै।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। बजेट विनियोजनमा विवाद भएपछि लुम्बिनी प्रदेश सरकारको बजेटमाथिको छलफल प्रभावित बनेको छ। असार एकमा प्रदेश सरकारले 37.38 अर्ब करोड़को बजेट सार्वजनिक गरेको थियो। प्रदेश सभामा आर्थिक मामिला मन्त्री गणेन्द्र कार्कीले पेश गरेको उक्त बजेट वक्तव्य उपर गत सोमबारबाट संसदमा छलफल गरी कार्यसूची तय गरिएको थियो, तर समानुपातिक तवरबाट बजेट नआएको भन्दै सांसदहरूले विरोध गरेपछि अहिलेसम्म पनि बजेटमाथिको छलफल प्रारम्भ हुन सकेको छैन।
2: केही दिनपछि 15 असारमा सरकारले 23 औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाउँदैछ। कृषि मन्त्रालय, कृषि विभाग अन्तर्गत बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले सबै पालिकालाई पत्र पठाउँदै भव्यताका साथ दिवस र महोत्सव मनाउन आग्रह गरेको छ।
1: देशभरिका सबै सरकारी कार्यालयहरूमा प्रयोग हुने सफ्टवेयर सरकारले नै बनाउने गरी मन्त्री परिषद तथा प्रधानमन्त्री कार्यालय मार्फतमा एउटा छुट्टै कार्यालय गठन गर्ने भएको छ। त्यसका लागि तयारी भइरहेको र सम्भवत आगामी साउनदेखि सञ्चालनमा आउने प्रधानमन्त्री कार्यालयका एक कर्मचारीले बताएका छन्।
2: अबदेखि अनुसन्धान गर्ने निकायको मौखिक निर्देशनमै पनि ब्याङ्क तथा वित्तीय संस्थाहरूले ब्याङ्क खाता रोक्का गर्न सक्ने भएका छन्। नेपाल राष्ट्र ब्याङ्कले ब्याङ्क तथा वित्तीय संस्थाहरूका लागि जारी गरिएको एकीकृत निर्देशनमा संशोधन गर्दै ब्याङ्क खाता रोक्का तथा फुकुवा अनुसन्धान गर्ने निकायको मौखिक निर्देशनमा गर्न सक्ने व्यवस्था गरेको हो।
1: नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं होटल व्यवसायी नरेश लाल श्रेष्ठले विदेशी पाहुनालाई वेलकम ड्रिंक्सका रूपमा मोहीको प्रयोग गर्नुपर्नेमा जोड़ दिएका छन्। नेपाल डेरी एसोसिएशनको आयोजनामा दही चिउरा खाऊ, धान दिवस मनाऊ, स्वदेशी उत्पादन प्रयोग गरी किसान र उद्योगीको मनोबल बढ़ाऊ नारासहित आयोजित दही चिउरा प्रवर्धन तथा उपभोग कार्यक्रम 2083 उपाध्यक्ष श्रेष्ठले दही चिउरा प्रवर्धन कार्यक्रमले नेपाली संस्कृति, मौलिकता र परम्पराको जगेर्ना गर्ने र स्वदेशी उत्पादनको खपतले स्वदेशी मुद्रा बाहिर नबाट बच्ने बताएका छन्।
2: सचेतनाका कारण पछिल्लो समय डेरीजन्य उत्पादन दही र मोहीको खपत बढ़दै गएको छ। विगत वर्षहरू जस्तै यस वर्षको असार 15 गते देशभर 75 लाख लिटर दही खपत हुने नेपाल डेरी एसोसिएशनले जनाएको छ।
1: नेपाल जीवन बीमा व्यवसाय विस्तार हुँदै गएको देखिएको छ। पछिल्ला वर्षहरूमा वित्तीय सचेतनाको वृद्धि, बीमा कम्पनीहरूको सेवा विस्तार, डिजिटल प्रविधिको प्रयोग तथा जीवन र स्वास्थ्य जोखिमप्रति नागरिकमा बढ़दो जागरणका कारण जीवन बीमा क्षेत्रमा विशेष सुधार देखिएको हो।
2: टाइम्स हायर एजुकेशन टीएचईद्वारा आयोजित ग्लोबल सस्टेनेबल डेभलपमेन्ट कंग्रेस जीएसडीसी 2026 क्रममा जकार्तामा ग्लोबल प्राली र टाइम्स हायर एजुकेशन बीच रणनीतिक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ।
1: व्यवसायी अजय राज सुमार्गीमाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले विस्तृत अनुसन्धान शुरू गर्दै उनको राहदानी रोक्का गरिएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको आग्रहमा अध्यागमन विभागले उनको राहदानी रोक्का राखेको हो।
2: अब शेयर बजार मापक नेप्से परिसूचक बिहिबार पनि घटेको छ। नेपाली स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक यस दिन 8.50 अंक 0.31% घटेर 2651.52 अंकमा बन्द भएको हो।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र एक्स जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। भेनेजुएलामा 7.2 र 7.5 म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प जाँदा जनधनको ठूलो क्षति भएको छ। भूकम्पमा 188 जनाको मृत्यु भएको छ भने 1500 जना घाइते भएको कार्यवाहक राष्ट्रपति डेल्सी रेड्रिगेजले जानकारी दिनुभएको छ।
1: अब खेल खबर। विश्वकप फुटबल 2026 अन्तर्गत बिहीबार सम्म एबाट मेक्सिको र दक्षिण अफ्रिका, सम्म बीबाट स्विजरल्याण्ड र सह आयोजक क्यानाडा तथा सम्म सीबाट ब्राजिल र मोरक्को क्रमशः सम्म विजेता र उपविजेता बनेर अन्तिम 32मा पुगेका छन्। त्यस्तै विश्वकप अन्तर्गत नै अहिले ट्युनिसिया र नेदरल्याण्ड्स बीचको खेल जारी छ। जारी खेलको पहिलो हाफ सकिँदा नेदरल्याण्ड्स 2-0 अग्रता कायम गरेको छ भने नेदरल्याण्ड्सले 7 मिनटभित्रै 2 गोल प्रहार गरेको थियो। त्यस्तै डायलस रंगशालामा जापान र स्वीडेनको खेल पनि अहिले जारी छ। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ।
2: अब विचार विश्लेषणको पालो। जति ठूलो स्थानीय तह उति टाढा सरकार शीर्षकमा उद्धव प्याकुरेलको विचार कान्तिपुरमा छापिएको छ। स्थानीय तहका ठूला संरचना सुशासनका लागि होइनन्, बरू जनताबाट सरकारलाई टाढा राख्ने औजार मात्र हो। यसले स्थानीय रूपमा काम गर्ने र गरेकालाई नेतृत्वमा आउन उल्झन सिर्जना गर्छ नै सांस्कृतिक तथा सामाजिक स्थानीयतामा खासै चासो नराख्ने सेलिब्रेटीहरूलाई चुनाव जिताउन पनि सहयोग गर्छ।
1: जलवायु परिवर्तन र पर्वतीय जीवन शीर्षकमा नम्रता शर्माको विचार नागरिक दैनिकमा छापिएको छ। भूमि प्राकृतिक स्रोत तथा जलवायु अनुकूलन सम्बन्धी निर्णय प्रक्रियामा महिलाहरूको सहभागिता र प्रभाव सीमित छ, जबकि वातावरणीय परिवर्तनबाट सृजित बोझको ठूलो हिस्सा उनीहरूले नै वहन गरिरहेका छन्। हिन्दूकोश हिमालय क्षेत्रबाट अमुदरिया, सिन्धु, गंगा, ब्रह्मपुत्र, इरावती, सल्विन, मेकोङ, याङसे, पहिलो नदी र तरिम सहित एसियाका प्रमुख नदी प्रणालीको उद्गम हुन्छ। यी नदीले करिब 24 करोड़ मानिसलाई पानी, पारिस्थितिकीय सेवा तथा जीविकोपार्जनको अवसर प्रदान गर्छन्।
2: हस्त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
4: दैनिक ₹197 ₹50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: हावाहुरी चलेको बेला के गर्ने?
7: घरको झ्याल र ढोका बन्द गर्ने,
6: आगोका स्रोतहरू बन्द गर्ने,
7: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
6: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
7: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
6: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
7: हावाहुरी चलेको बेला के नगर्ने,
6: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
7: बिजुलीको तार लत्रिएको छ भने नछुने,
6: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
7: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
6: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्ज द्वारा जारी सन्देश।

0: अहिले बिहानको 6 बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज
2: आइएनबाट अब प्रसारण हुँदैछ।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असार 12 गते शुक्रबार, जुन 26 तारीक सन् 2026, नेपाल सम्बत 1146, जेठ शुक्ल पक्षको द्वादशी तिथि, अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरूद्धको दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: विपदको पूर्व सूचना संकलनका लागि गाउँ गाउँमा सशस्त्र प्रहरीका 1,00,000 भन्दा बढ़ी व्यक्ति सूचकका रूपमा परिचालन। बन्द भएका 100 भन्दा बढ़ी चिया उद्योग संचालनमा कक्षा 12 नतिजाको बारेमा अध्ययन गर्न समिति गठन। असन्तुष्ट विद्यार्थीको प्रदर्शन।
1: 27 पालिकाले अझै ल्याएनन् बजेट। महानगरहरूको प्राथमिकता फोहोर व्यवस्थापन र सेवा सुधार। व्यवसायी सुमार्गीमाथि विस्तृत अनुसन्धान शुरू। राहदानी रोक्का।
0: देशभर हालसम्म 10% पनि पुगेन रोपाई। लागू औषधबाट छुटकाराका लागि परामर्श महत्वपूर्ण। ट्राफिक नियम उल्लंघन गर्नेलाई 500 देखि 1,00,000 रूपियाँसम्म जरिवाना प्रस्ताव।
1: भेनेजुएलामा गएको भूकम्पमा मृत्यु हुनेको संख्या 188 पुग्यो, 1,500 घाइते। अत्यधिक गर्मीबाट बस्न उच्च सतर्कता अपनाउन फ्रान्सको आग्रह। नाटो आफू विरूद्ध लागेको इरानको दावी।
0: र फिफाद्वारा एन्फा निलम्बनमा अन्तर्राष्ट्रिय खेलमा प्रभाव पर्ने। विश्वकपमा मध्यराती नर्वे र फ्रान्स, सेनेगल अनि इराक भिड्ने। अन्य 4 खेल बिहान हुँदै।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा वर्खाको शुरूआत सँगसँगै गाउँ गाउँबाट विपदका सूचना संकलनका लागि सशस्त्र प्रहरीले 1,00,000 भन्दा बढ़ी जनशक्ति परिचालन गर्न लागेको प्रसंग।
1: विपद व्यवस्थापनको सूचना संकलनलाई प्रभावकारी बनाउन हरेक जस्तो गाउँमा विपद सूचक तयार गरिएको छ। सशस्त्र प्रहरी बलका अनुसार हालसम्म 1,68,956 जना विपद सूचक तयार गरिएको हो। गाउँमा कुनै विपदका घटना भएमा ती सूचकले तत्काल सूचना सुरक्षा निकायलाई जानकारी गराउनुका साथै उद्धारमा पनि खटिनेछन्। स्थानीय तहसँग समन्वय गरी सशस्त्र प्रहरीले 2 वर्ष अघि विपद सूचकको अवधारणा ल्याएको हो। सूचक मध्ये कतिपयलाई विपद सम्बन्धी तालिम समेत दिइएको छ। मुख्य गरी विपदका घटनाका तत्काल सूचना प्राप्तिका लागि विपद सूचक तयार गरिएको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी नेत्रबहादुर कार्कीले बताउनुभयो। यसले उद्धारको काम छिटो हुने भएकाले क्षति कम गराउन सहयोग पुग्ने पनि उहाँले विश्वास व्यक्त गर्नुभएको छ। कतिपय सूचकलाई स्थानीय तहले मोबाइल खर्च समेत उपलब्ध गराउने गरेका छन्। विपद व्यवस्थापनमा समुदायको सहभागिता बढ़ाउने उद्देश्यले सशस्त्र प्रहरीले विपद सूचक तयार पारेको छ। यसैबीच मनसूनजन्य विपदलाई लक्षित गरी सशस्त्र प्रहरीले 54 स्थानमा अस्थायी मनसून प्रतिकार्य बेस स्थापना गरेको छ। स्थान थायी प्रकृतिका कारणबाट खटिन समय लाग्ने भएकाले अस्थायी बेस राखिएको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी कार्कीले बताउनुभयो। उहाँका अनुसार विपद जोखिम स्थानको पहिचान गरी कोशीमा 6, मधेसमा 11, बागमतीमा 16, गण्डकीमा 4, लुम्बिनीमा 7, कर्णालीमा 2 र सुदूरपश्चिममा 8 बेस स्थापना गरिएको छ। अन्य 16 स्थानमा भने सशस्त्र प्रहरीका थायी प्रकृतिका बेस रहनेछन्। विपद व्यवस्थापनका लागि सशस्त्रले आफ्ना 21,679 जनशक्तिलाई अनुशिक्षण तालिम दिएर तयारी अवस्थामा राखेको छ। 8,180 जनालाई भने 24 घण्टा स्टन्ड बाई राखिएको र 11 विपद जोखिम स्थानमा सशस्त्र प्रहरीले 134 जना गोताखोर राखेको पनि जनाएको छ। त्यस्तै 8 मास काउन्टी भेहिकल र 8 ए क्लास एम्बुलेन्स तयारी अवस्थामा राखेको समेत प्रवक्ता कार्कीले बताउनुभयो।
3: विपद सूचकहरूलाई चाहिँ हामीले तालिम दिएको हुन पनि सक्छ, नहुन पनि सक्छ। केही विपद सूचकहरू स्वयंसेवकको रूपमा तालिम पनि प्राप्त गर्नु भएको छ, होइन? स्वयंसेवकहरूले चाहिँ तालिम प्राप्त गरेको हुनुहुन्छ उहाँहरू चाहिँ। विभिन्न स्थानीय तहहरूमा हामीहरूले चाहिँ स्वयंसेवकहरूलाई स्थानीय तहले मनोनयन गरेका व्यक्तिहरूलाई हामीले स्वयंसेवकको तालिम प्रदान गरेका छौँ। उहाँहरू चाहिँ विपद घटेको खण्डमा स्थानीय समुदायकै मान्छेहरु हुनुहुन्छ उहाँहरू तत्काल उहाँहरू चाहिँ विपद उद्धारको लागि खटिनुहुन्छ त्यसको लागि हामीहरूले उहाँहरूलाई तालिम प्रदान गरेर स्किलहरू विपदको लागि चाहिने सिप ज्ञान प्रदान गरेका छौँ।
0: कक्षा बाह्रको नतिजा प्रकाशनमा लापरवाही गरिएको भन्दै विद्यार्थीहरूले सरकारका प्रवक्ता समेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेलको विरोध पनि गरेका छन्। हतारमा नतिजा प्रकाशन गरेर हजारौं विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको आरोप लगाउँदै असन्तुष्ट विद्यार्थीहरूले सामाजिक सञ्जाल टिकटक रेडिज र फेसबुक लगायत मार्फत मन्त्री पोखरेलको राजीनामा समेत माग गर्न थालेका छन्। नतिजाप्रति असन्तुष्टि जनाउँदै केही विद्यार्थीहरूले हिजो काठमाडौँको माइती घरमा विरोध प्रदर्शन पनि गरे। छिटो नतिजा सार्वजनिक गर्ने नाममा उत्तर पुस्तिका परीक्षणमा गम्भीर त्रुटि गरिँदा विद्यार्थीको भविष्यमा असर परेकाले आन्दोलनमा उत्रिनु परेको उनीहरूको भनाई छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा बाह्रको नतिजामा 5 असारमा सार्वजनिक गरे लगतै सामाजिक सञ्जालमा असन्तुष्टिहरू पोखिन थालेको हो। त्यसै गरी पछिल्लो समयमा सामाजिक सञ्जालमा भाइरल भइरहेका कतिपय भिडियोमा विद्यार्थीले रोएरै आफ्नो समस्या र आक्रोश समेत पोखेको देख्न सकिन्छ। टिकटक बाहेक युवामाझ लोकप्रिय अर्को प्लेटफर्म रेडिटमा पनि यस्तै किसिमका आक्रोशहरू देखिन थालेका छन्। कृति भूषाल जो विद्यार्थीको रूपमा हुनुहुन्छ, नतिजाको गतिभन्दा पनि त्यसको निष्पक्षता र विश्वसनीयता सर्वोपरि हुने बताउनुहुन्छ। त्यसै गरी शिक्षा मन्त्री पोखरेलले यस विषयमा छानबिन गर्न समिति समेत गठन गर्नुभएको छ। कक्षा बाह्रको नतिजाको विषयमा विद्यार्थीबाट व्यक्त असन्तुष्टिबारे छानबिन गर्न शिक्षा तथा खेलकुद मन्त्रालयले हिजो नै समिति गठन गरेको हो। समितिमा मन्त्रालयका उपसचिव र पाठ्यक्रम विकास केन्द्रका उपसचिव सहितको प्रतिनिधित्व रहने शिक्षा तथा खेलकुद मन्त्री पोखरेलले जानकारी दिनुभएको छ। उक्त समितिले कक्षा बाह्रको उत्तर पुस्तिकाको स्याम्पलिङ परीक्षण, परीक्षाङ्क तथा तथ्याङ्क प्रविष्टि डेटा एन्ट्रीको प्रमाणीकरणका विषयमा अध्ययन गर्ने जनाइएको छ। बोर्डले कक्षा बाह्रको नतिजा गत शुक्रबार मात्रै सार्वजनिक गरेको हो। अघिल्लो वर्ष 61.17% रहेको नतिजा यस वर्ष वृद्धि भएर 69.75% पुगेको छ। तर हतारमा नतिजा प्रकाशन गर्दा लापरवाही भएको र उक्त लापरवाहीका कारण परीक्षार्थीको नतिजा फरक परेको भन्दै विद्यार्थीहरूले राजधानीको माइतीघर मण्डलमा हिजो प्रदर्शन गरे। तर शिक्षा मन्त्री पोखरेलले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरिएको समेत पटक पटक प्रष्टीकरण दिँदै आउनु भएको छ। नतिजामा असन्तुष्टि जनाउँदै शान्तिपूर्ण रूपमा आफ्नो धारणा राख्न गरिएको आन्दोलनप्रति आफूले सम्मान गर्ने पनि मन्त्री पोखरेलले उल्लेख गर्नुभएको छ।
1: नेपाली चियाको भारत निर्यातमा कडाई भएपछि चिया पठाउन नसक्ने भन्दै बन्द भएका 100 भन्दा बढ़ी चिया उद्योग हिजोदेखि संचालनमा आएका छन्। यही असार 1 गतेदेखि बन्द भएका उद्योगको स्थानीय संघीय सरकार र स्थानीय तहसंघको सहमतिपछि संचालनमा आएका हुन्। इलाम, झापा, पाँचथर, भोजपुर, कास्की लगायतका जिल्लाका चिया उद्योग तयारी चियाको सहज निर्यातको वातावरण तयार गर्न माग गर्दै बन्द भएका थिए। सरकारले चियाको समस्या समाधानका लागि गठन गरेको कार्यदलले चियाको समस्या समाधान गर्न के गर्न सकिन्छ भन्ने बारेमा राय उद्योगीहरूसँग सुझाव समेत लिएका कारण बन्द भएका उद्योगहरू सञ्चालनमा ल्याइएको नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुले सीआईएमसँग बताउनुभयो।
4: अब नेपाल सरकारले तपाईँको चियालाई फेसिलिटेट गर्ने भनेको छ, होइन? हामीले केही चिजहरू राखेका छौँ, उहाँहरू चियालाई चाहिँ कसरी प्रमोट गर्ने त्यसलाई सिरियसली लाग्नुभएको छ र हामीलाई उहाँहरूले चाहिँ अब मार्केट एक्सप्लोर गर्नको लागि जे कुनै पनि हदसम्म उहाँहरूले हामीलाई सहयोग गर्ने भन्ने कुरा आएको छ।
1: यसमा केही बुधारमा सहमति भएको छ?
4: एक्ज्याक्टली यो बुधा भन्ने चाहिँ छैन, छलफल भएको छ, होइन? हामीले तपाईँको उहाँको एकदम स्वकीय टिम, प्रधानमन्त्रीको स्वकीय टिम छ, हामीले आजदेखि खोलिसक्यौँ। हजुर,
0: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो महाधिवेशनमा 900 सदस्यीय केन्द्रीय सदस्यका लागि निर्वाचन सम्पन्न भएको छ। स्वदेशका प्रतिनिधिले मतदान गरेर नतिजा समेत आइसक्दा प्रवासबाट भएको मतदानको नतिजा नटुङ्गिदासम्म निर्वाचन आयोगले अन्तिम नतिजा सार्वजनिक नगर्ने बताएको छ। देशभित्र भएको मतदानको नतिजा अनुसार केन्द्रीय राजनीतिमा सक्रिय रहेकादेखि सांसद र मन्त्रीसम्म बनेकाहरू मात्रै होइन, प्रदेश र जिल्ला कमिटिमा रहेर राजनीति गरेकाहरू पनि सूचीमा अगाडि देखिएका छन्। गैराती सार्वजनिक मत परिणाम अनुसार निवर्तमान उपसभापति डाक्टर स्वर्णिम वाग्लेले सबैभन्दा धेरै 2656 मत प्राप्त गर्नुभएको छ। महाधिवेशन भद्रगोल भएको भन्दै प्रतिनिधि र नेताहरूकै गुनासो पनि बढ़दै गएको छ। 6 पदाधिकारीका लागि आज निर्वाचन हुँदैछ। साँझै सकिएको केन्द्रीय सदस्यको मतदानको नतिजा बिहानसम्म पनि भएन सार्वजनिक। पदाधिकारीको उम्मेद्वार बन्न केन्द्रीय सदस्य हुनुपर्ने मापदण्ड छ तर निर्वाचन कमिटीले परिणाम सार्वजनिक नगर्दै पदाधिकारीको धमाधम उम्मेद्वारी दर्ता भएको हो। 3849 महाधिवेशन प्रतिनिधि मध्ये 2959 अर्थात 76.88% मतदान गरेको पाइएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा लागू औषध मुक्तिका लागि परामर्श र औषधि उपचारको महत्व
5: बिस्तारै बिस्तारै जीवनलाई हेर्ने दृष्टिकोणहरूमा परिवर्तन आयो र यो सम्भव छ।
0: 76.88% मतदान गरेको पाइएको छ।

0: फसेर चाहिँ म सुध्रिन्छु अथवा यो गर्छु भनेर चाहिँ हुँदैन।
1: ट्राफिक नियम उल्लंघन गर्नेलाई 500 देखि 1,00,000 सम्म जरिवानाको प्रस्ताव 27 पालिकाले अझै ल्याएनन् बजेट। महानगरहरूको प्राथमिकता फोहोर व्यवस्थापन र सेवा सुधारमा, व्यवसायी सुमार्गीमाथि विस्तृत अनुसन्धान शुरू, राहदानी रोका लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
4: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
1: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटीज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो।
5: हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
6: सम्पर्क 01-5421-708, 01-5431-443, पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: तपाई अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
8: आजको गोर्खा पत्रको पहिलो पृष्ठमा मतदान सम्पन्न अन्तिम परिणाम आउन बाँकी शीर्षकमा राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनको खबर प्रकाशित गरेको छ भने बहसमा संहिता पुनर्संरचना शीर्षकमा पनि पहिलो पृष्ठमा खबर प्रकाशित छ। भित्र विश्वमा वातावरण सहज बनाउने मौद्रिक नीति ल्याउन सुझाव शीर्षकमा अर्को खबर छ। बाँकी स्थानीय तहको बजेट असार मसान्त भित्रै ल्याउने तयारी शीर्षकमा अर्को खबर प्रकाशित छ। आगामी आर्थिक वर्ष 2083-84 लागि 753 स्थानीय तह मध्ये असार 10 गते गाउँ र नगरसभामा बजेट पेश नगरेका 29 वटै स्थानीय तहले असार मसान्त भित्रै बजेट सभामा पेश गरी पारित गर्ने तयारी गरेका छन्। स्थानीय तहको आन्तरिक समस्याले गर्दा बजेट सभामा पेश गर्न नसकेको स्वीकार गर्दै ती स्थानीय तहले असार मसान्त भित्रै बजेट सभामा पेश गरी पारित गर्ने तयारी गरेका हुन्। असार 10 गते भित्र बजेट पेश गर्न नसकेपछि असार मसान्त भित्रमा बजेट ल्याउँदासम्म पनि अनुदान कटौती हुँदैन। स्थानीय सरकार सञ्चालन ऐन र अन्तर सरकारी वित्त व्यवस्थापन ऐनले आगामी आर्थिक वर्षका लागि सबै स्थानीय तहले असार 10 गते भित्र गाउँ र नगरसभामा बजेट पेश गर्ने र असार मसान्त भित्र पारित गर्नुपर्ने व्यवस्था गरिएको छ। त्यस्तै न्यूनतम पारिश्रमिक नदिनेलाई कार्यवाहीको चेतावनी शीर्षकमा पनि अर्को खबर प्रकाशित छ।
1: कान्तिपुर दैनिकमा छापिएको खबर छ, सुमार्गीमाथि विस्तृत अनुसन्धान शुरू, राहदानी रोकका शीर्षकमा यज्ञ बन्जाडेले लेख्नु भएको यो खबर हो। व्यवसायी अजय राज सुमार्गीमाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले विस्तृत अनुसन्धान शुरू गर्दै उहाँको राहदानी रोका गरिदिएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको आग्रहमा अध्यागमन विभागले राहदानी रोका राखेको हो। सुमार्गीले ट्याक्स हेभन करका लागि अनुकूल स्थान मानिने साइप्रस र ब्रिटिश भर्जिन आइल्याण्डमा फर्जी कम्पनी खड़ा गरी प्रत्यक्ष वैदेशिक लगानी ल्याई सम्पत्ति शुद्धिकरण गरेको आरोपमा 2074 अनुसन्धान शुरू भएको थियो। प्रारम्भिक अध्ययनमै कैफियत भेटिएपछि विस्तृत अनुसन्धान गर्न लागिएको थियो, तर राजनैतिक पहुँचमा उहाँमाथि अनुसन्धान अघि बढ़न नसकेको खबरमा उल्लेख छ। अहिले विभागले त्यही विषयमा विस्तृत अनुसन्धान अघि बढ़ाएको छ। 2074 अनुसन्धान शुरू भए पनि राजनैतिक पहुँचमा रोकिएको थियो, अहिले अनुसन्धान ब्युताइएको हो भनेर खबरमा लेखिएको छ। विशेष र उच्च अदालत जनकपुरले शुरू गरे प्रत्यक्ष प्रसारण शीर्षकमा दुर्गा दुलालले लेख्नु भएको खबर छ। सर्वोच्चको संवैधानिक इजलासमा पनि परीक्षण गरिँदैछ, सुनवाईलाई चाँडै

0: नियमित रूपमा प्रत्यक्ष प्रसारण गर्ने तयारी गरिएको छ। विशेष अदालत काठमाडौँ र उच्च अदालत जनकपुरले इजलासमा हुने सुनवाईको लाइभ अर्थात स्ट्रीमिङ प्रत्यक्ष प्रसारण थालेका छन्। विशेष अदालतले मंगलबार र उच्च अदालत जनकपुरले आइतबार लाइभ स्ट्रीमिङ थालेका हुन्। सर्वोच्च अदालतमा पनि लाइभको तयारी भइरहेको खबरमा उल्लेख गरिएको छ। अर्को खबर छापिएको छ कान्तिपुर दैनिकमै, 27 पालिकाले ल्याएनन् बजेट शीर्षकमा यो खबर छापिएको छ। कोशीका 5, मधेशका 11, बागमतीका 2, गण्डकीका 1, लुम्बिनीका 4, कर्णालीका 1 र सुदूरपश्चिमका 3 पालिकाले 10 असारसम्म पनि बजेट सार्वजनिक गर्न नसकेको खबरमा भनिएको छ। महानगरहरूको प्राथमिकता पूर्वाधार निर्माण, फोहोर व्यवस्थापन र सेवा सुधार शीर्षकमा पनि खबर छापिएको छ। विराटनगरबाट पर्वत पोर्तेल, पर्साबाट शंकराचार्य, त्यसै गरी चितवनबाट रमेश कुमार पौडेल, पोखराबाट दीपक परियार र काठमाडौँबाटै ऋषिराम पौड्यालले लेख्नु भएको खबर हो। महानगरले शहरी व्यवस्थापन र पूर्वाधारलाई उच्च प्राथमिकतामा राख्दा पोखराले पर्यटन र वातावरणलाई जोड़ दिएको छ। भक्तपुरले कृषि तथा खेल पूर्वाधारमा लगानी बढ़ाएको छ भने विराटनगर, ललितपुर र वीरगंजले शिक्षा, स्वास्थ्य र सामाजिक विकासलाई पनि प्राथमिकतामा राखेका छन्। नयाँ पत्रिका दैनिकमा होल्डिङ सेन्टरबाट सुकुम्बासीको चेतावनी, विकल्प नदी निकाले पुरानै ठाउँमा छाप्रो बनाउँछौ शीर्षकमा शिवहरी घिमिरेले लेख्नु भएको खबर छ। उपत्यका नदी किनार क्षेत्रबाट हटाइएका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले बिना विकल्प होल्डिङ सेन्टरबाट नहटाउन आग्रह गरेका हुन्। उनीहरूले यथाशीघ्र स्थायी बसोबास हुनुपर्ने बताउँदै विकल्प नदी होल्डिङ सेन्टरबाट बाहिर निकालेमा पुरानै ठाउँमा गएर छाप्रो बनाएर बस्न बाध्य हुने चेतावनी पनि दिएका छन्। भित्री पन्नामा गैरदलीय स्थानीय तह र प्रदेश सभा खारेजीको प्रस्तावले राजनीति तरंगित शीर्षकमा प्रेम गौतम र सुरोजङ पाण्डेले लेख्नु भएको खबर पनि छापिएको छ। ट्राफिक नियम उल्लंघन गर्नेलाई 500 देखि 1,00,000 रूपियाँसम्म जरिवाना प्रस्ताव शीर्षकमा टेकराज थामी लेख्नुहुन्छ। सरकारले ट्राफिक नियम उल्लंघन गर्नेलाई 500 देखि 1,00,000 रूपियाँसम्म जरिवाना हुने गरी कानून निर्माण प्रक्रिया अगाडि बढ़ाएको छ। भौतिक विकास मन्त्रालयले अघि बढ़ाएको यो प्रक्रिया सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2081कै निरन्तरता हो। विगतका सरकारले ट्राफिक नियम उल्लंघन गर्ने विरूद्ध कसूर अनुसार जरिवाना हुने गरी सवारी तथा यातायात व्यवस्था ऐन विधेयक तयार गरेको थियो। मन्त्रालयले अहिले छलफल प्रक्रिया पनि अगाडि बढ़ाएको सोही विधेयकमाथिको हो। मादक पदार्थ तथा नशालु पदार्थ सेवन गरी सवारी साधन चलाएमा 35,000 देखि 50,000, निर्धारित सुरक्षित गति सीमाभन्दा बढ़ी गतिमा चलाएमा 25,000 देखि 50,000, अपारदर्शी सीसा वा सीसामा वस्तु राखी सवारी चलाएमा 1,00,000 रूपियाँ, बाटो इजाजत पत्र नलिई सार्वजनिक सवारी साधन चलाएमा 10,000, सवारी जाँच पास नगराई सवारी चलाएमा ठूला सवारी साधनलाई 15,000, ट्राफिक संकेत पालन नगरेमा वा लेन अनुशासन उल्लंघन गरेमा वा मोबाइल चलाएमा 3,000 देखि 10,000, अनधिकृत रूपमा ट्राफिक संकेत हटाएमा बिगारेमा 5,000, बिना अनुमति विदेशी सवारी साधन चलाएमा 25,000, सेफ्टी बेल्ट वा हेलमेट नलगाई सवारी साधन चलाएमा 3,000, सवारी साधनको ढोका खुला राखी चलाएमा 5,000, सड़कमा फोहोर फालेमा 1,000, दुर्घटनापछि चालकले कर्तव्य पालन नगरेमा 2,000, निषेधित क्षेत्रमा हर्न बजाएमा 500 रूपियाँ जरिवाना गर्ने प्रस्ताव गरिएको छ। अर्को खबर छापिएको छ, मूल्य बढ़दा महिनामै 5 पटक इन्धनको भाव बढ़ाउने निगम, घट्दा घटाउँदैन शीर्षकमा अजित अधिकारीले लेख्नु भएको छ। चैतमा आईओसीले 2 पटक पेट्रोलियम मूल्य बढ़ाएको थियो, तर निगमले 1, 11, 17, 19 र 26 गते मूल्य बढ़ायो। तत्काल मूल्य घटाउन कांग्रेस महामन्त्रीले पनि माग गरेको खबरमा उल्लेख छ। आयल निगमका प्रवक्ता मनोज ठाकुर भने चैतमा एकैपटक 90 देखि 95 रूपियाँ प्रति लिटर मूल्य बढ़ेर आएको, त्यति बेला नेपाली बजारमा थोरै मात्रै मूल्य बढ़ाइएको थियो। धेरै पटक मूल्य बढ़ाउँदा पनि अन्तर्राष्ट्रिय बजारको तुलनामा थोरै मात्र मूल्य बढ़ाइएका कारण निगम निरन्तर घाटामा रहेका कारणले उपभोक्ताको लागि घटाउन नसक्ने उहाँले उल्लेख गर्नुभएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा भद्रगोल महाधिवेशन नेता नै असन्तुष्ट शीर्षकमा सुरेन्द्र काफ्लेले काठमाडौँ र अनिल ढकालले चितवनबाट लेख्नु भएको खबर छापिएको छ। नागरिक दैनिकमा सरकारका 3 महिना चुनौतीबीच प्रशासन सुधारमा सक्रिय सरकार शीर्षकमा ईश्वरी सुवेदीले र आर्थिक सुधारका एजेण्डा ओझेलमै शीर्षकमा दिलीप पौडेलले लेख्नु भएको खबर छापिएको छ। आर्थिक कारोबार दैनिकमा भने सरकारको आश्वासनमा चिया उद्योग खुले, निर्यातमा भारतीय अवरोध उस्तै शीर्षकमा खबर छापिएको छ। विद्युत प्राधिकरणको पुनर्संरचना मोडल तयार गर्न कार्यदल गठन गरिएको बारेमा जीवन बस्नेतले यो खबर लेख्नु भएको छ।
1: साझा खबरमा अब विदेशका खबर. दक्षिण अफ्रिकी राष्ट्र भेनेजुएलामा गएको दुई शक्तिशाली भूकम्पबाट अहिलेसम्म 188 जनाको मृत्यु भएको छ. 1500 भन्दा बढ़ी घाइते भएका छन्. उद्धार कार्य जारी रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्. राजधानी काराकास र सबैभन्दा बढ़ी प्रभावित ला गोयरा राज्यमा उद्धार कर्मीहरूले भत्किएका भवनहरूको भग्नावशेषमा फँसेका मानिसहरूको खोजी गरिरहेका छन्. संयुक्त राष्ट्रसंघका अनुसार सो राज्यमा मात्रै 100 भन्दा बढ़ी भवनहरू पूर्ण र आंशिक रूपमा ढलेका छन्. अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार 7.2 र 7.5 म्याग्नेच्युडका दुई शक्तिशाली भूकम्प एक मिनटको अन्तरमा गएका थिए. पश्चिमी युरोपमा केही दिनदेखि जारी अत्यधिक गर्मीका कारण फ्रान्स सरकारले सर्वसाधारणलाई आफ्नो दैनिक व्यवहारमा परिवर्तन गर्न आग्रह गरेको छ. फ्रान्सको स्वास्थ्य मन्त्रालयले अत्यधिक गर्मीका कारण वृद्ध वृद्धा तथा बालबालिका र युवाहरू पनि जोखिममा रहेको चेतावनी दिएको छ. अस्पतालहरूमा थप स्वास्थ्य कर्मी परिचालन गरिने तथा वृद्ध दीर्घ रोगी र अन्य जोखिममा रहेका नागरिकको विशेष उपचारमा ध्यान दिन पनि अनुरोध गरिएको छ. यता स्पेन बेलायतमा पनि धेरै दिनदेखि अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित बनेको छ. जर्मनीका पश्चिमी तथा दक्षिण पश्चिमी क्षेत्रमा हिजोको तापक्रम 40 डिग्री सेल्सियससम्म पुगेको थियो र इरानले उत्तर एटलान्टिक सन्धि संगठन नाटोमाथि आफू विरूद्धको अमेरिका इजरायल युद्ध प्रत्यक्ष संलग्न भएको समेत आरोप लगाएको छ. नाटो महासचिव मार्क रूडले अमेरिकी सैन्य कार्यवाहीमा केही सदस्य राष्ट्रहरूले सहयोग गरेको उल्लेख गरेपछि तेहरानले त्यसको कड़ा विरोध जनाएको हो. इरानको विदेश मन्त्रालयका प्रवक्ताले सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया जनाउँदै नाटो प्रमुखको अभिव्यक्तिलाई अन्तर्राष्ट्रिय कानून विपरीत युद्धमा संगठनको सक्रिय संलग्नताको स्वीकारोक्ति रहेको बताउनु भएको छ.
0: साझा खबरमा अब खेल खबर. फिफा विश्वकप 2026 अन्तर्गत जापान र स्वीडेन बीच जारी खेलमा स्वीडेनले गोल फर्काएको छ. खेलको 62 मिनटमा स्वीडेनका एन्थोनी एलांगाले गोल फर्काउनु भएको हो. यसअघि 56 मिनटमा खेलको पहिलो गोल जापानका डाइजेन मैराले गर्नुभएको थियो. अहिलेको गोलसँगै खेल 1-1 बराबरीमा चलिरहेको छ. फिफा विश्वकप 2026 अन्तर्गत समूह ई को खेलमा कुरासावसँग जित निकाल्दै आइवरी कोस्टले नकआउट चरणको यात्रा सुनिश्चित गरेको छ. आज बिहान भएको खेलमा आइवरी कोस्टले कुरासाव विरूद्ध 2-0 गोल अन्तरको जित निकालेको हो. खेलमा आइवरी कोस्टका लागि दुवै गोल निकोलस पेपेले गर्नुभयो. उहाँले खेलको 7 र 64 मिनटमा गोल गर्नुभएको हो. यो समूहमा जर्मनी 3 खेलमा 2 जित र 1 हारसँगै 6 अंकसहित अंक तालिकाको शीर्ष स्थानमा रहँदै समूह विजेता र नकआउट चरणमा प्रवेश गरेको हो. अमेरिका मेक्सिको र क्यानाडाले संयुक्त रूपमा 23 संस्करणको विश्वकप फुटबल प्रतियोगिता आयोजना गरिरहेका छन्. 48 राष्ट्रबीच विश्वकप प्रतिस्पर्धा फुटबल समर्थक रमाइरहँदा नेपाली भने निराशा बनेका छन्. फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ एन्फालाई निलम्बन गरेको छ. फिफाले हिजो एउटा विज्ञप्ति जारी गर्दै नेपाली फुटबलमा तेस्रो पक्षको हस्तक्षेप भएको बताउँदै अनिश्चितकालीन निलम्बन गरेको जनाएको छ. फिफाले एन्फा महासचिव किरण राईलाई इमेल मार्फत निलम्बनमा परेको जानकारी गराएको हो. सन् 1951 एन्फा स्थापना भएको थियो. सन् 1972 सदस्य राष्ट्र बनेको एन्फालाई फिफाले पहिलो पटक निलम्बन गरेको हो. उल्लेखित गम्भीर परिस्थिति विधानको धारा 14 उपधारा 1(i) र 3 अनुसार तेस्रो पक्षको हस्तक्षेप मानिन्छ. फिफाले भनेको छ धारा 16(1) अनुसार सदस्य संघले आफ्ना दायित्वहरूको गम्भीर उल्लंघन गरेकोमा फिफा काउन्सिलले कंग्रेसको मतदान बिना तत्काल अस्थायी निलम्बन गर्न सक्ने व्यवस्था अनुसार काउन्सिल ब्यूरोले 24 जून 2026 एन्फालाई फिफाको विधानको उल्लंघनका कारण तत्काल प्रभावबाट निलम्बन गर्ने निर्णय गरेको छ. राईलाई पठाइएको फिफाको इमेलमा उल्लेख गरिएको छ. अनि आज विश्वकप अन्तर्गत 13 असारको तालिका अनुसार नर्वे र फ्रान्सले खेल्नेछन्. सेनेगल र इराक, केप भर्डे र साउदी अरेबियाको बीचमा भोलि त्यहाँ खेल हुनेछ. उरुग्वे र स्पेन, त्यसै गरी इजिप्ट र इरान र न्यूजील्याण्ड र बेल्जियमको बीचमा पनि भोलि नै खेल हुनेछ.
1: लागू औषधको प्रभाव र उपचारका लागि परिवारका सदस्यको भूमिका, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्.

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्कोम
1: टेसो खुशीको कनेक्शन
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
3: साझा खबरमा अब लागू औषधको लतबाट मुक्ति देशभरमा 1,00,000 भन्दा धेरै लागू औषध प्रयोगकर्ता रहेको सरकारको तथ्याङ्क भए पनि यो संख्या 7,00,000 भन्दा धेरै रहेको गैर सरकारी क्षेत्रका अभियन्ताहरू बताउँछन् लत लागेपछि छुटकारा कसरी सम्भव छ करिब 14 वर्ष प्रयोगकर्ता रहेर छुटकारा पाएपछि हिजो आज जनचेतना जगाउने अभियानमा लाग्नुभएका विशाल भट्टराईसँग हामीले कुराकानी गरेका छौं
4: लामो समय झन्डै 12-14 वर्ष चाहिँ ड्रग्समा बिताए अब त ड्रग्समा मैले कस्तो जीवन बिताए त्यो मलाई थाहा छ मेरो परिवारले कति धेरै सफर गर्यो होइन अब त्यो सबै शारीरिक रूपमै धेरै कमजोर भयो मानसिक अवस्थाहरूदेखि आउने अल द टाइम एउटा बुवा आमाहरूलाई एक्सपेक्टेसन हुन्छ होइन छोराछोरीप्रति त्यो खाइसकेपछि एउटा चाहिँ बुवा आमाहरूसँग हामीले गर्ने ती व्यवहारहरू कति धेरै गरियो होला त्यो चिजहरू अहिले सुन्दा आफूलाई सोच्दाखेरि पनि रिग्रेट हुन्छ आर्थिक कति क्षति गरियो कति 8-10 वर्ष 12 वर्षको एउटा जीवनमा ड्रग्स खाएको अवधिमा मैले फर्केर हेर्ने भने त्यहाँ मलाई उपलब्धि अथवा त्यहाँ मैले खुसी हुनुपर्ने चिज फ्ल्यासब्याक मेरो केही पनि छैन
3: अहिले परिवारमा चाहिँ को हुनुहुन्छ तपाईँको
4: अहिले त मेरो सेटल परिवार छ ड्रग्स फ्री भएपछि 5 वर्षपछि अहिले म 10 वर्ष भयो ड्रग्ससँग सम्बन्धित सबै चिजहरू सेवन नगरेको
3: तपाईँको घरमा चाहिँ अहिले को घरमा परिवारमा
4: मेरो श्रीमती छोरी छ मेरो बुवा आमा हुनुहुन्छ हामी दाजु हामी जोइन्ट फ्यामिली नै छौँ 4-5 वर्ष 3 वर्ष अगाडि मैले विवाह पनि गरेँ अहिले त परिवारै हामी एउटा नर्मल परिवारै मेरो छ
3: परिवारको सदस्य विशेष त तपाईँको बुवा आमालाई भनौँ न अथवा दाजुभाइ उहाँहरूलाई तपाईँले आज यो अवसरमा भन्नुपर्ने कुरा जसलाई तपाईँले झन्डै झन्डै 14 वर्षको समयमा तपाईँलाई उहाँहरूले जुन साथ दिनुभयो
4: होइन मान्छेले जीवनमा जन्म एकचोटि पाउँछ होइन तर यो हामी म जस्तो मान्छेहरूले वास्तवमा यो पुनर्जन्मै हो दोस्रो जन्मै हो होइन
3: त्यो अरूले पनि पाउन सक्छ सम्भव
4: छ परिवारको धेरै ठुलो भेल्यु हुन्छ हेर्नुहोस् तर परिवार कस्तो भने यो अलिकति मैले यसलाई म एजुकेटिभ वेबाटै भन्न चाहन्छु किनकि यो परिवारसँग रिलेटेड कुराहरू भयो यो परिवारमा जाँदै गरेको कुरा भयो मेरो बुबा कलेजको प्रोफेसर 2-3 विषयको मास्टर्स कलेज पढाउनुहुन्छ म जस्ता विद्यार्थीहरू 1,000 पढाउनुहुन्छ उहाँको घरमा यो समस्या आयो उहाँको घरमा यो समस्या आइसकेपछि उहाँले विभिन्न वेबाट उहाँले आफूले जानेको बुझेको तरिकाबाट ह्यान्डल गर्न खोज्नुभयो तर पनि उहाँले ह्यान्डल गर्न सक्नु भएन अन्तत त्यो तरिकाबाट अगाडि उहाँ पनि बाध्य भएर मलाई उपचारमा पठाउनु भयो तर वास्तवमा मेरो आवश्यकता त्यतिखेर जसको पनि आवश्यकता उपचारै आवश्यकता हुँदो रहेछ आज मैले यो जीवन जुन पाएको छु वास्तवमा मैले उपचार केन्द्रबाटै पाएको जीवन हो नत्र म ड्रग्स छोड्न सक्दिनँ थिएँ किनकि म एउटा यस्तो स्टेपमा पुगिसकेको थिएँ भने अब खाएरै मरिदिने हो अब सकिँदैन रहेछ अब खाएरै मरिदिने हो भन्ने नि अवस्थामा पुगिसकेको थिएँ यो जुन चिज मेरो लागि भयो एउटा मिराकल जस्तै भयो म उपचार केन्द्रसम्म आएर हो पायो एउटा बाँच्न सकिँदो रहेछ भन्ने पहिले एउटा आफ्नो अवस्थाबाट माथि उठाइदिइसकेपछि बिस्तारै बिस्तारै हो पायो बिस्तारै बिस्तारै जीवनलाई हेर्ने दृष्टिकोणहरूमा परिवर्तन आयो
5: यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक
0: विपद पूर्वको सूचना संकलनका लागि गाउँ गाउँमा सशस्त्र प्रहरीका 1,00,000 भन्दा बढ़ी व्यक्ति सूचकका रूपमा परिचालन बन्द भएका 100 भन्दा बढ़ी चिया उद्योग संचालन कक्षा 12 नतिजाको बारेमा अध्ययन गर्न समिति गठन असन्तुष्ट विद्यार्थीको प्रदर्शन
5: 27 पालिकाले अझै ल्याएनन् बजेट महानगरहरूको प्राथमिक एकता फोहोर व्यवस्थापन र सेवा सुधार व्यवसायी सुमार्गीमाथि विस्तृत अनुसन्धान शुरू
0: देशभर हालसम्म 10% पनि पुगेन रोपाई लागू औषधबाट छुटकाराका लागि परामर्श महत्वपूर्ण ट्राफिक नियम उल्लंघन गर्नेलाई 500 देखि 1,00,000 जरिवाना प्रस्ताव
5: भेनेजुएलामा गएको भूकम्पमा हुने मृत्यु हुनेको संख्या 188 पुग्यो 1500 घाइते अत्यधिक गर्मीबाट बच्न उच्च सतर्कता अपनाउन फ्रान्सको आग्रह
0: र फिफाद्वारा इन्फा निलम्बनमा अन्तर्राष्ट्रिय खेलमा प्रभाव पर्ने विश्वकपमा मध्यराति नर्वे र फ्रान्स सेनेगल अनि इराक भिड्ने अन्य 4 खेल बिहान हुने
5: साझा खबरको अन्त्यमा कार्टुन कान्तिपुर दैनिकमा गजब छब्बा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं व्यङ्ग गर्न खोजिएको छ काठमाडौँ लगायत देशका विभिन्न स्थानमा बर्ड फ्लू संक्रमण देखिन थालेको छ र संक्रमण देखिरहँदा पनि कतिपय स्थानमा मासुको खरिद बिक्री रोकिएको छैन र यसको व्यापारमा संलग्नहरूले आफूलाई चाहिँ बर्ड फ्लूबाट जोगाउनको लागि विभिन्न सावधानी अपनाउने तर कारोबार बिक्री वितरण नरोक्नेतर्फ यसले संकेत गरेको छ व्यङ्ग गर्न खोजेको एउटा मासु पसल जस्तो देखिन्छ अगाडिपट्टि पसलमा दुईजना महिला र पुरूष जस्ता देखिन्छन् त्यहाँ कुखुरा अगाडिपट्टि राखेको जस्तो देखिन्छ र त्यो कारोबार त्यो त्यहाँ मासु पुर्याउनको लागि गएका व्यक्ति भने आफूले पूरै मुख छोपेका छन् अनि त्यसै गरी जुत्ता लगाएका छन् गम्बुट लगाएका छन् र माथि पनि शरीरमा पूरै प्रतिरोध त्यहाँ संक्रमण फैलिन नसकोस् भनेर त्यस्तो खालको त्यहाँ पहिरन लगाएको देखिन्छ। तिनै व्यक्तिले त्यहाँ नजिकै रहेका दुईजना व्यापारमा लागेका व्यक्तितर्फ केही भन्दैछन्। तल यस्तो लेखिएको छ,
6: बर्ड फ्लू आछ रे क्या, त्यही भएर यस्तो लुगाला भन्नुहोस् कति किलो राख्ने।
0: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भए। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम हिलो सांसद प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: सतरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
1: नमस्कार. संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ. म लील प्रकाश चन्द. संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क CIN ले उत्पादन तथा प्रसारण गर्दै आएको छ. विशेषतः संसद र सांसदलाई जनतासँग अनि जनतालाई संसद र सांसदसँग उत्तरदायी बनाउने उद्देश्यले सामुदायिक सूचना नेटवर्क CIN ले यो कार्यक्रम संवाद श्रृंखला हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ. आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग संवादका लागि हुम्लाबाट निर्वाचित सांसद जयपति रोकाया हुनुहुन्छ. यहाँलाई हार्दिक स्वागत छ मानिज्यू.
2: नमस्कार, धन्यवाद लील प्रसादजी.
1: कस्तो लागिरहेछ? तपाईँ त पहिलो पटक सांसद भएर आउनुभयो, समानुपातिक सूचीमा दुईपल्ट पर्नुभयो, तर तपाईँले अवसर पाउनु भएन होइन. झण्डै झण्डै 2040 सालदेखि तपाईँ राजनीतिमा सक्रिय हुनुहुन्छ, खुसी त अवश्य पनि हुनुहुन्छ होला. त्यो बाहेक कस्तो लागिरहेछ संसदमा अहिले पछिल्लो?
2: सर्वप्रथम त म यो पहिला नेभी संघ तरूण पार्टीको दुई कार्यकाल सभापति हुँदै म अहिले कर्णाली प्रदेशको जिल्ला कार्य समितिको सदस्य पनि हो. र यो जुन हजुरले अहिले यो जनप्रतिनिधिको यो मेरो पहिलो अनुभव हो. मैले पहिला पार्टी नेभी संघको अध्यक्ष, तरूणको अध्यक्ष जिल्लाको, त्यसपछि मैले पार्टीको सभापतिको समय मैले व्यतीत गर्दै गर्दा मेरो केही अनुभव त मलाई त्यतिखेर नै मैले अँगालिसकेको थिएँ. र
1: 40 वर्षको हुनुभयो तपाईँ.
2: हजुर.
1: ढिलो भयो कि चाँडो भयो संसदको प्रवेश अथवा यात्रा?
2: मैले पार्टीलाई मूल्याङ्कन गरेँ, मलाई अब ठिकै छ.
1: होइन, ठिक त ठिक छ, ढिलो भयो कि चाँडो भयो?
2: मेरो उमेर अनुसार मेरो ठिक हो.
1: ठिकै हो,
2: ठिकै हो.
1: त्योभन्दा अगाडि नै आउनु पर्थ्यो अथवा आउन चाहन्थे भन्ने खालको त्यस्तो
2: हुटुटी थिएन मलाई.
1: अब चाहिँ तपाईँले चुनावको बेलामा गरेको बाचाहरू याद छ कि बिर्सिसक्नुभयो?
2: मैले चुनावमा गरेका बाचा बिर्सिने त कुरै भएन. हामी हिजो नेपाली कंग्रेस र नेपाली कंग्रेसको भातृ संगठनदेखि त्यो जिल्लाको केही परिवर्तनकर्ताका लागि त्यो जिल्लामा हाम्रो जिल्लामा कुरीति र कुसंस्कार हटाउनका लागि नेभी संघबाट लागेको मान्छे हो.
1: चुनावमा चाहिँ विकास निर्माण बाटोघाटोको विषय चाहिँ अलिक बढी उठाउनु हो तपाईँले.
2: हो,
1: अरू त्यो बाहेक अरू जो हामीले नसुनेको अथवा तपाईँले भन्नु मन लागेको?
2: अब यो यस्तो छ कुरो के भने हामीले
1: हुन त फेरि नेताहरूले नजित्दासम्म चाहिँ यो ल्याउँछु त्यो ल्याउँछु यो दिन्छु त्यो दिन्छु, जितिसकेपछि मैले त के भनेको थिएँ भन्ने नै बिर्सन्छन् भन्ने सुनिन्छ.
2: अनि यस्तो हो लील प्रसादजी, अब त्यसो भएपछि अब यो मेरो कार्यकाल व्यतीत भइसकेपछि पनि इन्टरभ्यू लिन बोलाउनु होला
1: गर्छौँ अवश्य पनि हुनुहुन्छ.
2: त्यसैले हामीले पहिलो प्राथमिकता
1: सडक
2: मेरो आफ्नो र हाम्रो पार्टीको. हामीले हिजो तपाईँलाई थाहा नहुन सक्छ, हामी नेपाली कंग्रेसको नेतृत्व र नेपाली कंग्रेसले हिजो 55 सालमा त्यो जिल्लाको नेतृत्व गर्दै गर्दा हाम्रो नेता जीवनमार साईले जिल्ला विकास समितिको सभापतिको शपथ ग्रहणमा हाम्रो पहिलो एजेन्डा हो हिल्सा सिमिकोट मोटर बाटो, कवाडी सरिसल्ला कोरेटो बाटो भन्ने, खतरेबल बाटो भन्ने हामीले पहिलो घोषणा गरेको.
1: अहिले पनि त्यो त्यही तपाईँले पटक पटक उठाउनु पर्यो.
2: अहिले त्यो उठाउनु, अहिले त समय परिवर्तन भयो. अहिले अब पुरै अब मोटरेबल बाटो भनेर अब त्यो बाटोलाई कसरी पिच गर्ने? अहिले हाम्रो ट्र्याक ओपन चाहिँ भएको छ,
1: हुम्लामा पुग्यो.
2: हुम्ला सरुकामसम्म तपाईँको हाम्रो चाइनाको सिमाना हिल्सासम्म हाम्रो मोटर बाटो पुगेको छ, तर त्यो बाटो स्तर उन्नति भएको छैन. र स्तर उन्नति गर्ने कुरोमा र कालो पत्र गर्ने कुरोमा अस्ति भर्खर म शपथ ग्रहण गर्न आइसकेपछि हामीले हाम्रा आदरणीय पूर्व कर्मचारी साथीहरू र सबैसँग परामर्श गरेर अहिले फेरि हाम्रो कवाडीदेखि खारपुनाथसम्म हाम्रो लगभग पिच स्तर वृद्धि सँगसँगै पिचको पनि टेन्डर अब एक दुई दिनभित्र टेन्डर हुन्छ. त्यो चाहिँ हाम्रो कवाडीदेखि सरिसल्ला अरे बालुकुनासम्मको टेन्डर गत साल भइसकेको छ, र बालुकुनादेखि माथि सरिसल्ला र सरिसल्लादेखि माथि तपाईँको खडीखेतदेखि खारपुनाथसम्मको अहिले टेन्डर हुँदैछ. हाम्रो त्यहाँ कर्णाली कोरिडोर विशेष गरी यो हुम्लाको मात्र होइन, यो देशको आर्थिक समुन्नतिका लागि र आर्थिक समुन्नति गर्नका लागि नेपाल राज्यमा त हाम्रो प्रदेश कर्णाली प्रदेश र फेरि त्यहाँ त तपाईँको त्यो कोलिडरमा हाम्रो तीनटा प्रदेश सुदूरपश्चिम प्रदेश कर्णाली प्रदेश र त्यसपछि यो लुम्बिनी प्रदेशसँग जोडिएर हाम्रो त्यो तीनटा प्रदेशको मार्ग त भयो भयो नै त्यसरी त्रिदेशीय मार्ग पनि तपाईँको जमुनाबाट हिल्सासम्म चाइना जोड्ने बाटो दुईटा आर्थिक रूपमा ठूलो समुन्नत गरेका देशहरूका बीचमा हाम्रो देश परेको हुनाले र कैलाश मानसरोवर यात्रा गर्ने अत्यन्तै छोटो मार्ग भएको नाताले त्यो कर्णाली कोरिडोरलाई राज्यले पहिलो प्राथमिकता दिनुपर्छ भन्ने नेपाली कंग्रेस र मेरो दावा पनि हो।
3: त्यसो भए त्यसको पूरा हुनको लागि पाँचै वर्ष लाग्छ कि त्योभन्दा अगाडि सकिन्छ?
2: त्योभन्दा अगाडि सक्ने हामी प्रयत्न गर्छौँ।
3: तपाईँले कसरी प्रयत्न गर्नुहुन्छ?
2: हामी अब
3: किनभने डाडु पर्ने त तपाईँको हातमा छैन, तपाईँले सरकारलाई भन्ने हो कि अथवा समन्वय गर्ने हो कि?
2: जस्तो हामीले अर्थमन्त्रीज्यूलाई अहिलेको अर्थमन्त्रीज्यूलाई हामीले यो बजेट भाषण अगाडि पनि कुरा गर्यौं।
3: अहिले बजेटले कतिको न्याय गर्यो तपाईँले अहिले जुन सड़कको कुरा गर्नुभयो
2: त्यो हाम्रो जुन पहिलाको योभन्दा यो सरकारभन्दा अगाडिको अघिल्लो सरकारले चुनावी सरकार जुन सुशीला
3: कार्की नेतृत्वमा
2: कार्कीको नेतृत्वको पालामा जुन यो के भन्छ यो बालुकुनादेखि सरिसल्लासम्म सरिसल्लादेखि माथि खार्बुनाथसम्मको जुन बजेट सुनिश्चित गर्ने काम उहाँहरूको पाला भयो र अहिलेको सरकारले त्यसलाई समर्थन गर्नु हो, यसको लागि उहाँहरूलाई म हार्दिक धन्यवाद दिन चाहन्छु।
3: तपाईँले
2: र अहिले हाम्रो कुरो के छ भने यो कर्णाली कोरिडोर दुईटा खण्ड हेर्ने गरिरहेको छ, सरिसल्लादेखि माथि उत्तरी खण्ड तपाईँको सरिसल्लाबाट हाम्रो यो कालीकोट खण्ड यो बाजुरा कालीकोट खण्डलाई दक्षिणी खण्ड भन्छ, दुई खण्डमा विभाजित छ र दुईटा अफिस एउटा अफिस चाहिँ हाम्रो कुल्टीमा छ दक्षिणी खण्ड हेर्ने र उत्तरी खण्ड हेर्ने अफिस चाहिँ हाम्रो सिमीकोटमा छ। त्यसैले अहिले यो अब सिमीकोटभन्दा माथिको बाटो चाहिँ तपाईँको स्तर उन्नति भइसकेको छ हिल्सासम्मकै एउटा एउटा बीच बाट बीचको अहिले एउटा काम भइरहेछ तपाईँको इलिङ साइडमा अनि त्यसपछि तल्लो चाहिँ सबै टेन्डर भइरहेछ, बाटो चाहिँ धमाधम काम चाहिँ भइरहेछ।
3: तपाईँ आफै पनि निर्माण व्यवसायमा आबद्ध हुनुहुन्छ?
2: म पहिला गर्थेँ,
3: अहिले चाहिँ कसले भइरहेछ?
2: अहिले मेरो भाइहरूले हेर्नुहुन्छ।
3: यो तपाईँले अहिले जुन सडकको कुरा गर्नुभयो त्यहाँ उहाँहरूले लागिराख्नु भएको छ गरिराख्नु भएको छ?
2: होइन, त्यहाँ चाहिँ हाम्रो काम छैन।
3: तपाईँहरूको काम भइरहेछ?
2: हाम्रो त्यही साना साना कामहरू भइरहेको छ
3: हुम्ला जिल्लामै।
2: हुम्ला जिल्ला
3: यो सांसद आफैमा निर्माण व्यवसायमा कहीँ न कहीँ जोडिनु यसको सकारात्मक र नकारात्मक पाटोहरू के हुन्?
2: यो तपाईँहरूको हेर्ने दृष्टिकोण फरक गर्नु भएन, काम गरेर त खानु पर्यो नि त, कि भसार गर्नु पर्यो कि मागेरै हिँड्नु पर्यो, होइन भने क्वालिटी चेक गर्ने काम चाहिँ राज्यले गर्नु पर्यो अनि त्यसपछि काम गरेर नखाने। अहिले यो विकृति आएको जन्य आन्दोलन भएको त तपाईँहरूले देख्नु भएको छ नि त,
3: अनि सांसद पनि हुने अनि त्यसो हुँदाखेरि मान्छेले शंका गर्ने ठाउँ चाहिँ अलि बढी हुने हो कि दोष लगाउने ठाउँ बढी हो?
2: मैले सांसद भइसकेपछि त मैले त त्यो काम छोडेँ नि त। अहिले
3: तपाईँको नाम पो देखिने त अनि सहभागिता सम्मेलन त त्यसरी अनौपचारिक
2: त्यो त यस्तो यहाँ पनि त तपाईँको यो रेडियोमा पनि त कसैको सेयर होला नि त
3: काम यो सेयरवाला
2: होइन होइन मैले खालि उदाहरण मात्र दिनु खोजेको, यहाँ पनि त कसैको लगानी त हुन्छ नि, कामै गर्न नपाउने माननीय भएपछि केही कामै गर्न नपाउने केही गर्दै नगर्ने भन्ने त छैन नि।
3: त्यसो भए अब त्यहाँको जनताहरूले अथवा जसले पनि शंका उपशंका नगरोस् अथवा अरूले चाहिँ प्रश्न गर्न नपाओस् भनेर तपाईँ आफै सचेत कसरी भइराख्नु भएको छ त?
2: म अब मैले अघि पनि भने नि त म आफू इन्भल्भ नभएपछि अब्जर्भ गर्ने त जनता छन् नि त, बुझ्ने त जनता छन् नि, त्यसैले जनताले मेरो हिजोबाटको मूल्याङ्कन र मेरो प्रस्तुति के छ यो जयपति कस्तो हो भन्ने कुरो त हुम्लाका मेरा आदरणीय भगवान रूपी दाजुभाइहरूले मलाई बुझिसक्नुभएको छ र चिनि पनि सक्नुभएको छ, मेरो व्यवहार र मैले गर्नुपर्ने मेरो कर्तव्य के हो त्यो मैले बुझेको छु। यो कुरोमा हुम्लाका दाजुभाइहरूले मलाई शंका गर्दैन।
3: यदि केही पर्यो भने केही तपाईँले गल्ती गर्नुभयो भने त प्रश्न त जतिखेर पनि उठाउन सक्ने भयो।
2: अब यो गल्ती गर्यो भने तपाईँको अब अहिले अब एक्रे यो के भन्छ पुराना केसहरू उब्जिरहेछन् त
3: त्यो पनि तपाईँले गर्नुभयो भने त्यो पनि उब्जेला।
2: मैले गल्ती गरेँ, मैले त हातकडी लगाएर म जेलमा आउनु पर्यो।
3: अनि संसदमा संसद सुरु भएको लामो समय त भएको छैन, कति पटक बोल्नुभयो अहिले प्रतिनिधि सभामा?
2: मैले अहिले अब
3: जमाजमी छ पटक हुम्लाकै विषय उठाउनु भयो कि?
2: मैले प्रायः हुम्लाकै विषय उठाउँछु, हुम्लाको पनि पर्यटन प्रवर्धनका लागि, अनि त्यसपछि यो हिल्सा सिमीकोट मोटर बाटोको लागि, अनि त्यसपछि यो जुन केन्द्रीय प्रसारण लाइन यो हाम्रो बत्ती बिजुली नपुगेको हुनाले प्रत्येक बस्तीमा बिजुली पुर्याउनु पर्छ, अनि कहिलेकाहीँ अब यो दैविक प्रकोपको बारेमा पनि कुरो उठाएको छु।
3: भनेको छवटा विषय उठाउँदाखेरि छवटाकै सम्बोधन भयो कि भएन?
2: त्यसपछि विशेष गरेर अहिले हामी हाम्रो योभन्दा अघिल्लो सरकारले सिमीकोटको एयरपोर्टलाई विस्तार गर्नुपर्छ, त्यो एयरपोर्टलाई तपाईँको 3-4 बजेसम्म पनि उडान अवतरण गर्नुपर्छ भनेर मैले जसरी कुरा उठाएको थिएँ। अघिल्लो सरकारले गरेको त्यसलाई यो सरकारले अहिले निरन्तरता दिएन, र अहिले पनि तपाईँले बुझ्नुभयो होला, बुझ्नु सक्नुहुन्छ, तपाईँको 1 महिना भएको छ, 1 महिना अलि बढी भयो, तपाईँको 5,000 भन्दा बढी धार्मिक तथा सांस्कृतिक पर्यटकहरू
3: मानसरोवर जाने तीर्थयात्रीको कारण त अहिले पुरै
2: अत्यन्तै व्यस्त छ। हाम्रो एयरपोर्ट अहिले अति व्यस्त छ, र ती धार्मिक तथा सांस्कृतिक पर्यटकलाई सहज र सुलभ तरिकाले सिमीकोट अवतरण गर्ने वातावरण सिर्जना गर्नका लागि हामीले त्यहाँको एयरपोर्ट अलिकता बढाउनुपर्छ भनेर जसरी हामीले अगाडि कुरा उठाएका थियौं, र त्यतिखेरको सरकार अनि त्यसपछि यो हाम्रो प्राधिकरणले लगभग 20 करोड हाराहारीमा बजेट पनि विनियोजित भइसकेको हो, र त्यहाँको त्यो जग्गा मुआब्जा दिने कुरो अन्तिम अवस्थामा पुगिसकेपछि यो भदौ 23 र 24 को आन्दोलनले त्यो काम चाहिँ रोकियो, र अहिलेसम्म त्यो काम हुन सकेको छैन।
3: जस्तो तपाईँले 6 पटक संसदमा बोल्नुभयो, 6 वटै विषयमा त्यो तत्काल सम्बोधन भइसक्ने रहेछ कि कस्तो रहेछ त्यो
2: अनुरोध?
3: बोल्यो फलानाले बोल्यो भन्ने मात्रै भयो, तर त्यसपछि के भयो थाहा छैन।
2: तत्काल समाधान हुने कुरो होइन, जस्तो खिल्चा सिमीकोट मोटर बाटोकै कुरो गरौँ, पिचको कुरो, यस्तो उन्नतिको कुरो, त्यो त्यहाँ बोलिसकेपछि हामीले फलो पनि गर्नु पर्यो, विभागीय विभागमा जानु पर्यो, मन्त्रालय जानु पर्यो, के भएको छ, हामीले बोलेका कुराहरू कतिको तपाईँहरूले चासो दिनुभएको छ भन्ने कुरो सम्बन्धित विभागमा पनि
3: तपाईँहरू गइराख्नु भएको छ?
2: म गाइरहेछु।
3: गाइराख्नु भएको छ, केही भइरहेछ कि छैन, अथवा त्यो बोलियो सक्यो यस्तै रहेछ?
2: होइन, भइरहेछ, त्यसको अब
3: प्रतिक्रिया चाहिँ
2: सकारात्मक छ।
3: अझै के भन्नु बाँकी छ संसदमा त्यहाँ उठेर हुम्लाको बारेमा अथवा अरू त्यहाँको पर्यटकीय आर्थिक सामाजिक?
2: अब विशेष गरेर हुम्लाको बारेमा मैले फेरि बोल्नुपर्ने विशेष गरी पर्यटकको बारेमा,
3: पर्यटन
2: सम्बन्धमा, जस्तो हाम्रो लिमी भ्याली
3: अब रानी सैनिक पनि अब अत्यन्तै
2: सुन्दर छ, रानी सैनको कुरो हो, तपाईँको चुवा खोला भ्याली छ, त्यसपछि नेकपा भ्याली छ, त्यसपछि तपाईँको यारी भ्याली छ, हाम्रो जो यो के भन्छ यो तिब्बतको पठारसँग जोडिएका जति सिमानाहरू छन् अत्यन्तै सुन्दर, अत्यन्तै रमणीय र अत्यन्तै हेर्न लायक। फेरि अब लिमी भ्याली चाहिँ यस्तो पनि छ, तपाईँको जस्तो कोही पासपोर्ट बनाउन नसक्ने, चाइना ताग्लोकोटमा अरे तिब्बतमा जान नसक्ने हाम्रो नेपालका आन्तरिक पर्यटकलाई कैलाश दर्शन मार्ग नेपालबाटै हुन्छ है भन्ने कुरो पनि अहिलेसम्म नेपालका दाजुभाइहरूलाई थाहा छैन।
3: नेपालबाटै यो जुन त्यहाँको मुख्य पर्यटकीय स्थलमा पुग्न सकिन्छ र त्यो हेर्न सकिन्छ भने अझै प्रचार प्रसार भएन?
2: भएको छैन, भर्खर सुरुवात भएको छ नेपालबाट पनि। कैलाश दर्शन भनेको
3: कैलाश मानसरोवर नेपालबाट पनि गएर हेर्न सकिने भयो,
2: सकिन्छ दर्शन, कैलाश भनेको दर्शन गर्ने हो टाढैबाट, त्यो तिब्बतमा गए पनि तपाईँको दर्शन टाढैबाट हो, मानसरोवर भनेको त्यहाँ गएर नुहाउने हो, त्यसैले हिमालका नदीहरू त सबै पवित्रै हुन्, त्यो कुरो कैलाश दर्शन मानसरोवर दृश्य अवलोकन गर्ने मुख्य नाका चाहिँ अहिले हाम्रो लाप्चा भन्ने ठाउँबाट अत्यन्तै निकट देखिन्छ।
3: पर्यटकीय सम्भावना जति छ त्यसको विकास र प्रवर्धनको लागि संघीय सरकारले मात्रै गर्नुपर्ने हो कि प्रदेश र स्थानीय सरकारले पनि केही गर्नुपर्छ, त्यसलाई तपाईहरुले समन्वय गर्नुपर्छ।
2: प्रदेश सरकार र स्थानीय सरकारले पनि आफ्नो तवरबाट गरिरहनु भएको छ र हाम्रो समन्वय पनि भइरहेको छ। त्यसैले यो खालि संघलाई मात्र हेरेर
3: अथवा संघीय सांसदलाई मात्रै भनेर गुनासो गरेर मात्रै पनि नहोला, फेरि
2: बस्नु भएको छैन। स्थानीय सरकारका साथीहरू पनि हामी पनि गर्छौ, तपाईँहरू पनि गर्नुहोस्। प्रदेश कर्णाली प्रदेश सरकारले पनि ल हामी पनि तयार छौ, हामी केही गरिरहनु भएको छ र केही गर्ने प्रतिबद्धता उहाँहरूले जाहेर पनि गर्नुभएको।
3: जडीबुटीको विषय चाहिँ कतिको पर्याप्त मात्रामा
2: अत्यन्तै सम्भावना भएको जडीबुटी हाम्रो आय स्रोतको मुख्य ऊ नै जडीबुटी र तपाईँको यो पशु वस्तु पालन अहिले अब कम भयो, सबैका बालबच्चाहरू पढ्न लाए, त्यसैले पहिला त हाम्रो पशु वस्तु नै हो।
3: अनि त्यो जडीबुटीको विषयमा अहिलेको संघीय सरकार अथवा स्थानीय प्रदेश सरकारहरूको बजेटको बारेमा तपाईँको बुझाइ अथवा यो अझ बढाउनुपर्छ भन्नेमा तपाईँले केही मेहनत गरिराख्नु भएको छ भने त्यो पनि
2: सुन्छ। हामीले हाम्रो जिल्लालाई अब यो जडीबुटीको हब बनाउनका लागि केही पहिला त अध्ययन चाहिँ गर्नुपर्छ, त्यसलाई संरक्षण पनि गर्नुपर्छ, संरक्षणको सँगसँगै त्यसलाई उत्पादनमुखी पनि बनाउनु पर्ने हुन्छ।
3: त्यसो हुँदाखेरि अब जडीबुटीको विषयमा चाहिँ तपाईँले संसदमा कुरा राख्न बाँकी हो कि
2: बाँकी छ यसको बारेमा बोल्न?
3: अघि तपाईँले हुम्ला जिल्लाको समृद्धिको लागि त्यहाँको स्थानीय उत्पादन पर्यटन जडीबुटी लगायतको विकास पूर्वाधारको कुरा गर्नुभयो नि, अनि त्यसको लागि राजनीतिक दल आफ्नो सबै डाटो पनि भएको पुगेको चलाउने मान्छे त्यहाँ नेतृत्वमा भयो भने सजिलो हुँदो रहेछ कि अथवा जो भए पनि राम्रो विकासको काममा चाहिँ सबैले साथ दिँदा रहेछन्, तपाईँको अनुभव?
2: अब यस्तो अब यो थोरै हाम्रो यो के भन्छ योहरूको संस्कार नबिर्सिरहेको यो चेतना थोरै कमी भएको हुनाले राजनीति पहुँच चाहिँ पुग्नै पर्दो रहेछ। राजनीति पहुँच नपुगिकन हुने ब्युरोक्रासमा पनि पहुँच पुग्नु पर्दो रहेछ। ब्युरोक्रासले जे जति अहिले तपाईँको नेतृत्वले राजनीतिले जति जे गरे पनि आखिरी काम गर्ने त तपाईँको कर्मचारी तन्त्र नै हो नि त, थाई सरकार त कर्मचारी तन्त्र हो नि त। कर्मचारी तन्त्रमा पहुँच नपुगेको हुनाले हुम्लाले कता कता घाटा बेहोर्नु पर्यो जस्तो मलाई महसुस भइरहेको।
3: तर मन्त्री त बेला बेलामा पाइराख्यो त हुम्लाले?
2: हुम्लाले मन्त्री पाएको त मैले एउटै त्यो पर्यटन मन्त्री हुनुभयो, त्यसपछि चाहिँ
3: प्रदेशमा
2: चाहिँ हाम्रो नेतृत्व भइरहेछ, अब मुख्यमन्त्रीको नेतृत्व पनि गर्नुभएको छ र अहिले जलस्रोत सिंचाई तथा जलस्रोत मन्त्रालयको पनि नेतृत्व गर्नुभएको छ।
3: नेतृत्व भनेको संघीय मात्रै नेतृत्व हो कि प्रदेश र स्थानीय?
2: प्रदेशको पनि, प्रदेश स्थानीय सबैको नेतृत्वको आवश्यकता पर्छ।
3: त्यसो भए अहिलेसम्म कति भयो त, के भएन, के भयो नेतृत्व हुँदाखेरि?
2: नेतृत्व हुँदाखेरि अब त्यो भयो कि भएन भन्ने कुरो जनताले महसुस गर्छन्। हामीले त अब जो हुनुपर्ने हो जसरी हुनुपर्ने हो त्यो चाहिँ हुन सकेन। अब धेरै
3: कमजोरी भयो भन्ने लाग्छ।
2: पहिलो त हाम्रो प्रकृतिले नै हामीलाई सौन्दर्य चाहिँ दिएको छ, यो भौतिक पूर्वाधार गर्नका लागि त अत्यन्तै कठिन छ नि त। अहिले पो तपाईँको बाटो पुगेर पो सहज भयो त, नत्र तपाईँको 50 केजीको सिमेन्टको तपाईँको 12-13 हजारसम्म पनि हालेको मूल्य परेको ठाउँ
3: ढुवानीको कारणले
2: गर्दाखेरि प्लेनबाट लानुपर्ने, केजीको 250 जति तिर्नुपर्ने, त्यसले गर्दाखेरि थोरै विकास निर्माण पैसा जति सबै त नेपालमा रह्यो, अझ छड लानु पर्यो, सिमेन्ट लानु पर्यो, अरू भौतिक संरचना निर्माण गर्नका लागि तलैबाट लानु पर्यो नि त। त्यसो त्यो चाहिँ महँगो, अहिले चाहिँ अब बाटो पुगिसकेपछि अत्यन्तै सहज भएको छ र अब अहिले चाहिँ विकासको फड्को चाहिँ अत्यन्तै मारेको छ।
3: अनि संसदमा अब नियमित संसदको बैठकमा जाने कुरा त भइहाल्यो, संसदीय समितिमा कतिको तपाईँको सक्रियता सहभागिता कस्तो
2: छ? संसदीय समितिमा म पूर्वाधार समितिमा छु,
3: विकास निर्माण बाटोघाटो बनाउने समितिमै पर्दो रहेछ
2: हजुर।
3: के छ तपाईँले आफ्नो जिल्लाको विकास निर्माणमा योगदान पुर्याउनको लागि संसदीय समिति मार्फत के भूमिका निर्वाह?
2: मैले पनि संसदीय समितिमा मैले पहिलो प्राथमिकता चाहिँ त्यहाँको समितिका हाम्रो सभापतिज्यूलाई पहिलो प्राथमिकता कर्णाली कोरिडोरलाई हिल्चासम्मको मोटर बाटोलाई तपाईँहरूले कुनै पनि हालतमा यसलाई पिच नगरिकन हाम्रो हुम्ला जिल्ला मात्र होइन यो देशको मेरुदण्ड नै तपाईँको वास्तवमा साँच्चै त्यो बाटो सहज र सरल ढङ्गले हामी हिल्चासम्म पुग्न पायौँ भने हामीले इन्डियन धार्मिक पर्यटकहरू धान्न सक्दैनौँ।
3: अनि पूर्वाधार समितिको सभापतिसँग तपाईँले यो बारेमा छलफल गर्नुभयो के भन्नुभएको छ त हाम्रो माननीय आशिष गुजुरेल?
2: हामीले उहाँले चाहिँ हामी कर्णालीलाई र यो कोरिडोरलाई कर्णाली कोरिडोरलाई हामी विशेष रूपमा हेर्छु र तपाईँले बारम्बार भनिरहनु भएको छ बारम्बार घसघचाइरहनु भएको छ विभागीय मन्त्रीलाई अर्थमन्त्रीलाई र प्रधानमन्त्रीले पनि हामीलाई जो कर्णाली प्रदेशका सबै सांसदहरूलाई उहाँहरूले बोलाउनु भएको थियो त्यो त्यसमा पनि मेरो आफ्नो हुम्ला जिल्लाको प्रतिनिधित्वको हिसाबले मैले प्रधानमन्त्रीज्यूको कार्यालयमा सम्माननीय प्रधानमन्त्रीज्यूको कार्यालयमा पनि मैले बुझाएको छु।
3: अहिले अर्थमन्त्रीले त संसदमै भन्नुभयो क्या अरे कर्णाली लगायतका केही प्रदेशलाई हामीले विशेष अलि केन्द्रित गरेका छौँ भनेर बजेटमा
2: त्यो त भनेर देख्ने कुरोमा अलि फरक पर्दो रहेछ त्यसैले अब त्यो कुरो अहिले धेरै नगरौँ अब जहाँ हिँड्दै जाउँ।
3: अनि त्यहाँको चुनावमा जितिसकेपछि अहिले हुम्लाका जनताहरूसँगको तपाईँको सम्पर्क नियमित राम्रै हो कि अब छोडेर आइसकेपछि खासै छैन अथवा हुन सकिन्छ?
2: अब मेरो हिजोको मैले हिजो जसरी विद्यार्थी कालदेखिको मैले हुम्लाका दाजुभाइहरूसँगको सम्पर्क मैले पार्टी सभापति हुँदा पनि त्यही र अहिले माननीय हुँदा पनि मैले टुटाएको छैन।
3: दिनदिनै कुरा हुन्छ त्यहाँको जनताहरूसँग
2: सबै गाउँपालिकाका सबै दाजुभाइहरूसँग मेरो दिन प्रत्येक दिन एक न एकजनासँग मेरो सम्पर्क हुन्छ।
3: फोन गरेर चाहिँ कस्ता कस्ता कुराहरू आउँछन् अलि बढी?
2: विशेष गरेर त्यही अब जिल्ला राम्रो बनाउनु पर्यो बाटो राम्रो बनाउनु पर्यो एयरपोर्टलाई अलि विस्तार गर्नु पर्यो खानेपानी बनाउनु पर्यो बत्ती छिटो ल्याइदिनु पर्यो भन्ने यस्तै विकास निर्माणका कुराहरूसँगै
3: बढी
2: आउँछ।
3: अनि त्यहाँ जनताहरूको सम्पर्क नटुटोस् भन्नको लागि तपाईँले गरेको व्यवस्था के हो? हातमा मोबाइल छ जतिखेर पनि उठाइहाल्छु हेलो भनिहाल्छु भन्ने हो कि जस्तो अहिले त इमेल इन्टरनेटको समय पनि आयो प्रविधिको पनि बढ्दो भयो होइन त्यसमा पनि केही तपाईँले व्यवस्था?
2: मैले प्रविधिको भरपूर प्रयोग गरेको छु
3: जस्तै
2: जस्तो अब यो सामाजिक सञ्जालमा
3: पनि तपाईँलाई लेख्न पाइयो भन्न पाइयो त्यहाँ
2: भन्न पाइयो
3: आउँछन् गुनासाहरू
2: आउँछन्
3: के कति गरेको होला कति मागेको होला कति भनेको होला भन्ने लाग्छ?
2: लाग्दैन हजुर स्वाभाविक हो उहाँहरूको हामीप्रति आशा गर्नु भनेको हो स्वाभाविक त्यसलाई मैले ठुलो त्यो झन्झटको रूपमा लिन्न।
3: अनि अब भौगोलिक रूपमा पनि अघि तपाईँले भन्नुभयो हुम्ला धेरै टाढा भयो र अप्ठ्यारो भूगोलको कारणले अनि आउने जाने चाहिँ कतिको गर्न आवश्यक छ कि छैन तपाईँले कतिको गरिराख्नुहुन्छ?
2: यस्तो छ आउन जानका लागि अलिक समस्या छ त्यसको बारेमा अब तपाईँहरूले आफैले देखि पनि सक्नु भएको छ भोगी पनि सक्नु भएको छ।
3: हुम्ला जानको लागि अथवा नेपालगञ्ज झर्नको लागि त त्यहाँ त कोटा सिस्टम कोटा प्रणाली लागू गर्यो भनेर पनि कहिले कहिले हामीले समाचार पढ्नु पर्यो स्थानीय सरकार जनप्रतिनिधिको लागि यतिवटा कोटा तल झर्नको लागि अथवा माथि जानको लागि अनि त्यसपछि सिडिओ अथवा त्यहाँको प्रहरी प्रशासनको यति त्यस्तो खालको
2: त्यस्तो छैन त्यस्तो छैन। अब जस्तो यो नेपाल यो के भन्छ यो यहाँनिरमा चाहिँ तपाईँको
3: नेपाल एयरलाइन्स
2: सरकारी सिट हुन्छ दुईटा सिट त्यसरीको नेता यो अब त्यहाँ त अधिक लेभल माथि अब मान्यो मान्ने गाउँपालिका अध्यक्ष उपाध्यक्ष उहाँहरूलाई त्यो चाहिँ सुविधा छ अरू चाहिँ यसो कोटा छुट्याउने भन्ने त्यो चाहिँ गलत भाष्य चाहिँ बाहिर आएको छ त्यो चाहिँ गलत हो त्यो छैन
3: छैन त्यसलाई अझ व्यवस्थित गर्ने बारेमा अघि पनि तपाईँले कतिपय त भन्नुभयो कि त्यहाँको विमानस्थल विस्तारको कुरा अब भइराखेको त्यो जुन संरचनामै कहिलेकाहीँ सुत्केरी गरो त्यसले उद्धारै हुन पाएन भन्ने पनि हामी सुन्छौँ। हुन त अब अहिले सरकारले त्यो हेलिकप्टरबाट सिधै उद्धार पनि गरिराखेको हुन्छ कतिपय ठाउँमा यो खोजेकै जति चाहेकै जति सिट पाओस् भन्नको लागि त्यहाँको विमानस्थल विस्तार नभएर समस्या हो कि त्यहाँको चाहिँ त्यो जुन विमान जति उड्छन् त्यो समस्या हो कि अथवा के हो?
2: यो यस्तो छ, तपाईँको प्राइभेट एयरलाइन्सहरू ती व्यापारी संस्था हेर्नुहोस्, अब यो तपाईँको यो यो पर्यटकीय अहिलेको यो सिजन सकिएपछि फेरि उहाँहरू पूर्वतिर जानुहुन्छ, पूर्वतिरको पर्यटन चापाचाप हुन्छ। त्यसैले नेपाल सरकारको जो एयरलाइन्स छ, नेपाल एयरलाइन्स, त्यसलाई चाहिँ राज्यले नियमित बनाइदियोस् भन्ने हाम्रो हुम्लीको रूपमा आएको।
3: अनि यो जुन विभिन्न खालका विकृति विसङ्गतिहरू छन् नि, अब हानिकारक प्रथा परम्परा, बाल विवाह होला, अब त्यसमा त हुम्लामा त अझ बहुपति प्रथा पनि कता कता छ भनेर विभिन्न सामग्रीहरू बन्ने गर्छन्। त्यो क्षेत्रमा अब महिला दिदीबहिनीहरूको कुरा, समग्र देशैभरिका महिलाको अवस्था हामीले सोचे जतिको सक्रिन नसकिराखेको बेलामा हुम्लामा अझ धेरै तपाईँले काम गर्नुपर्ने होला। यस्ता विभिन्न विकृति विसङ्गति अन्त्य गर्नको लागि तपाईँले के प्रतिबद्धता गर्नुभएको छ र पाँच वर्षमा त्यो पूरा गर्नुहुन्छ?
2: अब यो यस्तो छ, अब तपाईँ हजुरले दुईटा हाम्रो धार्मिक सहिष्णुता छ, एउटा बौद्ध एउटा हिन्दू कल्चर, हामी दुइटै हुम्ला जिल्लामा मिलेर बसेका छौँ र बौद्ध धर्मावलम्बी मान्ने साथीहरूको तपाईँको बहुपति प्रथा यो पाँच सात वर्ष अगाडि, दस पन्ध्र वर्ष अगाडि व्यापक थियो र अहिले त्यो अब लगभग 99.1 छ कि 2 छ, त्यति पनि छैन जस्तो लाग्छ मलाई। अब त्यो बिस्तारो
3: 99% हारिमा अन्त्य भइसक्यो, बाँकी
2: थोरै कता कता पुरानो पारिवारिक भएका एक दुईवटा घरमा मात्रै होला, नत्र भने छैन। अब त्यो
3: छाउपडी र बाल विवाहको बारेमा तपाईँ के गर्नुहुन्छ? अब
2: छाउपडी र बाल विवाहमा अब यो हुम्ला जिल्लामा त्यस्तो त्यसले ठूलो रूप लिएको छैन। बाल विवाह चाहिँ अब यो छिटफुट हुने कुरो नै भयो यो, अब
3: तपाईँको त्यसमा केही हात छ कि छैन नियन्त्रण गर्नको लागि?
2: त्यसमा त हात नहुने कुरै भएन। हामी मुख्य कुरो त पहिला त जनचेतना जागृत गर्नु पर्यो। जनचेतना जागृत गर्नका लागि हामीले सबै गाउँपालिका, सबै वार्डमा त्यहाँका जनप्रतिनिधि साथीहरूसँग हामीले परामर्श गरिरहेका छौँ र हिजो पनि गरेका थियौँ र आज पनि गर्छौँ, भोलि पनि गर्नेछौँ।
3: समयको लागि, कुराकानीको लागि धेरै धन्यवाद मानिस।
2: एकदम तपाईँलाई धेरै धेरै धन्यवाद। पुनःमा निल प्रसादजी मार्फत सम्पूर्ण यो अक्राबको टिमलाई हार्दिक धन्यवाद दिँदै मलाई तपाईँले यो रेडियोमा बोलाएर मेरो लागि काठमाडौँ दुर्गम हो, काठमाडौँको लागि हुम्ला दुर्गम हो, त्यसैले यति दुई काठमाडौँ र हुम्लालाई जोड्ने जुन पुलको काम गरिदिनु हो त्यसको लागि मेरो व्यक्तिगत तर्फबाट, म मान्नेको तर्फबाट, हुम्ला जिल्लाको तर्फबाट यो अक्रबलाई हार्दिक धन्यवाद दिँदै लिल प्रसादजी मार्फत सम्पूर्णलाई हार्दिक धन्यवाद दिन्छु र मेरो आवाज सुनाउने जुन तपाईँले मलाई सहयोग गरिदिनु भयो त्यसको लागि पनि म तपाईँलाई हार्दिक धन्यवाद दिन्छु। धन्यवाद, नमस्कार, जय नेपाल।
3: धेरै धन्यवाद। यो सँगै आजलाई संवाद श्रृंखला हेलो सांसदको समय सकिएको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा हुम्लाबाट निर्वाचित सांसद जयपति रोकायासँग कुराकानी गर्यौं। केही निर्वाचनको बेलामा उहाँले गरेको प्रतिबद्धता, पछिल्लो समयमा बाजुरा र हुम्लाको बीचमा देखिएको केही सीमा विवाद र समाधानको लागि सांसदको रूपमा उहाँले कसरी भूमिका निर्वाह गरिराख्नु भएको छ, यो बारेमा पनि उहाँसँग संवाद गर्यौं। र अर्को अंकमा हामी हेलो सांसदको संवाद श्रृंखलाको अर्को व्यक्ति र विषय बारेको संवाद दिएर फेरि उपस्थित हुनेछौं। तबसम्मको लागि प्रविधिमा साथ दिने रवि ढिकाललाई धेरै धन्यवाद दिँदै हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: अहिले बिहानको 7 बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज
2: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
3: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
4: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
3: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्सुरेन्स जीवनको लागि।
7: के तपाईँलाई थाहा छ तपाईँ हिंसामा अथवा अन्यायमा परेमा कहाँ जाने?
8: नेपालको संविधान 2072 धारा 217 नगरपालिकामा उपप्रमुखको समजत्वमा 3 सदस्यीय न्यायिक समिति गठन गरी न्यायिक समितिले स्थानीय सरकार सञ्चालन ऐन 2074 दफा 47 उपदफा 1 न्यायिक समितिलाई विवादको निरूपण गर्ने र उपदफा 2 मेलमिलापद्वारा मुद्दाको निरूपण गर्ने अधिकार प्रदान गरेको छ। साना प्रकृतिका विवादहरू रामेछाप नगरपालिकाले प्रत्येक वडावडामा मेलमिलाप केन्द्र मार्फत विवाद समाधान र मिलापत्र गराउने काम गर्दछ।
7: निरूपण गर्ने प्रकृतिका विवादहरू
8: आलिधुर बाँध पैनी कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग सम्बन्धी विवाद,
7: अर्काको बाली नोक्सानी गरेको सम्बन्धी विवाद,
8: चरण घाँस दाउरा सम्बन्धी विवाद,
7: ज्याला मजदुरी नदिएको सम्बन्धी विवाद,
8: घरपालुवा पशु पक्षी हराएको वा पाएको सम्बन्धी विवाद,
7: ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह नगरेको सम्बन्धी विवाद,
8: नाबालक छोराछोरी वा पति पत्नीलाई इज्जत आमद अनुसार खाना लगाउन वा शिक्षा दीक्षा नदिएको सम्बन्धी विवाद,
7: वार्षिक 25 लाख रुपियाँसम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा सम्बन्धी विवाद,
8: अन्य व्यक्तिको घर जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको सम्बन्धी विवाद,
7: आफ्नो घर वा बलेसीबाट अर्काको घर जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको सम्बन्धी विवाद,
8: सदियारको जग्गा तर्फ झ्याल राखी घर बनाउनु पर्दा कानून बमोजिम छोड्नु पर्ने परिमाणको जग्गा नछोडी बनाएको सम्बन्धी विवाद,
7: कसैको हक वा स्वामित्वमा भए पनि परापूर्वदेखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको बाटो वस्तुभाव निकाल्ने निकास वस्तुभाव चराउने चौर कुलो नहर पोखरी पाटी पौवा अन्त्येष्टि स्थल धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्याएको सम्बन्धी विवाद,
8: मेलमिलापद्वारा मात्र निरूपण गर्ने विवादहरू
7: सरकारी सार्वजनिक वा सामुदायिक बाहेक एकको हकको जग्गा अर्कोले चापी मिची वा घुसाई खाएको सम्बन्धी विवाद,
8: सरकारी सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बनाएको सम्बन्धी विवाद,
7: पति पत्नी बीचको सम्बन्ध विच्छेद सम्बन्धी विवाद,
8: अङ्गभङ्ग बाहेकको बढीमा 1 वर्षसम्म कैद हुन सक्ने कुटपिट सम्बन्धी विवाद,
7: गाली बेइज्जती सम्बन्धी विवाद,
8: लुटपिट सम्बन्धी विवाद,
7: पशु पक्षी छाडा छाडेको वा पशु पक्षी राख्दा वा पाल्दा लापरवाही गरी अरूलाई असर पारेको सम्बन्धी विवाद,
8: अरूको आवासमा अनधिकृत प्रवेश गरेको सम्बन्धी विवाद,
7: अर्काको हक भोगमा रहेको जग्गा आबाद वा भोग चलन गरेको सम्बन्धी विवाद,
8: ध्वनि प्रदूषण गरी वा फोहोर मैला फ्याँकी छिमेकीलाई असर पुर्याएको सम्बन्धी विवाद,
7: प्रचलित कानूनमा मेलमिलाप हुन सक्ने व्यक्ति बाधी भई दायर हुने अन्य देवानी र 1 वर्षसम्म कैद हुन सक्ने फौजदारी सम्बन्धी विवाद,
8: यस्ता किसिमका समस्या भएमा तपाईँले आफ्नो वडाको मेलमिलाप केन्द्रमा निवेदन दर्ता गराउन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
7: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप।

0: हजुरको रेडियो 102.1 MHz।
1: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
2: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
1: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
2: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
1: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
2: लट्टे मार्सले, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
1: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
2: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
1: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
3: हावाहुरी चलेको बेला के गर्ने?
1: घरको झ्याल र ढोका बन्द गर्ने।
3: आगोका स्रोतहरू बन्द गर्ने।
1: मोटरसाइकल, गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने।
3: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने।
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने।
3: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने।
1: हावा हुरी चलेको बेला के नगर्ने?
3: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने।
1: बिजुलीको तार लत्रिएको छ भने नछुने।
3: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने।
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
3: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
4: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर।
2: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुर्कुटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
4: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230, 9767-65-24-29।
2: सुनकोशी सामुदायिक अस्पताल खुर्कुट, सिन्धुली। विषादीयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
1: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
2: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ? हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए। उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुनो र लट्टेमा थियो।
1: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
2: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
1: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
2: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
1: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन् हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
2: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।

0: हजुरको रेडियो 102.1 मेगाहर्ट्ज
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420555 048541106 इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
5: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
6: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
5: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
6: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
7: नेपाल सरकार विज्ञापन बोर्ड। श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
8: लेखेर, बोलेर, इसारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
7: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
8: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आज बोलौं।
9: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
1: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 048543398 048543398।
9: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
1: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
10: तिरिका, यो पसलमा धागो सकिएर पनि बर्बादै भयो, मान्छेले पनि फोन गरेर दिक्क लाइसके, यता कपडाको चाङ पनि त्यत्तिकै भइसक्यो। अब यो ठाउँमा राम्रो धागो पाउने पसल कतै देख्दिन, कहाँ जाने होला?
11: न्यू धागो पसल,
12: यो एउटा भक्कु मेसिन पनि थुत्रो भइसकेको छ। अब एउटा मेसिन, कपडामा लगाउने आइरन र कैची पनि चाहिएको छ। यो सबै पाइने ठाउँ कहाँ होला?
11: न्यू धागो पसल
12: होइन, जे सोधे पनि न्यु धागो पसल, न्यु धागो पसल भनेछ के भन्यायो?
13: त्यही त,
11: तपाईँहरू सबैको समस्याको समाधानका लागि मन्थलीको कृषि विकास बैंक बसेको घरमा रहेको न्यु धागो पसलमा जाने भनेर भन्या नि।
14: हजुर, यहाँ विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू काठमाडौँकै मूल्यमा आधुनिक डिजाइनमा भनेकै समयमा सिलाइनुका साथै विवाह, व्रतबन्ध, पास्नीका ड्रेस, र मगर ड्रेस विवाहको मेहेन्दी फंक्शनमा लगाउने ड्रेस भाडामा पनि पाइन्छ अनि विभिन्न प्रकारका धागो सिलाई मेसिनका सम्पूर्ण पाट पूर्जाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
12: प्रोप्राइटर दिपेन्द्र नेपाली, सम्पर्क 9844-1379-40।
13: न्यू धागो पसल कृषि विकास बैंक बसेको घर मन्थली एक रामेसा।

0: हजुरको रेडियो 102.1 MHz।
1: रामेछाप वासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
2: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
1: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
2: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
1: प्रोपाइटर कुमार तामाङ, सम्पर्क नम्बर 98369235। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
2: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवन को लागि।
5: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
6: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो, चटक्कै।
2: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
5: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
2: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
7: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
2: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
9: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
5: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली,
8: सम्पर्क नम्बर 0475904660, 98692965998।
10: ओस्मामा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी अरे नि।
11: हो र, होइन होला त्यस्तो त।
12: सोइता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
13: केही भएन मिस,
12: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट, अङ्ग भङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
13: हुन्छ मिस।
14: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: घात लगाउनु पर्यो, त्यसपछि यो समस्या आउँदैन.
4: त्यसै गरी बर्खे धान बालीलाई पनि ध्यान पुर्याउनु पर्छ.
3: बर्खे धान बालीमा पनि अहिले चाहे मुख्य समस्या जुन क्लाइमेटको समस्या देखिएको छ, त्यो समस्यासँग जुझ्नलाई, चुनौतीसँग जुझ्नलाई हामीले सरकारले सिफारिस गरेका धानका जातहरू सुक्खा सहन सक्ने, खडेरी सहन सक्ने, डुबान सहन सक्ने अथवा छोटो अवधिका धानका जातहरू लगायो भने सफल हुने सम्भावना बढी हुन्छ. परम्परागत धानका जातहरू लगाउँछन्, लोकल जातहरू लगाउँछन् अथवा केही यस्ता जातहरू जसको लामो अवधिमा पाक्ने गर्छन् तिनीहरू लगाउँछन् भने फेल खाने सम्भावना बढी हुन्छ.
4: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिद नेपाल सुनिरहनु भएको छ. धान बालीका विज्ञ एवं नार्कको राष्ट्रिय बाली प्रजनन तथा आनुवांशिक अनुसन्धान केन्द्रका वरिष्ठ वैज्ञानिक डाक्टर उज्जवल कुमार सिंह कुशवाहासँग मनसुनी अवस्था र धान बालीमा यसको प्रभावबारे गरिएको थप कुराकानी बाँकी नै छ. उज्यालो सुन्दै गर्नुहोला.
5: क्लासिक टेकको 60th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो. बजेट र प्याकेज तपाईँकै रोजाइको. अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ. क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस. सम्पर्क 9801004477. क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो.
6: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ.
7: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा.
6: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं.
7: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690.
8: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ.

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: अहिले तपाई उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। प्रशान्त महासागरमा विकसित एलनिनो र पश्चिमी वायुको प्रभावका कारण मनसुनी वायु देशैभर सक्रिय हुन सकेको छैन, जसले मध्य असार भइसक्दा पनि रोपाई प्रभावित भएको हो। प्रमुख अन्न भण्डार मानिने मधेस प्रदेशमा झण्डै 5% मात्र रोपाई भएको छ। मधेसमा पोहोर सुक्खा खडेरी नै परेको थियो, तर यस वर्ष धेरै क्षेत्र प्रभावित हुने देखिन्छ। पानी नपरेको हुँदा कतिपय किसानले यसअघि राखेको धानको ब्याड सुक्न थालेको छ। खेतमा रोपाई गर्न पहिला बिउ ब्याड जोगाउन आवश्यक छ। ब्याडमा रहेको धानको बिरुवा 20-22 दिनमा रोप्नु उपयुक्त हुन्छ, तर पानी छैन। बेलैमा रोप्न नसक्ने अवस्थामा बिरुवा बुढो हुन्छ। यस्तो बेला किसानले के गर्ने? फेरि धान बालीका विज्ञ डाक्टर उज्जवल कुमार सिंह कुशवाहा।
2: यदि किसान दाजुभाइले जेष्ठ 15 अथवा जेष्ठको लास्टमा बिउ छर्नु भएको छ र अहिले बिउ रोप्ने बेला भएको छ भने त्यो बिउ अहिले पानी परेन अथवा खेतमा सिँचाइको अभाव छ, कुनै कारणले खेत सिंचित हुन सकेन भने त्यो बिउलाई 10 दिनसम्म राख्नुहोस्। त्यसपछि पानी पर्छ अथवा सिँचाइको कुनै सुविधा हुन्छ, पम्पिङ सेट अथवा अन्य कुनै आधार छ भने त्यसपछि मात्र खेती गर्दा राम्रो हुन्छ। यहाँ के हुन्छ भने यदि 20-25 दिनको बेर्नाभन्दा अलिक पुरानो बेर्ना रोप्नुहुन्छ भने गाँझ कमाउने हुन्छन्। गाँझ कमाउँदाखेरि बाला कमाउँछ, बाला कमाउँदा उत्पादन घट्ने हुन्छन्। तर 20-25 दिन पछिको बेर्ना 30-35 दिनसम्म पनि रोप्दाखेरि खासै ठुलो प्रभाव पर्दैन। पछि पानी पर्यो, म्यानेजमेन्ट अरू व्यवस्थापनहरू अलि राम्रो गर्यो भने त्यहाँबाट पनि हामी राम्रो उत्पादन लिन सक्छौँ।
1: बिउ नै प्रयोग गर्न सकिएन, त्यो 40-45 दिन कट्यो भने चाहिँ के विकल्पमा जाने?
2: 40-45 दिन बिउ कट्यो भने त्यसपछि यहाँले धान रोप्नुहुन्छ भने गाँझ कमाउँछ, उत्पादन कमाउँछ। यदि यहाँसँग बिउ छ, अरू पनि बिउ छ भने 20-25 दिनको बेर्ना रोप्ने प्रयास गर्नुहोस् फेरि खसालेर। बिउ छैन, केही विकल्प छैन, छिमेकीहरूसँग पनि बिउ लिन सकिएन भने त्यही बेर्नालाई रोप्ने,
1: त्यसरी चाहिँ धान रोपाई गर्न सकिन्छ।
2: त्यसरी धान रोपाई गर्न सकिन्छ।
1: त्यही ठाउँमा चाहिँ अर्को विधिहरू अथवा छरुवा विधि भने जस्तै त्यस्ता कुराहरू गर्न सकिन्छ कि सकिँदैन भइरहेको बिउलाई चाहिँ नरोपेर?
2: अहिले चाहिँ छरुवा विधि विभिन्न ठाउँमा अभ्यास पनि गर्ने गरिएको छ र छरुवा विधिले राम्रो उत्पादन दिइरहेको छ। मेसिनद्वारा छर्यो भने झन कम मेहनतले धेरै उत्पादन लिन सकिन्छ, इनपुट कम लाग्ने गर्छन् र प्रोडक्सन कोस्ट कम लागेपछि हाम्रो मुनाफा बढी हुन जान्छन्। छरुवा विधि बाहेक एउटा के छ भने यहाँले ड्राई अल्टरनेट वेटिङ एन्ड ड्राइङ विधि छन्, जसमा के हुन्छ भने यहाँले धान कुनै व्यक्तिले धान लगाउनुहुन्छ, धान लगाएको 10-15 दिनसम्म छोडिदिनुहोस् र हे आफ्नो किसानलाई थाहा हुन्छ मेरो माटोमा चिस्यानको मात्रा छ कि छैन। जब चिस्यानको मात्रा धेरै घट्छ फेरि सिँचाइ गर्नुहोस्, फेरि 10 दिन छोडिदिने, 1 हप्ता 15 दिनसम्म छोडिदिने, फेरि 15 दिनपछि सिँचाइ गर्ने। अनि यसरी गर्दा पनि हामी अल्टरनेट वेटिङ एन्ड ड्राइङ भन्ने गर्छौँ, यसरी गर्दा पनि हामी धान उत्पादन गर्न सक्छौँ। तर एउटा हाम्रो सबभन्दा ठुलो समस्या के छ भने हामी पहिलेदेखि नै हाम्रो सोच बनेको छ धेरै पानी चाहिन्छ धानको लागि, अनि हामी डराउने गर्छौँ पानी भएन भने धान हुँदैन, तर त्यस्तो कुरा होइन। अहिले थोरै पानीमा पनि धान राम्रोसँग उत्पादन लिन सकिन्छ, त्यस्ता मेथडहरू तरिकाहरू छन् हामीसँग।
1: पानीको उपलब्धतालाई नै कसरी चाहिँ अलि प्रभावकारी व्यवस्थापन गर्न सकिएला त?
2: त्यही त मैले पानीको उपलब्ध थोरै पानी छ भने तलाउ पोखरी अथवा कहीँ केही छ भने त्यस्तो ठाउँमा स्टोर गर्ने, भण्डारण गर्ने र प्रत्येक 15 दिनमा खेतको स्थिति हेरेर, माटोको स्थिति हेरेर बोटको पात बेरिन थाल्यो भने बुझ्नुपर्छ कि अब पानीको यसमा घटिसक्यो धानमा, होइन त्यसपछि सिँचाइ गरिदिने। फेरि सामान्य धेरै डुबान हुने गरी होइन, खेत भिज्ने गरी, राम्रोसँग भिज्ने गरी सिँचाइ गर्ने, फेरि 10 दिन छोड्ने, फेरि सिँचाइ गर्ने। यसले गर्दा के हुन्छ भने थोरै पानीबाट पनि हामीले धानको राम्रो उब्जाउन सक्छौँ। त्यसै गरी यदि छरुवा धान खेती गर्नुहुन्छ भने गहुँ जस्तै धान छर्ने र धान छरिसकेपछि के त्यसमा विभिन्न किसिमका यो झारपातहरू हुने सम्भावना बढी हुन्छ। यदि सकिन्छ भने हातैले झारपात उखेल्ने, सकिँदैन भने अहिले थुप्रै किसिमका पेटिला क्लोर त्यसै गरी बुटा क्लोर जस्ता विषादीहरू पाइन्छ, त्यो छर्न सकिन्छ। र त्यसपछि त्यस्ता जुन छरुवा धान हुन्छ पानीको यदि सिँचाइको सुविधा छ भने सिँचाइ गरिदिने, सिँचाइको सुविधा छैन भने छोडिदिने, केही समयपछि आफै चाहे वर्षा हुन्छ र त्यसले चाहे त्यो धानलाई राम्रो बढ्न र हुर्कन सहयोग गर्न सक्छ।
1: हो, धान बालीसँग सँगसँगै जोडिने भनेको मल हो। मलमा पनि रासायनिक मलको व्यवस्थापनका कुराहरू पनि हुन्छन्। तपाईँले भने जस्तै उन्नत हाइब्रिड जातका लागि पर्याप्त मात्रामा जुन सिफारिस मात्राको चाहिँ रासायनिक मल, त्यसको चाहिँ सन्तुलित प्रयोग चाहिँ आवश्यक छ। पानी कम परेको अवस्थामा रासायनिक मल प्रयोग गर्दाखेरि केही त्यस्तो सावधानी अपनाउनु पर्छ किसानहरूले?
2: थोरै पानी पर्छन् अर्थात् जमिनमा चिस्यान छैन भने रासायनिक मल हाल्नु हुँदैन, रासायनिक मलले कामै गर्दैन होइन। अनि काम नगरेपछि के हुन्छन् भने त्यो रासायनिक मल फजुल खर्च हुन जान्छ, त्यसमा लगानी लाग्न जान्छन्। त्यसै कारणले खेतमा कुनै पनि रासायनिक मल हाल्नुहुन्छ भने खेतमा चिस्यानको मात्रा हुन जरुरी छ। र त्यसपछि मैले एउटा अर्को कुरा के भन्न चाहे भने जति कम्पोस्ट मलहरू, अर्ग्यानिक मलहरू यदि खेतमा राखिन्छ त्यति नै त्यसमा चिस्यान अडिने सम्भावना बढी हुन्छ। त्यसै कारणले यो सुक्खा प्रभावित ठाउँमा सकिन्छ भने कम्पोस्ट मल माटोमा मिलाउने, जसले गर्दा थोरै वर्षा हुँदा पनि त्यसले माटोले चिस्यान पानी चाहे राखिराखोस्, चिस्यान कायम राखिराखोस्।
1: धान बालीका विज्ञ डाक्टर उज्जवल कुमार सिंह कुशवाहा, खास गरी रासायनिक मल यसको चाहिँ सन्तुलित प्रयोग अन्तर्गत हामीले चर्चा चाहिँ गर्दैछौ। धान बालीका लागि सन्तुलित मल आवश्यक छ र सकिन्छ भने कम्पोस्ट मल अलि प्रयोग गर्दाखेरि त्यसले चिस्यानलाई पनि फाइदा गर्छ भनेर उहाँले जोड्नु भएको छ। यो प्राङ्गारिक मल, हरियो मल चाहिँ कुरा हामी चर्चा गर्छौं, यो सुक्खा अवस्थाको मौसम हुँदाखेरि यसले कसरी चाहिँ असर कम गर्छ?
2: प्राङ्गारिक मल, कम्पोस्ट मलले जब यिनीहरूमा थुप्रै अर्ग्यानिक कार्बनहरू हुन्छन्, त्यसपछि अन्य रासायनिक तत्त्वहरू हुन्छन्, जब माटोमा यिनीहरू मिस्छन् त्यसपछि माटोको संरचनालाई फरक पार्छन्। र यिनीहरूले के गर्छन् भने जब वर्षा हुन्छ अथवा सिँचाइ गर्नुहुन्छ त्यसपछि सामान्य माटोभन्दा अर्ग्यानिक मल र प्राङ्गारिक मलमा बढिराखेको माटो जुन हुन्छ त्यसले पानीलाई शोषेर राख्छ, एब्जर्ब गरेर राख्छ, जसले गर्दाखेरि के हुन्छ जुन पानी सामान्य खेतमा चार दिन पाँच दिन टिक्छ एकचोटि सिँचाइ गरिसकेपछि अथवा वर्षा भइसकेपछि, अर्ग्यानिक मल फर्टिलाइजरहरू बढी अर्ग्यानिक फर्टिलाइजर अथवा कम्पोस्ट परिराखेको खेतमा चाहिँ त्यो चाहिँ दस दिनसम्म पानी चिस्यान रहिरहन्छ। यसले गर्दा के हुन्छ भने बोट बिरुवालाई वृद्धि विकास गर्न पनि सजिलो हुन्छ र त्यसपछि अर्को के हुन्छ क्लाइमेट चेन्जको प्रभावलाई पनि न्यूनीकरण गर्न सहयोग गर्छ।
1: हो, तपाईँले अघि जुन मौसमी चक्रको कुरा गर्दाखेरि मनसुन जस्तो छैन, बेला बखत चाहिँ कमजोर छ, मुख्य क्षेत्र मधेश पोहोर पनि सुक्खाग्रस्त भयो, यसपालि पनि जोखिममा छ भनेर यो चर्चा गर्दै गर्दाखेरि प्राकृतिक असन्तुलनका घटना चक्रहरू, विपद, खडेरीका चाहिँ जोखिमहरू बढ्दै जाँदा सरकारले चाहिँ एउटा पर्याप्त नीति बनाउनु पर्छ भन्ने कुरा सुरुवातमा जोड्नुभयो। त्यसै गरी किसानले पनि आफ्नो चाहिँ खेती चक्रमा चाहिँ दीर्घकालीन कस्तो चाहिँ अलि तयारी अहिलेदेखि थाल्नुपर्छ?
2: किसान दाजुभाइले यो वर्ष पनि पहिले पोहोर सालभन्दा यो वर्षमा अलि बढी समस्या देखिने आकलन गरिएको छ र यो समस्या विकराल हुन सक्छ। यो नेपालमा मात्र होइन, विश्वका धेरै भूभागहरूमा, नेपाल, भारत, पाकिस्तान यस्ता देशहरूमा। त्यसै कारणले किसान दाजुभाइले के गर्नुपर्छ भने आउने दिनमा जति सकिन्छ त्यति मात्रामा सुक्खा सहन सक्ने धानका जातहरू, सुक्खामा पनि सुक्खा तीन सबभन्दा राम्रो देखिएको छ, मसिनो दाना छ, सहन सक्छन्। हाइब्रिड धान लिनुहुन्छ भने युएस 312 अलिकति सुक्खा सहन सक्छन्। पश्चिम नेपालतिर जानुहुन्छ भने सरजु 52 छ, राधा 12 छ, त्यसै गरी यहाँ बहुगुणी धान छन्, 1-2 छन्। यी जातहरू सक्दो छान्ने प्रयास गर्नुहोस्। बिउ छैन भने अर्को वर्षको लागि बिउको जगेर्ना गर्नुहोस्। त्यसपछि यदि यस्ता बिउ पनि पाइएन, सुक्खा सहने बिउ पाइएन भने छोटो अवधिमा पाक्ने धानका जातहरू, जस्तै हरदिनाथ सिरिजका धानका जातहरू छ, हरदिनाथ 4, हरदिनाथ 5, हरदिनाथ 1-2, यी धानका जातहरूको बिउ चाहिराख्यो भने आउने दिनमा किसान दाजुभाइलाई धेरै ठूलो राहत हुनेछन्। थोरै पानीमा पनि राम्रो उत्पादन लिन सकिनेछन् र देशकै लागि खाद्यान्न सम्प्रभुताको जुन कुरा छन् त्यसमा पनि ठूलो ठोस योगदान पुग्नेछ।
1: यस्ता कुराहरू अब अहिले हामीले कुराकानी गर्दै गर्दाखेरि कतिपय किसानहरूले सुन्नु पनि भएको होला, पछि उहाँहरूले चासो राखेर नजिकको चाहिँ आफ्नो क्षेत्रमा चाहिँ अथवा नजिकका चाहिँ कृषि प्राविधिकसँग लिनु होला। खास गरी यो किसानलाई यस्तो सही अवस्था भनेर जानकारी लिने मौसम पूर्वानुमानका कुराहरू लिने यो सूचना कति महत्वपूर्ण हुन्छ?
2: आउने दिनमा सरकारले विभिन्न किसिमका यो इन्टरनेट बेस्ड चाहे यो मौसम फोरकास्टिङ गर्ने वेदर फोरकास्टिङ गर्ने विभिन्न किसिमका मोडलहरू ल्याइराखेका छन्। सरकारले पत्र पत्रिका मार्फत विभिन्न नार्कले नै विभिन्न किसिमका लिफलेटहरू मार्फत मौसम कस्तो हुन्छन् र त्यो बेला कस्तो किसिमले कसरी कोप गर्ने कसरी त्यसबाट बच्ने भनेर विभिन्न किसिमका सूचना प्रवाह गरिरहेका छन्। त्यसै कारणले किसान दाजुभाइले जोसुकै व्यक्ति पनि अहिले टेलिफोन के भन्छ मोबाइल फोनको सुविधा भएको बेला त्यहाँबाट कुनै पनि नार्क अथवा यो हाम्रो कृषि मन्त्रालय अन्तर्गतका सूचना विभागहरू छन् त्यहाँको विभिन्न फेसबुक पेजहरू हुन्छन् तिनीहरूलाई फलो गर्यो भने त्यहाँबाट इन्फर्मेसन आइरहेछन् र त्यही अनुसार त्यही इन्फर्मेसन सूचनाको आधारमा आफूलाई पूर्व तयारी गर्दा हुन्छ।
1: किसानले चाहिँ पूर्व तयारी गर्ने सूचना पनि बेला बेला लिइरहने हो भने यसले चाहिँ फाइदै गर्छ भनेर तपाईँले भन्नुभयो। खास गरी अहिले जसले चाहिँ धान रोपिसक्नु भएको छ सरकारको पछिल्लो तथ्याङ्क हेर्दा पनि झण्डै 10% हाराहारीमा चाहिँ रोपाई भइसकेको छ। अब ती क्षेत्र जसले रोपाई सक्नुभयो उहाँ किसानहरूले अब केही त्यस्तो ध्यान दिनुपर्ने कुराहरू हुन्छ?
2: अब उहाँहरूले आफ्नो खेतमा सक्दो झारपातहरूको व्यवस्थापन गर्नु पर्यो। धान रोपिसकेपछि 20-25 दिनमा एकचोटि सक्दो गोडमेल गर्ने, सकिएन भने जहाँ श्रमको अभाव छ जहाँ लेबरको अभाव छ त्यहाँ चाहिँ सकिन्छ भने पेन्डिमेथालिन अथवा प्रेटिलाक्लोर अथवा अरू बुटाक्लोर जस्ता विषा यो झारनाशक विषादीहरू पाइन्छ त्यो चाहिँ खेतमा आफ्नो छर्ने जसले गर्दाखेरि झारहरू मार्न सकियोस्। अन्य केही रोग प्रकोप किराहरूको त्यस्तो सम्भावना देखियो भने सम्बन्धित कृषि कार्यालयमा सम्पर्क गर्ने र त्यहाँबाट निदान लिने।
1: यस्तै सुक्खा खडेरी बढ्ने त्यसै गरी तापक्रम अहिले पनि पश्चिम तराई क्षेत्र त्यसै गरी लुम्बिनीको चाहिँ तराई क्षेत्र हेर्ने हो भने 40-41 डिग्री सेल्सियससम्म चाहिँ पुगिसकेको अवस्था छ। यो अझै थप बढ्दो क्रममा पनि छ। जहाँ यही क्षेत्रमा चाहिँ धान बाली खेती गर्दै गर्दाखेरि यो तापक्रम अझै थपिँदै जाने अवस्थामा चाहिँ कस्तो प्रभाव पर्ला, बालीलाई चाहिँ के चोट पुग्ला?
2: सामान्यतया धानको जात साइज 37 डिग्री सेन्टिग्रेडसम्म तापक्रम सहने गर्छ, 37-38 डिग्री सेन्टिग्रेड। त्यसभन्दा बढी तापक्रम भयो भने सामान्य धानका जातहरू के हुन्छ भने त्यसबाट बाला निस्कदैन, बाला निस्के पनि त्यो पोकटा निस्कन्छ, त्यो इन्फर्टाइल हुन जान्छ, पोलिनेसन हुँदैन, फर्टिलाइजेसन हुँदैन र त्यसबाट दाना चाहिँ निस्दाखेरि अपुष्ट दाना हुन्छन्, कामै लाग्दैन। त्यसै कारणले अब 40 डिग्री सेन्टिग्रेड भन्दा बढी टेम्परेचर भयो भने धान सहनै सक्दैन र त्यो बेला चाहिँ धानमा बाला लागेन भने विभिन्न किसिमका न्युजहरू आउने गर्छन्। टेम्परेचरको एउटा मुख्य कारण त्यो पनि हो। हाइब्रिडहरूमा यो समस्या देखिन सक्छ, केही जातहरू नयाँहरू छन् विशेष गरी हाइब्रिड, अन्य पुराना जातहरू छन्, त्यहाँ यो व्यापक समस्या आउन सक्छन् आउने दिनमा। त्यसै कारणले आउने दिनमा अब चाहिँ तापक्रम सहन सक्ने धानका जातहरू निकाल्न धेरै जरुरी छ। यदि भएन भने भोलिको दिनमा तापक्रम बढ्यो र त्यो हामीसँग धानका त्यस्ता जात भएन भने हाम्रो क्रपिङ सिस्टम छ त्यो फेल हुन सक्छ।
1: क्रपिङ सिस्टम फेल भनेर भन्नुभयो, यसले चाहिँ के अर्थ राख्छ?
2: यसले के भयो भने धान उत्पादन हुँदैन, धानको बाली त हामी लगाउँछौ, खेतमा धान हुन्छ तर बाला निस्कदाखेरि पोकटा निस्कन्छ, स्ट्राइल ग्रेन निस्कन्छ, होइन धान उत्पादन हुँदैन। त्यसले यो एक किसिमको के भयो भने हाम्रो धानको जुन क्रपिङ सिस्टम छ, धान बाली जुन हामी लगाएका छौँ, बहुसंख्यक खेतमा धानै फलेन भने त्यसले हाम्रो खाद्यमा त ठूलो असर पर्छ। मान्छेसँग चामल खानको लागि चामल नै हुँदैन अनि हाम्रो फुड सेक्युरिटीलाई असर गर्छन्, हाम्रो नेसनल फुड सेक्युरिटीमै ठूलो धक्का लाग्न सक्छन्। अहिले जुन हामी 40 बिलियन रुपियाँको जुन आयात गर्दैछौँ त्यो गएर 80 बिलियन हुन सक्छ, होइन अर्थात बढ्न सक्छ भन्न खोजेको हो। त्यसै कारणले अब आउने दिनमा तापक्रम सहन सक्ने धानका जातहरू, खडेरी सहन सक्ने, सुक्खा सहन सक्ने यस्ता धानका जातहरू, मसिनो र कमर्सियल युज हुने किसिमका धानका जातहरू आउन जरुरी छ। अब नर्मल धानको जात ल्याएर हामीले ठूलो त्यो गर्छौँ के भन्छन् यो खाद्य सम्प्रभुतामा असर गर्न सक्छ जस्तो अबको समय छैन, अब कम्पिटेटिभ समय छ, त्यस्तै किसिमको भेराइटी पनि चाहिएको छ।
1: डाक्टर उज्जवल कुमार सिंह कुशवाहा कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा आज हामीसँग हुनुहुन्छ। किसानका लागि धानको खेतीको समय चलिरहँदा हामीले कुराकानी जोडिरहेका छौँ। तपाईँले अघि किसानले चाहिँ मौसम अनुकूलको चाहिँ धानको जात छनौट गर्ने, पानी फारो गरेर
3: पुर्याएर पनि खेती गर्न सक्ने उत्पादन लिन सक्ने सुक्खा अवस्थामा चाहिँ त्यसै अनुसारको चाहिँ खेती पद्धति अपनाउने भनेर भन्नुभयो। किसानहरूको विगतदेखिको एउटा परम्परा एउटा ढाँचा एउटा ढर्रा चाहिँ छँदैछ। आधुनिक कृषि यन्त्र उपकरण प्रविधिको चाहिँ प्रयोग गरेर पनि त्यतातर्फ जाने हो भने लागत घटाउन सकिन्छ भनेर पनि भन्नुभएको छ। यो कुरा कति तादतम्यता मिल्न सक्ला त?
2: यसमा के देखिन्छ भने प्रोग्रेसिभ फार्मर्सहरू अगुवा किसानहरू त्यस्ता कुरामा अलि बढी सचेत देखिएको छ, तर बहुसंख्यक नेपाली जनताहरू जो खेतीपाती गर्छन् उहाँहरू चाहिँ यो विषयवस्तुसँग खासै नजिक छैन अथवा बेखबर छन्। त्यसै कारणले सरकारले नगरपालिकाहरू मार्फत वाडा कार्यालयहरू मार्फत प्रतिनिधि किसानहरूलाई लिएर ट्रेनिङ दिन सक्नु पर्यो। जति बढी ट्रेनिङ दिन सक्यो जति धेरै अवेरनेस ल्याउन सक्यो त्यति नै धानको उत्पादन बढ्न सक्छ र हाम्रो के हुन्छ भने उत्पादकत्व उत्पादन बढ्छ र हाम्रो आयातको जुन रेट छ त्यो घट्न सक्छ। यदि सरकारले यही किसिमले नर्मल किसिमले छोड्ने हो भने यो सूचना पुग्न किसानलाई धेरै समय लाग्न सक्छ र त्यो ढिलो हुन सक्छ।
3: यसपालिको असार 15 मनाउँदै गर्दाखेरि नारामा अलिकति जोडिएको छ, खास गरी जलवायु अनुकूलन प्रविधि त्यसै गरी आत्मनिर्भरता धानमा चाहिँ समृद्धिको कुरा, यो जलवायु परिवर्तनको प्रभाव धान बालीमा चाहिँ विगतमा चाहिँ देखिएको के छ?
2: विगतमा पनि ठाउँ ठाउँमा सुन्नु भएको होला धानकोमा बाला लागेन, यो तापक्रमले गर्दा पनि हो होइन, तापक्रमले गर्दा त्यसै गरी रोग र किराहरूको प्रकोप व्यापक रूपमा हुने गर्छन्। जस्तै यसपालि यसै पालिको नयाँ इभिडेन्स हेर्ने हो भने हामीले धादिङमा के हेऱ्यौँ भने नेक ब्लास्ट व्यापक रूपमा लाग्यो। जब फूल फुल्ने बेला भयो त्यही बेला पानी परिदियो, धेरै पानी पर्यो, हावामा पानीको मात्रा बढी भयो, 70-80% भन्दा बढी भयो, टेम्परेचर पनि 20-25 डिग्री सेन्टिग्रेड थियो, ठ्याक्कै अनुकूल नेक ब्लास्टको फंगसलाई यो वृद्धि विकास हुनलाई जुन अनुकूल वातावरण चाहिन्छ त्यस्तै भएकोले व्यापक रूपमा असर गरेको छ। यसभन्दा पहिले पनि हेर्नुहुन्छ भने 4-5 वर्ष पहिला चाहिँ जुन बेला धान चाहिँ पाक्ने बेला थियो त्यही बेला व्यापक रूपमा पानी पर्यो र ठूलो क्षति हुन गएको थियो, सरकारले त्यसको इस्टिमेट पनि गरेको थियो। यसरी चाहिँ बीच बीच समय समयमा आजभन्दा 20-25 वर्ष पहिला पनि त्यही समस्या देखिएको थियो, मध्य प्रदेशमा पानी नै परेन होइन, यो समस्या रिकरिङ भइरहेको छ अर्थात रिपिट भइरहेको छ। त्यसै कारणले जब बार बार एउटै समस्या रिपिट हुन्छ भने हामी सचेत हुन जरुरी छ, हामी नयाँ दृष्टिकोणले अगाडि बढ्न जरुरी छ। त्यही यदि हामी त्यो किसिमले अगाडि बढेनौँ भने यो समस्याले आउने दिनमा हामीलाई बढी समस्या दिन सक्छ, अझै समस्या थपिन सक्छ।
3: हो, त्यसैका लागि सरकार सरकारका चाहिँ निकायहरू र कृषि अनुसन्धानको चाहिँ केन्द्र नार्क पनि रहेको छ। अहिलेसम्म विज्ञहरूले वैज्ञानिकहरूले काम गर्ने निकायहरूले चाहिँ के कति उपलब्धि हासिल गरे त किसानका लागि तयारी गर्नु पूर्व तयारी गर्नु यो गर्नु भनेर चाहिँ भन्दै गर्दाखेरि किसानहरूले पनि प्रश्न गर्ने ठाउँ हुन सक्छ, उहाँहरूलाई चाहिँ के भन्नु?
2: हेर्नुहोस्, नार्कको मुख्य काम चाहिँ अनुसन्धान गर्ने हो, नयाँ जातको विकास गर्ने हो। नार्कसँग जति एभाइलेबल रिसोर्स छन् स्रोत छन् त्यसको आधारमा राम्रो काम गरिरहेको छ। यहाँले मैले पहिले नै भने सुखा 1 देखि सुखा 6 सम्म सुखा सहन धान
3: केन्द्रको चाहिँ सूचना अधिकारी पनि भएको हिसाबले चाहिँ मैले यसरी चाहिँ जोड्न खोजेको, खास गरी केन्द्रले के गरेको छ भनेर किसानले पनि त चासो राख्न पाउनु हो।
2: नार्कले चाहिँ 6 वटा सुखा सहन जात ल्याएका छन्, त्यसै गरी सुखा खडेरी र डुबान दुवै सहन सक्ने बहुगुणी 1-2 ल्याएका छन्, सुखा 6 दुवै सहन सक्छन्। त्यसै गरी पश्चिम नेपालमा सर्जी 52 प्रसिद्ध छ, लोकप्रिय छन्, त्यो जात ल्याएकै त्यो जात रजिस्टर्ड गरेको हो। त्यसै गरी नार्कले यो सुखाका जातहरूको थुप्रै मात्रामा यो प्रजनन बिउहरू मूल बिउहरू उत्पादन गरिरहेको छ। त्यसै गरी छोटो अवधिमा पाक्ने धानका जातहरू ल्याएका छन्, घैया 1-2-3 ल्याएकै छन् होइन। यसरी देशको खाद्य सम्प्रभुतालाई जोगाइराख्नको लागि नार्कको ठूलो अहम भूमिका छ। तर जति हाम्रो हुनुपर्ने हो यो जुन आवश्यकता छन् जति हुनुपर्ने हो त्यति भएको छैन, यसको धेरै कारणहरू छन्। मुख्य कारण चाहे त्यो किसिमको फेसिलिटी भएन, आधुनिक किसिमको जुन फेसिलिटी हुनुपर्ने हो साइन्टिस्टलाई काम गर्नलाई त्यो नभएर यहाँको साइन्टिस्टहरू अब्बल छन् फेसिलिटीको अभावमा त्यो अगाडि काम देखाउन सकेको छैन
3: भनेको वैज्ञानिकहरूले पर्याप्त रूपमा चाहिँ अनुसन्धानमा चाहिँ लाग्न नसक्ने र किसानहरूका लागि समस्या पर्दाखेरि पनि समाधान दिन अलिकति गाह्रो त्यो जुन चक्र छ तपाईँले त्यसलाई जोड्नुभयो अलिकति छिमेकी देश जानेर सबभन्दा धेरै धान उत्पादन गर्ने चीन भारत रहेका छन् त्यहाँ पनि यस्ता समस्याहरू बेला बेला जुझ्नुपर्ने अवस्था छ होला तपाईँहरू अध्ययनमा जानुहुन्छ अनुसन्धान गर्नुहुन्छ ती देशको तुलना गर्दा र हाम्रो तुलना गर्दाखेरि उनीहरूको प्रगति यो धानकै क्षेत्रमा चाहिँ कस्तो छ हामीले किन गरिरहन सकिरहेका छैनौँ
2: चीन त विश्व हिजो पोहोर सालसम्म विश्वकै नम्बर वान धान उत्पादन गर्ने र धानको निर्यात गर्ने देश बनेको थियो तर यसपालि चाहिँ भारत चाहिँ विश्वमा सबभन्दा बढी धान निर्यात गर्ने देश बनेको छ चीनको हामी तुलना गर्न सक्दैनौँ चीनमा व्यापक रूपमा हाइब्रिड 70% एरियामा हाइब्रिड धान लगाइन्छ र त्यहाँको धानमा एकदम उच्च गुणस्तरको छ त्यहाँ सरकारले कृषि वैज्ञानिकहरूलाई चीन अथवा भारतमा धेरै किसिमका सुविधा दिएका छन् आधुनिक ल्याबहरू छन् उनीहरू त्यहाँ काम गर्छन् र देशलाई जस्तो किसिमको चाहिएको हो सुक्खा सहन सक्ने खडेरी सहन सक्ने अथवा जस्तो धान चाहिएको हो जस्तो डिमान्ड गरिन्छ त्यस्तै किसिमका धान उनीहरू बनाउन सफल छन् त्यसको तुलनामा नेपाल धेरै धेरै पछाडि छन् त्यसको मलाई लाग्छ आउने दिनमा नेपाली वैज्ञानिकहरू अव्वल छन् तर यिनीहरूलाई सुविधाको अभाव छ होइन फेसिलिटीको अभाव छ जसले गर्दा यिनीहरूले त्यो किसिमको काम गर्न सकेको छैन
3: आउँदो सोमबार 23 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाइँदैछ कृषि विभागको समन्वयमा बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले धान दिवस तथा रोपाई महोत्सव मनाउने गर्छ हरेक वर्ष असार 15 चाहिँ दिवस मनाउने गरिन्छ त्यसमा चाहिँ नार्कले पनि आफ्नो चाहिँ समन्वयात्मक काम चाहिँ गरिरहेको हुन्छ खास गरी यो रोपाई महोत्सव दिवस र यस्ता कुराहरूले चाहिँ के कति किसान माझमा चाहिँ अर्थ राख्छ
2: असार 15 रोपाई दिवस नेपाली किसानको लागि एक किसिमको पर्व बन्न गएको हो किसानहरूको महत्वलाई बुझेर असार 15 धान रोपाई दिवस राखेको छ यसमा व्यापक रूपमा पढे लेखेका व्यक्तिहरू पनि यसमा भाग लिएर असार 15 मनाउँछन् यसले एक किसिमको रणनीतिक रूपमा नेपाली किसानलाई महत्व दिएको छ नेपाली किसानलाई झकझकाएको छ उनीहरूलाई धानको अथवा कृषिको महत्वप्रति एक किसिमले डिभोटेड गर्न लगाएको उनीहरूको महत्व देखाएको हो त्यसकारणले यो असार 15 धेरै किसिमले रणनीतिक किसिमले नै त्यसलाई यो फाइदा पुर्याएको छ जस्तो मलाई लागेको छ
3: नजिकका सरकार पालिकाहरूले खास गरी धान उत्पादन गर्ने किसानलाई थप प्रोत्साहन गर्न यसै गरी मौसम चक्र चाहिँ खलबलिँदैछ अथवा जलवायु परिवर्तनको चाहिँ प्रभाव देखिएको छ भनेर अलिकति सचेतना थप्ने काममा चाहिँ किसान र नजिकका सरकारहरूले चाहिँ कसरी काम गर्न सक्छन् अबका दिनमा
2: अबका दिनमा चाहिँ यो जुन नगरपालिकाहरू छन् त्यसै गरी गाउँपालिकाहरू छन् उहाँहरूले सक्दो कृषि ज्ञान केन्द्र प्रत्येक जिल्लामा प्रत्येक एक दुई जिल्ला पछि नार्कका विभिन्न रिसर्च सेन्टरहरू छन् तिनीहरूसँग डाइरेक्ट कोलाबोरेसन गर्ने नार्कले उन्मोचन गरेका अथवा नार्कले बाहिर ल्याएका प्रमाइजिङ जुन जातहरू छन् ती जातहरूलाई आफ्नो क्षेत्रमा समन्वय गरेर टेस्ट गर्ने यदि ती जातहरू राम्रो छ भने नार्कका वैज्ञानिकहरूलाई सम्पर्क गरेर भन्यो भने ती जातहरूले आउने दिनमा त्यो क्षेत्रको लागि स्पेसिफिक डोमेनको लागि सिफारिस गर्न सक्छन् सहयोग गर्न सक्छन्
3: डाक्टर कुशवाज्यू हामी कार्यक्रमको अन्तिममा छन् खास गरी अहिले एउटा मौसमी चुनौती र अर्को धान बालीका लागि प्रमुख माग हुने मलको चुनौती यी दुई कुराहरू चाहिँ जोडिने छ र समस्या चाहिँ अलि बढी केन्द्रित देखिएको छ खास गरी किसानलाई तपाईँको सल्लाह सुझाव मौसम र मलसँग जोडिएर के छ
2: किसान दाजुभाइ दिदीबहिनीले सक्दो सकिन्छ भने अहिले जस्तै खडेरीको समस्या छ त्यो बेला आफ्नो खेतमा भैँचा लगाउने भैँचा 20-25 दिन भइसकेपछि कम्तीमा नि हाइट गुडाको हाइट भइसकेपछि काट्ने र मिलाउने हलो जोत्ने त्यसबाट के हुन्छ भने खेतमा प्राङ्गारिक मल बढ्न जान्छन् माटोलाई चिस्यान लिन सक्ने क्यापेसिटी बढ्न जान्छ माटोको संरचनामा सुधार हुन्छन् र त्यसबाट के हुन्छ भने खडेरी सहन पनि ठूलो मात्रामा सहयोग हुन्छ यदि खडेरी भएको छ धान खेतमा छन् तर पानी छैन भने वर्षा भएको छैन भने त्यस्तो कन्डिसनमा युरिया हामी छर्ने गर्छौँ डिएपी पोटास छर्ने गर्छौँ तिनीहरू नछर्नु नै राम्रो हो तिनी यदि पानी माटोमा चिस्यान छैन भने ती युरिया मलहरूले पनि खासै काम गर्दैन खेतमा बरसात भइसकेपछि अथवा सिँचाई भइसकेपछि मात्र कुनै रासायनिक मल छर्यो भने त्यसले राम्रो असर देखाउन सक्छ।
3: भनेपछि आफ्नो खेतमा चाहिँ पर्याप्त रूपमा पानी हप्तै पछि महिनै पछि अथवा अबको तीन महिना चार महिना राखिराख्नुपर्छ भन्ने चाहिँ देखिएन।
2: पहिले जस्तो जुन पहिलाको सोच थियो, कन्सेप्ट थियो, त्यो सोच राखेर अब हुँदैन। अब चाहिँ खेतमा चिस्यानको मात्रा घट्दैछ भने फेरि 15 दिनपछि पानी लगाउने, 10 दिनपछि पानी लगाउने, तर सधैँ नै पानी लगाइराख्नु पर्छ भने त्यो सोच बिस्तारै बिस्तारै हटाउँदै जाँदा हुन्छ।
1: उहाँ हुनुहुन्थ्यो धान बालिका विज्ञ एवं नार्कको राष्ट्रिय बाली प्रजनन तथा आनुवांशिक अनुसन्धान केन्द्रका वरिष्ठ वैज्ञानिक डाक्टर उज्जवल कुमार सिंह कुशवाहा। कृषि र पशु सम्बन्धी समस्या तथा कुनै जिज्ञासा भएमा तपाईँले नार्कको पैसा नलाग्ने फोन नम्बर 1135 हरेक शुक्रबार बेलुका 4 बजेसम्म फोन पनि गर्न सक्नुहुन्छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म मदन पौड्याल पनि विदा हुन्छु। नमस्कार।

0: आम्मामा तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
1: लौ के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
2: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप। रामेछाप नगरपालिकाको अनुरोध।
3: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार, रामेछाप।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाप रे, अब चाहिँ के हुने हो?
7: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यस्तो त जसले नि लेखिहाल्छ नि।
6: अरे, मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
7: तिमीलाई थाहा थिएन?
6: थाहा थिएन।
7: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
6: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
7: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
8: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
9: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: हेलो
12: हेलो बहिनी, सन्चै छौ?
11: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
12: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
11: अनि हुलाकमा पो जानु?
12: हो नि, हुलाकमा जाऊ न।
11: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
12: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
11: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
12: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
11: ए, सहरमा मात्र होला नि?
12: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
11: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
13: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
14: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
13: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
14: खानेकुराहरू पत्र पत्रिका तथा रङ्गीन कागजमा राखेर खाने बानी नगरौं।
13: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाउ।
14: अखाद्य रङ प्रयोग भएका वा अत्याधिक रङ प्रयोग भएका रङ्गीन मिठाई तथा अन्य अन्य खाद्य पदार्थ उपभोग नगरौं।
13: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
14: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
13: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
14: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447 52 14 13।

0: hello.
1: Let's go.
2: 6.9-inch को standard display, AI powered camera, 3 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईंको मन जित्छ बारम्बार.
3: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो.
4: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स म्यानेजमेन्ट कम्प्युटर साइन्स ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो.
3: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ.
4: साइन्स फ्याकल्टीमा सीट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र.
3: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म.
4: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ.
3: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं.
4: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310 0142603332 9851216 9843961494.
3: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ.
5: अहिले बिहानको 9 बज्यो.
6: हजुर.

0: नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको एप र तामाकोशी एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनमा भइरहेको महाधिवेशनमा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित, अरू पदाधिकारीको लागि चुनाव हुने। किसान सूचीकरण प्रणालीमा अहिलेसम्म देशभरका 26 लाख किसान आबद्ध। चालू आर्थिक वर्ष 2082-83 को तेस्रो त्रैमासिक कार्य सम्पादन मूल्यांकनमा ओखलढुङ्गा प्रशासन 15 स्थानमा। दोलखाको तामाकोशी गाउँपालिकाद्वारा श्रमिकहरूलाई पेन्सनको व्यवस्था गर्ने, 73 जना तत्काल योजनामा समावेश। भेनेजुएलामा शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको संख्या 188 पुग्यो, 1500 भन्दा धेरै घाइते। उद्धार तथा राहतको काम चल्दै। र फिफा विश्वकप फुटबलमा नेदरल्याण्ड, जापान र स्वीडन नकआउट चरणमा प्रवेश, ट्युनेसिया विश्वकपबाट बाहिरियो।
1: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
2: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाइ र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाजा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग राखिदिए है। केही
4: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ? अनि अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र?
5: एक पटक सोच्नुहोस् त, के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
6: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
7: हजुरको रेडियो 102.1 MHz।
0: अब समाचार विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित हुनुभएको छ। चितवनमा भइरहेको महाधिवेशनमा उपसभापति पदका लागि वाग्लेको मात्र उम्मेद्वारी परेपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको। नेता विराज भक्त श्रेष्ठले उपसभापतिमा आफ्नो दावी छाडेर वाग्लेलाई सघाउनु भएको। अर्को महिला उपसभापति पदमा भने चुनाव हुने भएको छ। एक पदका लागि इन्दिरा राणा मगर, सुविता गौतम, समीक्षा बास्कोटा, लिमा अधिकारी र डाक्टर तोसीमा कार्कीले दावी
2: गरेका छन्। केन्द्रीय सदस्यको नतिजा राति सार्वजनिक भए पनि पदाधिकारीको लागि अझै उम्मेद्वारको प्रारम्भिक सूची सार्वजनिक हुन बाँकी छ। दोस्रो चरणको चुनावी कार्यक्रम अन्तर्गत बिहान 1 बजे उम्मेद्वारको प्रारम्भिक सूची गर्ने कार्यतालिका भए पनि ढिलाइ भएको छ। प्रारम्भिक सूची सार्वजनिक पछि त्यसमा दावी विरोध र अन्तिम सूची निकालेपछि विद्युतीय मेसिनमा नाम इन्ट्री गराएपछि मतदान शुरू हुनेछ। उपसभापतिमा वाग्लेको मात्र उम्मेद्वारी परेपछि अब 1 महिला उपसभापति, 1 महामन्त्री खुल्ला, 2 सहमहामन्त्री खुल्ला र 1 महिला सहमहामन्त्रीमा चुनाव हुनेछ। महामन्त्री पदका लागि शिशिर खनालले दावी फिर्ता लिनुभएको छ भने मनिष शाह, विपिन आचार्य, कविन्द्र बुर्लाकोटी, रंजु दर्शना, गणेश पराजुली, सागर ढकाल, गणेश कार्की र प्रमोद नेपानीले आकांक्षा देखाएका छन्। सहमतिको प्रयास भइरहेकाले पनि चुनावी प्रक्रियामा ढिलाइ भएको हो। किसान सूचीकरण प्रणालीमा अहिलेसम्म देशभरका 26 लाख किसान आबद्ध भएका छन्। कृषि वन तथा पर्यावरण मन्त्रालयले जमीनको विवरण र खेती उत्पादनका आधारमा किसानलाई सूचीकरण गरेको हो। विद्युतीय प्रणाली मार्फत सूचीकृत गरी किसानलाई 4 तहमा वर्गीकरण गरेर आवश्यक सहुलियत तथा सुविधा दिने लक्ष्य अनुसार काम भइरहेको कृषि सूचना केन्द्रका अधिकृत संजीव पण्डितले जानकारी दिनुभएको छ। उहाँका अनुसार मन्त्रालयले निर्वाहमुखी किसान, साना किसान, मझौला किसान र ठूला किसान गरी 4 प्रकारमा वर्गीकरण गर्ने योजना बनाएको छ। वर्गीकरण पश्चात किसानलाई परिचय पत्र वितरण गरिने जनाएको छ। सरकारले किसानलाई परिचय पत्रका आधारमा अनुदान सहित रासायनिक मल, बिउ, अनुदान सेवा व्यवस्थापन सुविधा सहित उपलब्ध गराउने जनाएको छ। कृषि जनगणना 2078 अनुसार 41,30,000 संख्या रहेकाले बाँकी 15 लाख भन्दा बढ़ी किसानलाई पनि सूचीकृत गर्ने कार्य भइरहेको छ। केन्द्रले यस कार्यक्रममा आफ्नो नाम दर्ता गराउन किसानलाई आह्वान समेत गरेको छ। सूचीकरण कार्यक्रमलाई व्यवस्थित बनाउन देशभर पालिकासँग समन्वय गरी किसानको प्रमाणीकरण गरी तथ्याङ्क संकलन गरिएको छ। देशभरका 4 वटा बाहेक सबै पालिकाले आउँदो आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम र बजेट गाउँ र नगरसभामा पेश गरेका छन्। 753 मध्ये मधेस प्रदेशका 4 वटा पालिका सप्तरीको अग्निशाहिर, कृष्णा सबरन गाउँपालिका, सिराहाको सुखीपुर नगरपालिका, महोत्तरीको सोनामा गाउँपालिका र रौतहटको यमुनामाई गाउँपालिकाले अहिलेसम्म संघीय मन्त्रालय, भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बजेट पोर्टलमा प्रविष्ट गरेका छैनन्। बजेट पेश गरेका पालिकाले मन्त्रालयको बजेट पोर्टलमा प्रविष्ट गर्नुपर्ने हुन्छ। विगतमा भन्दा यसपटक धेरै पालिकाले बेलैमा बजेट पेश गरेका हुन्। सभामा बजेट पेश गरेका धेरै जसो पालिकाले यसअघिका अधूरा योजना पूरा गर्ने, सूचना तथा प्रविधि मैत्री बनाउने र सुशासनलाई जोड़ दिएका छन्। 2079 साल वैशाखमा चुनिएका जनप्रतिनिधिले यसपटक ल्याएको बजेट अन्तिम कार्यकाल हो। आउँदो वैशाखमा बहालवाला जनप्रतिनिधिको 5 वर्ष कार्यकाल सकिन्छ। स्थानीय सरकार सञ्चालन ऐन र अन्तर सरकार वित्त व्यवस्थापन ऐनमा भएको व्यवस्था अनुसार हरेक वर्ष असार 10 गतिभित्र पालिकाहरूले आर्थिक वर्षको राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ वा नगर सभामा पेश गर्नुपर्छ। यसरी पेश भएको बजेट असार मसान्तभित्र पारित गरिसक्नुपर्ने व्यवस्था छ। सुकुम्बासीहरूका लागि होल्डिङ सेन्टर खाली गर्ने समय 7 दिन थपिएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले आज सूचना निकालेर समय थपेको हो। समितिले सो व्यवस्थापन खर्चका लागि यही 15 गतेसम्म निवेदन दिन र 19 गतेभित्र होल्डिङ सेन्टर खाली गर्न भनेको छ। सरकारको निर्णय अनुसार तोकिएको पुनः व्यवस्थापन खर्च बापतको रकम प्राप्त गर्नका लागि सम्बन्धित व्यक्तिले आफ्नो नाममा खोलिएको ब्याङ्क खाता नम्बर सहित तोकिएको ढाँचाको निवेदन भर्नुपर्नेछ। यसअघि समितिले असार 12 गतिभित्र होल्डिङ सेन्टरमा बसोबास गरिरहेकाहरूलाई आफै व्यवस्थापन गर्न सूचना जारी गरेको थियो। तर घर भाडा प्राप्त गर्ने समय अवधि छोटो भएको गुनासो आएपछि समितिले यो गुनासोलाई ध्यानमा राखी समय सीमा थप गरेको हो। नेपाल प्रहरीले गत जेठ महिनामा देशभरबाट विभिन्न मुद्दाका 2,182 जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ। उनीहरू पक्राउ परिसँगै 8 वर्ष 7 महिना कैद सजाय कार्यान्वयनमा आएको हो। प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरोबाट 17 जना, काठमाडौँ उपत्यका प्रहरी कार्यालयबाट 326 जनालाई पक्राउ गरिएको जनाएको छ। त्यस्तै कोशी प्रदेशबाट 305 जना, मध्य प्रदेशबाट 539, बागमती प्रदेशबाट 360, गण्डकी प्रदेशबाट 132, लुम्बिनी प्रदेशबाट
0: 20 कर्णाली प्रदेशबाट 63 र सुदूरपश्चिम प्रदेशबाट 120 जना पक्राउ परेका हुन्। उक्त अवधिमा पक्राउ परेका प्रतिवादीहरूलाई तोकिएको 8 वर्ष 7 महिना 13 दिन कैद सजाय कारणमा आएको पनि प्रहरीले जनाएको छ। साथै उनीहरूबाट 23,44,43,891 जरिवाना असुल उपहार गरिएको छ। फैसला कार्यान्वयन तथा फरार अभियुक्त पक्राउलाई प्रहरीले उच्च प्राथमिकतामा राखेर कार्य गरिरहेको प्रहरीले बताएको छ। प्रहरीले कर्तव्य ज्यान, लागू औषध जबरजस्तीकरण, बैंकिङ कसुर र ठकी लगायतका विभिन्न मुद्दामा फैसला ठहर भए फरार रहेका प्रतिवादी पक्राउ गर्ने सन्दर्भमा नेपाल प्रहरीले विशेष अभियान सञ्चालन गरिरहेको जनाएको छ। सरकारको आश्वासनपछि चिया उद्योगहरू खुलेका छन्। भारतले नेपाली चिया निकासीमा अवरोध गरेपछि बन्द भएका इलाम र चापाका चिया उद्योग हिजोदेखि खुलेका हुन्। सरकारले चिया उद्योगीका समस्या समाधान गर्न विशेष कार्यदल गठन गरेर चाँडो समाधान गर्ने आश्वासन दिएपछि उद्योगहरू खुलेको नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिव गुप्ताले जानकारी दिनुभएको छ। चिया निर्यातमा अवरोधका कारण 10 लाख किलोभन्दा धेरै चिया गोदाममा थन्किएपछि इलामका अर्थोडक्स चिया उद्योग असार 1 गतेदेखि र झापाका सिटिची तथा अर्थोडक्स चिया उद्योग असार 4 गतेदेखि बन्द भएका थिए। चिया क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको सचिवालयले विभिन्न मन्त्रालय र विभागका प्रतिनिधि सम्मिलित एक कार्यदल बनाएको छ। त्यति बेला बिहान 9 बजेको हजुरको समश्वासन दिएपछि उद्योगहरू खुलेको नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिव गुप्ताले जानकारी दिनुभएको छ। चिया निर्यातमा अवरोधका कारण 10 लाख किलोभन्दा धेरै चिया गोदाममा थन्किएपछि इलामका

0: ए भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
1: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
2: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
0: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
2: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
3: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
2: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
4: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
5: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
0: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
4: सम्पर्क नम्बर 0475904662 98692695998।
2: रामेछाप नगरपालिकाको अनुरोध,
6: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
7: हजुरको रेडियो 102.1 मेगा
8: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार, गाउँपालिकाको कार्यालय र परिसरमा कर्मचारीमाथि हातपात भएको भन्दै रामेछापको खण्डदेवी गाउँपालिकाका प्राविधिकहरूले बिहिबार मध्याहदेखि सम्पूर्ण कामकाज रोकेका छन्। सुरक्षाको प्रतिभूति र दोषी पर कानूनी कार्यवाही नभएसम्म काममा नफर्कने कुराको उनीहरूले चेतावनी दिएका छन्। खण्डदेवी गाउँपालिकामा कार्यरत इन्जिनियर रामचन्द्र ढुङ्गेलका अनुसार खण्डदेवी 5 प्रेम तामाङले खानेपानी योजनामा विनियोजन भएको सम्पूर्ण रकम बराबर काम गरेको भन्दै पूरै रकम भुक्तानी पाउने गरी मूल्याङ्कन गर्न दबाव दिनुभएको थियो। प्राविधिक लुप्त योजनामा जति काम भएको छ त्यतिको मात्र मूल्याङ्कन गरेपछि उनले कर्मचारीमाथि गालीगलौज गर्ने, हातपात गर्ने, ज्यान लिने सम्मको धम्की दिएका थिए, जसमा जम्मा 1,00,000 खानेपानी योजनामा खन्ने र पूर्ण कामको जम्मा 1,00,000 खानेपानी योजनामा खन्ने र पूर्ण कामको ली भए पनि उनले उक्त कार्य नगरेकोले प्राविधिकहरूले नगरेको कामको मूल्याङ्कन घटाइदिएका थिए। इन्जिनियर ढुङ्गेलका अनुसार प्राविधिक कर्मचारीहरूमध्ये करार सेवामा कार्यरत 3 प्रमुख प्रशासकीय अधिकृत समक्ष राजीनामा बुझाएका छन्। राजीनामा बुझाउनेमा तामाङबाट हातपात र दुर्व्यवहार सहेका सब इन्जिनियर हरिमानन्द र चन्द्रशेखर घिमिरे छन्। पालिकामा कार्यरत सम्पूर्ण कर्मचारीले उनीहरूको मागप्रति प्रतिबद्धता जनाउँदै सुरक्षाको प्रतिभूति, दोषी पर कारवाही लगायतको माग राखेर विज्ञप्ति जारी गरेका छन्। यसैबीच प्राविधिक कर्मचारीमाथि हातपात गर्ने तामाङलाई इलाका प्रहरी कार्यालय चोपराङले नियन्त्रणमा लिएको जनाएको छ। जनसहभागितामा आधारित ज्यामिरे दलित बस्तीमा खानेपानी सुदृढीकरण अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका 4 खानेपानीको ट्याङ्की वितरण गरेको छ। उडाले एक कार्यक्रमको आयोजना गर्दै कमलामाई 4 ज्यामिरेका 17 घरधुरी दलित परिवारलाई खानेपानीको ट्याङ्की वितरण गरेको हो। पिउन, खाना पकाउन, सरसफाई गर्न र अन्य घरेलु कार्यका लागि पानीको निकै आवश्यकता पर्ने बताउनुहुँदै दलित समुदायमा

र सुरक्षित खानेपानीको पहुँच बढ़ाउने उद्देश्यका साथ घरायसी प्रयोगको लागि पानी भण्डारण गर्न ट्याङ्कीहरू वितरण गरिएको कमलमाई नगरपालिका वडा नम्बर चारका वडाध्यक्ष महेन्द्र प्रसाद ढकालले जानकारी दिनुभएको छ। सोही अवसरमा बोल्नुहुँदै कमलमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले किसानहरूलाई खेतीपाती गर्न र पशुपालन तथा विभिन्न उद्योग सञ्चालनका लागि पानी निकै आवश्यक रहेको बताउनुहुँदै ट्याङ्कीको सही सदुपयोग गरेर प्रयोग गर्न आग्रह गर्नुभएको छ। त्यस्तै उहाँले यस वर्ष पनि दलित समुदाय र नेपालमै बसेर केही गर्न चाहने युवाहरूलाई लक्षित गरी बजेट विनियोजन गरिएको बताउनु भएको छ। जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले चालू आर्थिक वर्ष 2082-83 को तेस्रो त्रैमासिक कार्य सम्पादन मूल्यांकनमा देशभरका 77 जिल्ला प्रशासन कार्यालय मध्ये 15 स्थान हासिल गरेको छ। गृह मन्त्रालयले सार्वजन गरेको तेस्रो त्रैमासिक कार्य सम्पादन मूल्यांकन प्रतिवेदन अनुसार कुल 18.25 पूर्णांक मध्ये जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले 17 अंक प्राप्त गरेको प्रतिवेदनमा जिल्ला प्रशासन कार्यालय मनाङ पहिलो स्थानमा रहँदा जिल्ला प्रशासन कार्यालय धनुषा अन्तिम स्थानमा परेको छ। गृह मन्त्रालय र प्रमुख जिल्ला अधिकारी बीच प्रत्येक वर्ष हुने कार्य सम्पादन सम्झौताका आधारमा गठित मूल्यांकन समितिले शान्ति सुरक्षा तथा अपराध नियन्त्रण सुशासन सार्वजनिक सेवा प्रवाह बजार अनुगमन विपद जोखिम न्यूनीकरण तथा मुद्दा फर्जेट लगायतका सूचकका आधारमा मूल्यांकन गर्दै नतिजा सार्वजनिक गर्ने गर्दछ। यसअघि ओखलढुङ्गा का प्रमुख जिल्ला अधिकारीका रूपमा मेघबहादुर मगरान्ती कार्यरत हुनुहुन्थ्यो। उहाँको उदयपुर सरुवा भएपछि हाल डुबराज पोखरेलले जिम्मेवारी सम्हालिरहनु भएको छ। जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले आगामी मूल्यांकनमा अझै उत्कृष्ट नतिजा हासिल गर्ने लक्ष्यसहित सेवा प्रवाहलाई थप प्रभावकारी पारदर्शी र नागरिक मैत्री बनाउँदै कार्य सम्पादनमा निरन्तर सुधार गर्दै लैजाने योजना रहेको जनाएको छ। दोलखाको तामाकोशी गाउँपालिकाले श्रमिकहरूलाई पेन्सनको व्यवस्था गर्ने भएको छ। तामाकोशी गाउँपालिका र नागरिक लगानी कोषबीच श्रमिकहरूलाई नागरिक पेन्सन योजनामा आबद्ध गराउने सहमति भएको हो। समझदारी पत्रमा गाउँपालिका अध्यक्ष पूरण प्रताप केसी र नागरिक लगानी कोषको निमित्त कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदीले हस्ताक्षर गर्नुभएको छ। जस अनुसार अब तामाकोशी गाउँपालिकाको श्रमिक कल्याण कोष एन 2081 बमोजिमको मापदण्ड अनुसार छनौट भएका श्रमिकलाई नागरिक पेन्सन योजनामा आबद्ध यन अनुसार छनौट भएका 73 जना श्रमिक यही महिनाबाट पेन्सन योजनामा समावेश हुने गाउँपालिका अध्यक्ष केसीले जानकारी दिनुभएको छ। जसमा तामाकोशी गाउँपालिकाले 500 श्रमिकले 500 गरी 1000 मासिक रूपमा नागरिक लगानी कोषमा जमा गर्नुपर्ने हुन्छ। पालिकाभित्रका 25 वर्ष पूरा भई 45 वर्ष ननागेका श्रमिकहरूलाई यो योजनामा समावेश गराइनेछ। परिवारका कुनै पनि सदस्य रोजगारीमा नरहेको र गाउँमै बसोबास गरिरहेका श्रमिकहरूलाई एन अनुसार छनौट गरी पेन्सन योजनामा समावेश गरिने पालिका अध्यक्ष केसीले बताउनु भएको छ। नागरिक लगानी कोषको नागरिक लगानी कोषको समझदारी अनुसार सो योजनामा समावेश श्रमिक र पालिकाबाट जम्मा भएको रकम एकमुष्ट वा 60 वर्ष पुगेपछि पेन्सन उपलब्ध गराइनेछ। गैराती देशका केही ठाउँमा पानी परेको छ। पूर्वदेखि पश्चिमसम्मकै केही ठाउँमा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अरू ठाउँको तुलनामा गण्डकी र लुम्बिनी प्रदेशमा धेरै पानी परेको छ। कोशी बागमती मधेस कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा पनि पानी परेको छ। आज दिउँसो कोशी प्रदेशका तराई भूभाग तथा मधेस प्रदेशका थोरै ठाउँमा तथा बागमती र गण्डकी प्रदेशको तराईका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भेगका केही ठाउँमा तातो दिन हुने सम्भावना छ। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार। भेनेजुएलामा एक मिनटको अन्तरमा गएका दुई शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको संख्या कम्तीमा 188 पुगेको छ भने 1500 भन्दा धेरै मानिस घाइते भएका छन्। अस्ति बेलुकी गएको 7.2 र 7.5 म्याग्निच्युडका भूकम्पले राजधानी काराकास सहित ला ग्वाइरा राज्यमा ठूलो क्षति पुर्याइएको हो। राष्ट्रसंघ अनुसार प्रभावित क्षेत्रमा अहिलेसम्म 100 बढ़ी भवन पूर्ण रूपमा भत्किएका छन्। उद्धार कर्मीहरू भग्नावशेषमा फसेकाहरूको खोजी तथा उद्धारमा निरन्तर खटिएका छन्। स्थानीय बासिन्दाले भूकम्प निकै लामो समयसम्म महसुस भएको बताएका छन्। काराकासका एक व्यक्तिले पूरै संसार नै लामो समयसम्म हलिरहेको जस्तो महसुस भयो बताएको बीबीसीले जनाएको छ। घरमा क्षति पुगेपछि धेरै नागरिकले खुला ठाउँ र
सड़कमा रात बिताउन बाध्य भएका छन्। प्रभावित क्षेत्रमा उद्धार राहत तथा क्षतिको मूल्याङ्कन कार्य तीव्र पारिएको खबरमा उल्लेख छ। र समाचारको अन्त्यमा खेल समाचार। फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा ट्युनिसियालाई हराउँदै नेदरल्याण्ड समूह एफको शीर्ष स्थानमा पुगेको छ। आज बिहान भएको खेलमा नेदरल्याण्डसले ट्युनिसियालाई 3-1 हरायो। तेस्रो मिनटमा ट्युनिसियाका एलिस स्क्रीले आत्मघाती गोल गर्दा नेदरल्याण्डसले अग्रता लियो। सातौं मिनटमा ब्रायन बबीको गोलमा नेदरल्याण्डस 2-0 अगाडि पुग्यो। ट्युनिसियाका हाजेम मचेउरेले गोल फर्काएका थिए। 63 मिनटमा नेदरल्याण्डसका जोन पावल भानले गोल गरेपछि नेदरल्याण्ड 3-1 विजयी भयो। सबै खेलमा पराजित ट्युनिसिया विश्वकपबाट बाहिरिएको छ। आज भएको अर्को खेलमा जापान र स्वीडेनले 1-1 बराबरी खेलेका छन्। जापानका डेजिन मेदाले 55 मिनटमा गोल गरे भने स्वीडेनका एन्थोनी एलेग्नाले 61 मिनटमा गोल गर्दै खेल बराबरीमा ल्याए। यिनै समाचारसँगै हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेर एकपटक। राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनमा भइरहेको महाधिवेशनमा उपसभापतिमा स्वर्णिम आगले निर्विरोध निर्वाचित, अरू पदाधिकारीको लागि चुनाव हुने। स्थान सूचीकरण प्रणालीमा अहिलेसम्म देशभरका 26 लाख स्थान आबद्ध। चालू आर्थिक वर्ष 2082-83 तेस्रो त्रैमासिक कार्य सम्पादन मूल्याङ्कनमा ओखलढुङ्गा प्रशासन 15 स्थानमा। दोलखाको तामाकोशी गाउँपालिकाद्वारा श्रमिकहरूलाई पेन्सनको व्यवस्था गर्ने, 73 जना तत्काल योजनामा समावेश। भेनेजुएलामा शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको संख्या 188 पुग्यो। 1500 भन्दा धेरै घाइते। उद्धार तथा राहतको काम चल्दै। र फिफा विश्वकप फुटबलमा नेदरल्याण्ड्स जापान र स्वीडन नकआउट चरणमा प्रवेश। ट्युनिसिया विश्वकपबाट बाहिरियो। बिहान 9 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा हुने नै छ। त्यति बेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म सुराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: घर बनाने को लगी रॉड सीमेंट जस्ता पाता चाहिए कहाँ ल्याउने होला फिर यो मन्थली मा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटिस
1: काका तिमलाई यति नै थाहा छैन अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका
2: हजुर यहाँ सिमेन्ट रड पाइप फ्लाइट जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैराछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
3: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9854040682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9854040892 र 048-543-385 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खादबारी रामेछाप
4: वाउ हैन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
5: कहाँबाट हुनु नि हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भएन धेरै नभनौ भनी साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ
4: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845-85-73-65 वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछा
6: के तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ
7: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
6: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
7: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ
6: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
7: सम्पर्क नम्बर 048-545-143-98-63-023-422
8: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
10: तपाईँले त हुर्केकै गिरिरा चल्ला पो ल्याउनु भएछ कहाँबाट ल्याउनु भयो दाजु
11: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी
10: हुर्केकै गिरिरा चल्ला 150
11: हजुर हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्
12: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स
11: विराज किसानको साथी
12: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता
11: प्रोप्राइटर जय मानन्दर फोन 048-540-239 048-540-533 र 98-540-40-239 विराज सप्लायर्स कटहर बोर्ड छेउ मन्थली रामेछाप
4: के तपाईँ दाँत आँखा एक्सरे भिडियो एक्सरे फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्
7: हाम्रा सेवाहरू बिरामी जाँच 24 घण्टा आकस्मिक सेवा भिडियो एक्सरे र इसिजी रगत दिसा पिसाब जाँच परिवार नियोजन परामर्श तथा उपचार घाउ चिरफाड तथा ड्रेसिङ साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ
4: प्रोप्राइटर मोहन कुमार स्पष्ट सम्पर्क नम्बर 9854043-305 048-540-305 मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर मन्थली नगरपालिका 2 देवकोटा चोक लक्ष्मी सनराइज ब्याङ्क भएको घर मन्थली रामेछाप
13: पौडी मात्र खेलेर के गर्नु खाने बस्ने को सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो कुकुटमा।
4: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको, सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
13: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
4: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 98 44 20 5 96 0 47 5 90 453।
13: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा CEO बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीन कुने, काठमाडौँ।

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
3: दाँत दुखेर मर्न लागे, म हेर्दै त मेरो दाँतमा के भन्छ
4: के हेर्नु नि, आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि।
3: ए काका काकी, के को गन्थन मन्थन हो? ए बाबु पो बस न यतै, के को गन्थन मन्थन हुनु नि? घरमा सबैजना रोगी, कोही दाँतका कोही आँखाका, सबै रोगी मात्र छौ। अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थिएँ हामी त।
5: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ। हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिलश्री मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि। अनुभवी चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच, इमर्जेन्सी सेवा, ल्याब सेवा अन्तर्गत रगत, दिशा पिसाबहरूको जाँच, एक्सरे सेवा, भिडियो एक्सरे सेवा, फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि। त्यही गए त भइगयो नि। अहिले त दाँतका सम्पूर्ण सेवाहरू, आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ। तपाईँहरू दुवै जनाको त्यही उपचार हुन्छ। त्यति मात्र हो र काका, त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ। साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि।
6: रोग राइटर मोहन कुमार श्रेष्ठ, सम्पर्क नम्बर 9845404305, 0485403005। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज बैंक भएको घर, मन्थली रामेछाप।
7: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौं, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं,
8: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजैदेखि हातेमालो गरौं।
7: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
8: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
7: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
8: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
7: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
6: वनमा आगो लगाउनेलाई वन एन 2076 दफा 50 चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं, नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
9: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
10: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
3: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
5: हजुर, रामेछाप मिटसप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
11: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
9: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिटसप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
12: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
13: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
12: साइन्स फ्याकल्टीमा तराई पहाड र हिमालका दुर्गम तथा पिछडिएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
13: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 जेठ मसान्तसम्म मात्र।
12: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
13: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
12: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
13: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310, 0142603332, 9851216, 9843361494।
12: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
14: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर,
15: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनु होला।
14: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230, 9767-65-24-29।
15: सुनकोशी सामुदायिक अस्पताल खुर्कोट सिन्धुली। विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
16: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
15: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
16: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
15: माटोको वरदान, हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
16: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
15: परनिर्भरताको अन्त्य, बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने, आफ्नै बारीमा चिनो र कागुनो फलाऊ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
16: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
15: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
16: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू,
15: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
16: जलवायु अनुकूलन र सहनशीलता, रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
15: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ, कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
16: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
15: लट्टे मासे, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोसिलो हुन्छ।
16: माटोको उर्वरा शक्तिमा सुधार, सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
15: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
16: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।

नमस्कार, म लोक गायक बुद्धि कृष्ण लामी छानेको। तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ हजुरको रेडियो 102.1 मेगाहर्ज।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोककौशलीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म सुन्दै आइराख्नु भएको छ। आज पनि तपाईँसँगै रहेर यो एक घण्टाको समय सहयात्रा गर्नेछौ भने तपाईँ यो समय उकाली उराली लिग्दै गर्दै हुनुहुन्छ। साथै भन्ज्याङ चौतारी गरिराख्नु भएको छ। घरमा बसेर पनि कार्यक्रमलाई सुन्नको लागि तपाईँ प्रतीक्षा गरेर बस्नुभएका तमाम आदरणीय श्रोता मित्रको लागि भने अब प्रतीक्षाको घड़ी सकिसकेको छ। हामी आइसकेका छौं। कार्यक्रममा मिठा र माइला बचुने लोकगीतहरूको साथसाथै तपाईसँग यो एक घण्टासम्म रहनेछौ भने तपाईँले हामीलाई यो समय देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट एकैसाथ सुन्दै हुनुहुन्छ। साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्यूज .com हजुरको याप तामाकोस एफएम 95 MHz पनि सुन्दै हुनुहुन्छ। फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने शेयर गर्न सक्नुहुन्छ। तपाईँले छोटो मिठोमा आफ्ना आफन्तजन साथी संघको लागि सम्झना सन्देश सहित कमेन्ट पठाएर पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। आजको व्यवसाय विशेष गरी शुक्रबारको व्यवसाय छ। हामीले विशेष गरी स्थानीय गीतलाई स्थान दिनेछौ र तपाईँले पनि रोज्न सक्नुहुन्छ। तर अलिकति हाम्रो टेलिफोन भन्दा नि अलिकति प्राविधिक समस्याहरूले गर्दाखेरि सम्भवतः हामी स्थानीय गीत बजाउने चाहिँ प्रयत्न गर्छौं। सम्भव भएसम्म कार्यक्रममा आजको विषयमा स्थानीय गीत बज्छौं, नभए तापनि अन्य लोकगीतहरू कार्यक्रममा राखेर तपाईँलाई हामीले मनोरञ्जन दिनेछौ। तपाईँले 0440 40 0026 सहभागिता जनाउन सक्नुहुन्छ। हामी तपाईँको टेलिफोनलाई चाहिँ लिनेछौ। पनि भन्न चाहे भने यस कार्यक्रमलाई प्रायोजन गरेको छ सूर्यज्योति लाइफ इन्सुरेन्सले। यदि तपाईँ पनि जीवन बीमा गर्न चाहनुहुन्छ भने सूर्यज्योति लाइफ इन्सुरेन्सलाई नै सम्झन सक्नुहुनेछ। यदि बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ सम्झना खड्गीले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता हायु। तपाईँ भने फटाफट फोन डायल गर्नुहोस्। तपाईँको फोन लाग्दैन भने फेसबुक लाइभबाट कमेन्ट पठाउनुहोस्। तपाईँलाई हामीले हरेक ठाउँबाट स्थान दिनेछौ भन्दै यति बेला कार्यक्रमको शुरूआतमा राख्छौ एकदमै मिठो रमाइलो गीत राखेर त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रमको शुरूआतमा राख्यौं एकदमै मिठो रमाइलो गीत घर हाम्रो रामेछ भन्ने बोलको गीत राखेर कार्यक्रम लोकौशलीको शुरूआत गरिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ, यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, को हुनुहुन्छ, स्वागत गर्छु। हेलो नमस्ते। नमस्कार हजुर, यो आवाज कता सुनेको जस्तो लाग्यो त? सुन्नु भएको होला, पहिलोचोटि त कार्यक्रममा फोन त गर्नु भएको होइन नि?
1: होइन, पहिलोचोटि त होइन, म त पुरो साथी हुनुहुन्छ।
0: पुरानै साथी पर्नु भयो? ल, शुभ नाम भन्नुहोस् न त त्यसो भए।
1: ए, शुभ नाम भन्नुपर्दाखेरि चाहिँ सविता क्यापसागी मगर सिन्धुली आमुटीबाट है, यो चाहिँ तिन पाटन अन्न भन्नु गर्दै हुनुहुन्छ।
0: सविता क्यापसागी मगर भन्नुभयो?
1: सविता क्यापसागी मगर।
0: सविता होइन त?
1: हजुर हजुर।
0: ल, के छ खबर तपाईँको?
1: मेरो खबर सबै ठिकै छ भयो दिदी, असल भोलि रोपाएको धम्मा धम भयो।
0: हाम्रो पनि एकदम ठिक छ, यस्तै छ, राम्रै रमाइलै गमाइलै छ। आज चाहिँ पानी पर्ला जस्तो छ, हिजो पनि मौसम यस्तै थियो, पानी परेन, अहिले पनि आज पनि पानी पर्ला पर्ला जस्तो छ, तर गर्मी छ, यस्तै छ भन्नुपर्छ है त?
1: हजुर हजुर, यता चाहिँ भइरहेको दिदी, पानी पर्ला पर्ला जस्तो चाहिँ हुन्छ, तर अलिअलि पानी पर्ने अनि त्यत्तिकै नपर्ने, त्यत्तिकै टर्दै टर्दै बसिरहने, हल्का धुम्म हुने, पानी चाहिँ नपर्ने भइरहेको है दिदी यता।
0: ल, यता पनि त्यस्तै त्यस्तै छ, ठिकै छ। अब मौसम सबैतिर कस्तो छ के छ हामीले पनि थाहा पाउँदैछौँ। सम्भवतः सिन्धुलीतिर त पानी परे जस्तो लाग्छ, बिहान रामेसापसम्म पनि गाडङ गुडुङको आवाज आउँदै थियो त, सिन्धुलीतिर त एकदमै कालो बादल लागेको जस्तो पनि देखिरहेको थिएँ।
1: होइन दिदी, पानी त परे होइन, यता अब उयो परे चाहिँ थाहा भएन, म चाहिँ यता आम्बोटेतिर चाहिँ परे होइन, बिहान कालो बादल चाहिँ पुरै आएको थियो, बादल चाहिँ पुरै ढाकेको थियो बादलले चाहिँ, तर पानी पर्ला जस्तै भएको थियो हुन चाहिँ, तर परेन पानी चाहिँ, अलिअलि छिटाएर मात्रै बस्यो त्यतिकै, अलिअलि पनि अलिअलि छिटा त आइरह, तर पानी ठुलो पानी चाहिँ परे होइन।
0: ठिकै छ, अब असारको महिना छ, पानी चाहिँ पर्नु पर्ने हो, पानी पर्न सकेको छैन, ठिक छ, बिस्तारै बिस्तारै रुपियाँ अब हुन्छ, नहातिनुहोस् है त।
1: हजुर हजुर, हुन्छ।
0: ल, अब असार पन्ध्र पनि लाग्न लाग्यो, असार पन्ध्रमा चाहिँ दही चिउरा खाँदै धान दिवस भव्य मनाउने तयारी गर्नुभएको छ होला नि त, के छ अवस्था? अब हामीलाई सविताजीले धेरै हिलो छेप दिनुहुन्छ होला, म फेरि त्यस्तो धेरै हिलो छेप्न सक्दिनँ।
1: त्यति धेरै छेप्दिनँ नि म त, खुसीले तपाईँले कति छ भन्छ त्यति मात्रै छ्याप्दिने हो, म धेरै म ओभर छ्याप्दिनँ
0: होला। ल, ठिक छ त्यसो भए। अब धान रोप्नु त खास, अब दिवसको दिन त अन्डे दिन नरोपिने, धान दिवसको दिन चाहिँ धान चाहिँ रोप्नु पर्ने हो, अब कहीँ कतै मिलेछ भने धान रोप्न चाहिँ जानुपर्छ।
1: हजुर हजुर, आउनु यतैतिर नभए
0: कोसिस गर्छौँ है सविता चाहिँ।
1: हजुर,
0: मिलेछ भने कोसिस गर्छौँ, यदि मिलेन भने हामी यही रेडियो कार्यक्रमबाटै धान रोप्छौँ त्यो दिन चाहिँ, हुन्छ? ल, ठिकै छ, त्यो दिन यहाँको पनि फोन लाग्छ, हामीले आशा गर्छौँ। कार्यक्रममा आउनुभयो, खानपिन भयो कि बाँकी छ?
1: मेरो खानपिन बाँकी नै छ दिदी,
0: मेरो भइसकेको छ। ठिक छ, कार्यक्रममा आउनु भएको छ, अब आज यहाँले गीत चाहिँ रोज्नु पर्ने थियो, तर अलिकति हाम्रो प्राविधिक समस्याहरूले गर्दा आज यहाँले गीत रोज्न पाउनुहुन्न, हाम्रै रोजाइका गीतहरू बोल्छु, साथीहरूलाई सम्झन पाउनुहुन्छ।
1: अनि बस्नुको लागि, अनि मेरो आज प्यारी बहिनी सत्सङ डुलमा तामाङको जन्मदिन परेर उहाँलाई धेरै धेरै जन्मदिन चामना चाहन्छु। अनि अरू भन्नुपर्दाखेरि देव दाईको लागि, पनि छोरीको लागि, रुखीलाईको लागि, उर्मिलाको लागि, अनि दुर्गाको लागि, कविताको लागि, कविताको लागि, अनि मेरो घर परिवार सम्पूर्णको लागि, प्रदीप दाईको लागि नै भन्न चाह्यो, अनि जति पनि साथीले मलाई सविता मगर भनेर सुन्नुहुन्छ वा सुन्नुहुन्न, उहाँलाई सबैको लागि भन्नु, अनि जति पनि साथीहरू सुनेर बस्नुहुन्छ उहाँको लागि पनि भन्दै हुनुहुन्छ।
0: हस् त, नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो सविता क्याप्साके मगरजी, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु, उहाँले आफ्नो साथी संगीलाई सम्झेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ। पालो तपाईँको रहेको छ, तपाईँले पनि आजको वर्षाईमा सहभागिता जनाउन सक्नुहुन्छ, मात्रै आज तपाईँले सहभागिता जनाउनुहोस्, किनकि गीत चाहिँ रोज्न पाउनुहुन्न, अलिकति समस्या भइरहेको छ, त्यही भएर भन्न चाहे मैले तपाईँलाई। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो,
2: गाउने हो नियजले पुराना लोगी, मन पर्छ

0: नमस्कार
1: नमस्कार हजुर, यो मेचो सुरिरी आवाजको साथमा आउनुभयो। गाँवदेखिको बोल्दै हुनुहुन्छ?
0: अध्ययन तमाङ बोल्दैछु हजुर, सिन्धुलीमा।
1: अध्ययनजी, एकदमै मेचो आवाज गीत सुन्न पाइयो त?
0: होइन, म त प्रायः गीत त गाइरहन्छु नि, म त एकदम गीत सङ्गीत भनेको त मेरो त जन्मिँदैदेखि चाहिँ म सङ्गीतमै रुचि राख्ने मान्छे हो, त्यही भएर पनि
2: रहो मिराजले म जान्छु राङखोला रोका मचा।
0: नमस्कार
1: नमस्कार हजुर, यो मेचो सुरी

0: पानी परेर बिहान एकदमै गरम छ, शीतल छ अहिले राख्छ।
1: भनेपछि पानी पर्यो त्यतातिर रोपाई पनि धमाधमा बस सुरु हुने क्रम छ कि क्या हो त्यसो भए?
0: लगभग लगभग रोपाईको सिलसिलाको कुरा गर्ने हो भने हाम्रो यहाँ चाहिँ धान खेती हुँदैन, यो सिमानामा चाहिँ हुँदैन, धान खेती नभए पनि लगभग ठिकै छ अहिलेसम्म त।
1: ल ठिक छ, अहिले धान खेती नहुने धान रोपाई नहुने ठाउँतिर चाहिँ हुनुहुन्छ यहाँ?
0: हजुर।
1: ल ठिक छ, केही छैन, खानपिन भयो अथवा बाँकी नै छ?
0: मेरो खानपिन अहिले केही समयपछि हुन्छ।
1: ल केही समयपछि हुन्छ। हामीलाई चाहिँ कतिको सुन्ने गर्नुहुन्छ विशेष गरी हाम्रो अध्ययनजीले?
0: यो यस्तो छ, अहिले सुन्या छ तपाईँको हाम्रो यहाँ फेरि के छ भने त्यही मेगाहर्जमा एउटा रेडियो भारती भन्ने आउँछ, इन्डियाको रेडियो आउँछ होइन, त्यो पछाडि अलिकति गाह्रो छ, पानी पर्छ हाउरे आयो भनेदेखि त्यो रेडियो पूर्ण रूपमा बन्द हुन्छ र यो सुनिन्छ, रेडियो रहेछ भनेदेखि त्यो रेडियो आइहालेछ, त्यो रेडियो खुलेछ भने त्यो स्टेसन खुल्दाखेरि ठ्याक्कै तपाईँको रेडियोलाई अहिले गाइड गराइदिन्छ होइन, त्यो भएको कारणले गर्दाखेरि अलिक सुनिँदैन, जस जुन बेला त्यो बेला फोन गरिन्छ कल गरिन्छ, अरू बेला त त्यस्तै हो।
1: ल ठिकै छ, अब समय परिस्थिति र प्राविधिक कुराहरूले साथ दियो भने मात्रै सुन्ने गर्नुहुन्छ यहाँले? ल ठिकै छ, अब सुन्नुहोला, समय मिल्दा यसरी आउनु पनि भएको छ। ठ्याक्कै हाम्रो अध्ययनजी कुन ठाउँदेखि भन्नुभएको थियो? अस्ति यहाँसँग कुरा भएको थियो, मैले बिर्सी, भन्नुहोस् न ठाउँको नाम।
0: मेरो चाहिँ अहिले हरिहरपुर गढी गाउँपालिका हो।
1: हरिहरपुरदेखि आउनुहुन्छ, ल खुसी लाग्यो। त्यतातिर अब त्यति धेरै सम्भव त यो रेडियो सुनिँदैन, सिन्धुलीतिरको रेडियोहरू त व्यापकै सुनिन्छ होला,
0: त्यो पनि मुस्किलले सुनिन्छ।
1: सिन्धुलीतिर धेरै रेडियोहरू छन्, सिन्धुली बजार एरियाको रेडियो चाहिँ हरिहरपुरमा टिप्दैन?
0: रेडियो मरेर चाहिँ अलिकति सुनिने हो होइन, तपाईँको अलिअलि सुनिने भनेको एउटा बाबा विजय किल्लाहरू सुनिन्छ, तर यहाँ एउटा यस्तो के आइदियो भने तपाईँको यो एउटा रेडियो एभरेस्ट भन्ने छ हाम्रो सोलुखुम्बुको, जुन चाहिँ त्यो रेडियो चाहिँ तपाईँको रेडियो जब घन्किन्छ, घन्किसके पछाडि बनाइदिन्छ, अब अरू रेडियोको कुरै नभयो।
1: ठिक छ, भनेपछि त्यही सोलुवी रेडियो मात्रै सुन्ने गर्नुहुन्छ यहाँले?
0: हजुर हजुर, किनभने 2000 मेगावाटको त्यो क्षमताको त्यो भइसके पछाडि लगभग त्यो रेडियो खुलिसकेपछि सबै रेडियोहरूलाई अलिकति समस्याग्रस्तै बनाउँछ यहाँ चाहिँ।
1: ल ठिक छ, अब आफ्नो ठाउँ अनुसार जहाँ जुन बच्छ त्यही त पक्कै सुन्नै पर्यो होइन?
0: एकदमै हजुर, रामेछाप जिल्लाको कुरा गर्ने हो भने सबैभन्दा राम्रो छ भनेको यहाँ तपाईँको चाहिँ रेडियो झन्कार सुनिन्छ
1: मात्रै, त्यति मात्रै सुन्नुहुन्छ अध्ययनजी? हामीलाई सुन्दै हुनुहुन्छ?
0: हजुर सुन्दैछु, भन्नुहोस् त।
1: ल आवाज यहाँको मैले कहीँ कतै नसुने जस्तो लाग्यो, ठिकै छ, अब यहाँले मन्थलतिरको रेडियो बज्छ भन्नुभएको छ, ठिकै छ, सुन्नुभएको छ। साथसाथै अब फ्रिक्वेन्सीबाट नदिबेनी हाम्रो पात्रो नेपाली पात्रोबाट हजुरको रेडियो सुन्न सक्नुहुन्छ है यहाँले?
0: धन्यवाद, त्यो मलाई जानकारी छ, तर मैले हाम्रो पात्रोबाट वा अनलाइनबाट खासै सुन्दिनँ, किनकि म चाहिँ पुरानै संस्कृतिलाई जगाउने अभियानमा छु, त्यस कारणले गर्दा म अनलाइन पनि मैले फ्रिक्वेन्सीलाई प्राथमिकतामा राख्छु होइन, नेट नभएको खण्डमा पनि हाम्रो पात्रो तपाईँको लाइन गइसके पछाडि वाइफाई गइसकेपछि सुन्दैन, त्यस कारणले गर्दा फ्रिक्वेन्सी भनेको जतिखेर जस्तो अवस्थामै सुन्न मिल्छ, त्यस कारणले गर्दाखेरि म त्यसलाई अलिक प्राथमिकतामा राखेको हुन्छु मैले, त्यही भएर पनि हो, तर मलाई जानकारी छ यो कहाँ कहाँबाट सुन्न मिल्छ भन्ने कुरा त।
1: ल ठिक छ, यहाँले सुन्नुहुन्छ, अब सम्भवतः फ्रिक्वेन्सी बाँचे अहिलेको जुन अवस्था जुन परिस्थिति यहाँले बताउनु भयो त्यो परिस्थिति अनुसार फ्रिक्वेन्सी नटिप्दा अथवा फ्रिक्वेन्सी नबजेको समयमा यहाँलाई यो रेडियो सुन्न मन छ भने चाहिँ सुन्नुहोस् भनेर मात्र जानकारी गराएको हो नि त अध्ययनजी?
0: धन्यवाद, किनकि तपाईँले यो जानकारी गराउँदाखेरि अहिले भर्खरै सुनिरहनु भएको अन्य साथीलाई पनि जानकारी
1: भन्नुभयो। ल हुन्छ, ठिक छ, कार्यक्रममा आउनुभयो, रमाइलो मिठो कुराकानी भयो, साथसाथै अध्ययनजीसँग हामीले केही कुरा पनि अझै सिक्नुपर्छ कि जस्तो पनि लाग्दैछ, कुराकानी गरौँला बाँकी समयमा। एउटा मिठो गीत बज्छु, साथीहरूलाई सम्झनुहोस् न।
0: समग्रमा साथीहरू सम्झिनु पर्दाखेरि कोही पनि हुन्न, मलाई अध्ययन माग भनेर चिनि नचिन्ने सम्पूर्णलाई चाहिँ म यो गीत सुनाउँदै अहिलेको यो कार्यक्रमबाट चाहिँ म फिटिन्छु। नमस्ते।
1: हस् त नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो अध्ययन तामाङ चाहिँ, यता सिन्धुलीको हरिहरपुर गढी गाउँपालिकादेखि हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु, उहाँसँग रमाइलो मिठो कुराकानी पनि भइसकेको छ, पालो तपाईँको रहेको छ, फटाफट चाहिँ हामी टेलिफोन लिन्छौँ किनकि आज विशेष गरी स्थानीय गीत बज्छ कार्यक्रममा हामीले राख्ने प्रयत्न गरिरहेका छौँ, कार्यक्रममा मिठा लोकगीतहरू पनि बज्छ, तपाईँले

0: भाई तपाईँ जनाउनु पर्छ। 0840404026 नम्बर तपाईँको लागि खुल्ला छ। हामी कार्यक्रम लोककौशलीको बसाइमा छौं। यति बेला कोही साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो भन्दै थिए, गइसक्नु भएको छ। जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। अब कहीँ कति पानी पनि परिरहेका छन्। यो पानी परेको कारण गुडुङ हावाबुढीको समयमा अलिकति नेटवर्कहरूले पनि साथ दिएको छैन, ठिक छ। यति बेला अर्को साथी फेरि पनि सम्पर्कमा, स्वागत गर्छु। हेलो,
1: नमस्ते।
0: नमस्ते हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: म सुगरपुरबाट, पाँच थरबाट, राम याकथुम्बा खैला बोल्दैछु।
0: राम के भन्नुभयो?
1: राम याकथुम्बा।
0: राम याकथुम्बा,
1: हजुर।
0: के छ हाम्रो याकथुम्बाजीको खबर?
1: एकदम ठिकठाक छ भन्नुपर्छ। हजुरहरूको के छ रामेछापतिर?
0: रामेछापतिरको खबर एकदम ठिक छ, राम्रो रमाइलो छ भन्नुपर्छ है त। कुन ठाउँदेखि भन्नुभयो हाम्रो रामजीले? पाँच थरदेखि हुनुहुन्छ। पाँच थरमा हजुरको रेडियो सुन्दै हुनुहुन्छ अथवा कुन माध्यमबाट सुन्नुभयो अथवा के छ?
1: म लाइभबाट सुन्दैछु,
0: फेसबुक लाइभबाट।
1: हजुर हजुर,
0: ल ठिक छ। त्यताको मौसम के छ, के हुँदैछ? आज पानी परेको छ अथवा छैन?
1: पानी बेलुका चाहिँ पर्यो, ठुलो आयो भन्नुपर्छ। मौसम धुमिरहेको छ, यस्तै छ भन्नुपर्छ।
0: ल, धुमेको छ, अब पानी पर्छ भन्ने आशा गरौँ होइन?
1: हजुर हजुर, अझै पनि दिउँसो पर्ने जस्तो छ।
0: ल, अनि खाना भयो अथवा बाँकी नै छ?
1: मेरो अलरेडी भइसक्यो, हजुरहरूको बात छ कि छैन?
0: मेरो पनि भइसकेको छ, साथसाथै हाम्रो केही साथीको बाँकी, केही साथीको भइसकेको छ, यस्तै छ भन्नुपर्छ है रामजे। ल ठिक छ, कार्यक्रममा आउनु भयो, खुसी लाग्यो। कार्यक्रमको बारेमा केही भन्न मन छ कि हाम्रो एक्थुमाजीलाई?
1: कार्यक्रम छ, म प्राय लाइभबाट तपाईँहरूको कार्यक्रममा सुनिरहन्छु, भ्याएसम्म कमेन्ट पनि गर्छु भन्नुपर्छ।
0: ल ठिक छ, त्यसो भए साथीसँगै सम्झनुहोस्, एउटा मैठो गीत गर्छ।
1: हुन्छ, सर्वप्रथम त कार्यक्रम प्रस्तुत हजुरलाई र लोक भाका सुनाउनु पर्दा रेखकान्त सम्बान्ते, तारा शङ्कर, अभिषेक मगर, विनोद सम्बान्ते, दिलन सम्बान्ते भन्दै हजुरबाट छिरिन्छु। हस्त नमस्ते, सेवर भाइ।
0: हस्त नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो राम एक्थुम्बाजी हुनुहुन्थ्यो पाँच थरदेखि। उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु, उहाँले आफ्नो छोटो मिठोमा साथीसँगलाई सम्झेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ। यति बेला हामी कार्यक्रममा गीततर्फ लाग्छौ भन्दै थिए, साथी एकजना लिउँ, त्यसपछि मात्र गीत बजाउँ भन्दै हुनुहुन्छ सन्दनाजीले। स्वागत गर्छु। हेलो
2: हजुर दिदी, नमस्कार।
0: नमस्कार हजुर, नमस्कार, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: शर्मिलाजी,
0: सन्चै आरामी हुनुहुन्छ? मलाई पनि ठिकै छ, राम्रै रमाइले गमाइले छ, यस्तै छ। हाम्रो शर्मिलाजीको आवाज सुन्न पाइएको छ, विशेष गरी यहाँसँग बोल्न पाएको छु, खुसी छ। आजको दिन खुसी नै लाग्दैछ भन्नुपर्छ। अनि सेन्डलतिर पानी परेको छ कि छैन तपाईँको बस्तीतिर भन्नुहोस् न?
2: पानी हल्का सिमसिम परिरहेको छ भन्नुपर्छ।
0: सिमसिम अहिले नै पर्दैछ?
2: हजुर।
0: ल त्यसो भए यो बेला त सिमसिम पानी रहेछ बिमानी भन्ने भोलको गीत सुन्नु पर्ने रहेछ नि त। त्यो गीत कतिको मनपर्छ हाम्रो शर्मिलाजीलाई?
2: अब धेरै नै मनपर्छ भन्नुपर्छ।
0: धेरै मनपर्छ, पहिला त धेरै सुन्नु भएको थियो कि थिएन गीत? मैले त धेरै सुनेको, यो भर्खर भर्खर बजारमा आउँदाखेरि रेडियोमा पनि धेरै बस्थ्यो। म पनि पहिला श्रोता आउँदा हजुरको रेडियो बेसरी सुन्थे, हजुरको रेडियोमा यो सिमसिम पानी भन्ने बोलको गीत धेरै बस्थ्यो कि शर्मिलाजी। त्यही भएर मलाई चाहिँ याद भयो हाम्रो शर्मिलाजीले चाहिँ सुन्नु भएको छ कि छैन, सम्भवतः सुन्नु भयो होला। धेरै गीत पनि आइसकेका छन्, धेरै गीत, नयाँ गीतहरू हामीले बढी गुनगुनाउँछौ होइन। ल, खानपिन भयो कि बाँकी छ?
2: मेरो खाना भयो अनि हजुरको भयो कि बाँकी छ?
0: ल, भइसकेको छ। आज कसरी बित्छ दिन? के काम गर्नुहुन्छ? रोपाईतिर जानुहुन्छ कि सुरु भएको छैन?
2: माथि गाउँमा पर्छ भन्नुभएको छ दिदी, बेसीतिर चाहिँ सुरु भइसक्यो होला।
0: बेसीतिर हाम्रो शर्मिलाजीको खेत छैन त्यसो भए? झन्डै असार पन्ध्रमा धान रोप्न, धान दिवस मनाउन आउँछु म भनेको, शर्मिलाजीले अब खेती छैन, रोपाई नै हुँदैन भन्नुभयो। म धान दिवस मनाउन कहाँ जाउँ त अब अहिले?
2: होइन, आउनु न, अब मेरो खेतमा भए पनि तालतिर त अब छ नि।
0: साथीहरूको छिमेकीकोमा गएर हिलो खेल्नु पर्नेमा ल धान पनि रोप्नुपर्छ है हिलो खेल्नुको साथसाथै पहिले धान रोप्ने त्यसपछि अन्तिममा मात्रै हिलो खेल्ने कतिको हिलो खेल्न मनपर्छ हाम्रो शर्मिलाजीलाई ठिकै मात्रै त्यसो भए बिस्तारै खेल्नु पर्ने भयो त्यसपछि मात्रै हिलो खेल्ने ल कतिपयलाई चाहिँ अब एलर्जी हुन्छ हिलो धुलो पानी फोहोर पानीहरूले भनिन्छ नि त हाम्रो शर्मिलाजीलाई चाहिँ त्यस्तो हुन्छ कि हुँदैन त्यसो भए त बेसरी हिलो दल्नुपर्छ है त धान रोप्ने पहिले खेत सघाउने त्यसपछि अनि हिलो खेल्ने है त ल आउनुभयो रमाइलो मिठो कुराकानी भयो यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु कार्यक्रममा एउटा मिठो गीत बज्दैछ साथीहरूलाई छोटो मिठोमा सम्झनुहोस् न
2: सुन्दै हुनुहुन्छ होला दिदी करिना मगर सरस्वती मगरको लागि सुन्दै हुनुहुन्छ होला तिनका मिनातिर रहेर दिदी कविता मगरको लागि र मलाई शर्मिला मगर भनेर सुन्दैमा चिन्ने सबैको लागि भनेर चिन्छु दिदी नमस्कार
0: हस् त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो शर्मिला थापा मगरजी सिन्धुलीदेखि हुनुहुन्थ्यो उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्छु यति बेला चाहिँ कार्यक्रममा मिठो गीततर्फ नै लाग्ने बेला भएको छ कार्यक्रममा राख्छौं अर्को मिठो गीत त्यसपछि पनि हामी छोटो व्यावसायिक विश्रामतर्फ जान्छौं विश्रामपछि फेरि आउँछौ तपाईँ भने रेडियो सुन्दै गर्नुहोला

0: हजुरको रेडियो 102.1 MHz।
1: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि फाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
2: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्राक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98692544।
3: 98 40 37 78 93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट पाइन्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
7: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट पाइन्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
6: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
7: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।

0: hango. Let's go. 6.9 inch ko standard display, AI powered camera, 3 years ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha. Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik visheshtaharule tapaiko man jitna barambar.
1: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो पेन्टागन कलेज तिनकुने काठमाडौँ
2: के गर्नु सबै गाउँका ठिकाहरू कोही मुगलान पसे कोही सहर बसे म बुढोली अब खेती कसरी लाउनु हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि के गर्नु कहाँ गएर बुझ्नु होला
3: ल हजुरबाले के चिन्ता गर्नु भएको हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि त्यही गएर ल्याए त भइगयो नि
4: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली सम्पर्क नम्बरहरू 0475211158 9954 0145575 9841690669 9864 1488
3: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
4: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि
5: नमस्कार है दाजु भाउजू के को गन्थन मन्थन हो एका बिहानै
6: ए राम बाबु पो आउनु भएछ के हुनु नि बाबु दाई विदेश जाने रे खै नेपालमा केही भएन
7: त्यही त राम भाइ हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ म त दिक्क भइसके
5: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त खै मलाई त नेपालमै भइरहेछ त मैले जस्तै विराटबाट चल्ला दाना ल्याएर पाल्नु न मैले अन्डा पार्ने लेयर्स पाले तपाईँहरू ब्रोइलर पाल्नुहोस् फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि 2-4 बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि
7: ए हो र भन्या अनि फाइदा होला र है
5: फाइदा हुन्छ नि हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौँ पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको मन्थली बीज बजारमै लोड गरे पनि भयो
7: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु खै खै नम्बर दिए त
5: एकैछिन है त म हेरिहाले ल टिप्नुहोस् त 9854040239
7: कति रे 9540 अनि
5: 9540040239 फोन नम्बर चाहिँ 0485402390
7: 0485402390
8: हेलो विराज सप्लायर्स भन्नुहोस् न के सेवा गरौँ
7: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मङ्गलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है अनि रगनीबाट राम भाइले 10 बाक्स अन्डा पठाएको छ उसको पनि दाना बसमा हालिदिनुहोस् न है
8: हस् हुन्छ दाई म दाना हालेपछि हजुरलाई फोन गर्नेछु हजुरको चल्ला पनि अर्डर टिपे चल्ला आउने दिन फोन गर्छु है
5: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने अनि भएन त गजब
9: विराज किसानको साथी
1: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो पेन्टागन कलेज तिनकुने काठमाडौँ
10: के तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ
11: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
10: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
11: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ
10: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
11: सम्पर्क नम्बर 0485401443 9863023422
3: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
12: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
3: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
12: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
3: प्रोपाइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
12: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।

0: कार्यक्रमको शैलीमा राखिएको मिठो गीत गीतपछि हामी छोटो व्यावसायिक विश्रामतर्फ पनि गएका थियौं। विश्रामपछि फेरि आइसकेका छौं। आजको व्यवसायमा हामीले स्थानीय गीतहरूलाई स्थान दिइरहेका छौं। साथसाथै तपाईँले आजको व्यवसायमा सहभागिता जनाउनुपर्छ। 0440400026 नम्बर तपाईँको लागि खुल्ला छ। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, स्वागत गर्छु। हेलो,
1: नमस्ते दिदी। हजुर
0: नमस्ते। हजुर नमस्ते, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: म रामछाप कठाजोरबाट सिंह खेतबाट शिवजी राणा मगर।
0: शिवजीको खबर के छ?
1: एकदम ठिक छ दिदी, पानी परेको छैन, यसो खेत रोप्ने मेलो बनाउँदैछु, पानी पर्ला पर्ला जस्तो भएको छ। यस्तै
0: छ त्यसो भए?
1: हजुर, अलिक पानीले समस्या दिएको छ दिदी, रोपाइमा अलिक चटारो अलिक छैन।
0: ल ठिक छ, अब बिस्तारै बिस्तारै चटाएर हुन्छ, अब अहिले समग्रमा ठिक ठिकै भर्खरै भर्खरै सुरुवात हुँदैछ, त्यही भएर पनि होला है।
1: हजुर हजुर।
0: अनि यहाँले चाहिँ अहिलेसम्म रोपाई सुरुवात गर्नु भएको छैन?
1: होइन, रोपाई नै छु दिदी, म रोपाई गर्दैछु, तर त्यति चटाएर चाहिँ छैन, यसो अलिअलि रोपाई त गरिरहेको छु, अहिले पनि मेरो छु रोपाईकै मेलामै छु, मेलाबाट सम्झेको दिदी।
0: ल, मेलामै रहेर हामीलाई सम्झनु भयो, खुसी लाग्यो है त।
1: हजुर।
0: अनि के छ अरू खबरहरू?
1: अरू सब ठिक छ दिदी, अलि पानीको समस्या, अलि पानी चाहिँ परेको छैन, धुम्म भएको छ, अलि मेलोको चटारो भएको छैन, अलि हल्का हल्का भइरहेको छ, अनि बिहान देख्ने ट्राई गरेको, आज अलिक फोन व्यस्त थियो, अलि अलि गरेको लागिहाल्यो, त्यही भएर खुसी छु दिदी।
0: ल, खुसी हुनुपर्छ, पछि फोन लाग्दा बल्ल बल्ल लाग्छ, खुसी नहुने त कुरै भएन नि, होइन?
1: हजुर हजुर।
0: ल, खानपिन त खाइसक्नु भएको छ?
1: हजुर हजुर दिदी।
0: ल ठिक छ, कार्यक्रममा आउनुभयो, सहभागिता हुनुभयो, बोल्न पायो, खुसी लाग्यो। एउटा मिठो गीत बस्छ भन्दै हुनुहुन्छ हाम्रो सम्झनाजीले, साथीहरूलाई सम्झनुहोस् न।
1: हवस् दिदी, सर्वप्रथम त रेडियो होलिमिटलाई अनि यहाँ छेउमा बसेर बिउ काट्दै हुनुहुन्छ बाबा मम्मी दाजु भाउजू मेला चाहिँ सँगै बसेर रेडियो सुनिरहनु भएको छ उहाँहरू सबैलाई, अनि शिवजी राणा मगर भनेर चिन्ने नचिन्ने सम्पूर्ण मित्रहरूलाई भन्दै छुटिन्छु, बाबाई।
0: हवस् त, नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो शिवजी राणाजी हुनुहुन्थ्यो, उहाँले आफ्नो साथी संगीलाई सम्झेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ। पालो तपाईँको रहेको छ, तपाईँले पनि सहभागिता जनाउन सक्नुहुन्छ। 10:42 गइसकेको छ। तपाईँका धेरै फेसबुक लाइभबाट प्राप्त भएका कमेन्टहरू पनि वाचन गर्नुपर्ने हुन्छ हामीले। तपाईँले चाहिँ फोन हामीले लिन्जेलसम्म चाहिँ फटाफट फोन डायल गर्नुहोस् पनि भन्न चाहन्छु। यति बेला अर्को साथी सम्पर्कमा आइसक्नु भएको छ, स्वागत गर्छु। हेलो
2: दिदी, नमस्ते। नमस्कार है।
0: नमस्ते, नमस्कार धनुजी।
2: हजुर,
0: के छ खबर?
2: एकदम ठिक छ, अनि हजुरको के छ, सन्चै हुनुहुन्छ नि?
0: म एकदम सन्चै आरामै छु भन्नुपर्छ, त्यस्तै छ, आरामै दिन चल्दैछ, चलिरहेको छ, चलाउनै पर्छ कि कसो?
2: हजुर हजुर, चल्नु परिगयो नि, चलाउरिग्यो निम्बा त हार्नु भएन है, चलाउनु पर्छ
0: किन मैले चाहिँ हिम्मत हारेको हो जस्तो लागेर हाम्रो धनुजीलाई?
2: होइन, तपाईँलाई भने कहिले नि त कतिजना चाहिँ हिम्मत हार्नुहुन्छ नि त, त्यही पनि सबैलाई सुन्ने साथीहरूलाई पनि हिम्मत हार्नु हुँदैन, चलाउनु पर्छ, जिन्दगी जस्तो छ त्यस्तैमा रमाउनु पर्छ भन्न चाहनुहुन्छ नि त। हजुर हजुर,
0: ल ठिकै छ, म पनि त्यसो भए हिम्मत नहारिकन अगाडि बढ्नु पर्ने हुन्छ।
2: हजुर, अगाडि बढ्नु पर्छ।
0: अगाडि बढ्ने फर्मुला चाहिँ के हो धनुजी, भन्नुहोस् न?
2: सकेसम्म बढ्नु पर्छ होइन, अब प्रयास गर्नुपर्छ, बढ्नुपर्छ, अब त्यहाँभन्दा पनि अब बढ्न सकिएन भने त्यसैमा रमाउनु पर्छ, जति गरिन्छ त्यति नै माने हो नि त। हजुर हजुर,
0: सधैँभरि फेरि एउटै मात्र स्टिममा बसिरहन पनि त मन नलाग्ला नि त धनुजी,
2: भन्दैछु नि त, अब एउटै बस्न सकिएन, अब त्यहाँभन्दा बढी नै अब बढ्नुपर्छ, हामी शक्तिशाली हुनुपर्छ, हामीले केही गर्नुपर्छ भन्नुपर्छ, आफैले भनिन्छ भने अब हामी प्रयास गर्नुपर्छ।
0: भनेपछि प्रयास छोड्नु भएन?
2: छोड्नु भएन।
0: ठिकै छ, कहिले काहीँ अब गरेको प्रयासहरू सफल भयो भने त पक्कै अगाडि बढ्न सफलता मिलि नै हाल्छ।
2: हजुर हजुर एकदमै।
0: ल धनुजीले चाहिँ कतिको प्रयास गर्दै हुनुहुन्छ, खास के गर्दै हुनुहुन्छ भन्नुहोस् न। यहाँको पनि केही सफलताका पाइलाहरू अगाडि बढ्नको लागि केही नयाँ गर्दै हुनुहुन्छ कि जस्तो लाग्छ यहाँले कुरा गरे अनुसार।
2: हजुर अब सफलताका पाइलाहरू त गरिरहेको थिएँ दिदी, अब त्यो खुट्किला उक्लिन सकिनँ, त्यही भएर चाहिँ अब जस्तो छ त्यस्तै, अब भाग्य यस्तै होला भन्दै म पनि
0: ल ठिकै छ। त्यसो भए यस्तो हुन्छ, एकैचोटि जस्तो कि यहाँले एक पटक चाहिँ प्रयास गर्नुभयो, एकै पटकमा सबै कुरा हात पर्छ भन्ने छैन। अब हात पर्नको लागि, सफलता प्राप्त गर्नको लागि, त्यही एउटै कामको लागि पनि हरेक पटक लड्नु पर्छ, भिड्नु पर्छ, जुझ्नु पर्छ, प्रयास चाहिँ जारी राख्नुपर्छ।
2: हजुर एकदमै, अब त्यो त हो, तैपनि अब त्यो हरेक पटक अब गर्न नसक्ने कामहरू थियो भने, एकैपल्टमा हुने जस्तो काम थियो भने त्यो एकपल्टमा भएन, अब त्यो नहुने रहेछ भन्ने हुन्छ, हुन त होइन, अब त्यो काम अनुसार हुन्छ नि त, त्यही अब त्यो काम अब जुन प्रयास गर्दा गर्दा गर्दा उक्लिन सकिन्छ भने त्यसमा प्रयास गर्ने हो, नभए एकपल्टमा हुने काम तर हुँदैन भने त्यसमा अब प्रयास नगरौँ भनेर अब बस्ने काम हो नि त, एकदमै त्यतिमै रमाउने काम हो।
0: ल ठिक छ, यहाँ त्यतिमै रमाउनको लागि नै त्यो कामलाई त्यही विश्राम दिनुभएछ, ठिकै छ। विश्राम नदिएर यदि निरन्तरता दिनुभएको भए त केही न केही त अवश्य हुन्थ्यो होला, होइन? ठिकै छ, यहाँको विश्राम
2: निरन्तर अब कतिको हुने रहेछ होइन, त्यो अब आफ्नो भाग्य अनुसार पनि हुन्छ भन्छ नि, अब त्यो पनि हो, शक्ति पनि, आफ्नो शक्ति पनि हुनु पर्यो होइन।
0: फेरि यस्तो नि त धनुजी, भाग्य छ भन्दैमा डोकोमा दुध त फेरि नअड्डेला दुधाखेरि होइन, त्यही भएर भाग्य पनि चाहियो, साथसाथै मेहनत परिश्रम पनि कडा चाहियो कि फेरि।
2: हजुर हजुर, भाग्य सँगसँगै अब सबै त मेहनत हो हाम्रो होइन, हामी जति पनि अब मेहनत गर्छौँ, हाम्रो मनले मनैदेखि हामीले सोच्छौँ अनि अगाडि बढ्न खोज्छौँ भने सफलै हुन हुन्छ होइन। अब हामी सक्दैनौँ, अब केही पनि गर्न सक्दिनँ, म यत्तिकै रहन्छु भन्यो भने झनै अब जान्न सक्दैनौँ भनौँ न, खुट्किला उक्लिँदैनौँ भनौँ न।
0: ल ठिक छ, साथी भाइहरूको परिवारको हौसलाको साथ यहाँ अगाडि बढ्नु होला, मैले पनि यहाँलाई हौसला दिन्छु, अगाडि बढ्नुहोस्, मेहनत गरिराख्नुहोस्, पक्कै एकचोटि न एकचोटि सफल हुनुहुन्छ, त्यो सफलता हात परिसकेपछि हामीलाई पनि सुनाउनु होला है धनुजी।
2: ओके हुन्छ, त्यो त अब हजुरहरूलाई नसुनाइ कसलाई हुने हो र, हजुरहरूलाई सुनाइहाल्छु नि म।
0: ल ठिक छ, म प्रतीक्षा गर्छु यहाँले कहिले सुनाउनुहुन्छ भनेर। कार्यक्रममा आउनुभयो, रमाइलो मिठो कुराकानी भयो, खुसी लाग्यो। पक्कै पनि सबै मान्छेले एकैपटक सफलता हात पार्दैनन्, प्रयास जारी नै राख्नुपर्छ भन्ने सन्देश पनि दिनुभएको छ। यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु, आज गीत रोजना पाउनु भएको छैन, अलिकति प्राविधिक समस्या छ, त्यही भएर एउटा मिठो गीत बज्छु, साथीहरूलाई सम्झनुहोस् न।
2: हुन्छ, फर्स्टमा हजुरलाई नै भन्न चाहन्छु, प्राविधिकमा सपोर्ट हुने दिदी सम्झना दिदीलाई, राजन दाईलाई, अनि हाम्रो श्री राज दाईलाई पनि सम्झना छ भन्न चाहन्छु, अनि रामेश्वरको दाई हुनुहुन्छ, केशव सेन्चुरी, साथीहरू हुनुहुन्छ वीरेन्द्र विष्ट, ईश्वर बस्नेत, सञ्जय बस्नेत, अविनाश लङ्गेली मगर हुनुहुन्छ, मौसम हुनुहुन्छ, शुक्र राज र चौधरी, हाम्रो साथी राम कुमार लिम्बूलाई पनि सम्झना छ भन्न चाहन्छु, अनि अरू साथीहरू हुनुहुन्छ अनुलङ्गली मगर, जेनिसा श्रेष्ठ, सीता श्रेष्ठ, निशा लामा, दुर्गा मगर, साथी हुनुहुन्छ सम्पाली शेर्पा, युनि समुक्तन, साथी कुमार श्रेष्ठलाई पनि सम्झना छ है भन्न चाहन्छु, रमेश पतानी, साथी वीरेन्द्र विष्टलाई पनि धेरै सम्झना छ है भन्न चाहेँ, अनि प्यारी साथी हुनुहुन्छ यता रामकृष्ण बेलीको साथी शिला अधिकारीलाई धेरै सम्झना छ प्यारी भन्न चाहन्छु, अनि साथी छेत्री बिरिनीलाई पनि धेरै सम्झना, बहिनी रमिला तामाङ बहिनी हुनुहुन्छ, सम्झना प्रधानलाई पनि सम्झना छ है भन्न चाहन्छु, रिया उलीलाई पनि सम्झना छ भन्न चाहे, मेरो विशेष मेरो घर परिवार, मेरो मम्मी बाबा नानी निशानाको लागि भन्न चाहन्छु, दाई हुनुहुन्छ शङ्खलाल तामाङ तामाङ हुनुहुन्छ, नराज सिंह दाई हुनुहुन्छ, देवनाजी दुर्गा पाण्डे दाईलाई पनि सम्झना छ है भन्न चाहन्छु, लगायत साथीहरू त धेरै छ उहाँहरू सबैको लागि, विशेष नाम छुटेको साथीहरूलाई अनि साथी अविनाश कुमारलाई पनि सम्झना छ भन्दै यतिखेरको समयमा भोलि आउने बाचा गर्दै फोन लागेसम्म फोन कार्यक्रममा फोन लागे लगाएर बानी भइसकेपछि कार्यक्रममा आउने सत्तै फोन ट्राई गर्न मन लाग्ने सबैजनालाई धेरै धेरै सम्झना छ भन्दै भन्दै जान नमस्ते।
0: हवस् त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो धनुगत मेरजे, उहाँले आफ्नो साथीहरूलाई सम्झिरहे कार्यक्रमबाट छुटिसक्नु भएको छ। पके पनि धनुजीले भन्नुभएको छ कार्यक्रम आएपछि फोन लगाउन मन लाग्छ भन्नुभएको छ। हामीलाई पनि तपाईँहरू आइसकेपछि कार्यक्रम आइसकेपछि आउनु भए त बोल्न पाइन्थ्यो भने हामीलाई पनि पक्कै हुन्छ होइन। त्यही भएर चाहिँ तपाईँ कार्यक्रम सुन्ने नियमित सुन्ने साथीलाई पक्कै फोन गर्न मन लाग्छ, खुसी लाग्यो। यति बेला साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ, आजको कार्यक्रमको अन्तिम साथी हुनुहुन्छ, छोटो मिठोमा कुरा गर्छु, को हुनुहुन्छ स्वागत गर्छु। हेलो
3: दिदी नमस्कार, गुड मर्निङ।
0: नमस्कार, गुड मर्निङ। कहाँदेखि को बोल्दै हुनुहुन्छ भनेर भन्नु पर्यो भनेको हाम्रो रियाजी बोल्नु भयो जस्तो लाग्यो।
3: हजुर दिदी,
0: के छ खबर?
3: सबै ठिकै छ दिदी, राम्रो छ, रमाइलो छ। हजुरको के छ सुनाउनुहोस् त?
0: मेरो एकदम ठिक छ, म त हरेक दिन बोलेको यहाँले सुन्नुहुन्छ होला, बरु तपाईँको आवाज धेरै पछि सुन्न पाइयो। तपाईँको के छ ल भन्नुहोस्?
3: ठिकै छ दिदी, मेरो राम्रो छ, रमाइलो छ। मौसमको कुरा गर्नु पर्दा कस्तो धुम्म भइरहेको छ, पानी सिमसिम सिमसिम परेछ, यस्तै नै छ। हजुर लगायत रामे छापको के छ सुनाउनुहोस् त?
0: यता पनि तपाईँले जे सुनाउनु भयो त्यस्तै छ भन्नुपर्छ। तपाईँले जुन अवस्था जे अवस्था सुनाउनु भयो मौसमको बारे त्यस्तै छ। अब मौसमको भन्दा बाहेक अन्य कुरा गर्ने हो भने चाहिँ समग्रमा सबै पुरानै भनौँ।
3: ल ठिक छ, त्यसो नयाँ भएछ भने भन्नु ल दिदी।
0: नयाँ भएछ भने त म कार्यक्रमको सुरुवातदेखि नै भन्दै आइहाल्छु नि, म यस्तो भयो अथवा यहाँ यस्तो छ है, यस्तो परिवर्तन भइरहेको छ, यहाँ विकासले गति लियो अथवा लिएन होइन, अथवा यहाँ यस्तो भइरहेको छ लगायतका हरेक कुराहरू म भन्छु। ठिकै छ, अब कार्यक्रम भन्दा विकल्पका अन्य कार्यक्रम समाचारहरूमा पनि अन्य जानकारी त यहाँले प्राप्त गरिहाल्नुहुन्छ होइन। अहिले अब तत्कालीन अवस्थामा तातो तातो खबर चाहिँ केही छैन भने है बिहाजे, त्यसो भए
3: ओके छ त, मेरो नि केही छैन, हजुर पनि केही छैन, ल भएछ भने अवश्य दुवै केटी सुनाउँला अरे क्या।
0: ल ठिक छ, त्यसमा चाहिँ पहिला अब मैले सुनाउने कि रियाजीले सुनाउने भन्ने पनि होला है।
3: त्यो त पहिला दिदीले सुनाउनु, त्यसपछि म सुनिहाल्छु नि।
0: ठिक छ, म सुनाइहाल्छु नि, मलाई के अब राम्रो र सकारात्मक कुराहरू छन् भने सुनाउनलाई त्यस्तो खासै समस्या हो जस्तो लाग्दैन, म सुनाइहाल्छु, चिन्ता नगर्नुहोस् रियाजी।
3: ओके हुन्छ दिदी।
0: खाना खानुभयो कि बाँकी छ?
3: खाना मेरो बाँकी नै छ दिदी, हजुरले खानुभयो?
0: मैले पनि खाइसकेको छु। अब नयाँ केही छैन भन्नुभएको छ, रोपाई सुरुवात भयो कि बाँकी छ?
3: ए दिदी नयाँ साँच्चै त्यो भएछ अरे क्या, रोपाई सुरु हुँदैछ ल।
0: हुँदैछ ल, ठिक छ। अनि के हिलो खेल्ने काम कार्यक्रम कतिको तयारी छ त पर्सिको लागि?
3: के को भन्नुभयो दिदी?
0: पर्सि 15 गते हिलो खेल्ने तयारी चाहिँ के छ भने मैले रियाजीलाई?
3: अब दिदी आउनु भएको भए त हिलो मजाले खेल्नुहुन्थ्यो, दिदी तपाईँ टाढा हुनुहुन्छ, म त नखेल्नु, म त घरैमा बस्ने।
0: ल ठिकै छ, त्यसो भए मैले एउटा शर्त गरेँ रियाजीसँग, त्यो दिन तपाईँ पनि हिलो खेल्न खेतमा नजानुहोस्, म पनि यही कार्यक्रममा आउँछु, तपाईँहरूमा हिलो यही कार्यक्रमबाटै खेल्नुपर्छ त्यसो भए।
3: ओके हुन्छ दिदी, ल
0: धान पनि हामी यहीबाट रोपिदिनुपर्छ है।
3: हुन्छ दिदी,
0: अरूले खेतमा गएर हिलोमा धान रोप्नुहुन्छ, तपाईँहरूमा टेलिफोनबाटै म यहाँ स्टुडियोबाटै धान रोपिदिने, हिलो पनि खेल्दिने है त।
3: हुन्छ, त्यसपछि भएन झन् फेसबुक लाइभमा बस्नु है, त्यो दिन दिदी मजाले हेर्नु।
0: ल हुन्छ, अब यहाँले मलाई भन्नुभएको छ, मैले ओके भने सम्भवतः म बस्ने प्रयास गर्छु। ठिक छ, कार्यक्रमको अन्त्यमा छु म, आउनु भयो, छोटो मिठोमा कुराकानी भयो, बाँकी कुरा फेरि भरे भोलिका समयमा गर्नेछौँ, अहिलेको लागि चाहिँ साथीहरूलाई छोटो मिठोमा सम्झनुहोस् न।
3: हस् हुन्छ दिदी, अब बस्ने गीत सुनाउनु पर्दा सहित भइसक क्रम सञ्चालन गर्नुहुन्छ, एकदम धेरै हँसिलो रसिलो दिदी हजुर, मिठो माया अनि मिठो सम्झना बिर्सेको छैन ल भन्न चाहे। टेक्निसियन मित्रलाई भन्न चाहन्छु, घर फ्यामिली सम्पूर्णको लागि भन्न चाहन्छु, भर्खरै के अरे गीत रोजेर जानुहुने दिदी धनु गजमेलाई सम्झना छ, दिदी मिठो माया अनि मिठो सम्झना भन्न चाहन्छु। दिदी स्वीकृति बस्ने, दिदी सरस्वती सुनवारलाई पनि सम्झना छ है भन्न चाहन्छु। बुन्नु सङ्गीता रम्तेल, बुनु शर्मिला रम्तेल, बुनु शर्मिला हिउलाई पनि सम्झना छ है भन्न चाहन्छु। बुनु मन्जु परिवारलाई पनि सम्झना छ भन्न चाहन्छु। अन्जु श्रेष्ठलाई पनि सम्झिरहेको छ प्यारी भन्न चाहन्छु। प्रमिसा परिवारलाई पनि सम्झिरहेको छ है भन्न चाहन्छु। यता हुन्छ भाइ, भाइलाई पनि सम्झना छ है बाबु भन्न चाहन्छु। दाई देव माझी, दाई ध्रुव पाण्डेको लागि पनि भन्न चाहन्छु। दाई वासुदेव मगर, भाउजू सबलुकीको लागि पनि भन्न चाहन्छु। जतिले पनि मलाई सिन्धुली हिर्दिङ गरिआयो कि भने चिने नचिने माया गर्ने घिन गर्ने सम्पूर्णलाई अब प्रश्न गीत सुनेर मारि इन्जोय गर्नुहोला भन्दै भन्दै फेरि पनि फोन लागेछ भने अब त साथ गर्दै आजलाई भने म चाहिँ दिदी नमस्ते, बाई बाई।
0: हस् त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो रिया योगीजी। अब चाहिँ लगभग कार्यक्रमको समय सकिसकेको छ। धेरै साथीको फेसबुक कमेन्ट छ, आज मैले सम्भवतः सबै साथीको कमेन्ट वाचन गर्न भ्याएन, छोटोमा वाचन गर्छु। गीता राणा मगरजीले कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ, त्यसै गरी शिवजी राणा मगरजीले पनि सुन्दैछु है कार्यक्रममा रोपाई गर्दैछु भन्दै हुनुहुन्छ। कुमारी योहाङ लगवातीजीले पनि नमस्ते भन्दै हुनुहुन्छ। विनोद बरुवालजीले सालुबाट सुन्दैछु भन्दै हुनुहुन्छ। विष्णु खनाल हाकुजीले पनि कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ। त्यसै गरी गोली आप्पाको छोरी भन्ने आइडी छ, उहाँ पनि सुन्दैछु दोलखाबाट भन्नुभएको छ। त्यसै गरी मिलन घाइल मोटोजीले पनि दुहा कतारबाट सुन्दैछु भन्दै हुनुहुन्छ। निशा ठोकरजीले मिस्यू भन्दै हुनुहुन्छ सबैलाई। तनु गजमेरजीले नमस्कार भन्नुभएको छ। सबिन श्रेष्ठजीले नमस्ते भन्दै हुनुहुन्छ। मनोज सुन्दासीले यता कार्यक्रम सुन्दैछु सिन्धुलीको झाँगाझोलीबाट भन्नुभएको छ। तुलसी रियाजीले पनि कार्यक्रम सुन्दैछु है दैलेखबाट भन्नुभएको छ। देरुताजीले पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। बिर्जङ लिम्बुजीले पनि कार्यक्रम सुन्दैछु अब बज्ने गीत सबैलाई भन्दै हुनुहुन्छ। अप्सरा खड्काजीले पनि रामिसाबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। रामिसाबको नामडीबाट गीता लिम्बु हुनुहुन्छ, उहाँ इलामदेखि सुन्दैछु भन्दै हुनुहुन्छ। अभागिनी राईले योनिसाजीले पनि सुन्दैछु भन्दै हुनुहुन्छ। सुमित यापा सुनार किरातजीले पनि रामिसाब देउराले घर भइहाल्छ काठमाडौँबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। उहाँहरू सबै सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। साथै अब चाहिँ कार्यक्रमको समय सकिसकेको छ। तपाईँले तिनजेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने, कार्यक्रम शेयर गर्ने सबैलाई विशेष धन्यवाद व्यक्त गरे। साथै कार्यक्रम लोककोशेली अवधि बजेका मीठा लोकगीत संगीतका सर्जक अनि श्रष्टाप्रति पनि हार्दिक आभार प्रकट गर्दै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर साथ दिनुभयो सम्झना खड्गे, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा तपाईँको माझमा एउटा मिठो गीत छोड्दै आजको लागि भने कार्यक्रम लोककोशेलीको बसाईबाट म तपाईँ साथी ललिता हाई पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सम्झना खड्गी। यो खबर सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोस एफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुनिराख्नु भएको छ। अब खबरहरू विस्तारमा। आज लागू औषध दुरूपयोग तथा अवैध औसार प्रसार विरूद्धको अन्तर्राष्ट्रिय दिवस हो। लागू औषधले समाजमा पारिरहेको गम्भीर असरबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ यो दिवस मनाइँदैछ। राष्ट्रसंघको महासभाले सन् 1987 डिसेम्बर 7 एक प्रस्ताव पारित गरी हरेक वर्ष जून 26 यो दिवस मनाउन शुरू भएको हो। लागू औषध दुरूपयोग मुक्त अन्तर्राष्ट्रिय समाज निर्माण गर्ने लक्ष्यका साथ अन्तर्राष्ट्रिय सहयोग र साझा प्रयासलाई सुदृढ बनाउने प्रतिबद्धताका रूपमा यो दिवस मनाइन्छ। संयुक्त राष्ट्र संघका अनुसार पछिल्ला दशकहरूमा विश्वभर लागू औषधको प्रयोग र बजारमा उपलब्ध लागू औषधको संख्या निरन्तर बढ़िरहेको छ। कोकिनको उत्पादन बरामद र प्रयोगमा पनि वृद्धि भइरहेको छ भने कम लागतमा उत्पादन गर्न सकिने तथा पत्ता लगाउन कठिन हुने कृत्रिम लागू औषधको अवैध कारोबार पनि विस्तार भइरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पदाधिकारीका लागि आज शुक्रबार मतदान हुने भएको छ। निर्वाचन आयोगले शुक्रबार बिहान 10 बजेबाट मतदान गर्ने तयारी गरेको रासोपाका नेताहरूले जानकारी दिनुभएको छ। पहिलो चरणको निर्वाचन परिणाम सार्वजनिक भएपछि आयोगले दोस्रो चरणमा पदाधिकारी चयनका लागि मतदानको तयारी गरेको हो। रासोपाका नेताहरूका अनुसार 6 पदाधिकारीका लागि मात्रै निर्वाचन हुनेछ। 1 खुला उपसभापति, 1 महिला उपसभापति र 1 खुला महामन्त्री, 2 खुला सह महामन्त्री, 1 महिला सह महामन्त्री पदका लागि निर्वाचन हुने भएको हो। पार्टीको विधानमा 19 पदाधिकारी रहने व्यवस्था छ, जसमध्ये रवि लामिछानेले सभापतिमा निर्विरोध भइसकेका छन्। बाँकी रहेका 18 वरिष्ठ नेता प्रधानमन्त्री बालेन्द्र शाह बालेन मनोनित हुने निश्चित छ। रासोपा उपसभापति, 3 खुल्ला महिला र मनोनित, 1 महामन्त्री, 2 मनोनित सह महामन्त्री, 5 खुल्ला, 1 महिला, 2 मनोनित प्रवक्ता, 1 मनोनित सह प्रवक्ता, 3 महिला सहित सबै मनोनित र रहने अवैधानिक व्यवस्था रहेको छ। त्यस्तै 1 कोषाध्यक्ष र 2 सहकोषाध्यक्ष पनि समावेशी सिद्धान्त अनुसार मनोनित गर्ने व्यवस्था रासोपाले विधानमा गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका नेता जगदीश खरेलले महामन्त्री पदमा दिएको उम्मेद्वारी फिर्ता लिएका छन्। सहमतिमा पदाधिकारी चयन गर्ने सभापति रवि लामिछानेको तयारी पछि उहाँले उम्मेद्वारी फिर्ता लिएको हो। नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरे र संस्थापन इतर समूहका नेता डाक्टर शेखर कोइरालाबीच भेट भएको छ। उहाँहरूबीच शुक्रबार बिहान विराटनगर स्थित कोइराला निवासमा भेट भएको हो। महामन्त्री किमिरे भारतबाट फर्किएपछि कोइरालालाई भेट र पुगेका थिए। भारत जानु अघि पनि महामन्त्री घिमिरे र कोइराला बीच भेटवार्ता भएको थियो। महामन्त्री घिमिरेले पार्टीको आन्तरिक विवाद समाधान र आसन्न 15 महाधिवेशनमा सबै पक्षको सहभागिताबारे छलफल भएको जानकारी दिनुभएको छ। घिमिरे नेता कोइराला पार्टी एकताका लागि निकै सकारात्मक रहेको पनि बताउनु भएको छ। उहाँले घिमिरेसँग सभापति गगन थापासँग दोस्रो पटक भेटघाट हुन नसकेको गुनासो समेत गरेका छन्। आसन्न स्थानीय तह र प्रदेशसभा निर्वाचनका लागि पार्टीको आन्तरिक एकता बलियो हुनु अपरिहार्य रहेको नेता कोइरालाले कोइरालाको भनाई रहेको छ। भेटवार्ताका क्रममा नेता कोइरालाले हतार नगरी पर्याप्त छलफल गरेर विवाद टुंग्याउनु पर्ने र सबै पक्ष महाधिवेशनमा सहभागी हुने वातावरण बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। महामन्त्री घिमिरेले
निवर्तमान कार्यवाहक सभापति पूर्ण बहादुर खड्का र नेता कृष्ण प्रसाद सिटौलासँग फोनमा कुराकानी भएको तथा आफू काठमाडौँ फर्किएपछि दुवै नेतासँग भेट गर्ने पनि बताउनु भएको छ। नेपाल मेडिकल काउन्सिलले अनलाइन मार्फत पनि गुनासो तथा उजुरी लिने भएको छ। काउन्सिलका निमित्त रजिस्ट्रार डाक्टर दिपेन्द्र पाण्डेले हेलो एनएमसी मार्फत गुनासो तथा उजुरी र सुझाव संकलन गर्ने गरी अनलाइन पोर्टल संचालनमा ल्याएको जानकारी दिनुभएको छ। हेलो एनएमसी संचालनमा आएपछि सर्वसाधारण र दर्तावाला डाक्टर सामान्य गुनासाका लागि काउन्सिलको कार्यालयमा उपस्थित हुनुपर्ने बाध्यता हटेको उहाँले बताउनु भएको छ। दूरदराजबाट आउने सेवाग्राहीहरूले सामान्य कामका लागि पनि काठमाडौँको कार्यालयमै धाउनु पर्दा समय र खर्चको बढ़ी लाग्ने गरेको थियो। डाक्टर विरूद्ध उजुरी दिने प्रक्रिया झन्झटिलो हुँदा सर्वसाधारणले सहजै आफ्ना गुनासा दर्ता गराउन सक्ने अवस्था थिएन। यस्तै पोर्टल मार्फत उजुरीकर्ताले आफ्नो पहिचान खुलाएर वा नाम गोप्य राखी उजुरी दर्ता गराउन सक्ने व्यवस्था रहेको छ। विगतमा उजुरीको अवस्था र कार्यवाहीको प्रक्रियाबारे जानकारी पाउन कठिन हुने गरेकामा अब उजुरी दर्ता भएपछि प्रणालीले स्वचालित रूपमा एउटा ट्र्याकिङ नम्बर उपलब्ध गराउनेछ। उजुरीमाथि भइरहेको छानबिन वा कार्यवाहीको अवस्थाबारे सम्बन्धित उजुरीकर्तालाई सिधै एसएमएस मार्फत ईमेल मार्फत र निरन्तर जानकारी गराइनेछ। दर्तावाला डाक्टरले आफ्नो व्यक्तिगत काउन्टरमा लगइन गरेर गुनासो दर्ता गर्न सक्नेछन्। सर्वसाधारणले काउन्सिलको आधिकारिक वेबसाइटमा रहेको हेलो एनएमसी पोर्टलमा क्लिक गरी उजुरी दर्ता गर्न सक्ने व्यवस्था मिलाएको छ। बाढी पूर्वानुमान महाशाखाले शुक्रबार बिहान जारी गरेको बुलेटिन अनुसार हाल देशका प्रमुख नदीहरूको बहाव सतर्कता तह भन्दा तल रहेको बताएको छ। महाशाखाको बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूको जलसतह सामान्य रहेको छ। यसै गरी कन्काई, कमला, पूर्वी राप्ती र पश्चिम राप्ती नदीमा पनि बहाव नियन्त्रणमै रहेको देखिन्छ। आज रूपन्देही, नवलपरासी, चितवन, बारा, इलाम र आसपासका जिल्ला भई बहने ससाना नदीहरूमा भने बहाव उल्लेखनीय बढ़ने सम्भावना रहेको छ। महाशाखाले यी क्षेत्रका साना नदीमा आकस्मिक बाढ़ीको न्यून जोखिम रहन सक्ने पूर्वानुमान गरेको छ। तसर्थ ती नदी तटीय क्षेत्रमा बासिन्दालाई सामान्य सतर्कता अपनाउन अनुरोध गरेको छ। भोलि र पर्सि भने कोशी, बागमती, गण्डकी र मध्य प्रदेश भई बहने केही ससाना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ़न सक्ने रहेको छ। महाशाखाले आगामी तीन दिनको मौसम र नदीको अवस्थालाई हेरेर तटीय क्षेत्रमा आवश्यक पूर्व तयारी र सतर्कता राख्न ध्यान आकर्षण गराएको छ। खबरको अन्त्यमा खेल खबर। अमेरिकालाई पराजित गरे पनि टर्की विश्वकपबाट बाहिरिएको छ। अन्तिम खेलमा टर्की अमेरिकालाई तीन दुई गोलको अन्तरले पराजित गरेको हो। टर्कीका लागि अन्तिम इन्जुरी समयको आठौं मिनटमा कान आइहानले गोल गर्दै जित दर्ता गर्नुभएको छ। अमेरिकाका लागि अस्टिन ट्रस्टीले तीन मिनटमै गोल गरेका थिए। त्यसपछि दशौं मिनटमा टर्कीका अर्दा गुलरले गोल गर्दै खेललाई बराबरीमा ल्याएको थियो। त्यस्तै 31 मिनटमा टर्कीका लागि उर्कुन कोकुले गोल गर्दै टीमलाई 2-1 गोल अन्तरले अग्रता दिलाएको छ। अमेरिकाका लागि 49 मिनटमा सेभिस्टन स्टेन बहर टरले बराबरी गोल गरेको छ। तर अन्तिममा टर्कीले फेरि गोल गरेसँगै अमेरिका पराजित भएको छ। टर्की यसअघि पराग्वे र अस्ट्रेलियासँग पराजित भएको थियो। हारका बावजुद पनि
सह आयोजक देश अमेरिका समूह डीको विजेता बनेको छ। समूह चरणको अन्तिम खेलमा टर्कीसँग पराजित भए पनि यसअघि दुई खेलमा जित निकालेकोले छ अंकसहित तालिकामा शीर्ष स्थानमा कायम रहेको छ। त्यस्तै अस्ट्रेलिया र पराग्वेबीचको खेल गोल रहित बराबरीमा टुंगिएको छ। तालिकामा दोस्रो हुँदै अस्ट्रेलियाले नकआउट यात्रा सुरक्षित गरेको छ भने पराग्वे र पनि नकआउट चरणमा कायमै छ। तालिकामा दुवै टोलीले चार अंक जोड़ेको छ। हवस् त बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। यतिन्जेलसम्म खबर सही साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै खबरबाट म सम्झना खड्गी पनि विदा हुन्छु। नमस्कार।

0: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
1: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख हो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
0: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
1: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
0: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
1: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
0: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
1: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यावसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
0: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौ। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
2: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाटा चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भटी?
3: काका, तिमीलाई यति नै थाहा छैन? अब
1: हाम्रो आमदानी गर्न सक्छन्।
0: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौ। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।

0: संस्था तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
1: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682, गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9854040892 र 0485403585, श्री दीपज्योति हार्डवेयर एण्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप।
2: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
3: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
4: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
2: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
4: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
5: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
4: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
6: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
7: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
2: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
6: सम्पर्क नम्बर 0475904662 9869965998।
5: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
3: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
8: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
3: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841426910।
9: दैनिक रु 197मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
10: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवन को लागि।
11: गोलन्जुर गाउँपालिका स्तरीय सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना।
5: प्रस्तुत विषयमा सुशासन व्यवस्थापन तथा सञ्चालन एन 2064 दफा 30 तथा सूचनाको हक सम्बन्धी एन 2064 दफा 4 उपदफा 2 खण्ड गमा प्रत्येक सार्वजनिक निकायले आफ्नो काम कारवाही खुल्ला र पारदर्शी रूपमा गर्नुपर्ने व्यवस्था रहेकोले गोलन्जुर गाउँपालिकाद्वारा आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिक सम्मको सार्वजनिक सुनवाई कार्यक्रम कार्यालयबाट सम्पादित कार्यक्रम विकास आयोजना सुशासन तथा सेवा प्रवाह लगायतका विषयमा सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन हुने भएकाले सम्पूर्ण जनप्रतिनिधिहरू, राजनैतिक दलका प्रतिनिधिहरू, समाजसेवी बुद्धिजीवीहरू, गैर सरकारी संघ संस्थाका प्रतिनिधिहरू, सामाजिक संघ संस्थाका प्रतिनिधिहरू, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरू, सहकारी संघ संस्थाका प्रतिनिधिहरू, स्वास्थ्य संस्थाका प्रतिनिधि र स्वयंसेविकाहरू, संचारकर्मी, निर्माण व्यवसायी, उपभोक्ता समितिहरू, टोल विकास संस्थाहरू, महिला समूहहरू, बाल क्लबहरू र आम नागरिक लगायत सम्पूर्ण सरोकारवालाहरूको गरिमामय उपस्थितिका लागि गोलन्जुर गाउँ कार्यपालिकाको कार्यालय हार्दिक अनुरोध गर्दछ।
11: कार्यक्रम सञ्चालन हुने मिति

0: 2083 साल असार 19 गते शुक्रबार समय बिहानको ठिक 11:30 बजे स्थान गोलन्चोर गाउँपालिका अन्तर्गत कृषि तथा पशुपन्छी सेवा केन्द्रको प्राङ्गण ग्वालटार सिन्धुली
1: गाउँपालिकाको सार्वजनिक सुनवाई कार्यक्रममा गाउँ कार्यपालिका कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारी सबै सामुदायिक विद्यालयका प्रधान अध्यापकहरू अनिवार्य उपस्थितिको लागि जानकारी गराइन्छ।
0: गोलन्चोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली। QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
0: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310 98-51-40-41-98 र 98-41-25-59-57।

नमस्ते नमस्ते नमस्ते नमस्कार अनि स्वागत गर्न चाहन्छु तपाईँ तमाम आदरणीय श्रोता मनुलाई कार्यक्रम टपकी पपमा आवाज नमस्ते राज महसुस साथमा तपाईँ हुनुहुन्छ यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्नुहुन्छ भन्ने आशा छ। नेपाली पप गीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम टपक दी पप। हामी हप्ताको छ दिन आउँछौ आइतबारदेखि शुक्रबारसम्म बिहान 11 बजेको हजुरको खबर पछि लगभग 12 बजीसम्म तपाईँको माझमा रहने गर्दछौ। तपाईँले पठाउनुभएका म्यासेज अनि साथसाथै तपाईँसँग कुराकानी गर्छौ। नम्बर 0 40 40 26 रहेको छ। आज हुन त अब तपाईँले नै रोजाइमा पार्नुभएका लग्जरी भाका भनेर भन्नुमा नेपाली पप गीतहरू तपाईँको माझमा राख्नुपर्ने बसै हो। तर कहिलेकाहीँ के हुन्छ भन्दाखेरिमा मिल्दैन, समस्या आइदिन्छ। सो हामी आफ्नै रोजाएका भाकाहरू होइन, भाका भन्दा पनि गीतहरू, नेपाली पप गीतहरू तपाईँको माझमा राख्ने गर्दछौँ। किनकि मलाई रातिको कार्यक्रम पनि याद आइराखेको छ। ठिक छ, हुन त 11:30 बज्यो, दिन मध्याह्नमा गइसक्यो, म रातिको यादमा छु अझै पनि भनेपछि मेरो होइन मुड कता छ आजकल। ठिक छ, आउन सक्नुहुन्छ नम्बर 0 40 40 26। साथीपाई आफन्तलाई चाहिँ सम्झना दिन छौँ पनि भन्न चाहन्छु। 0 40 40 26 रहेको छ, 0 40 40 26 को माध्यम भएर आउन सक्नुहुन्छ। छोटो मिठो मा रमाइलो कुराकानी हुनेछ भने साथीपाई आफन्तलाई सम्झना दिने कोसिस हाम्रो रहन्छ पनि भन्न चाहन्छु। साथसाथै रोजाइका गीतहरू पनि हामी राख्ने कोसिस गर्छौँ है। आउन सक्नुहुन्छ नम्बर 0 40 40 26। कुनै गीत छ सुन्न मन लागेको छ भने हामी राख्ने कोसिस गर्छौँ पनि भन्न चाहन्छु। यति बेला चाहिँ तपाईँको माझमा सुरुवातमा एकदम मिठो गीत राखिराख्दै कार्यक्रमको सुरुवात गर्न चाहन्छु। प्राविधिक पाठमा हुनुहुन्छ सम्झनाजी, उहाँको साथ रहेको छ। यति बेला रमाइलो गीत राख्नुपर्छ भन्नुहोस्। यति बेलाको समयमा तपाईँको माझमा अनिल सिंहको आवाजमा गीत राख्छौँ। त्यसपछि आउँछ रेडियो सुन्दै गर्नुलाई, फोन म्यासेज गर्दै गर्नुलाई।

0: अमिलसिंह को आवाज भएको गीत मेरो यो प्रेम पत्र तपाईँको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेका छौँ। आवाजमा म श्रुराजमा छु, प्राविधिक पाटमा हुनुहुन्छ सम्झनाजी, उहाँको साथ रहेको छ भने साथमा तपाईँ हुनुहुन्छ, यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्नुहुन्छ भन्ने आशा छ। यति बेला कोही हुनुहुन्छ भन्नुहुन्छ, कहाँबाट हुनुहुन्छ? हजुर नमस्कार। नमस्ते, नमस्कार दर्शन हजुर, स्वागत छ कार्यक्रममा। कहाँबाट बोल्दै हुनुहुन्छ? मनिषाजी के छ खबर, के गर्दै हुनुहुन्छ?
1: खबर एकदम ठिकठाक छ, यति बेला चाहिँ बसी बसाइ छ भनेर चाहिँ।
0: ओके ल, ठिक छ। खानपिन भइसक्यो?
1: मेरो भइसक्यो नि दादाजीको।
0: भइसक्यो, रेडियो सुन्दै हुनुहुन्छ?
1: एकदम सुनिरहेको।
0: मौसम कस्तो छ?
1: मौसम भन्नुपर्दा गरिरहेको छैन, अघि नै पानी परिरहेको छ, अन्त रोकिएको छ।
0: ठिक छ, राम्रै छ, रमाइलो छ भनिसकेपछि।
1: हजुर हजुर,
0: ठिक छ, खुसी लाग्यो। होस्, कुराकानी गर्न पाइयो। कुन चाहिँ गीत सुन्न चाहनुहुन्छ? सम्भव भएसम्म हामी राख्ने कोसिस गर्छौँ, भनिहाल्नुहोस्। सरक सरक सरक सरक गीत राख्नु पर्यो। ठिक छ, अब कसले पो गाउनु भएको थियो यो गीत? यही हो र, त्यो त होइन सरक सरक सरक सरक भोजपुरी आउँछ त भाइ, के भन्नु कसले फेरि न भाइ गाउनुहोस् त एकताल।
1: तरल राजा रे बलि काका रे,
0: भोजपुरी हो
1: हजुर,
0: पक्का पनि भोजपुरी हो जस्तो लाग्छ। मैले सुन्नै यो गीत सुने जस्तो लाग्छ, फेरि सुन्न चाहिँ भोजपुरी हो जस्तो छ। हुन सक्छ, तर भोजपुरी छैन त गाह्रो पर्छ हजुर। ठिकै छ, एकताल प्रयास चाहिँ गर्छौँ। अब मैले सुनेको हो जस्तो लाग्छ, तर यो भोजपुरी हो जस्तो लाग्छ, कोसिसमा गर्छु होइन, राख्ने सम्भव भएसम्म राख्ने कोसिस गर्छु, तर हो रहेछ भने चाहिँ फेरि म बिचमै होइन कट हुन्छ गीत अर्को बच्छ भन्न चाहे। साथीको आफन्तलाई सम्झिदिनुहोस् न। धन्यवाद, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। उहाँलाई तपाईँको 0440 40 0026 को माध्यमबाट आउन सक्नुहुन्छ, 0440 40 0026। उहाँले एकदम मिठो गीत रोजाइन पार्नु, तर सम्भव हुन्छ हुँदैन भन्ने कोसिस म गर्छु। यति बेला कोही हुनुहुन्छ, कामरे को हुनुहुन्छ? हजुर नमस्कार। हेलो,
2: नमस्कार, क्या सुन्नु होइन?
0: भर्खर सुने कि हजुरको आवाज, मेरो कानसम्म भर्खर आइपुग्यो। रमिलाजी के छ खबर? ठिक छ, राम्रो छ, रमाइलो छ, बबाल बिन्दा सकास छ, खानपिन भयो? मेरो पनि भइसक्यो। के गर्दै हुनुहुन्छ? नाच्नुहोस् न, होइन स्वास्थ्यलाई राम्रो गर्छ नि, यसको कम्मर मर्कायो हल्लायो ठिक हुन्छ। तपाईँले पनि देख्न पाउनुहुन्न कि नाच्नुमा पनि अनि मौसम कस्तो छ?
2: मौसम घाम लाग्यो छ दाइ, यता त त्यो त कस्तो छ,
0: यता पनि खै कस्तो पानी पर्ला जस्तो भएको थियो, एक दुई ठाउँ खसेको थियो, म त कसैले पानी छ्यापेछ जस्तो लाग्यो, अहिले त पानी परेको होइन, त्यो पनि कसैले यसो पानी छ्यापेर आयो जस्तो लाग्यो। हुन त आकाशबाट कता कुन चाहिँले अब परिले यसो ऊ गरे त भने अब खै यसो आँगनभरि थियो, अब एक ठाउँमा मलाई मात्र परेको भए त हुन सक्छ भनेर सोच्थेन।
2: तपाईँलाई मात्र के गर्नु भनेर अरूलाई नि गरे हो नि त।
0: ठिक छ, खै अरूलाई मात्र गरेर पनि भएन नि, कि त मलाई मात्र हुनु पर्ने,
2: अनि उसको माया गरे होला नि त सबैलाई गर्ने भनेर होला नि त।
0: त्यो माया कस्तो माया, मलाई मात्र भएको माया पो राम्रो,
2: तपाईँ त्यस्तो केटोहरूले त्यो अनेक थरीको केटीहरूसँग बोल्ने केटीहरू चाहिँ एउटासँग मात्र बोलेर कस्तो गर्ने, अरू अरूसँग राम्रो गरी बोल्यो भने के हुन्छ?
0: होइन कस्तो हो केटीहरू, मैले त्यस्तो भन्न खोजेको होइन कि केटाहरू कहाँ अनेकसँग बोल्छ, कसले भने तिनीहरू त त्यो अब मैले भन्न नमिल्ने हो, यो सार्वजनिक स्थल भयो नत्र त्यो घर व्यवहार बिगार्ने त्यस्तो खालको केटाहरूसँग बोलेर काम छ त छैन नि, अर्का पाप लाग्छ ती मराहरूलाई त्यसरी होइन गर्नु भएन नि त। ठिक छ, केटीहरूले पनि अँ त्यसले त गरे म पनि बोल्छु भन्न हुन्न कि होइन त्यो त हो, तर त्यस्तो पनि गर्नु भएन, भगवान्ले हेरिराखेका हुन्छन्, त्यही भएर म कसैसँग पनि बोल्दिनँ है। मेरो बानी त्यस्तो छ,
2: जति धर्म गरे नि नहुने रहेछ क्या, पाप गर्नेहरूलाई फलिफाप हुने रहेछ, त्यही भएर मैले त्यस्तै लाग्यो अरे क्या।
0: त्यस्तो गर्नु भएन, त्यस्तो चाहिँ हुँदैन कहिले होइन, कुनै मोडमा कुनै न कुनै बेला हुन्छ, भगवान्ले हेरिराखेका छन् भन्ने सोच बनाउनु पर्छ। हुन त हो, अहिले अब जति नराम्रो गर्छन् उति राम्रो राम्रो भइरहेको हुन्छ उसैलाई, यो चाहिँ म मान्छु किनकि मैले देखिरहेको छु होइन। ठिक छ, त्यतातिर नजाउँ। मिठो गीतहरू रोजाइमा पार्नुभएको छ एउटा होइन, मलाई लाग्छ यो भोजपुरी हो जस्तो लाग्छ, त्यही पनि म एकताल यस्तो राख्ने कोसिस गर्छु। सरक सरक
2: मिलेन भने मलाई चाहिँ घर मेरो कोसी पारी भनेर राख्नु
0: होला। घर मेरो कोसी पारी,
2: हजुर।
0: फेरि कुन चाहिँ गीत आयो त?
2: हजुर,
0: कुन चाहिँ गीत आयो त फेरि?
2: यो मलाई त पप गीत जस्तै लाग्छ, अब पप गीत भयो
0: सबै ए आईले खायो गाँठे ए आईको जस्तो लाग्छ यो गीत पनि। ल ठिकै छ,
2: आईको कि सिआईको राख्नु पर्छ कि केही हुँदैन। बाघ आयो बाघ के अरे उसको बाघ आयो बाघ त्यो त मलाई उसको जस्तो लाग्छ, के अरे पप गीत त्यस्तो लाग्छ, त्यो लोक भएको जस्तो होइन लाग्छ, त्यस्तो त लोक भएकामा राखिदिन्छ अनि
0: के भन्ने खै गाह्रो छ यो दुनियाँ दुनियाँ गाह्रो छ। ठिक छ, राख्नेछु म दुइटा
2: रेडियो
0: माया गर्नु पर्यो यसो भन्नु पर्यो। ठिक छ, लुकपप शैलीको पप गीत हो त्यो, मलाई भन्नुहुन्छ यहाँ के कसरी भन्नुहुन्छ। ल ठिक छ, एकदम मिठो गीत राख्छु, हेर्छु म दुइटामा एउटा होइन सुरुवातको भएन भने तपाईँले रोजाइको पार्नुभएको गीत राख्नेछु, साथी भाइ आफन्तलाई सम्झनुहोस्।
2: पहिला प्रथम दाई तपाईँको लागि अनि प्राविधिक दिदी बहिनी पासाङ डोल्मा तामाङको जन्मदिनको धेरै धेरै शुभकामना बहिनी भन्न चाहन्छु। दाई आज धुरोबाले निर्मला पौडेल अनि मन्जु परियार सम्पूर्णलाई सम्झिरहेको छ भने
0: हस् धन्यवाद, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छौँ। यति बेला हामी टेस्ट हान्छौँ गीत होइन, मैले यो गीत अब सुनेको के हो जस्तो लाग्छ, त्यो अगाडिको गीत सुनेको तर एक्ज्याक्ट दिमागमा नआइसकेपछि गाह्रो पर्छ। सुरुवातमा त्यो गीत राख्छु होइन, भोजपुरी पर्यो भने अर्को गीत बज्ने छ कट भएर, नरिसाउनु होला पनि भन्न चाहन्छु। यति बेलाको समयमा तपाईँको माझमा यो गीत

0: दुईटा थियो तर गीत शुरूआतकै बाजा है रमाले गीत छ म कन्फ्युजमा थिएँ सो त्यो भएर पनि रमिलाजीको रोजाई गीत हामी बसाइमा भोलिको बसाइमा राख्नेछु पनि मैले साथ आउन सक्नुहुन्छ नम्बर 0848 40 26 रहेको छ 0848 40 26 को माध्यमबाट आउन सक्नुहुन्छ यति बेला कोही हुनुहुन्छ कामरको हुनुहुन्छ हजुर नमस्कार नमस्ते नमस्कार हजुर हाम्रो हाम्रो हाम्रो हाम्रो दिमागमा आएको छ मनमा के अरे मनमा आएको छ दिमागमा आउँदैन भने जस्तै यस्तै होइन बोलेको धेरै भयो र भनेको होइन छैन हाम्रो होइन धेरै भए पनि तपाईँ नियमित आउने मान्छे त्यसरी नबिर्सिनु पर्ने हो मैले त्यस्तो त हुँदैन त्यस्तो हुँदैन तर के भन्दाखेरिमा यो लेख्न बसेको बेलामा कहिलेकाहीँ सिम्पल क्वेसन पनि यस्तो कन्फ्युज हुन्छ कि त्यो अब तपाईँ नहो नभएन भन्ने खालकोमा गइसकेपछि अथवा के भनौँ कसो भनौँ भन्ने हुन्छ नि सिम्पल क्वेसन एकदम होइन इजी क्वेसनलाई चाहिँ कहिलेकाहीँ त्यसैले गाह्रो पारिराखेको हुन्छ एक्जाम दिने बेलामा पनि त्यस्तै भइदियो ठिक छ देवजी के छ के गर्दै हुनुहुन्छ खाना भयो कि नाइ रमाइलो छ है रमाइलो मौसम सर हावा चलोस् साथमा कोही होस् अनि मुस्कुराउँदै कुराकानी गर्दै अगाडि बढौँ त जिन्दगी कस्तो रमाइलो हुँदो है ठिक छ यस्तो मैले कुरा गरिरहँदाखेरि कोही बनाऊ बनाऊ जस्तो लाग्दैन ठिक छ मेरो कुराहरू कहाँबाट के आउँछ भन्ने कुरा थाहा हुन कति बेला कहाँ कुरा पुग्छ भन्ने कुरा ठिक छ कुन चाहिँ गीत सुन्न चाहनुहुन्छ भन्नुहोस् त सुरुवातमा
1: अघि बहिनीले हाम्रो रमिला बहिनीले रोजेको गीत बजाउनु मिल्छ भने अब आज रोजाइको गीत अब बज्दैन भन्नुभयो र त्यही पनि अघि बहिनीले रोजेको गीत बजाउनु मिल्छ भने बजाइदिनुहोस् त्यो पप पप लोक केलो के अरे पप पप गीतै हो त्यो तामाङ सेलोमा चाहिँ छ कि त्यो घर मेरो पछितारी भन्ने उसले यसै गीत बजाएको थियो त्यो अस्ति कहिले अस्ति नै रेडियोमै बजिरहेको थियो
0: होइन होइन त्यो त हो तर यसो हेरेको यही आयो जस्तो लाग्यो अनि त्योबाट तामाङ सेलोमा छ
1: हजुर सेलोमा छ यो पप गीत नै हो सेलो भएकोमा छ कि
0: ओके हस्
1: मेरो पछितारी गीत बोलाइ अलिकति के अरे त्यो लय नै मिलाउन आएन अलिकति गाएर सुनाउँछु अनि हुन्थ्यो तर त्यो पपसँग नै हो सेलो भएकोमा छ कि त्यो
0: घर मेरो पूर्व राज लामा रोसी खोला पारी विजय लामा होइन घर मेरो ठिक छ मेरी आमा बुद्ध लामा एउटा गीत मैले भेटेँ होइन कहिलेकाहीँ कम्प्युटरमा नभेटिसकेपछि युट्युबतिर पनि सर्च गर्नुपर्ने हुन्छ युट्युबतिर सर्च गर्दाखेरि एउटा गीतका विभिन्न नामहरू भेट्छन् मैले एउटा गीत चाहिँ भेटेको छु घर मेरो कोसी पारी एआई होइन सँग जस्तो लागिरहेको छ त्यो पनि हो कि होइन जस्तो पनि लाग्छ ठिक छ राख्ने कोसिस गर्छु फेरि तपाईँले पनि अर्को चोइस गर्नुहोस् कथङ यो बजेन यो होइन रहेछ होइन ठिक छ यो राख्छु नै म त्यसो नगर साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् पक्का पनि त्यही गीत बज्छ जस्तो लाग्छ तपाईँले ऊ गरेको रोजेको नै आएको ठिक छ त्यो पनि राख्ने कोसिस चाहिँ गरौँला साथीभाइ आफन्तलाई सम्झिनुहोस् न
1: हुन्छ सम्झनु पर्दैन त्यही लागि भन्न चाहन्छु प्राविधिकमा रहनुहुने दिदीको लागि लगायत रेडियो हजुरको रेडियो होल युनिटको लागि भन्न चाहन्छु अघि भर्खरै कल गर्ने बहिनी रमिला तामाङको लागि भन्नुहोस् अनि बहिनी पासाङ डोलमा तामाङको चाहिँ आज जन्मदिन परेको रहेछ उसलाई चाहिँ जन्मदिनको लाखौँ लाख शुभकामना धेरै धेरै शुभकामना ह्याप्पी बर्थडे टिभी दिनु भन्छु अनि बहिनी सविता मगरको लागि भन्न चाहन्छु सविता क्याफाजी मगर यता सिन्धुलीको आम्बती सुन्दै होला उसको लागि पनि भन्न चाहन्छु साथी ध्रुव पाण्डेको लागि निर्मला पौडेलको लागि पनि उसको सम्झना भन्न चाहन्छु र अनि जति पनि साथीहरू सुन्दै हुनुहुन्छ सबैको लागि
0: हस् धन्यवाद उहाँलाई पनि मनदेखि धन्यवाद दिन चाहन्छु पहिला तपाईँको 0848 40 26 को माध्यमबाट आउन सक्नुहुन्छ यति बेला मेसेज पनि पठाइराख्नु भएको छ मनोज सुन्दास मान्छे विद्यासले सुन्दैछु भन्नुहुन्छ जनक रजाली मगरले पनि सम्झना सबैमा भन्नुहुन्छ मिसिङ रेवत हुनुहुन्छ कार्यक्रम सुन्दैछु है भन्नुहुन्छ एक्सन विराज कृतिका बिहानी अनुष्का सरोला राई गीता लिम्बू प्रीति राई स्मृति लिम्बू अनि रायनी राई मनिषा बान्तवा सुनित भन्दा पनि सुजिता राई त्यस्तै सुनिता राई अस्मि सोताङ निर्मला उनिम सरिता अल्का बान्तवा लगायत सबैमा सम्झना छ भन्नुहुन्छ मिडिया प्रेमी उडाय अनिसाले पनि सम्झना सबैमा भन्नुहुन्छ विष्णु खनाल हुनुहुन्छ कार्यक्रम सुन्दैछु भन्नुहुन्छ तेह्र थुम्बाट कार्यक्रम मार्फत साथीहरू सम्झनु पर्दा मनको साथी जीवन कार्की विनिता दाहाल सुवेदी गगन तेह्र थुमे लिम्बुनी साझा दुर्गा कटवाल रंजित राई पूर्वली खुशी ममता पया मिडिया प्रेमी राई अनिसा कालीकमला उनियम लिम्बु ढकाल धर्मराज लगायत सबैमा सम्झना छ भन्नुहुन्छ विनिता बस्नेतले पनि कार्यक्रम झ्याकुबाट सुन्दैछु सम्झना सबैमा भन्दनुहुन्छ उहाँलाई पनि मनदेखि धन्यवाद दिन चाहन्छु प्याकुली गीता हुनुहुन्छ इलामबाट सुन्दैछु भन्नुहुन्छ चन्द्र लिम्बुलाई चाहिँ सम्झना माया छ भन्दनुहुन्छ है उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै एक्सन विराज राई हुनुहुन्छ कार्यक्रम सुन्दैछु भन्नुहुन्छ भोजपुरबाट मिसिङ देव त्यहाँ आशिष नयन बस्नेत होइन त्यस्तै आशिष नयन बस्नेत दिलसा राई संयम बस्नेत समयम बस्नेत रविन बस्नेत होइन विनोद लजाले लगायत सबैमा सम्झना छ भन्दनुहुन्छ यति बेला म गीततर्फ लाग्न चाहन्छु तपाईँको माझमा भन्दा पनि कोही हुनुहुन्छ भन्नुहुन्छ उहाँसँग पनि छोटो मिठोमा कुराकानी गरिहाल हजुर नमस्कार नमस्ते नमस्कार लासो फ्याफुला धेरै पछि यो आवाज सुनेको जस्तो लाग्छ नाम्ची भन्नुहोस् न कहाँबाटको बोल्दैनुहुन्छ जन्मदिनको शुभकामना छ पासाङजी अब जन्मदिनको शुभकामना भन्नुहुन्थ्यो हाम्रो देवजीले होला त नि मैले त्यही भएर भनिहालेँ शुभकामना दिइहालेँ ठिक छ अनि के छ आज अब कतिबाट कतिमा लाग्नु भनेर नसुन्दुरले भन्छन् ठिकै छ सोधिनँ मैले जे होस् एक वर्ष अलिकति होइन बुढी हुनुभयो नयाँ सोच के छ के बनाउँदो रहन्छ प्लान के छ त्यस्तै भनौँ न खाना भयो अनि पार्टी हुनु पऱ्यो नि आज मकै बारीमा मकै बारी र राम दराम भन्दै पार्टी त्यतातिर हो कि क्या ठिक छ हामीलाई कुनै बेला मकै बारीमा अब मलाई आलु मकै खान मात्र मन लाग्छ अब त्यो मकैभित्र पस्नु एकदम पास छ त्यो होइन बेसरी पास छ यस्तो चराउँछ फेरि त्यसले पासेपछि मकैको पातले त्यो गाह्रो लाग्छ ठिक छ जस खान चाहिँ आउँछु म मकै खान चाहिँ आलु मकै हो आलु होइन सबै मकै मनपर्छ मलाई मकै भटमास मकै अचार त्यसपछि होइन मलाई मनपर्ने चिज हो मकै ठिक छ हजुर होस् खुसी लाग्यो अनि हामीलाई सुन्दै हुनुहुन्छ भनेपछि को को हुनुहुन्छ तपाईँ मात्रै को हुनुहुन्छ ल ठिक छ उहाँलाई पनि सम्झा छ अरे माया छ अरे भनेर सुनाइदिनु ल ठिक छ एउटा मिठो गीत राख्छौ साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न
1: हुन्छ यति मिठो भएछ प्रोग्राम चलाउने दादा हजुरको लागि अनि दार्जिलिङ मराजीको लागि अनि दाइदेव माथिको लागि अनि दिदी रमिला तामाङको लागि चाहिँ जन्मदिन रहेको छ त्यहाँदेखि भनेर त्यहाँदेखि दिदी रमिला अनि दिदीलाई चाहिँ जन्मदिनको धेरैभन्दा धेरै शुभकामना चाहिँ त्यही भन्न चाहन्छु अनि दाया श्रेष्ठको लागि अनि चारी साथी सपना तामाङको लागि मेनुका परिवारको लागि सबिन श्रेष्ठको लागि जसन श्रेष्ठ दाईको लागि अनि सविता मगर लगायत सबै सबै साथीहरूको लागि नमस्ते बाबा
0: हस् धन्यवाद उहाँलाई विशेष रूपमा धन्यवाद यति बेला हामी गीततर्फ लाग्छौँ त्यसपछि आउँछ रेडियो सुन्दै गर्नु होला

0: मेठो गीत तपाईँको माझमा राख्यौ कार्यक्रम टप्रवृति पपनी अर्पै राखेको छ आवाजमा म श्रीराजमा छु। यति बेला कोही हुनुहुन्छ कहाँबाट को हुनुहुन्छ आशामा छोटो मिठोमा कुराकानी गरिहाल्छु। हजुर नमस्कार। नमस्कार हजुर, शुभ नाम
1: करिना खड्का।
0: करिना खड्का स्लो मोसनमा बोल्दै हुनुहुन्छ त, आज के भयो? सन्चो छैन किन के भएर? मेरो त भइसक्यो नि, करिनालाई के भयो भनेर सोधेको नि।
1: ए मलाई केही भएको छैन नि।
0: किन स्लो मोसनमा बोलेको त? कसैले केही भन्यो हो? छैन, अनि स्लो मोसनमा बिस्तार बोल्नुहुन्छ के भाइ जसरी। ठिक छ, रमाइलो गर्नुपर्छ। अनि हामीलाई सुन्दै हुनुहुन्छ? भर्खर भर्खरबाट भन्नुहुन्छ त, बाह्र बज्न लागिसक्यो, अर्को कार्यक्रम सुरु हुन लागिसक्यो, भर्खर भर्खरबाट सुन्दै हो? ठिक छ, अहिले ठिक छ, लगभग कार्यक्रमको समय अब सकिसकेको छ। कुन चाहिँ गीत सुन्न चाहनुहुन्छ भन्नुहोस् त?
1: मलाई आज चम्पा भन्ने गीत
0: चम्चा भन्ने गीत पनि छ भने कसले गाउनु भएको रहेछ चम्चा? कलाकारले नै गाउनु भयो, कुन चाहिँ गाउनु भएको रहेछ त्यस्तो खानेकुराको चम्चाको बारेमा? ठिक छ, हामी राख्छौँ साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न। होइन होइन, हामी भेटिसकेका छौँ, जिस्केको मात्र हो, मेरो चम्पा भन्नुभएको होला जस्तो लाग्छ मलाई, चम्पा होइन। टङ्क तिमल सिन्हाको आवाजमा गीत राख्ने कोसिस गर्छु, जिस्केर भनेको साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न।
1: दिदीको लागि घर बाबर मम्मी धेरै धेरै सम्झना प्लस माया तर मामलाई धेरै सम्झना तर सुनलाई धेरै धेरै सम्झना लगायत साथीहरू अर्को लागि
0: हस् धन्यवाद। उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु, सिङ्गर लिरिक्स म्युजिक सबै होइन टङ्क तिमल सुनाएको रहेको छ, गायिक गायिका भनौँ न गायक शब्द सिर्जना अनि साथसाथै म्युजिक पनि उहाँले नै दिनुभएको छ, सङ्गीत पनि। यो गीत राख्छौँ अन्तिममा, अब जित्केको मात्र पनि भन्न चाहे। अप्सरा खड्का हुनुहुन्छ स्वर्गकी परि धरतीमा झरेर हामीलाई म्यासेज गर्नुभएको छ। राम छापका नमारी घर भइहाल्छ काठमाडौँबाट भन्नुहुन्छ, अब कहिले घरतिर हुनुहुन्छ, नमारीतिर हुनुहुन्छ, कहिले काठमाडौँतिर हुनुहुन्छ, सुन्दैछु भन्नुहुन्छ। पूजा यो हामीले पनि कार्यक्रम सुन्दैछु भन्नुहुन्छ उहाँले पनि। पूजा योङहाङ मङ्सिमुङ गाउँपालिका इलाम घर भइहाल्छ जापाबाट भन्नुहुन्छ। एमपी विवास लिम्बु, साजन अङहाङ लिम्बु, सुमन गुरुङ, विनोद लजालु, पूर्वली आकाश राई, वेदराज विष्टकांश, राजघले मगर, सुनिल लिम्बु, भीम सोल्टी लिम्बु, अनि मोहन आङ्ला लिम्बु, प्रेम भण्डारी, अप्सरा दाहाल भट्टराई, जगत कोविराई, मिश्र रोत लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। त्यस्तै गरेर यति बेला रञ्जना बहिङ राई हुनुहुन्छ कार्यक्रम शङ्खुवा सभा मकालुबाट सुन्दैछु, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। हिराबहादुर लगाई हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ भने दिव्यान किशोर अन्जान हुनुहुन्छ, शुभ बिहानी, तातो तातो मौसमको साथमा चिसो चिसो छहरीसँगै यहाँहरूको दिन हाँसी खुसी र उमङ्गका साथ बितोस्, शुभ दिनको कामना। देवेन किशोर अन्जान प्रवासी भन्नुहुन्छ, उहाँलाई पनि मनदेखि धन्यवाद दिन चाहन्छु। पनि भन्नुहुन्छ लगभग प्राप्त म्यासेजहरू पनि मैले सबै वाचन गरिसकेँ, अनि साथसाथै मिठा रमाइला कुराकानी पनि भयो, जो सम्झिदिनु भयो विशेष रूपमा धन्यवाद दिन चाहन्छु। पनि भन्नुहोस् करिना खड्काजी, त्यस्तै गरेर पासाङ डोलमा तामाङ, देवमाजी, रमिला तामाङ अनि मनिषा छामी हुनुहुन्थ्यो, उहाँहरूलाई मनदेखि धन्यवाद दिन चाहन्छु। अनि साथसाथै प्राविधिक पाटोमा रहेर साथ दिनुभयो सम्झनाजीलाई पनि मनदेखि धन्यवाद दिन चाहन्छु। अनि सुनेर साथ दिनुभयो, म्यासेज गरेर साथ दिनुभयो, कार्यक्रमलाई सेयर गरेर साथ दिनुभयो, सम्पूर्णलाई मनदेखि धन्यवाद दिन चाहन्छु। पनि भन्न चाहे मौसममा फेरबदल भइरहेको छ, तातो पानी प्रशस्त मात्रामा पिउनुहोला। पनि भन्न चाहन्छु अनि दिउँसोको समयमा काम नगर्नु होला है, जसरी तातो छ गर्मी छ काम लागेको छ भने बिहान बेलुका प्रायोरिटी दिनु होला, स्वास्थ्यलाई ख्याल गर्नु होला पनि भन्न चाहन्छु भन्दै अब अन्तिममा तपाईँको माझमा टङ्क तिमल सुनाको आवाज मिल्दै छ मेरी चम्पा तल गीत तपाईँको माझमा छोटो मिठो राख्दै राख्दैमा कार्यक्रम प्रस्तुत श्रीराज महत पनि आजको बसाइबाट छुट्टे हवस् त नमस्कार।

0: अहिले 12 बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज.
2: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
3: Journeys into the heart of global events.
2: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
5: स्वीकरण प्रणालीमा आबद्ध अनुदान सहित रासायनिक मल र बिउ उपलब्ध गराउने. आज सुनको भाउ सामान्य बढ्यो, चाँदीको घट्यो, सुन तोलाको 2,79,100 रूपियाँमा कारोबार. भारतमा चिनिया विद्युतीय गाड़ीको प्रयोग बढ्दो, विश्व बजारमा प्रभाव बढ़ाउने चिनिया कम्पनीहरूको योजना. र अमेरिकालाई पराजित गरे पनि टर्की विश्वकपबाट बाहिरियो, भरे राति नर्वे र फ्रान्स तथा सेनेगल र इराकले खेल्ने. नेपाल खबरमा अब पूरा खबर. राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको पदाधिकारीका लागि आज चुनाव हुँदैछ. उपसभापतिमा स्वर्णिम वाग्लेको मात्रै उम्मेद्वारी परेपछि उहाँ निर्विरोध भइसक्नु भएको छ भने महिला उपसभापतिमा सोभिता गौतम र तोसीमा कार्कीबीच प्रतिस्पर्धा हुने भएको छ. महामन्त्रीमा कविन्द्र बुर्लाकोटी, प्रमोद नेउपाने, मनिष झा, राजुनाथ पाण्डे, रंजु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिन कुमार आचार्यले प्रतिस्पर्धा गरेका छन्. महामन्त्रीका उम्मेद्वार जगदीश खरेलले भने आफ्नो उम्मेद्वारी फिर्ता लिनु भएको छ. सहमहामन्त्रीमा रमेश परसाई, यज्ञमणि नेउपाने, सुलभ खरेल, असीम शाह, अशोक कुमार चौधरी, मिलन लिम्बु, पुकार बम, विजय जैरू, हरि ढकाल, हिमेश मन्त र राजीव खत्री उम्मेद्वार बन्नु भएको छ. सहमहामन्त्रीमा महिलामा जुली यादव, जमुना कुमारी शर्मा, कामिनी कुमारी चौधरी, त्यसै गरी निशा डाँगी र रिमा विश्वकर्माले उम्मेद्वारी दिएका छन्. आज 5 पदाधिकारीका लागि चुनाव हुन लागेको छ. चितवनमा 6 दिन अघि शुरू भएको राष्ट्रपा महाधिवेशन 3 दिनमा सकिने कार्यतालिका भए पनि लम्बिएको हो. आजका लागि तय भएको प्रतिनिधि सभाको बैठक फेरि स्थगित भएको छ. दिउँसो 1 बजेका लागि बोलाएको बैठक सूचना टाँस गरेर स्थगित गरिएको हो. हिजोको संसद बैठक आजका लागि सारिएको थियो. सूचना अनुसार प्रतिनिधि सभाको बैठक भोलि बिहान 11 बजे बस्ने भनिएको छ. सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको महाधिवेशन लम्बिएपछि संसद बैठक पनि स्थगित भएको हो. सभामुख सहित राष्ट्रपाका सबैजसो सांसद महाधिवेशनमा भएकाले संसद बैठक प्रभावित बन्दै आएको छ. किसान सूचीकरण प्रणालीमा अहिलेसम्म देशभरका 26 लाख किसान आबद्ध भएका छन्. कृषि वन तथा पर्यावरण मन्त्रालयले जमीनको विवरण र खेती उत्पादनका आधारमा किसानलाई सूचीकरण गरेको हो. विद्युतीय प्रणाली मार्फत सूचीकृत गरी किसानलाई 4 तहमा वर्गीकरण गरेर आवश्यक सहुलियत तथा सुविधा दिने लक्ष्य अनुसार काम भइरहेको कृषि सूचना केन्द्रका अधिकृत संजीव पण्डितले जानकारी दिनुभयो. उहाँका अनुसार मन्त्रालयले निर्वाहमुखी किसान, साना किसान, मझौला किसान र ठूला किसान गरी 4 प्रकारमा वर्गीकरण गर्ने योजना बनाएको छ. वर्गीकरण पश्चात किसानलाई परिचय पत्र वितरण गरिने जनाइएको छ. सरकारले किसानलाई परिचय पत्रका आधारमा अनुदान सहित रासायनिक मल, बिउ अनुदान, सेवा व्यवस्थापन लगायत सुविधा सहित उपलब्ध गराउने जनाएको छ. गएको सोमबारदेखि लगातार घटेको सुनको भाव आज भने सामान्य बढ़ेको छ. सुनको भाव आज तोलामा 800 रूपियाँले बढ़ेर 2,79,100 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ. हिजो सुनको भाव तोलामा 5,200 रूपियाँले घटेर 2,78,300 रूपियाँमा कारोबार भएको थियो. यस्तै आज चाँदीको भाव भने 50 रूपियाँले घटेको छ. आज चाँदी तोलामा 50 रूपियाँले घटेर तोलाको 4,180 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ. हिजो चाँदी 250 रूपियाँ बढ़ेर 4,235 रूपियाँमा कारोबार भएको थियो. यो हप्ता सुनको भाव अन्तर्राष्ट्रिय बजारमा निकै घटेको छ. उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा पाठ्यक्रम पुनरावलोकन गर्न सरकारवालाहरूसँग सुझाव माग, मेडिकल काउन्सिलद्वारा हेलो एनएमसी पोर्टल सञ्चालनमा लगायतका खबर बाँकी नै छन्.

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले राजसभाको पदाधिकारीका लागि चुनाव हुँदै देशभरका 26 लाख किसान सूचीकरण प्रणालीमा आबद्ध लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। विद्यालय तहको पाठ्यक्रम पुनरावलोकन गर्न गठित कार्यदलले सरकारवालाहरूसँग राय सुझाव मागेको छ। राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 समय सापेक्ष पुनरावलोकन गर्न गठित कार्यदलले आफ्नो कार्ययोजना बमोजिम सुझाव मागेको हो। पाठ्यक्रम विकास केन्द्रले आफ्नो वेबसाइट मार्फत सार्वजनिक रूपमा माग गरिएको राय सुझाव तथा प्रतिक्रियाका लागि तोकिएको फारम प्रकाश गरेको छ। राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदको गएको वैशाख 11 गते शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा भएको 98 बैठकले काठमाडौँ विश्वविद्यालयको स्कूल अफ एजुकेशनका डीन प्राध्यापक डाक्टर बालचन्द्र लुइटेलको संयोजकत्वमा कार्यदल गठन गरेको थियो। शैक्षिक वर्ष 2080 राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 पाँच वर्ष चक्र पूरा भएकाले पनि त्यसमा पुनरावलोकन गर्न लागि हो। नेपाल मेडिकल काउन्सिलले अनलाइन मार्फत पनि गुनासो तथा उजुरी लिने भएको छ। काउन्सिलका निमित्त रजिष्ट्रार डाक्टर दिपेन्द्र पाण्डेले हेलो एनएमसी मार्फत गुनासो तथा उजुरी र सुझाव संकलन गर्ने गरी अनलाइन पोर्टल सञ्चालनमा ल्याएको जानकारी दिनुभयो। हेलो एनएमसी सञ्चालनमा आएपछि सर्वसाधारण र दर्तावाला डाक्टर सामान्य गुनासाका लागि काउन्सिलको कार्यालय उपस्थित हुनुपर्ने बाध्यता हटेको उहाँको भनाई छ। दूरदराजबाट आउने सेवाग्राहीले सामान्य कामका लागि पनि काठमाडौँकै कार्यालयमा धाउनुपर्ने र समय र खर्च बढ़ी लाग्ने गरेको थियो। डाक्टर विरूद्ध उजुरी दिने प्रक्रिया झन्झटिलो हुँदा सर्वसाधारणले सहजै आफ्ना गुनासा दर्ता गर्न सक्ने अवस्था थिएन। तर पोर्टल मार्फत उजुरीकर्ताले आफ्नो पहिचान खुलाएर वा नाम गोप्य राखी उजुरी दर्ता गराउन सक्ने व्यवस्था छ। अब विदेशको खबर। भारतमा अहिले चिनिया विद्युतीय गाड़ीले पकड़ जमाउन थालेको छ। कार उत्पादन उद्योगीहरू बीचको सहकार्य बढ़दै गएको छ। चिनिया कम्पनीहरू विश्वव्यापी नेतृत्व लिन खोजिरहेका छन्। टाटाले भविष्यमा चीनबाट आयात गरिने किटहरूमा निर्भर रहनुको साटो स्थानीय रूपमै पाठपूर्जाहरू विकास गर्ने योजना अघि बढ़ाए पनि चिनिया गाड़ीहरू भित्री रहेको समाचार एजेन्सीहरूले जनाएका छन्। यसलाई भारतीय नीति निर्माताहरूले सकारात्मक रूपमा भने हेरेका छन्। यसले भारतीय उत्पादनलाई परिवर्तन गर्नेमा भने कमी आएको छ। भारत विश्वको विद्युतीय गाड़ीको तेस्रो ठूलो बजार हो। विगतमा जापान कोरियाली र युरोपेली कम्पनीहरूको प्रभुत्व रहेका क्षेत्रमा अहिले चिनिया साझेदारी बढ़दो क्रममा छ। अब खेल खबर। अमेरिकालाई 3-2 गोलअन्तरले पराजित गरे पनि टर्की विश्वकपबाट बाहिरिएको छ। हारका बावजुद पनि सह आयोजक देश अमेरिका समूह डीको विजेता बनेको छ। समूह चरणको अन्तिम खेलमा टर्कीसँग पराजित भए पनि यसअघि 2 खेलमा जित निकालेकाले 6 अंकसहित तालिकाको शीर्ष स्थानमा कायम छ। यस्तै अस्ट्रेलिया र पाराग्वे बीचको खेल गोलरहित बराबरीमा टुंगियो। ट्युनिसियालाई हराउँदै नेदरल्याण्ड्स समूह एफको शीर्ष स्थानमा पुगेको छ। जापान र स्वीडेनले एक एकको बराबरी खेलेका छन्। गराती समूह ईका इक्वेडर र आइवरी कोस्ट विजय भएका छन्। विश्वकपमा भरे राति 1:15 नर्वे र फ्रान्स तथा सेनेगल र इराकले खेल्नेछन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। राजसभाको पदाधिकारीका लागि आज चुनाव हुँदै महिला उपसभापतिमा सोभिता गौतम र तोसीमा कार्की बीच प्रतिस्पर्धा। देशभरका 26 लाख किसान सूचीकरण प्रणालीमा आबद्ध, अनुदान सहित रासायनिक मल र बिउ पनि उपलब्ध गराउने। आज सुनको भाव सामान्य बढ़्यो, चाँदीको घट्यो, सुन तोलाको 2,79,100 रूपियाँमा कारोबार। भारतमा चिनिया विद्युतीय गाड़ीको प्रयोग बढ़्दो, विश्व बजारमा प्रभाव बढ़ाउने चिनिया कम्पनीहरूको योजना। र अमेरिकालाई पराजित गरे पनि टर्की विश्वकपबाट बाहिरियो, भरे राति नर्वे र फ्रान्स तथा सेनेगल र इराकले खेल्ने। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: सस्तोमै पोषक दाना पाउन रानीखापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जये मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
3: गोलन्दर गाउँपालिका स्तरीय सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना।
4: प्रस्तुत विषयमा सुशासन व्यवस्थापन तथा सञ्चालन एन 2064 को दफा 30 तथा सूचनाको हक सम्बन्धी एन 2064 को दफा 4 को उपदफा 2 को खण्ड गमा प्रत्येक सार्वजनिक निकायले आफ्नो काम कारवाही खुल्ला र पारदर्शी रूपमा गर्नुपर्ने व्यवस्था रहेकोले गोलन्दर गाउँपालिकाद्वारा आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिक सम्मको सार्वजनिक सुनवाई कार्यक्रम कार्यालयबाट सम्पादित कार्यक्रम विकास आयोजना सुशासन तथा सेवा प्रवाह लगायतका विषयमा सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन हुने भएकाले सम्पूर्ण जनप्रतिनिधिहरू राजनैतिक दलका प्रतिनिधिहरू समाजसेवी बुद्धिजीवीहरू गैर सरकारी संघ संस्थाका प्रतिनिधिहरू सामाजिक संघ संस्थाका प्रतिनिधिहरू बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरू सहकारी संघ संस्थाका प्रतिनिधिहरू स्वास्थ्य संस्थाका प्रतिनिधि र स्वयंसेविकाहरू संचारकर्मी निर्माण व्यवसायी उपभोक्ता समितिहरू टोल विकास संस्थाहरू महिला समूहहरू बाल क्लबहरू र आम नागरिक लगायत सम्पूर्ण सरोकारवालाहरूको गरिमामय उपस्थितिका लागि गोलन्दर गाउँ कार्यपालिकाको कार्यालय हार्दिक अनुरोध गर्दछ।
3: कार्यक्रम सञ्चालन हुने मिति 2083 साल असार 19 गते शुक्रबार, समय बिहानको ठिक 11:30 बजे। स्थान गोलन्दर गाउँपालिका अन्तर्गत कृषि तथा पशुपन्छी सेवा केन्द्रको प्राङ्गण ग्वालटार सिन्धुली।
4: गाउँपालिकाको सार्वजनिक सुनवाई कार्यक्रममा गाउँ कार्यपालिका कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारी सबै सामुदायिक विद्यालयका प्रधान अध्यापकहरू अनिवार्य उपस्थितिको लागि जानकारी गराइन्छ।
3: गोलन्दर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली। QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
4: लामो शैक्षिक इतिहास भएको त्रिविधद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
3: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।

0: गर्नुहोला।
1: फ्रुट राइटर अमूल कार्की सम्पर्क नम्बर 9844200596 0447590453।
0: सनराइज होटल एन्ड रिसोर्ट गोलन्जर 7 खुरकोट सिन्धुली।
2: के तपाई कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
3: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
2: यदि तपाई यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
3: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
2: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
3: सम्पर्क नम्बर 0845410043 98630423422।

नाशा वनमा आगो लाग्यो भने जीव जन्तुको नाशा वनमा आगो लाग्यो भने वन जंगल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा आगो लगाउनेलाई वन एन 2076 तथा 50 को चार बमोजिम लिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: तन्ने पैसो कमाइएला भनेर 100/36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
5: कतिखेर विदेश पुगाउला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरी हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्यो नि, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख
4: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
6: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाऊ।
7: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
8: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485403998, 0485403998।
7: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेकास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
8: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
9: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, 3 कुने, काठमाडौँ।

नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम सुने सौगात लिएर उपस्थित भइसकेको छु। म सम्झना खड्गी भने प्रविधि समिजोरमा हुनुहुन्छ ललिता आयु, साथमा तपाईँ विभिन्न ठाउँमा रहेर हामीलाई सुन्दै हुनुहुन्छ भने आशा लिएका छौं। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोस एफएम 95.5 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर तपाईँले कार्यक्रम सुनेर साथ दिनुहोला र कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। आजको बसाइमा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु। आजको बसाइमा चाहिँ हामीले ट्रेक लिएर आउनु पर्ने हो, तर केही समस्या प्राविधिक समस्याको कारणले गर्दाखेरि तपाईँसँग चाहिँ हामी कुराकानी गर्नेछौ र ट्रेक चाहिँ लिएर आएका छैनौ। आजको बसाइमा अर्को बसाइमा पक्कै पनि लिएर आउनेछौ। तपाईँसँग कुराकानी हुन्छ, मिठा गीत संगीतहरू कार्यक्रममा बस्नेछ र तपाईँले पनि सहभागिता जनाउनुहोस्। आफ्ना आफन्तजन साथीसँगलाई सम्झना सन्देश राख्नुहोला र यो समय कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, आफ्नो कार्यक्रममा व्यस्त हुनुहुन्छ, व्यस्तताको बावजुद पनि हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौ, सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु र आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला भन्दै कार्यक्रमको शुरूआत गर्न चाहन्छु एउटा मिठो गीतबाट। त्यसपछि हामी फेरि आउनेछौ, तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा एकदमै मिठो गीत राखेर कार्यक्रम सुने सौगातको शुरूआत गरिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ 0848 40 00 26 फोन गर्न सक्नुहुनेछ। आफ्ना आफन्तजनलाई सम्झना सन्देश राख्नुहोस्। आजको बसाइमा चाहिँ केही प्राविधिक समस्याको कारणले गर्दा तपाईँहरू माझमा हामीले ट्र्याक चिनाउन सकिरहेका छैनौं र अर्को बसाइमा पक्कै पनि हामी ट्र्याक चिनाउनेछौं। यति बेला कोही साथी हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार, हेलो, कोही साथी हुनुहुन्थ्यो, उहाँ बाहिरिनु भइसकेको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। पालो तपाईँको रहेको छ, तपाईँले पनि फोन गर्नुहोस् र आफ्नो आफन्तजन साथीसँगलाई सम्झना सन्देश राख्नुहोला पनि भन्न चाहन्छु। यति बेला अर्को साथी आइसक्नु भएको छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार, नमस्ते, नमस्कार देवजी, आरामै हुनुहुन्छ? आराम हुनुपर्छ। अनि के गर्दै हुनुहुन्छ यो समय? मेरो पनि खबर एकदम ठिक छ भन्नुपर्छ। खाना चाहिँ देवजी र हाम्रो सँगसँगै भयो जस्तो लाग्यो त। हाम्रो पनि अघि भर्खरै भयो, लगभग आधी घण्टा हुन लाग्यो। ल ठिक छ, खाना पनि भइसकेको छ, कार्यक्रम पनि सुन्दै हुनुहुन्छ। आजको बसाइमा अब हामीले ट्र्याक ल्याउनु पर्ने थियो होइन, हजुरलाई जानकारी भइसकेको छ, मैले पनि भनिसकेको छु र गीतहरू राख्छौँ हामीले। हजुरले चाहिँ आफ्ना आफन्तजनलाई सम्झाउनु पर्ने हुन्छ। अनि के छ त्यताको नयाँ नौलो खबर के छ, अनि सुनाउनुहोस् के भइरहेको छ, होइन मौसमहरू कस्तो छ सुनाउनुहोस् न।
1: नयाँ नौलो त खासै केही पनि छैन भन्दा पनि अब कामहरू समयमा आफ्नै कामहरू धमाधम भएको छ यतातिर भन्नुपर्छ। खेतमा अब पुर्कै भाँच्ने अनि मकै भाँच्ने घर फाँड्ने कामहरू भइरहेको छ, नहुनुपर्दा यही नै हो। अनि त्यसपछि साथसाथै अब धान रोपाइँ पनि गर्नुपर्ने हुन्छ अब भन्नुपर्छ। अनि मौसमको कुरा गर्दाखेरि पानी किनकि पानी परे एकछिन हल्का, अब चितलै त्यो धुम्म भइरहेको थियो बिहानभरि, अहिले चाहिँ अहिलेबाट चाहिँ घाम लागिरहेको छ भन्नुपर्छ, टर्को घाम लाग्नु थालिरहेको छ भन्नुपर्छ है त।
0: ल ठिक छ, अब त्यहाँ के भइरहेको छ, के गर्नु हुँदैछ भन्ने कुरा पनि जानकारी गराउनु भइसकेको छ। कार्यक्रम पनि सुनेर साथ दिनुहोस्, एकदमै मिठो गीत बस्छ कार्यक्रममा, हजुरले आफ्नो आफन्तजनलाई सम्झनुहोस् है त।
1: हुन्छ, सम्झनु पर्दा विशेष गरी दिदी हजुरकै लागि, प्राविधिकमा रहनुहुनेको लागि भन्न चाहन्छु, गिरिराज महत लगायत हजुरको रेडियो होल युनिटको लागि भन्न चाहन्छु। र अनि आज जन्मदिन मनाउँदै छ बहिनी पासाङडोलमा तामाङ उता रामेछापको भिरकोटमा रहेर आज जन्मदिन मनाउँदैछ बहिनी पासाङडोलमा तामाङलाई जन्मदिनको भिरसौँला शुभकामना, ह्याप्पी बर्थडे टु भनौँ भन्न चाहन्छु। र अनि बहिनी सुन्दै होला रमिला तामाङको लागि, साथी ध्रुव पाण्डेको लागि, अनि साथी निर्मला पौडेलको लागि भन्न चाहन्छु। अनि त्यसै गरी साथीहरूको जति पनि हुनुहुन्छ सबै लागि हेर, अनि रिता सुनारको लागि पनि भन्न चाहन्छु। अनि त्यसै गरी कविता मगरको लागि, कविता मगरको लागि भन्दै भन्दै छुट्टी चान्स नछु तपाईँ रिया योगीको लागि पनि भन्दै छुट्टी है नछु भाइ।
0: हवस् त, नमस्कार, उहाँ हुनुहुन्थ्यो देवजी, उहाँले पनि आफ्नो आफन्तजन अनि साथी सङ्गीलाई सम्झना राखेर छुटिसक्नु भएको छ। पालो तपाईँको, फटाफट फोन गर्नुहोला। आजको गोसाईमा तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ। यति बेला अर्को साथी पनि आइसक्नु भएको छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार, नमस्ते, नमस्कार, हजुर हाम्रो पासाङजी बोल्नु भयो जस्तो लाग्यो। के छ भने ह्याप्पी बर्थडे टु यु है पासाङजी।
2: थ्याङ्क यू दिदी।
0: के छ भने खबर खोइ हामीलाई, केक ल्याउनु परेन?
2: आउनु न भरेतिर केक काट्छ आउनु है।
0: हो र, आउनु त हुन्थ्यो, के गर्ने, यहाँ भएको भए चाहिँ आउनु हुन्थ्यो, यता आएर मनाउनु पाएको भए त अझ राम्रो हुन्थ्यो नि पासाङजी। हो है, अब हजुरलाई यता आउन टाढा, मलाई त्यता जान टाढा, जे भए पनि अब राम्रोसँग जन्मदिन मनाउनु होला है त।
2: हुन्छ,
0: ल अरू सुनाउनुहोस् के छ खबर। मेरो पनि खबर त अब खासै त्यस्तो सुनाउनु होइन, सुनाउनु सुनाउनु लाग्ने खालको खासै त्यस्तो केही छैन, नयाँ नौलो केही छैन। अब भयो भने त पक्कै पनि हाम्रो प्यारी मान्छेहरूलाई पक्कै पनि हामी जानकारी गराउँछौ। अनि यो समय के गर्दै हुनुहुन्छ त अहिले?
2: मकै बारीतिर यसो मकै खाँदैछु तातो तातो काममा.
0: मकै चाहिँ फाड्न लागेको मकै खन्दै हुनुहुन्छ भनेपछि त्यो दोस्रो चोटि ल ठिक छ खेतबारीमा हो कि बारीमा हो? ल काममा हुनुहुन्छ. गर्मी कतिको छ त?
2: गर्मी त धेरै छ, हाम्रो त सिलगढी भन्दै त लस्तै गर्मी
0: हो र यता पनि हाम्रो रामेछापतिर त कहिले गर्मी नहुने ठाउँमा त अब गर्मी गर्मी महसुस भइरहेको छ. अब त्यता पनि गर्मी नै छ होला, आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला. अब काम गरिदिनुहुन्छ, काम गर्ने क्रममा पनि पानीहरू चाहिँ प्रशस्त मात्रामा पिउनुहोस् है. सन्ध अब कामतिर पनि हुनुहुन्छ, व्यस्त हुनुहुन्छ. यो व्यस्तताको समयमा पनि फोन मार्फत हामीलाई सम्झनु भयो, कार्यक्रममा सहभागिता हुनुभयो, खुसी लाग्यो. कार्यक्रममा अर्को मिठो गीत बज्छ, हजुरले आफ्ना आफन्तजनलाई सम्झनुहोस् है त. हवस् त नमस्कार. हुनुहुन्थ्यो पासाङ डोलमा तामाङजी हुनुहुन्थ्यो, उहाँले पनि आफन्तजन साथीसँगलाई सम्झना सन्देश राखेर छिरिसक्नु भएको छ. यति बेला भने कार्यक्रममा अर्को मिठो गीत बज्छ, गीत बजे हामी छोटो व्यावसायिक विश्रामतर्फ जानेछौ. विश्रामपछि फेरि आउनेछौ, तपाईँ भने रेडियो सुन्दै गर्नुहोला.

0: हजुरको रेडियो 102.1 मेगा।
1: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौं, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं,
2: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं।
1: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
2: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
1: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
2: जंगलमा आगो लागेमा तुरुन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
1: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
3: वनमा आगो लगाउनेलाई वन एन 2076 दफा 50 चार बमोजिम लिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
4: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
5: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
6: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
5: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल स्टोर छँदै छ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
1: हजुर, रामेछाप मिटसप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
7: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
4: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-7648-03। रामेछाप मिटसप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
8: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
10: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सिओ बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
11: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू,
11: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
11: विभिन्न ब्रान्डका नयाँ ल्यापटप।

0: @gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
1: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
0: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
1: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
0: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
1: प्रोपाइटर कुमार तामाङ, सम्पर्क नम्बर 98639235। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
0: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।

0: कार्यक्रममा एकदमै मिठो गीत बजिसकेको छ। त्यसपछि हामी छोटो व्यावसायिक विश्रामतर्फ पनि गयौं। विश्रामपछि फेरि उपस्थित भइसकेका छौं। अब भने पालो तपाईँको रहेको छ। तपाईँसँग यो समय अवधिभर कुराकानीको साथमा तपाईँले आफ्ना आफन्तजन साथी सेवीलाई सम्झना सन्देश राख्न पाउनुहुनेछ। तपाईँसँगै हामी रहेर सयात्रा गरिराखेका छौं। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार, हेलो हेलो। कोही साथीहरू थियो उहाँ छुटिसक्नु भएको छ। जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। फालो तपाईँको रहेको छ, फटाफट फोन गर्नुहोला। र सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि तपाईँले आफ्ना आफन्तजन साथी संगीलाई सम्झना सन्देश पठाउन सक्नुहुनेछ। हुनुहुन्छ मनको साथी जीवन कार्कीजी हुनुहुन्छ हजुर, पोखरेली नमस्कार, सन्चै हुनुहुन्छ हजुर, के छ हाल खबर, सुनिरहेको छु कार्यक्रम पोखराबाट मनको साथी। नेपाली चलचित्रलाई माया गर्नुहोला, रेडियो परिवारलाई आजको दिन शुभ रहोस्, कार्यक्रम एकदमै राम्रो लाग्छ, सम्पूर्ण साथीलाई सम्झेको छु, शुभ दिन फेरि भेटौँला भन्नुभएको छ। जीवनजीलाई पनि विशेष धन्यवाद। त्यति बेला अर्को साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार नमस्कार दुर्वजी, नमस्कार, आराम हुनुहुन्छ? मेरो पनि खबर एकदम ठिक छ, राम्रो छ, रमाइलो छ, म पनि आरामै छु भन्नुपर्छ है। हजुरको सुनाउनुहोस् के छ त्यताको मौसम?
1: मौसम बिहान यसो
0: ल त्यसो भए अहिले चाहिँ घाम लागेर गर्मी गर्मी नै छ। कार्यक्रम सुन्दै हुनुहुन्छ, नयाँ नौलो खबर के छ दरबजी? ल ठिक छ, भयो भने अवश्य पनि हामीलाई सुनाउनुहुन्छ दुर्वजीले भन्ने आशा लिएका छौ। कार्यक्रममा फेरि पनि अर्को मिठो गीत बज्छ, त्यसो भए हामी कार्यक्रम तर्फै लागौ। आफ्नो आफन्तजन अनि साथीसँगलाई सम्झनुहोस् है त।
1: उनीहरूको लागि म पर्ने हुन्छ पनि निर्भर पढेँ, निर्भर लामा निर्भर मगरले भन्न चाहन्छु अनि
0: हवस् त नमस्कार। उहाँ हुनुहुन्थ्यो ध्रुव पाण्डेजी हुनुहुन्थ्यो मन्थलीबाट, उहाँले पनि आफन्तजनलाई सम्झना राखेर छिरिसक्नु भएको छ। फालो तपाईँको रहेको छ, तपाईँले पनि फोन गर्नुहोला। त्यसै हुनुहुन्छ तुलसी रियाजी हुनुहुन्छ, हेलो हजुर, के छ खबर, सन्चै हुनुहुन्छ? अनि म पनि तैले

0: को मान्छे अहिले चाहिँ अर्को साथीबाट चाहिँ सुन्दैछु, सम्पूर्णमा धेरै माया सम्झना छ है भन्दै हुनुहुन्छ। तुलसीजीलाई पनि विशेष धन्यवाद। यति बेला अर्को साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: नमस्कार, गुड आफ्टरनुन जी।
0: नमस्कार, गुड आफ्टरनुन हजुर। करिनाजी बोल्नुभयो?
1: हजुर।
0: आरामै हुनुहुन्छ?
1: एकदम आरामै छु दिदी, अनि हजुरले?
0: म पनि एकदम आरामै छु भन्नुपर्छ। करिनाजी के गर्दै हुनुहुन्छ यो समय?
1: केही गर्नु गाह्रो छैन दिदी, बसी बसाई भन्नुपर्छ है, अनि भयो।
0: म पनि बसी बसाए भन्दा पनि मेरो चाहिँ अब खाना भइसक्यो भन्नुपर्छ है त।
1: अनि सन्चै हुनुहुन्छ?
0: एकदम म सन्चै छु, आरामै छु भन्नुपर्छ। अनि के गर्दै हुनुहुन्छ यो समय? आजकल केमा व्यस्त हुनुहुन्छ सुनाउनुहोस् न।
1: केही छैन दिदी, यस्तै पढ्ने, बस्ने, खाने, सुत्ने,
0: यस्तै छ है। अनि घरैसी काम गर्ने होइन?
1: घरैसी काम छैन दिदी, म त्यसरी बस्छु, अब छैन त्यसै रुमहरू सफा
0: गर्नु। अहिले काठमाडौँतिर हुनुहुन्छ है?
1: हजुर।
0: साथी म चाहिँ गाउँ घरमै हुनुहुन्छ भनेर सोचिरहेको थिएँ। काठमाडौँतिर पो हुनुहुन्छ त फेरि मान्छे, अनि के छ अरू?
1: एकदम ठिक छ दिदी।
0: ल त्यसो भए हामी कार्यक्रम तर्फै लागौ। एकदमै मिठो गीत बस्छ फेरि पनि। हजुरले आफ्नो आफन्त जन साथीसँगलाई सम्झनु छ है त?
1: हुन्छ दिदी, फेरि भइसक्यो धनी प्यारी दिदीको लागि, टेक्निकलमा हुनुहुन्छ लागि, विशेष त घर फ्यामिली प्यारान साथी हुनुहुन्छ, प्यारो बाबा मम्मा धेरै सम्झना प्लस माया छ ल भन्न चाहन्छु। प्यारो भन्दा प्यारो मामा मम्मा दिदीलाई धेरै धेरै सम्झना अनि माया लगायत साथीहरू सम्पूर्ण सम्पूर्णको लागि अनि प्यारी मुटु बिन्ता खड्का लगाइदिन्छु भन्दै छोडिन्छ।
0: हवस् त, नमस्कार हुनुहुन्थ्यो करिना खड्काजी हुनुहुन्थ्यो आज अहिले काठमाडौँबाट। उहाँले पनि आफ्नो आफन्तजन साथीसँगलाई सम्झना राखेर छुटिसक्नु भएको छ। फाल तपाईँको केही समय बाँकी छ, फटाफट फोन गर्नुहोला। त्यसै गरी हुनुहुन्छ मिलन घायल बटोजी हुनुहुन्छ, गुड आफ्टरनुन सिस्टर, अपकमिङ सङ डेडिकेट टु अल फ्रेन्डको लागि फ्रम दोहा कतारबाट भन्दै हुनुहुन्छ। जनक रचाली मगरजी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ। र त्यसै गरी हुनुहुन्छ अप्सरा खड्काजी हुनुहुन्छ, हेलो नमस्ते दिदी, के छ खबर सन्चै हुनुहुन्छ? म पनि प्रोग्राम सुन्दैछु है रामेछापको नामबारी घर भइहाल्छ काठमाडौँबाट, अप्सरा खड्का हो, मिस यु अल भन्नुभएको छ। त्यसै गरी मिना माया घिसिङजी हुनुहुन्छ, हेलो दी नमस्ते, म चाहिँ काठमाडौँबाट मिना माया तामाङ, मिस यु अल भन्नुभएको छ। उहाँलाई विशेष धन्यवाद। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: हेलो दिदी, नमस्ते।
0: नमस्ते हजुर, नमस्ते। रियाजी हो?
1: रियाजी होइन,
0: को बोल्नुभयो होला?
1: मिना।
0: मिनाजी बोल्नुभयो? भर्खरै भर्खरै मात्रै हजुरको एसएमएस मैले वाचन गर्दै जस्तो लागेको थियो।
1: हजुर भएकै भने
0: के छ नि हजुरको खबर? धेरै समयपछि कुराकानी गर्न पायो, आरामै हुनुहुन्छ?
1: आरामै छ भन्नुपर्छ है। अनि के छ नि खबर रामेछाप डाँडातिर?
0: मेरो खबर पनि एकदम राम्रो छ भन्नुपर्छ है, खासै त्यस्तो नराम्रो केही छैन, सबै राम्रो ठिकठाकै छ भन्नुपर्छ। अब रामेछापको खबर पनि सबै ठिकै छ भन्नुपर्छ, पानी पर्न सकेको छैन, पानी पर्ला जस्तो हुन्छ, पर्दैन, सरको सरको घाम लागिरहेको छ, गर्मी बढ्दैछ, यस्तै छ भन्नुपर्छ है त।
1: हजुर पक्कै पनि गर्मी नै हुन्छ नि रामेछापमा पनि।
0: हुन्छ, हुन त रामेछापमा माथि डाँडामा त खासै त्यस्तो धेरै गर्मी त लाग्दैन थियो पहिला पहिला होइन, अहिले चाहिँ धेरै अति नै गर्मी लागेको छ। अब भनौँ न असारको महिनामा पनि झिमझिम पानी पर्ने समयमा होइन, एकदम चर्को घाम लागिरहेको छ सैतरको जस्तै।
1: हजुर, असारको महिनामा पानी पर्ने बेलामा कोदो रोप्नुपर्ने, धान रोप्नु बेला पनि मजाले घाम लागिरहेको भइसक्यो जस्तै छ महिना पनि।
0: अनि के गर्दै हुनुहुन्छ यो समय?
1: यस समयमा म खाना खाएर बसिरहेको छु है।
0: खाना खाएर बस्नुभयो है? कार्यक्रम पनि सुन्दै हुनुहुन्छ?
1: कार्यक्रम सुनिरहेको छु भन्नुहोस् है।
0: सुनेर साथ दिनुहोस्, हामी कार्यक्रमको अन्तिम अन्तिम क्षणमा पनि आइसकेका छौँ। हजुरसँग कुराकानी गर्न पायौँ, एकदमै खुसी पनि छु। आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला। कार्यक्रममा अर्को मिठो गीत बस्छ, आफ्नो आफन्तजन साथीसँगलाई सम्झनु छ है त।
1: हुन्छ सर, म प्रोग्राम सञ्चालन गर्ने दिहाजुको लागि भन्छु, अनि दाई हुन्छ कि दिदी हुन्छ उहाँको लागि, विशेष गरी रामेछापमा हुने मेरो बाबा मम्मी धेरै धेरै सम्झिरहेको छ, बाबा मम्मी छोरीले पढ्न नपाए पनि धेरै धेरै सम्झिरहेको छ बाबा मम्मी भन्छु। विशेष गरी साथीहरू भन्दाखेरि सुनालाई पनि धेरै धेरै मिस गरिरहेको छु, विजय स्वामी अस्मिता किसिमलाई पनि सम्झिरहेको छु,
2: सिक्किमतिर हुने भीम तामाङ पनि धेरै धेरै सम्झेर छ साथी भन्दै
0: हवस् त नमस्कार हुनुहुन्थ्यो काठमाडौँदेखि मेरा माया तामाङजी हुनुहुन्थ्यो उहाँसँग मिठो कुराकानीको साथमा छिरिसक्नु भएको छ अब तपाईँले हामी एकजना साथीसँग चाहिँ कुराकानी गर्न सक्छौँ जस्तो लाग्यो कार्यक्रमको अन्तिम अन्तिम क्षणमा पनि आइसकेका छौँ आउनुहोला 048-40-40-26 माध्यम भएर यति बेला साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार
3: नमस्कार दिदी
0: नमस्कार रमिलाजी अन्तिम अन्तिममा फोन लाग्छ त आजकल के भएको सुरुमा चाहिँ फोन डायल गर्नु भएन जस्तो लाग्यो
3: डायल त गरेको के अरे व्यस्त छ अरूसँगै बोल्दै हुनुहुन्छ भन्नु है
0: त्यही भएर चाहिँ अन्तिममा फोन लाग्यो अहिले चाहिँ खुल्ला रहेछ है
3: दिदी
0: अनि के छ आरामै हुनुहुन्छ नि
3: आरामै छु भनौँ तपाईँ हुनुहुन्छ
0: म पनि आरामै छु भन्नुपर्छ है के छ त्यताको मौसम आजकल
3: आजकल घाम लागिया छ पानी पर्छ त्यस्तै एकछिन घाम लाग्छ एकछिन पानी पर्छ त्यस्तै छ
0: त्यताको मौसम त ठिक ठिकै रहेछ पानी पर्छ घाम लाग्छ अब यता त पानी पनि परेको छैन पानी पर्न खोज्छ पानी पर्दैन मजाले चर्को घाम लाग्छ यस्तैको छ त यता त बिजुक छ
3: आजकल पानी नै चाहिने हो तर पानी पर्यो भए राम्रो हुन्थ्यो के गर्नु पानी नै पर्दैन
0: पठाइदिनुहोस् न यता त पानी परेको
3: अर्को वर्षमा धानको त के अरे चामलको खाना नि खान नपाउने हो क्या हो
0: खै अब त्यस्तै त्यस्तै होला जस्तो छ रमिलाजी
3: त्यहाँ असारभरि पानी परेन भने अनि त्यही हुन्छ नि यति कुरा याद गर्न है छिटो सबै किनेर राख्नु
0: हो र ल ठिक छ अब किनेर राख्नु पर्ला जस्तो छ रमिलाजीले सल्लाह सुझाव दिनुभएको छ कति माया गर्नुहुन्छ भनेको है अनि दिदी भोकै पर्छ भनेर अहिलेदेखि नै अब सामानहरू चाहिँ किनेर राख्नुहोस् है भनेर सल्लाह सुझाव दिनुभएको छ पक्कै पनि यो सल्लाह सुझाव मान्नुपर्छ है
3: होइन कि असारभरि पानी परेन भने अब धान रोपाई नै हुँदैन त्यही भएर झन् चामलहरू त कति महँगो हुन्छ हुन्छ नि त त्यही भनेको तपाईँलाई
0: ठिक छ महँगो भए पनि केही छैन रमिलाजीको ठाउँमा पानी परेको छ धान रोपाई भएको होला तन्डै फलेको होला अन्न बालीहरू अब त्यतै माग्न आउनु पर्ला नि के भन्छ र म त्यस्तो चिन्तै लिँदिन
3: त्यो त हो कि दिदी यहाँ आएर तपाईँको धुवानी नै धेर खर्च हुन्छ गाह्रो छ नि त बिचरी
0: केही छैन त्यो जति पऱ्यो पनि ल्याउला नि त
3: त्यो त हो कि तर दुःखले कमाएको पैसा भने त्यतिकै खेर फाल्नु हुन्छ त नि त्यस्तो धेरै नगर्नु धेरै खेर नफाल्नु
0: ल ठिक छ ल ठिक छ त्यसमा पनि अब म कन्ट्रोल गर्नेछु है त
3: हजुर
0: ल ठिक छ अन्तिममा भए पनि हजुरसँग कुराकानी भयो हामी अन्तिम अन्तिम क्षणमा आइसकेका छौँ फेरि अर्को मिठो गीत बज्छ हजुरले आफ्नो आफ्नो त झन् साथीसँगलाई सम्झनुहोस् है त
3: पहिला प्रथम यति मिठो भोइसमा कार्यक्रम चलाउनुहुन्छ दिदी तपाईँ अनि प्राविधिक दिदी दाइदेवमाझी धुरोज पाण्डे निर्मला पौडेल मन्जु परियार अनि पासाङगढमा तामाङ बहिनी सम्पूर्णलाई सम्झिरहेको छु भन्ने सुनिन्छ
0: हवस् त नमस्कार उहाँ हुनुहुन्थ्यो रमिला तामाङजी हुनुहुन्थ्यो संघ सभाबाट उहाँले पनि आफन्तजन साथीसँगलाई छोटो मिठोमा सम्झना राखेर छुटिसक्नु भएको छ अब चाहिँ पनि हामी फोन मार्फत कुराकानी गर्न सक्दैनौ समय कम छ तपाईँले पठाउनुभएका सन्देश वाचन गर्दै कार्यक्रममा मिठो गीत छोड्दै हामी पनि उजेल पढ्न चाहन्छौ यति बेला हुनुहुन्छ मिस सिंह रेवतजी हुनुहुन्छ नमस्कार सम्झना सिस्टर अब बस्ने गीत कुडम लिम्बु कनुसा सनोवार त्यसै गरी हुनुहुन्छ हिरो बसन्त फागो त्यसै गरी रचना चौहान मनिषा राई सुजाता राई के रसाई भन्नुभएको छ त्यसै गरी राईनी उमा भन्नुभएको छ त्यसै गरी जुना राई छत्र याम्पो लगायत सम्पूर्ण साथीको लागि भन्दै हुनुहुन्छ उहाँलाई पनि विशेष धन्यवाद त्यसै गरी विनोद बरुवालजी हुनुहुन्छ हेलो हजुर नमस्ते म पनि सुन्दैछु है सालोबाट विनोद बरुवाल हो नि भन्दै हुनुहुन्छ विनोदजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु लगभग तपाईँले पठाउनुभएका सन्देशहरू पनि बाँच्नु भइसकेको छ अब चाहिँ हामी छुटिनुपर्ने हुन्छ आजको बसाईमा हामीले धेरै साथीसँग कुराकानी गर्न सफल भयौं देवमाझी पासाङ डोलमा तामाङ ध्रुव पाण्डे करिना खड्का त्यसै गरी मिना माया तामाङ रमिला तामाङजी हुनुहुन्थ्यो उहाँहरू सम्पूर्ण साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दछु र कार्यक्रममा वरिपरि बजेका मिठा गीतका सर्जक स्रष्टालाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दछु र त्यसै गरी तपाईँले इन्टरनेट अनलाइनबाट कार्यक्रम सुन्नुभयो फ्रिक्वेन्सीबाट सुन्नुभयो तपाईँ सम्पूर्ण आदरणीय श्रोता मनलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दछु र प्रविधि समेसनमा रहिरहे तिन्जेलसम्म मलाई साथ सपोर्ट दिनुभयो। ललिता आयुलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै अन्तिमा एकदमै मिठो गीत छोड्दै आजको अवस्था सिने सौगातबाट म सम्झना खड्की पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त नमस्कार।

0: प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
0: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0141-30-310 98-51-40-41-98 र 98-41-25-59-57।
2: अहिले दिउँसोको 1 बजे
3: हजुरको रेडियो 102.1 मेगा
4: वाउ होइन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
5: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटलपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
4: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 98-45-85-73-65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1 कटर बोर्ड रामेछाप। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
5: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
4: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
5: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
6: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
1: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
6: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
1: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
6: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
1: सम्पर्क नम्बर 0485-41-143, 98-63-023-422।
4: के तपाईँ दाँत, आँखा, एक्सरे, भिडियो एक्सरे, फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
1: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिशा पिसाब जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफार तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
4: प्रोप्राइटर मोहन कुमार स्पष्ट, सम्पर्क नम्बर 98-54-043-305, 0485-43-305, मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस। सेन्टर मन्थली नगरपालिका दुई देवकोटा चोक लक्ष्मी सनराइज ब्याङ्क भएको घर मन्थली रामेछाप
7: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामे साथमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
3: गोलन्जोर गाउँपालिका स्तरीय सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना।
4: प्रस्तुत विषयमा सुशासन व्यवस्थापन तथा सञ्चालन एन 2064 को दफा 30 तथा सूचनाको हक सम्बन्धी एन 2064 को दफा 4 को उपदफा 2 को खण्ड गमा प्रत्येक सार्वजनिक निकायले आफ्नो काम कारवाही खुल्ला र पारदर्शी रूपमा गर्नुपर्ने व्यवस्था रहेकोले गोलन्जोर गाउँपालिकाद्वारा आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिक सम्मको सार्वजनिक सुनवाई कार्यक्रम कार्यालयबाट सम्पादित कार्यक्रम विकास आयोजना सुशासन तथा सेवा प्रवाह लगायतका विषयमा सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन हुने भएकाले सम्पूर्ण जनप्रतिनिधिहरू, राजनैतिक दलका प्रतिनिधिहरू, समाजसेवी बुद्धिजीवीहरू, गैर सरकारी संघ संस्थाका प्रतिनिधिहरू, सामाजिक संघ संस्थाका प्रतिनिधिहरू, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरू, सहकारी संघ संस्थाका प्रतिनिधिहरू, स्वास्थ्य संस्थाका प्रतिनिधि र स्वयंसेविकाहरू, संचारकर्मी, निर्माण व्यवसायी, उपभोक्ता समितिहरू, टोल विकास संस्थाहरू, महिला समूहहरू, बाल क्लबहरू र आम नागरिक लगायत सम्पूर्ण सरोकारवालाहरूको गरिमामय उपस्थितिका लागि गोलन्जोर गाउँ कार्यपालिकाको कार्यालय हार्दिक अनुरोध गर्दछ।
3: कार्यक्रम सञ्चालन हुने मिति 2083 साल असार 19 गते शुक्रबार, समय बिहानको ठिक 11:30 बजे, स्थान गोलन्जोर गाउँपालिका अन्तर्गत कृषि तथा पशुपन्छी सेवा केन्द्रको प्राङ्गण ग्वालटार सिन्धुली।
4: गाउँपालिकाको सार्वजनिक सुनवाई कार्यक्रममा गाउँ कार्यपालिका कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारी, सबै सामुदायिक विद्यालयका प्रधान अध्यापकहरू अनिवार्य उपस्थितिका लागि जानकारी गराइन्छ।
3: गोलन्जोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली।

0: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्राक्टरवालालाई बोलाएर बनाइयो, मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
1: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
2: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-2245-44,
1: 9840-37-78-93। ओम कपास उद्योग, गोलन्दुर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
3: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
4: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्राक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
5: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475-21-158, 9854-0145-575, 9841-96-0669, 9864-1417-88।
4: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
5: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि।
6: ए भाउजू, केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
7: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
5: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाऊ।
6: महिलाहरूको तल्लो पेट दुख्ने, भुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
5: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
8: गोलन्दुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
5: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्दुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्दुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
10: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
6: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली,
9: सम्पर्क नम्बर 0475-94-66, 9869-62-99-8।
8: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्, आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
7: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि, त्यही गए त भइगयो नि, मिठो पनि, सस्तो पनि।
11: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
7: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841-82-96-10।

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 MHz।
1: होइन ये बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर धरिसक्यो। उफ, हैरान भए म।

0: तपाईले त हुल्के चाहिँ गिरिराज चल्लाको ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
1: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
0: हुर्केकै गिरिराज चल्ला 150मा?
1: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
2: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
1: विराज किसानको साथी,
2: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
1: प्रोप्राइटर जय मानन्दर, फोन 0485402439, 0485402533 र 98540402439। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली रामेछाप।
3: दैनिक रु 197मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
6: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
5: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
6: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
5: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
6: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
7: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
5: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस, शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
8: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
5: क्याम्पस लोकेसन काठमाडौँको तिनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस, शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01463310, 9851401998 र 9841259957।
8: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू।
9: न्यून लागत र सजिलो खेती, यी बालीहरू कम उब्जाउ हुने रुखु र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
8: जलवायु अनुकूलन र सहनशीलता, रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
9: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ, कोदो क्याल्सियम फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
8: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
9: लट्टे मार्से फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
8: माटोको उर्वरा शक्तिमा सुधार, सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
9: आर्थिक आमदानी र आत्मनिर्भरता, आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यावसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
8: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।

नमस्कार। दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। म ललिता आयो। तपाईँले यो खबर हजुरको रेडियो बेक्स 2 थप्लेकी मेगाहर्ज साथै तामाको सीएफएम 95 मेगाहर्ज इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.nका साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। अब खबरहरू विस्तारमा। किसान सूचीकरण प्रणालीमा अहिलेसम्म देशभरिका 26 लाख किसान आबद्ध भएका छन्। कृषि वन तथा पर्यावरण मन्त्रालयले जमीनको विवरण र खेती उत्पादनका आधारमा किसानलाई सूचीकरण गरेको जनाएको हो। विद्युतीय प्रणाली मार्फत सूचीकृत गरी किसानलाई 4 तहमा वर्गीकरण गरेर आवश्यक सहुलियत तथा सुविधा दिने लक्ष्य अनुसार काम भइरहेको कृषि सूचना केन्द्रका अधिकृत संजीव पण्डितले जानकारी दिनुभएको छ। मन्त्रालयले निर्वाहमुखी किसान, साना किसान, मझौला किसान र ठूला किसान गरी 4 प्रकारमा वर्गीकरण गर्ने योजना बनाएको छ। वर्गीकरण पश्चात किसानलाई परिचय पत्र वितरण गरिने जनाएको हो। सरकारले किसानलाई परिचय पत्रका आधारमा अनुदान सहित रासायनिक मल, बिउ अनुदान, सेवा व्यवस्थापन लगायत सुविधा सहित उपलब्ध गराउने भएको छ। मन्त्रालयले कृषि जनगणना 2078 अनुसार 41,30,000 संख्या रहेको बाँकी 15 लाख भन्दा बढ़ी किसानलाई पनि सूचीकृत गर्ने कार्य भइरहेको जनाएको छ। नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेलको तर्फबाट सर्वोच्च अदालतमा दायर भएको बद्रे प्रत्यक्षकरणको रिट माथिको सुनवाई यही असार 16 गते मंगलबार हुने भएको छ। पौडेलकी श्रीमती दोमाया पौडेलले उहाँलाई गैर कानूनी रूपमा थुनामा राखिएको उल्लेख गर्दै अस्ति असार 10 गते अदालतमा रिट निवेदन दिनुभएको थियो। यो रिटका सम्बन्धमा न्यायाधीश श्रीकान्त पौडेलको इजलासले असार 15 गते महान्यायाधिवक्ताको कार्यालयसँग लिखित जवाफ माग गर्ने, असार 16 गते सुनवाई गर्ने आदेश दिएको हो। उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा गएको असार 8 गते सुर्खेतबाट पक्राउ गरी असार 9 गते विशेष अदालत काठमाडौँमा उपस्थित गराइएको थियो। विशेष अदालतले अनुसन्धानका लागि 7 दिन हिरासतमा राख्न अनुमति दिएको छ। पूर्व अर्थमन्त्री पौडेल विरूद्ध सम्पत्ति शुद्धिकरण विभागले अनुसन्धान गरिरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारीका लागि मतदान शुरू भएको छ। पदाधिकारीमा 5 पदका लागि मतदान हुन लागेको हो। सभापति र उपसभापति निर्विरोध निर्वाचित भइसकेको छ। उपसभापति महामन्त्री महामन्त्री गरेर 5 पदका लागि मतदान हुन लागेको हो। यसैबीच उम्मेद्वारी घोषणा गरेका नेताहरूले दमादम फिर्ता पनि लिइरहेका छन्। उपसभापतिमा सुविता गौतम र तोसिमा कार्कीबीच प्रतिस्पर्धा हुँदैछ। निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम सूची अनुसार महामन्त्रीमा 5 जना बीच प्रतिस्पर्धा हुँदैछ। मनिषा झा, रञ्जु दर्शना, गणेश कार्की, सागर ढकाल र विपिन कुमार आचार्यको नाम अन्तिम सूचीमा रहेको छ। यद्यपि रञ्जु दर्शनाले आफ्नो उम्मेद्वारी फिर्ता लिएको जानकारी गराउनु भएको छ। निर्वाचन आयोग स्रोतका अनुसार उहाँले उम्मेद्वारी फिर्ताको घोषणा अन्तिम नामावली घोषणापछि गर्नुभएको हो। त्यसकारण उहाँको उम्मेद्वारी भने सूचीमा कायमै रहेको र मत हाल्नका लागि तयार पारिएको विद्युतीय मेसिनमा पनि उहाँको नाम समावेश भएको छ। सहमहामन्त्री खुल्लातर्फ 11 जना बीच प्रतिस्पर्धा हुँदैछ। सहमहामन्त्री महिलातर्फ भने 5 जनाको प्रतिस्पर्धा रहेको छ। आजको लागि तय भएको प्रतिनिधि सभाको बैठक फेरि स्थगित भएको छ। दिउँसो 1 बजेका लागि बोलाइएको बैठक सूचना टाँच गरेर स्थगित गरिएको हो। हिजोको संसद बैठक आजको लागि सारिएको थियो। सूचना अनुसार प्रतिनिधि सभाको बैठक भोलि बिहान 11 बजे बस्ने भनिएको छ। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन लम्बिएपछि संसद बैठक पनि स्थगित भएको हो। सभामुख सहित राज्यसभाका सबै जसो सांसद महाधिवेशनमा भएकाले संसद बैठक प्रभावित बन्दै आएको छ। गएको सोमबारदेखि लगातार घटेको सुनको भाव आज भने सामान्य बढ़ेको छ। सुनको भाव आज तुलामा 800 रूपियाँले बढ़ेर 2,79,100 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो सुनको भाव 2,00,000 5,200ले घटेर 2,78,300 रूपियाँमा कारोबार भएको थियो। आज चाँदीको भाव भने 50 रूपियाँले घटेको छ। आज चाँदी भने तोलामा 50 रूपियाँले घटेर तोलाको 4,180 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी 250 रूपियाँले बढ़ेर 4,235 रूपियाँमा कारोबार भएको थियो। यो हप्ता अन्तर्राष्ट्रिय बजारमा सुनको भाव 7 महिनाकै न्यून स्तर नजिक ओर्लिएको छ। अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याज दर बढ़ाउन सक्ने अपेक्षा बलियो बन्दै जाँदा सुनको मूल्य घटेको हो। बजार विश्लेषकहरूका अनुसार आगामी सेप्टेम्बरमा ब्याज दर बढ़ाउने सम्भावना बढ़ेकाले सुनमाथि दबाव परेको हो। खबरको क्रममा अब अन्तर्राष्ट्रिय खबर। जापानमा भारी वर्षा, बाढ़ी र पहिरोको जोखिम बढ़ेसँगै सतर्कता अप्नाउन आग्रह गरिएको छ। दुई सपिसाले उष्ण कटिबन्धीय आदि जापानतर्फ अघि बढ़ेसँगै देशका विभिन्न क्षेत्रमा भारी वर्षा, बाढ़ी र पहिरोको जोखिम बढ़ेको हो। प्रतिकूल मौसमका कारण जापानका प्रमुख वायु सेवा कम्पनीहरूले 120 उडान रद्द गरेका छन् भने हजारौं बासिन्दाहरूलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ। जापानको मौसम निकायका अनुसार गम्भीर उष्ण कटिबन्धीय आँधी मेघालय टाइफुनको स्तरबाट कमजोर बनाइएको भए पनि यसले प्रति घण्टा 144 किलोमिटरसम्मको वेगमा हावा बहाइरहेको छ। दक्षिणी र पश्चिमी जापानका धेरै क्षेत्रमा भारी वर्षा भइरहेको छ। दुई आँधी बीचको सम्भावित अन्तर्क्रियाले फुजिहारा प्रभाव उत्पन्न गर्न सक्ने चेतावनी दिएको छ। यस्तो अवस्थामा आँधीहरूको दिशा, गति र तीव्रताको पूर्वानुमान गर्न कठिन हुने मौसमविदहरूले जनाएका छन्। प्रतिकूल मौसमका कारण जापान एयरलाइन्स र अल निपोन एयरवेजले ओकिनावा र कागो सीमा क्षेत्रमा आउने तथा जाने गरी 120 उडान रद्द गरेका छन् जसले हजारौं यात्रु प्रभावित भएका छन्। र खबरको अन्त्यमा खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति 1:15 समूह आईका 2 खेल हुँदैछन्। अमेरिकाको बोस्टन रंगशालामा नर्वे र फ्रान्स तथा क्यानाडाको टोरन्टो रंगशालामा सेनेगल र इराक खेल्दैछन्। विश्वकपमा फ्रान्स र नर्वेबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। फ्रान्स र नर्वेले पहिलो 2 खेलमा सेनेगल र इराकलाई हराउँदै नकआउट चरण पुगेका छन्। यो खेल जित्ने टोली समूह विजेता बन्नेछ। गोल अन्तरका आधारमा अहिले फ्रान्स शीर्ष र नर्वे दोस्रो स्थानमा छ। यो समूहका सेनेगल र इराक अंकविहीन हुँदै तेस्रो र चौथो स्थानमा रहेका छन्। उपाधि दावेदार फ्रान्सका केलिएन एम्बाप्पे र 28 वर्षपछि विश्वकपमा फर्किएको नर्वेका एर्लिङ आन्डरका कारण पनि आजको खेल बहुप्रतीक्षित रहेको छ। सन् 1998 र सन् 2028 गरी 2 उपाधि जितेको फ्रान्स साबिक उपविजेता पनि हो। एम्बाप्पे र आन्डर समान 4 गोलसहित गोल्डेन बुट दौड़मा पनि रहेका छन्। हवस् त, अहिलेलाई दिउँसो 2 हजुरको खबर यति नै। हाम्रो भेट अपरान्ह 4 रामी साप खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता हाई पनि यस खबरबाट विदा हुन्छु। नमस्ते।

0: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर।
1: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनु होला।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 9854042330 9767652429
1: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
2: हावाहुरी चलेको बेला के गर्ने?
3: घरको झ्याल र ढोका बन्द गर्ने,
2: आगोका स्रोतहरू बन्द गर्ने,
3: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
2: भीड़भाड़मा भए नआत्तिने, भागदौड़ नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
3: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
2: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
3: हावाहुरी चलेको बेला के नगर्ने,
2: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
3: बिजुलीको तार लत्रिएको छ भने नछुने,
2: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
3: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
2: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
0: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
3: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमेनिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
0: क्याम्पस लोकेसन काठमाडौँको 3 कुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146303010 9851401498 र 9841259957।
4: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
3: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
2: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
3: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
2: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
3: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाउ।
2: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
3: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
2: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
3: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
2: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447521413। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
6: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
2: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
6: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 9765729636, 9817475746। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
0: गोलन्जोर गाउँपालिका स्तरीय सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना।
3: प्रस्तुत विषयमा सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन 2064 को दफा 30 तथा सूचनाको हक सम्बन्धी ऐन 2064 को दफा 4 को उपदफा 2 को खण्ड गमा प्रत्येक सार्वजनिक निकायले आफ्नो काम कारबाही खुला र पारदर्शी रूपमा गर्नुपर्ने व्यवस्था रहेकोले गोलन्जोर गाउँपालिकाद्वारा आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिक सम्मको सार्वजनिक
0: गोलन्जोर गाउँपालिका स्तरीय सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना।
3: प्रस्तुत विषयमा सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन 2064 को दफा

0: सुशासन तथा सेवा प्रवाह लगायतका विषयमा सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन हुने भएकाले सम्पूर्ण जनप्रतिनिधिहरू, राजनैतिक दलका प्रतिनिधिहरू, समाजसेवी बुद्धिजीवीहरू, गैर सरकारी संघ संस्थाका प्रतिनिधिहरू, सामाजिक संघ संस्थाका प्रतिनिधिहरू, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरू, सहकारी संघ संस्थाका प्रतिनिधिहरू, स्वास्थ्य संस्थाका प्रतिनिधि र स्वयंसेविकाहरू, संचारकर्मी, निर्माण व्यवसायी, उपभोक्ता समितिहरू, टोल विकास संस्थाहरू, महिला समूहहरू, बाल क्लबहरू र आम नागरिक लगायत सम्पूर्ण सरोकारवालाहरूको गरिमामय उपस्थितिका लागि गोलन्जोर गाउँ कार्यपालिकाको कार्यालय हार्दिक अनुरोध गर्दछ।
1: कार्यक्रम सञ्चालन हुने मिति 2083 साल असार 19 गते शुक्रबार, समय बिहानको ठिक 11:30 बजे, स्थान गोलन्जोर गाउँपालिका अन्तर्गत कृषि तथा पशुपन्छी सेवा केन्द्रको प्राङ्गण ग्वालटार सिन्धुली।
0: गाउँपालिकाको सार्वजनिक सुनवाई कार्यक्रममा गाउँ कार्यपालिका कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारी, सबै सामुदायिक विद्यालयका प्रधान अध्यापकहरू अनिवार्य उपस्थितिका लागि जानकारी गराइन्छ।
1: गोलन्जोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली।

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।
1: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
2: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।

हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम रोसाई तपाईँको लिएर उपस्थित भइसकेको छु। म कार्यक्रमको साथमा सम्झना खड्गी भने प्रविधि संयोजनमा हुनुहुन्छ श्रीराज महत। साथमा तपाईँ विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुन्दै हुनुहुन्छ भने आशा लिएका छौं। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hazurko.radio.org.np को साथै हाम्रो पात्र नेपाली पात्र फेसबुक पेज र तामाकोस एफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। कार्यक्रम अवधिभरि मिठा र माइला आधुनिक संगीतहरू राख्नेछौ र आजको बसाइमा के गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई पनि थाहा नै छ। यदि नयाँ साथीहरू हुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु, आज शुक्रबारको बसाई आजको बसाईमा तपाईँलाई मनपर्ने आधुनिक गीत गाएर सुनाउनु पर्ने हुन्छ। कार्यक्रममा सहभागिता जनाउनको लागि 0848 40 00 26 फोन गरेर सहभागिता जनाउन सक्नुहुनेछ भन्न चाहन्छु। र तपाईँले फेसबुक पेजबाट पनि आफ्ना आफन्तजन साथीसँगलाई सम्झना सन्देश पठाउन सक्नुहुनेछ भन्दै कार्यक्रमको शुरूआत गर्न चाहन्छु एउटा मिठो गीतबाट। त्यसपछि हामी फेरि आउनेछौ, तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: केरवाली सुन्नु छैन नभो नभो
1: कार्यक्रममा एकदमै मिठो गीत भोपो माया चार गीत रहेको थियो प्रमोद खरेलको आवाजमा रहेको यो मिठो गीतबाट हामीले कार्यक्रमको शुरूआत गरिसकेका छौं अब पनि पालो तपाईँको रहेको छ तपाईँले पनि फोन गर्न सक्नुहुनेछ आफूलाई मनपर्ने गीत संगीतहरू गाउन सक्नुहुनेछ यति बेला कोही साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार हेलो हेलो कोही साथी हुनुहुन्थ्यो उहाँ बाहिरिनु भइसकेको छ जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद फेरि पनि फोन लाग्छ भने तपाईँले सहभागिता जनाउन सक्नुहुनेछ आजको बसाइमा तपाईँको आवाजमा चाहिँ हामी मिठो आधुनिक गीत सुन्नेछौ र तपाईँले सुनाउनुहुन्छ भने आशा लिएका छौ यति बेला कोही साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार हेलो हेलो हेलो कोही साथी हुनुहुन्छ उहाँको आवाज हामीले सुन्न सकिरहेका छैनौ फेरि पनि प्रयास गर्नुहोस् तपाईँसँग हामी कुराकानी गर्ने प्रयत्न गर्नेछौ यदि भएन भने पनि कार्यक्रममा अवधि भने मिठा गीतहरू बज्नेछ र तपाईँले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्नो आफन्तजन साथीसँगलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ भन्दै उहाँको फोन कटिसकेको छ साथीहरूले प्रयास गर्न सक्नुहुनेछ मनको साथी जीवन कार्कीजी हुनुहुन्छ पोखराबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ र साथीहरू सम्पूर्णलाई सम्झेको छु रेडियोलाई माया गर्ने मान्छे भन्दै हुनुहुन्छ रेडियो परिवारलाई माया गर्ने मान्छे भन्दै हुनुहुन्छ र शुभ दिनको कामना छ भन्दै हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद यति बेला अर्को साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार
2: हेलो दिदी नमस्ते नमस्कार
1: नमस्ते नमस्कार हजुर यो आवाज कहाँ देखि होला मन्दिरा के भन्नुभयो मन्दिरा मगर भन्नुभयो ल त्यस्तो होइन माया मारेको होइन तर पनि कहिले कहिले चाहिँ आवाजले पनि धोका दिन्छ कि एउटै आवाज जस्तो सुनिन्छ धेरै साथीहरूको म कन्फ्युजमा पर्छु त्यही भएर मात्रै हो कुनै साथीलाई पनि बिर्सेको छैन है त
2: हुन्छ दिदी अनि हजुर के गर्दै हुनुहुन्छ दिदी अनि रामी साथको तिर के छ घाम लागेको कि मौसम पानी पर्दैछ कि
1: यतातिरको मौसमको कुरा गर्नुपर्दा चर्को चर्को घाम छ भन्नुपर्छ बाहिर निस्किन मन लाग्दैन होइन यस्तै छ गर्मी छ भन्नुपर्छ अनि हजुरकोतिर के कस्तो छ खाजा खानु भयो कि बाँकी छ त
2: हेर्नु न दिदी यहाँ बादल त्यसले पठाइदिनु पर्ला जस्तो छ यहाँ बादल मकै हार के भन्यो यहाँ बादल पठाइदिनु पर्ला
1: ल बादल पठाउनु भन्दा पनि बादललाई लिएरै आउनुहोस् लु
2: तपाईँहरूको फेरि दिदी फेरि कार्यक्रम चलाउने फेरि उता फेरि आउँदा फेरि म खाइस भने के अन्त दिदी फेरि रुने फेरि बादल फेरि यो मन्दिर आउँदै कहाँ बादल
1: त्यस्तो भएन अब धेरै चाहिँ नलिएर आउनुहोस् होइन एउटा चाहिँ लिएर आउनुहोस् है सँगै लिएर आउनुपर्छ फेरि तपाईँले चाहिँ अगाडि छोडिदिएर पछि चाहिँ ल्याउनु मिल्दैन है त
2: अनि दिदी यता सिन्दुरीतिर कहिले आउने त आउनु न यसो घुम्नुलाई बजारतिर
1: ल ठिक छ अब कुनै समय मिल्यो भने अब मन्दिराजीलाई हामी सम्झिनु पर्ला जस्तो छ है
2: दिदीले ढाक्नु भएको दिदीले भने त म पुरै पठाउँदिन दिदी आउनु आउनु लङ्का दिदीले पनि लिएर आउनु सबैजना
1: आउँदैन दिदी लास्ट त हामी कुनै समय मिलेछ भने सबैजना आउने प्रयास गर्छौ ढाँटेको होइन आउन मन त धेरै छ तर पनि के गर्ने समय परिस्थितिले गर्दाखेरि चाहिँ अब यस्तो समय नमिलेको मात्रै हो हुन्छ हामी अब कार्यक्रम तर्फै लाग आज हामीलाई मिठो गीत सुनाउनु पर्ने हुन्छ है त आधुनिक गीत गाउनु पर्छ है
2: ए आधुनिक त मलाई आउँदैन नि त दिदी अनि अरू अरू आउँछ नि त
1: कुन आउँछ तपाईँलाई
2: मलाई त अब के भने मलाई खास नै गीत
1: भन्नुहोस् त
2: त्यही एउटा धोकीबाट आउँथे अर्को चाहिँ त्यस्तै अरू अरू के भन्नु त
1: धोकीबाज हौ तिमी भन्ने आउँछ लु त्यो गाउनुहोस् न त त्यो पनि आधुनिक गीत नै हो आउने रहेछ गाउनुहोस् लु
2: ए हुन्छ

0: তিনি
1: ल एकदमै मिठो गीत गाउनुभयो मन्दिर आजीलाई विशेष धन्यवाद आगामी बसैमा पनि आउँदै गर्नुहोला आजको बसाइबाट हामी छुटौँ है त हवस् त नमस्कार हुनुहुन्थ्यो मन्दिरा मगरजी हुनुहुन्थ्यो उहाँलाई विशेष धन्यवाद यति बेला भने हामी कार्यक्रममा अर्को मिठो गीततर्फ लाग्छौ गीतपछि हामी छोटो व्यावसायिक विश्रामतर्फ जानेछौ विश्रामपछि फेरि आउनेछौ तपाईँ भने रेडियो सुन्दै गर्नुहोला

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
2: लौ के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
3: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार, रामेछाप।
4: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
5: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
6: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके।
4: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अण्डा पार्ने लेयर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि। खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि दुई चार बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
6: ए हो र भन्या, अनि फाइदा होला र है?
4: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौ। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली बीज बजारमै लोड गरे पनि भयो।
6: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दियो त,
4: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 9854040239।
6: कति रे 9540 अनि
4: 9540040239, फोन नम्बर चाहिँ 0485402390।
6: 0485402390।
7: हेलो विराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौँ?
6: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है। अनि रगनीबाट राम भाइले 10 बाक्सा अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
7: हस् हुन्छ दाइ, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु, हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
4: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
0: विराज किसानको साथी।
8: दैनिक रु 197 मा रु 50,00,000 को बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: कार्यक्रममा एकदमै मिठो गीत बज्यो। त्यसपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ पनि गयौं। विश्राम बस्दै फेरि उपस्थित भइसकेको छु। म कार्यक्रमको साथमा सन्तना खड्गे भने प्रविधि संयोजनमा हुनुहुन्छ श्रीराज महत। साथमा तपाई विभिन्न ठाउँमा रहेर हामीलाई सुन्दै हुनुहुन्छ भने आशा लिएका छौं। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार भन्दै थिए, बाहिरिनु भइसकेको छ। उहाँ जो हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद। फेरि पनि फोन लाग्छ भने तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ, 048-40-40-26। यति बेला साथी आइसक्नु भएको छ, स्वागत गर्छु। नमस्कार।
1: नमस्ते दिदी हजुर, गुड आफ्टरनुन।
0: नमस्कार, गुड आफ्टरनुन हजुर। देवजी आउनुभयो?
1: हजुर हजुर,
0: आरामै हुनुहुन्छ नि?
1: एकदम, म त आरामै छु भन्नुपर्छ नि। बरुदी कस्तो हुनुहुन्छ नि?
0: म पनि एकदम आरामै छु भन्नुपर्छ है त।
1: हजुर हजुर,
0: अब खाजा बाँकी नै होला?
1: ए, खाजा त एकदम बाँकी नै छ नि, भन्नुभयो त सँगै खानुपर्छ नि दिदी हजुर।
0: ल, पक्कै पनि हामी सँगै खानेछौँ। यति बेला हामी कार्यक्रमतर्फै लागौँ त।
1: हस् हुन्छ,
0: ल सुरु गर्नुहोस् है त।

म पनि देख्छु म त माको नै छाया, बिचमा पनि देख्छु म त

0: हजुर दिदी
1: देवजी एकदमै मिठी गीत गाउनु भयो हजुरलाई विशेष धन्यवाद अब आगामी बसैमा पनि आउँदै गर्नुहोला आजको बसैबाट हामी छुटौँ है त हवस् त नमस्कार भन्नुहुन्थ्यो देवजी एकदमै मिठो गीत गाएर छुटिसक्नु भएको छ पालो तपाईँको तपाईँलाई पनि मनपर्ने गीत गुनगुनाउन सक्नुहुनेछ तपाईँको लागि स्टुडियोको नम्बर रहेको छ 048-40-40-26 बेलिया छविजी हुनुहुन्छ नमस्ते हजुर भन्दै हुनुहुन्छ उहाँलाई नमस्ते नमस्कार यति बेला कोही साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार
2: नमस्ते
1: नमस्ते हजुर कहाँदेखिको बोल्दै हुनुहुन्छ
2: हजुर म अध्ययन तामाङ बोल्दैछु सिन्धुलीबाट
1: सिन्धुलीबाट अध्ययन तामाङ बोल्नुभयो के छ हाम्रो अध्ययनजीको खबर
2: अहिलेसम्म त ठिकै छ सन्चै आरामै भनौँ
1: सन्चै आरामै हुनुहुन्छ सिन्धुलीबाट भन्नुभयो है
2: हजुर
1: के गर्नुहुन्छ अनि बसाइमा
2: साँच्चै केही गरिँदैन यतिकै बसी बसाइ नै हो
1: बसी बसाइमै हुनुहुन्छ कार्यक्रम कतिको सुन्नुहुन्छ
2: कार्यक्रम अब सुन्न पाइँदैन यहाँ एउटा यो अन्तर्राष्ट्रिय रेडियोले चाहिँ अलिक डिस्टर्ब गरेर एउटै मेगा हर्ट छ जस कारणले गर्दा त्यही रेडियो यहाँ सुनिन्छ त्यस कारणले गर्दा समस्या छ
1: ठिकै छ कार्यक्रममा सहभागिता जनाउनु भएको छ आज चाहिँ के गर्नुपर्छ भन्ने कुरा हजुरलाई जानकारी गराउनुपर्छ है आज चाहिँ हाम्रो शुक्रबारको बसाई रोजाई तपाईँको प्रोग्राममा फोन गर्नु भएको छ आजको बसाईमा चाहिँ आज नै के त हजुरले गुनगुनाउनु पर्ने हुन्छ के गर्नुहुन्छ
2: ठिक छ म यो एउटा सामान्य गीत गाउँछु म
1: थोरै
2: यति चोखो यति मिठो नेउलालाई माया

0: இல்லை ஏத்தினேயும்
1: நான் ஏத்தி விட்டு ஏத்திக்கு சம்திங் என்ன நாராயண கோபாலுக்கு दिनु पनि पर्छ नि होइन नयाँ गीत संगीत भनेको त सबैले सुनिराखेकै हुन्छन् होइन अब खोजी गरेर पनि हेर्ने सुन्ने गर्छन् पुरानोलाई पनि हामीले प्राथमिकता दिनुपर्छ होइन लोप हुँदै गयो भने त हामीले पुरानो गीत संगीतहरू कसरी भेटाउने कसले गाउनु भएको भने हामीले पनि अध्ययन गर्नु पर्यो नि होइन
0: सम्राटको कुरा गरौँ नारायण गोपाल सुर्किन्दरी हाम्रो तारादेवी यीहरूका गाजाहरूका गीतहरू हामीले सुन्न छोड्यौँ भने हामीले गीत सुन्ने कुनै अर्थ किनकि अहिलेको गीत सङ्गीत भनेको शब्द राम्रोसँग भन्यो भने अहिलेको गीत सङ्गीत र पहिलो गीत सङ्गीत अलिक फरक छ म थोरै भनिहाल्छु यो पहिलो गीत सङ्गीत चाहिँ अलिक ठाउँ ठाउँमा गएर खोजेर सङ्कलन गरेर गाइन्थ्यो त्यसलाई सङ्कलक भनिन्थ्यो सङ्कलका गीत भनिन्थ्यो होइन सङ्कलित गीत भनिन्छ भने अहिलेकोलाई चाहिँ लेखक भनिन्छ किनभने त्यो शब्द अब लेखिएको किन भनियो भने त्यो चाहिँ अब ठ्याक्कै एउटै कोठामा बसेर मनभित्र उनिएको कति जस्ताको तस्तै बाहिर त्यो लेखिएको भएर त्यसलाई लेखक भनिएको तर पहिलाको जस्तो छैन पहिला एकदमै मेहनत पनि थियो क्या अहिले त्यो मेहनत चाहिँ अहिलेको गीतमा देखिँदैन
1: ठिकै छ त्यस्तै हो अहिले कपी नै भइरहेको छ होइन अब गीत सङ्गीतहरू अब यति धेरै पहिलाको जुन आफ्नो जीवनमा घटेका घटनाको आधारमा होइन त्यस्तै त्यस्तै आधारमा पनि गीत सङ्गीतहरू होइन रचिन्थ्यो अब गाउनुहुन्थ्यो ठिकै छ कार्यक्रम भने एकदमै मिठो गीत होइन गाउनु भएको छ उहाँ हाम्रो सामु नभए पनि होइन उहाँको आवाजहरू अहिलेसम्म पनि होइन जताततै गुन्जिरहन्छन् होइन
0: समय पनि नभएको फेरि अरू भनेको अहिले यो लोक कार्यक्रम नभएर मैले ठ्याक्कै भनिहाल्ने भन्न त अलिक नमिले तर एउटा जानकारी गरिहाल्छु जस्तै हामीले सुन्दै गरेको तपाईँ हामीले पनि सुन्दै गरेको रेशम सिरुनी भन्ने गीत लाखौँले कपी गरेर आयो होइन अहिलेको समयमा चाहिँ कपी गरेर गाउँदाखेरि अब कपीराइट लागिहाल्छ तर पहिलाको गीत सङ्गीतमा त लाग्दैन थियो हामीले हेर्ने हो भने किनकि पहिला जसले पनि गरौँ न त भन्ने खालको तर हामीले ओरिजिनलमा सुन्दाखेरि रेशम सिरुनी भनेको सुन्दर श्रेष्ठ र यो तपाईँको बुद्धि परियारले गाएका हुन् तर अहिले हामीले कैयौँले गाएको सुन्छौँ क्या ओरिजिनल हराइन्छ
1: एकदमै जानकारी पनि धेरै छ हाम्रो अध्ययनजीसँग होइन नामै काफी छ अध्ययन धेरै कुराहरूको अध्ययन गरिसक्नु भएको जस्तो लाग्यो खुसी लाग्यो कार्यक्रममा आउनुभयो मिठी गीत पनि गाउनुभयो हजुरलाई विशेष धन्यवाद आगामी बसाइमा पनि आउँदै गर्नुहोला आजको बसाइबाट हामी छुटौँ है त हवस् त नमस्कार उहाँ हुनुहुन्थ्यो सिन्धुलीदेखि अध्ययन तामाङजी हुनुहुन्थ्यो एकदमै मिठो गीत पनि गाउनु भएको छ धेरै कुराहरू चाहिँ उहाँसँग चाहिँ होइन जानकारी छ जस्तो लाग्यो कतिपय कुराहरू चाहिँ भोलि बचपन होइन उहाँबाट पनि थाहा हुन्छ पाला तपाईँको रहेको छ अब एकजना साथीसँग हामी छोटो मिठोमा कुराकानीको साथमा उहाँको आवाजमा मिठो गीत सुन्छौं त्यसपछि हामी पनि कार्यक्रमबाट उजुरी पढ्नेछौ यति बेला कोही साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार नमस्कार हजुर त्यहाँदेखि को बोल्दै हुनुहुन्छ शर्मिलाजीको खबर के छ आरामै हुनुहुन्छ शर्मिलाजी
2: मेरो खबर ठिकै छ भन्नुपर्छ म आरामै छु अनि दिदी लगायतको के छ अनि सन्चै हुनुहुन्छ नि
1: म लगायत हाम्रो रामेछापतिरको खबर पनि एकदम ठिक छ राम्रो रमाइलो छ भन्नुपर्छ है गर्मी गर्मी छ अरू समग्रमा सबै ठिक छ भन्नुपर्छ हजुरको सुनाउनुहोस् के छ अनि के गर्दै हुनुहुन्छ खाजा खानुभयो कि बाँकी छ सुनाउनुहोस् न
2: यति बेलाको समयमा चाहिँ हजुरको प्रोग्राम सुन्दै बसिरहेको छु मेरो खाजा बाँकी छ अनि दिदी हजुरको भयो कि बाँकी छ
1: मेरो पनि बाँकी नै छ अब केही समयपछि हुन्छ शर्मिलाजी हजुरको बाँकी भन्नुभयो कि खानुभयो भन्नुभयो बाँकी छ है ल ठिक छ समयमै खाजा खानुहोला आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुहोला हामी कार्यक्रमको अन्तिम चरणमा आइसकेका छौँ हजुरले के गर्नुपर्छ भन्ने कुरा थाहा छ है ल हामी कार्यक्रमतर्फै लागौँ मिठो गीत सुनाउनुहोस् है त

ल मिठो गीत सुनाउनुभयो हाम्रो शर्मिलाजीलाई पनि विशेष धन्यवाद. आगामी बसाइमा पनि आउँदै गर्नुहोला. आजको बसाइबाट हामी छुटौं है त. हवस् त नमस्कार. हुनुहुन्थ्यो शर्मिला थापा मगरजी हुनुहुन्थ्यो. उहाँले चाहिँ मिठो गीत सुनाएर छुटिसक्नु भएको छ. अब चाहिँ हामी फोन मार्फत कुराकानी गर्न सक्दैनौ, समय कम छ. तपाईँले पठाउनुभएका सन्देश वाचन गर्दै हामी पनि उजुरी पढ्नेछौ. हुनुहुन्छ सौरभ केसीजी हुनुहुन्छ. हेलो सिस, गुड आफ्टरनुन. म चाहिँ बागसर नगरपालिका आठको मान्छे, हाल चाहिँ भारतको गुजरातदेखि कार्यक्रम सुन्दैछु. मेरो घरमा हुनुहुने श्रीमती छोराको लागि पनि धेरै धेरै सम्झना छ भन्दै हुनुहुन्छ. मिलन घायल बोटुजी हुनुहुन्छ, गुड आफ्टरनुन सिस्टर. म पनि कार्यक्रम सुन्दैछु है. अपकमिङ सङ डेडिकेटेड अल फ्रेण्डको लागि दुहा कतारबाट भन्दै हुनुहुन्छ. रामजी घिमिरेजी हुनुहुन्छ, नमस्कार है सम्झना सम्पूर्ण मित्रमा, म पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ. टेक बहादुर पुमाजी हुनुहुन्छ, सञ्चालिकाज्यू नमस्कार, गुड आफ्टरनुन. सुन्दैछु उदयपुर चौधन्टी गढी नगरपालिका आठ बेल्टार राइट टोल चोकबाट चाहिँ फेसबुक लाइभ मार्फत हजुरको प्रोग्राम भन्दै हुनुहुन्छ. उहाँलाई विशेष धन्यवाद. त्यसै गरी हुनुहुन्छ श्रीधरजी हुनुहुन्छ, नमस्ते दिदी. म पनि श्रीधर पौडेल हो, इण्डिया नेपालबाट चाहिँ अर्घखाँचीबाट चाहिँ सुन्दैछु. मिस यु अल भन्नुभएको छ. उहाँलाई विशेष धन्यवाद. त्यसै गरी तुलसी रियाजी हुनुहुन्छ, हेलो सिज, गुड आफ्टरनुन. सन्जी हुनुहुन्छ, म पनि प्रोग्राम सुन्दैछु. दैलेखको मान्छे अहिले चाहिँ अर्घखाँचीबाट हो भन्दै हुनुहुन्छ. सबैलाई मिठो माया सम्झना छ भन्दै हुनुहुन्छ. उहाँलाई विशेष धन्यवाद. त्यसै गरी हुनुहुन्छ अर्को साथी सबिन मगरजी हुनुहुन्छ, हेलो सिज, गुड आफ्टरनुन. म पनि कार्यक्रम सुन्दैछु मन्थलीको चिसा पानीबाट. सबिन थारा मगर हो भन्दै हुनुहुन्छ, अनि सन्चै हुनुहुन्छ भन्नुभएको छ. हामी एकदम सन्चै छौँ. अब चाहिँ साथीहरूलाई सम्झनु पर्दा चाहिँ हुनुहुन्छ प्रनिसा, प्रिन्सिका, सुजता, गीता, सबिना, देविका, उमा लगायत सम्पूर्ण साथीहरूलाई चाहिँ सम्झना छ भन्दै छुटिन्छु भन्नुभएको छ. सबिनजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै तपाईँले पठाउनुभएका सन्देशहरू पनि मैले वाचन गरिसकेको छु. अब चाहिँ छुटिनुपर्ने हुन्छ. कार्यक्रममा सहभागिता चलाउनु भएको थियो मन्दिरा मगर, देवबाजी अध्ययन तामाङ, सर्विला थापा मगरजी हुनुहुन्थ्यो. उहाँले आफ्नो आवाजमा मिठो गीत सुनाउँदै छुटिसक्नु भएको छ. उहाँलाई विशेष धन्यवाद व्यक्त गर्दछु. र कार्यक्रममा अवधि बर बजेका मिठा आधुनिक गीतका सर्जक श्रष्टालाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दछु. र प्रविधि संयोजनबाट मलाई साथ सपोर्ट दिनुभयो श्री राज महतलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै अन्तिममा एकदमै मिठो गीत छोड्दै आजको बसाई रचाई तपाईँकोबाट म कार्यक्रम प्रस्तुता सम्झना खड्गी पनि बिदा हुन चाहन्छु. तपाईँ भने रेडियो सुन्दै गर्नुहोला. हवस् त नमस्कार.

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमानिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57। गोलन्दर गाउँपालिका स्तरीय सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना।
2: प्रस्तुत विषयमा सुशासन व्यवस्थापन तथा सञ्चालन एन 2064 दफा 30 तथा सूचनाको हक सम्बन्धी एन 2064 दफा 4 उपदफा 2 खण्ड गमा प्रत्येक सार्वजनिक निकायले आफ्नो काम कारवाही खुल्ला र पारदर्शी रूपमा गर्नुपर्ने व्यवस्था रहेकोले गोलन्दर गाउँपालिकाद्वारा आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिक सम्मको सार्वजनिक सुनवाई कार्यक्रम कार्यालयबाट सम्पादित कार्यक्रम विकास आयोजना सुशासन तथा सेवा प्रवाह लगायतका विषयमा सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन हुने भएकाले सम्पूर्ण जनप्रतिनिधिहरू राजनैतिक दलका प्रतिनिधिहरू समाजसेवी बुद्धिजीवीहरू गैर सरकारी संघ संस्थाका प्रतिनिधिहरू सामाजिक संघ संस्थाका प्रतिनिधिहरू बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरू सहकारी संघ संस्थाका प्रतिनिधिहरू स्वास्थ्य संस्थाका प्रतिनिधि र स्वयंसेविकाहरू संचारकर्मी निर्माण व्यवसायी उपभोक्ता समितिहरू टोल विकास संस्थाहरू महिला समूहहरू बाल क्लबहरू र आम नागरिक लगायत सम्पूर्ण सरोकारवालाहरूको गरिमामय उपस्थितिका लागि गोलन्दर गाउँ कार्यपालिकाको कार्यालय हार्दिक अनुरोध गर्दछ।
1: कार्यक्रम सञ्चालन हुने मिति 2083 साल असार 19 गते शुक्रबार, समय बिहानको ठिक 11:30 बजे, स्थान गोलन्दर गाउँपालिका अन्तर्गत कृषि तथा पशुपन्छी सेवा केन्द्रको प्राङ्गण ग्वालटार सिन्धुली।
2: गाउँपालिकाको सार्वजनिक सुनवाई कार्यक्रममा गाउँ कार्यपालिका कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारी सबै सामुदायिक विद्यालयका प्रधान अध्यापकहरू अनिवार्य उपस्थितिका लागि जानकारी गराइन्छ।
1: गोलन्दर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली।

0: अहिले दिउँसोको 3 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: Wherever you are, stay connected with the wider world. Wherever you are, stay connected. Wherever you are, stay connected. Wherever you are, stay connected with the wider. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
3: Journeys into the heart of global events.
2: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
5: र विश्वकप फुटबलमा नर्वे र फ्रान्सबीच समूह विजेता बन्ने प्रतिस्पर्धा। नेपाल खबरमा अब पूरा खबर। चितवनमा चलिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत पदाधिकारी छान्न अहिले मतदान भइरहेको छ। पदाधिकारी चयनमा सहमतिको प्रयास भए पनि हुन नसकेकोले केही निर्धारित समयभन्दा ढिला मतदान शुरू भएको पार्टीको निर्वाचन आयोगका प्रमुख भुवन केसीले बताउनुभयो। महाधिवेशनको छैठौं दिन आज दोस्रो चरणमा पदाधिकारीका लागि मतदान शुरू भएको हो। पार्टीको सभापतिमा यसअघि नै रवि लामिछाने निर्विरोध भइसक्नु भएको छ। त्यस्तै खुल्ला उपसभापतिमा पुरूषतर्फ डा सोनी मुआगले निर्विरोध हुनुभएको छ। महिला उपसभापति, महामन्त्री, दुई खुल्ला सहमहामन्त्री र एक महिला सहमहामन्त्री पदका लागि मतदान भइरहेको हो। उपसभापति महिला एकजनातर्फ सविता गौतम र डाक्टर तोसीमा कार्कीबीच प्रतिस्पर्धा हुँदैछ। त्यस्तै निर्वाचित हुने एक महामन्त्रीका लागि विपिन आचार्य, मनिष झा, गणेश कार्की र सागर ढकालले उम्मेद्वारी दिनुभएको छ। महामन्त्री पदमा उम्मेद्वारी दिएका राजुनाथ पाण्डे, रंजु दर्शना सहित कविन्द्र बुर्लाकोटी, प्रमोद नेउपाने, जगदीश खरेल, गणेश पराजुलीले उम्मेद्वारी फिर्ता लिनुभयो। बुर्लाकोटी, पराजुली, नेउपाने र दर्शनाले विपिन आचार्यलाई समर्थन गर्ने निर्णय गर्नुभएको छ। अर्को एक महामन्त्री मनोनित हुने व्यवस्था छ। त्यस्तै महिला एक सहित निर्वाचित हुने 3 सहमहामन्त्रीमा पुरूषतर्फ असीम शाह, रमेश परसाई, यज्ञमणि नेउपाने, सुलभ खरेल, अशोक कुमार चौधरी, मिलन लिम्बू, राजीव खत्री, विजय जयरु, हरि ढकाल, हिमेश पन्त हुनुहुन्छ। महिला सहमहामन्त्रीमा जुली यादव, विदुषी शर्मा, कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्मा लगायतले उम्मेद्वारी दिनुभएको छ। रासोपाको केन्द्रीय पदाधिकारी 19 सदस्यीय हुने व्यवस्था छ। 4,000 भन्दा धेरै प्रतिनिधि भए पनि यसअघि केन्द्रीय सदस्यको मतदानमा झण्डै 3,000 मत मात्रै खसेको थियो। निर्वाचित 900 सदस्यीय केन्द्रीय कार्य समितिमा 49 महिला छन्। रासोपाको नयाँ केन्द्रीय समितिमा महिलाको प्रतिनिधित्व 49.49% पुगेको छ। केन्द्रीय निर्वाचन आयोगले आज बिहान सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार खुल्ला, समावेशी तथा साथै प्रदेशको क्षेत्रगत कोटाबाट गरी 900 जनामा 50 पुरूष र 49 जना महिला छन्। आजको राष्ट्रिय सभा बैठकमा सांसदहरूले देशको पछिल्लो आर्थिक अवस्था, महँगी, सुकुम्बासी समस्या लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराइरहेका छन्। बैठकको शून्य समयमा सांसदहरूले जनसरोकारका मुद्दामा सरकारको ध्यान आकर्षण गराएका हुन्। नेकपाका सांसद घनश्याम रिजालले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटिरहेको भए पनि नेपालमा मूल्य नघटाइएको भन्दै सरकारको आलोचना गर्नुभयो। उहाँले इन्धनको मूल्य बढ्दा औषधि, सार्वजनिक यातायात, दैनिक उपभोग्य वस्तु लगायत सबै क्षेत्रमा महँगी चुलिएको र दैनिक जनजीवन कष्टकर बनिरहेको बताउनुभयो। तत्काल इन्धनको मूल्य घटाउन सांसद रिजालले सरकारको ध्यान आकर्षण गराउनुभयो। अर्का सांसद रेणुचन्द, सावित्री मल्ल र विष्णु कुमारी सापकोटाले सरकारले सुकुम्बासीको उचित व्यवस्थापन नगरी उनीहरूलाई उठीवास लगाउन खोजेको आरोप लगाउनुभयो। सरकारले सीमा र संघीयताका विषयमा गैरजिम्मेवार टिप्पणी गरेको र सुकुम्बासीको मानवाधिकार हनन गरेको उहाँको तर्क छ। त्यस्तै सांसद विष्णुबहादुर विश्वकर्मा र श्रीकृष्ण प्रसाद अधिकारीले आवासको स्थायी प्रबन्ध नगरी सुकुम्बासीलाई शिविरबाट निकाल्नु संवैधानिक र मानवाधिकारको उल्लंघन भएको बताउनु भएको छ। बजेट मार्फत शिक्षा र स्वास्थ्य क्षेत्रमा कर वृद्धिको प्रस्ताव गरिएको प्रति सांसद विष्णुदेवी पुडासैनीले आपत्ति जनाउनुभयो। सरकारले लागू औषध नियन्त्रणमा नयाँ रणनीति अघि सारेको छ। साथै यस वर्ष लागू औषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण पनि गरिने भएको छ। गृह मन्त्रालयले लागू औषध नियन्त्रण र ओसार पसार विरूद्धको कार्ययोजनामा परिवर्तन गर्दै दुर्व्यसनीलाई अपराधीका रूपमा नभई बिरामीका रूपमा व्यवहार गर्ने नीति अघि सारेको हो। लागू औषध नियन्त्रण तथा ओसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज काठमाडौँमा भएको कार्यक्रममा मुख्य लागू औषध नियन्त्रण अधिकारी एवं सहसचिव सुमन घिमिरेले सरकारको रणनीति र वर्तमान अवस्थाबारे जानकारी जानकारी गराउनु भएको हो। मन्त्रालयले नयाँ सर्वेक्षण र डिजिटल पोर्टल शुरू गरेको छ। लागू औषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षणका लागि बजेट पनि स्वीकृत भइसकेको छ। साथै प्रदेशमा गुणस्तरीय पुनर्स्थापना केन्द्र निर्माण गर्ने लक्ष्य अनुसार यस वर्ष दुईवटा प्रदेशमा केन्द्र स्थापना गर्न 1 करोड़ बजेट विनियोजन गरिएको छ। अहिले देशभरका 36 जिल्लामा पुनर्स्थापना केन्द्रहरू सञ्चालित छन्। गृह मन्त्रालयले लागू औषधको सप्लाई चेन तोड्न सुरक्षा निकायलाई थप सक्रिय बनाउनका साथै सीमावर्ती क्षेत्रमा हुने अवैध कारोबार नियन्त्रणका लागि भारतसँगको द्विपक्षीय संयन्त्रलाई समेत प्रभावकारी बनाउने जनाएको छ। एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेलको तर्फबाट सर्वोच्च अदालतमा दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिटमाथिको सुनवाई यही असार 16 गते मंगलबार हुने भएको छ। पौडेलकी श्रीमती दोमाया पौडेलले उहाँलाई गैर कानूनी रूपमा थुनामा राखिएको उल्लेख गर्दै अस्ति असार 10 गते अदालतमा रिट निवेदन दिनुभएको थियो। यो रिट सम्बन्धमा न्यायाधीश श्रीकान्त पौडेलको इजलासले असार 15 गते महानयाधिवक्ताको कार्यालयसँग लिखित जवाफ माग गर्ने र असार 16 गते सुनवाई गर्ने आदेश दिएको हो। उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा गएको असार 8 गते सुर्खेतबाट पक्राउ गरी असार 9 गते विशेष अदालत काठमाडौँमा उपस्थित गराइएको थियो। विशेष अदालतले अनुसन्धानका लागि 7 दिन हिरासतमा राख्न अनुमति दिएको छ। पूर्व अर्थमन्त्री पौडेल विरूद्ध सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
6: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
7: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाख सम्मको छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
10: फोन 0556943333 4935555।
5: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। झापाको मेचीनगर नगरपालिका वडा 1, 2, 3 र 4 का हात्ती प्रभावित बासिन्दाले जंगली हात्तीको आतंक नियन्त्रणको माग सहित प्रधानमन्त्री समक्ष 4 बुधे ज्ञापन पत्र बुझाएका छन्। कोशीका मुख्यमन्त्री हिक्मत कुमार कार्की मार्फत उनीहरूले प्रदेश सरकार र संघ सरकारको ध्यान आकर्षण गराएका हुन्। मुख्यमन्त्री कार्की मार्फत नै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय समेत उनीहरूले ज्ञापन पत्र बुझाएका छन्। ज्ञापन पत्रमा तत्काल प्रभावकारी कदम चाल्न सरकारसँग माग गरिएको छ। साथै भारतीय सीमावर्ती क्षेत्रबाट नेपाल प्रवेश गर्ने हात्तीका कारण स्थानीय बासिन्दाको जनधनको क्षति बढ़दै गएको उल्लेख छ। सीमावर्ती क्षेत्रमा प्रचलनमा रहेको साइरन, आवाज तथा अन्य प्रविधि र रबड़ बुलेट हानेर भए पनि हात्तीलाई पुनः बासस्थानतर्फ फर्काउने व्यवस्था गर्नुपर्ने माग गरिएको छ। आज बुझाएको ज्ञापन पत्रका मागहरू तत्काल सम्बोधन नभए हात्ती प्रभावित नागरिक चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी समेत दिइएको छ। अब विदेशको खबर। प्रचण्ड गर्मीका बीच फ्रान्सको राजधानी पेरिसका अधिकारीहरूले सार्वजनिक ठाउँमा रक्सी खान र बिक्री गर्न अस्थायी प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। अस्पतालहरूमा बढ़दो दबाव कम गर्न अधिकारीहरूले प्रतिबन्ध लगाएका बीबीसीले जनाएको छ। पेरिसवासीहरूले शुक्रबार दिउँसो 12 बजेदेखि शनिबार बिहान 7 बजेसम्म सार्वजनिक ठाउँमा रक्सी खान पाउने छैनन्। यो व्यवस्था शनिबारदेखि आइतबारसम्म पनि यही समयमा लागू रहने खबरमा उल्लेख छ। यस्तै यी अवधिमा बाहिर लैजान मिल्ने गरी रक्सी बिक्रीमा पनि रोक लगाइएको छ। यद्यपि अनुमति प्राप्त बार र रेस्टुरेन्टहरूमा भने यो प्रतिबन्ध लागू हुने छैन। स्पेन, बेलायत र फ्रान्सलाई धेरै दिनदेखि अत्याधिक गर्मीले सताइरहेको तातो हावाको लहर अब पूर्वतर्फ सर्ने मौसमविदहरूको अनुमान छ। उनीहरूले जर्मनी र चेक रिपब्लिकमा पनि अत्याधिक गर्मीको अवस्था रहने चेतावनी दिएका छन्। यसैबीच संयुक्त राष्ट्रसंघका जलवायु परिवर्तन प्रमुख साइमन स्टलले युरोपको प्रचण्ड गर्मी जलवायु संकटको स्पष्ट संकेत भएको भन्दै नवीकरणीय ऊर्जाको प्रयोग बढ़ाउन, वन संरक्षण गर्न र जलवायु अनुकूलनका उपाय तीव्र बनाउन आग्रह गर्नुभएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति पाउने 1 बजे समूह आईका दुईवटा खेल हुँदैछन्। अमेरिकाको बोस्टन रंगशालामा नर्वे र फ्रान्स तथा क्यानाडाको टोरन्टो रंगशालामा सेनेगल र इराक खेल्दैछन्। विश्वकपमा फ्रान्स र नर्वे बीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। फ्रान्स र नर्वेले पहिलो दुई खेलमा सेनेगल र इराकलाई हराउँदै नकआउट चरणमा पुगेका छन्। यो खेल जित्ने टोली समूहको विजेता बन्नेछ। गोल अन्तरको आधारमा अहिले फ्रान्स शीर्ष र नर्वे दोस्रो स्थानमा छ। यो समूहका सेनेगल र इराक अंगविहीन हुँदै तेस्रो र चौथो स्थानमा छन्। उपाधि दावेदार मानिएको फ्रान्सका केलिन एम्बाप्पे र 28 वर्षपछि विश्वकपमा फर्किएको नर्वेका एर्लिङ हालान्डका कारण पनि आजको खेल बहुप्रतीक्षित छ। सन् 1998 र 2000 दुई पटक उपाधि जितेको फ्रान्स साबिक उपविजेता टोली हो। एम्बाप्पे र हालान्ड समान 4 गोलसहित गोल्डन बुट दौड़मा पनि रहेका छन्। विश्वकपमा भोलि बिहान पाउने 6 बजे समूह एजका दुईवटा खेल हुँदैछन्। नवप्रवेशी केप भडेर साउदी अरब तथा उरुग्वे र स्पेनको खेल रहेको छ। तालिकामा स्पेन 4 अंकसहित शीर्ष, समान 2 अंकसहित उरुग्वे दोस्रो तथा केप भडे तेस्रो र 1 अंकसहित साउदी अरब पुछारमा छ। विश्वकपमा भोलि बिहान पाउने 9 बजे समूह जीका दुई खेल हुँदैछन्। यो समय न्यूजील्याण्ड र बेल्जियम तथा इजिप्ट र इरानले खेल्दैछन्। चार भन्जाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। रासोपाको पदाधिकारी छान्न मतदान चल्दै, निर्वाचित 99 केन्द्रीय कार्य समितिमा 49 जना महिला। लागू औषध नियन्त्रणमा सरकारको नयाँ रणनीति, यस वर्ष लागू औषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण गरिँदै। झापाका हात्ती प्रभावित बासिन्दाले मुख्यमन्त्री मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाए, रबर्ट बुलेट हानेर जंगली हात्ती धपाउन माग। प्रचण्ड गर्मीका बीच फ्रान्सको पेरिसमा सार्वजनिक ठाउँमा रक्सी खान र बिक्री गर्न प्रतिबन्ध, जर्मनी र चेक रिपब्लिकमा पनि अत्यधिक गर्मीको चेतावनी। र विश्वकप फुटबलमा नर्वे र फ्रान्स बीच समूह विजेता बन्ने प्रतिस्पर्धा।
1: हजुरको रेडियो 102.1 मेगा
10: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
11: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
12: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
13: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
12: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
14: हजुर, रामेसाप मिटसप एण्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
15: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
16: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03। रामेसाप मिटसप एण्ड कोल स्टोर, रामेसाप अस्पताल जाने रोड, रामेसाप बजार, रामेसाप।
17: के तपाईँ दाँत, आँखा, एक्सरे, भिडियो एक्सरे, फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एण्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
18: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिशा पिसाब जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफार तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुफात मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
17: प्रोप्राइटर मोहन कुमार स्पष्ट। सम्पर्क नम्बर 9854340305, 0484543305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली रामेछाप।
19: पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो खुर्कुटमा।
17: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
19: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
17: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844206590 0447590453।
19: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।

0: हजुरको रेडियो 102.1 मेगा।
1: के गर्नु, सबै गाउँका छिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
2: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
3: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली, सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841690669, 9864147788।
2: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण,
3: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि।
4: घर बनाउनको लागि रड सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भतिज?
5: काका तिमीलाई यति नै थाहा छैन, अब हाम्रै मन्थलीमा दिपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
6: हजुर, यहाँ सिमेन्ट रड पाइप प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ, साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
7: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682, गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9854040892 र 0848403585, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप।
8: वाउ, हैन हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि, अनि कहाँबाट ल्यायो?
9: कहाँबाट हुनु नि, हाम्रै मन्थली कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भइगयो, धेरै नभनौ, भनि साध्य छैन, त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
8: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845853765, बिरगन्स फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका 1 कटर बोर्ड रामेछाप।
10: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारिदिनु पर्यो माता।
11: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो, रोग पत्ता लाउन सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानु पर्छ।
10: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
11: त्यसो भए ध्यान दिएर सुन्नी।
12: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
11: सुन्नु भए त
10: मजाले सुने, अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
13: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 0848040114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660484114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
14: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
15: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
14: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
15: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
14: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
15: सम्पर्क नम्बर 048541143 98 63 023 422।

0: हजुरको रेडियो 102.1 MHz
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन
4: लेखेर बोलेर इशारा गरेर संकेत वा चिन्हको माध्यमबाट सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र आचरण नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो
3: महिलाको शरीर बारे घृणा पैदा हुने होच्याउने चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ
4: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं
5: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
6: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली सम्पर्क नम्बर 0485430 98 0485430 98
5: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
6: मन्थली नगरपालिका रामेछाप नगरपालिका सुनापति गाउँपालिका दोरम्बा सैलुङ गाउँपालिका खाँडादेवी गाउँपालिका गोकुलगुङ्गा गाउँपालिका उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
7: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
6: हाम्रा विशेषताहरू
7: 40% मात्रै डाउन पेमेन्ट
6: सजिलो मासिक किस्ता सुविधा
7: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
6: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
7: आवश्यक कागजातहरू
6: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
7: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप
6: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420055 0485410106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्

0: हजुरको रेडियो 102.1 मेगा।
1: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर,
2: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनुहुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230, 9767-65-24-900।
2: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
3: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
2: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
3: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यस समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
2: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
3: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
2: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
3: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
2: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
3: रैथाने बाली बचाउ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
1: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
3: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमेनिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।

नमस्कार अपराह चार बजे रामेछाप लगायत रामेछाप आसपास का छिमेकी जिला खबर सिंगालो रामेछाप खबर में स्वागत खबर को साथ में उपस्थित छु म श्रीराज महता खबर हजुर को रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथ है हाम्रो पात्रो नेपाली पात्रो हजुरको याप र तामाको एफएम 95 MHz पनि सुनिरहनु भएको छ। रामेछापको मन्थली नगरपालिका 6 को लिसिन पानी जंगलमा भीषण डडेलो लागेको छ। आज मध्याह्नदेखि लागेको उक्त डडेलो ठूलो क्षेत्रमा फैलने क्रम जारी छ। सल्लाको जंगल भएकाले तीव्र रूपमा डडेलो फैलिएको र स्थानीयले नियन्त्रण लिन सक्ने अवस्था नभएको बताइएको छ। जंगलको पश्चिमी दक्षिण छेउमा सड़क भए पनि उक्त सड़कमा पुग्ने दमकलले आगो निभाउन सक्ने अवस्था नभएको स्थानीयले बताएका छन्। गाउँमा मानिसहरूको मदत समेत नभएकोले डडेलो नियन्त्रणको प्रयास समेत थालिएको छैन। डडेलो लागेको क्षेत्रमा 2 घर रहेको बताइएको छ। गाउँपालिकाको कार्यालय र परिसरमा कर्मचारीमाथि आतपात भएको भन्दै रामेछापको खानादेवी गाउँपालिकाका प्राविधिकहरूले बिहिबार मध्याहदेखि सम्पूर्ण कामकाज रोकेका छन्। सुरक्षाको प्रत्याभूति र दोषी पर कानूनी कार्यवाही नभएसम्म काममा नफर्कने कुराको उनीहरूले चेतावनी दिएका छन्। खानादेवी गाउँपालिकामा कार्यरत इन्जिनियर रामचन्द्र ढुङ्गेलका अनुसार खानादेवी 5 प्रेम तामाङले खानेपानी योजनामा विनियोजन भएको सम्पूर्ण रकम बराबर काम गरेको भन्दै पूरै रकम भुक्तानी पाउने गरी मूल्याङ्कन गर्न दबाव दिएका थिए। प्राविधिकले उक्त योजनामा जति काम भएको छ त्यतिको मात्र मूल्याङ्कन गरेपछि उनले कर्मचारीमाथि गाली गलोज गर्ने हातपात गर्ने र ज्यान लिनेसम्मको धम्की दिएका थिए। जम्मा 1,00,000 खानेपानी योजनामा खन्ने र फुर्ने कामको ली भए पनि उनले उक्त कार्य नगरेकोले प्राविधिकहरूले नगरेको कामको मूल्याङ्कन घटाइदिएका थिए। इन्जिनियर ढुङ्गेलका अनुसार प्राविधिक कर्मचारीहरूमध्ये करार सेवामा कार्यरत 3 प्रमुख प्रशासकीय अधिकृत समक्ष राजीनामा बुझाएका छन्। राजीनामा बुझाउनेमा तामाङबाट हातपात र दुर्व्यवहार सहेका सब इन्जिनियर हरिमानन्द र चन्द्रशेखर घिमिरे छन्। पालिकामा कार्यरत सम्पूर्ण कर्मचारीले उनीहरूको मागप्रति प्रतिबद्धता जनाउँदै सुरक्षाको प्रत्याभूति दोषी उप कारवाही लगायतको माग राखेर विज्ञप्ति जारी गरेका छन्। यसैबीच प्राविधिक कर्मचारीमाथि आपात गर्न तामाङलाई इलाका प्रहरी कार्यालय चोपराङ नियन्त्रणमा लिएको जनाइएको छ। लागू औषध कारोबारमा संलग्न रामेछाप र सिन्धुलीका 2 पुरूषलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछापको दोरम्बा 3 42 वर्ष टेक बहादुर थापा मगर र सिन्धुलीको देउली नगरपालिका 10 24 वर्ष सन्त बहादुर बस्नेत रहेका छन्। उनीहरूलाई नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको टोलीले खैरो हिरोइन सहित पक्राउ गरेको। ब्यूरोले थापा मगरलाई 9 असारमा पक्राउ गरेकोमा उनीमाथिको अनुसन्धानका क्रममा बस्नेतलाई 11 असारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बस्नेतले खैरो हिरोइन बिक्री गरेका थिए। थापा मगरबाट 6 720 मिलिग्राम र बस्नेतको 7 80 ग्राम खैरो हिरोइन बरामद गरिएको ब्यूरोका प्रवक्ता दुर्गाराज रोजमीले जानकारी दिनुभएको छ। जनसहभागितामा आधारित जामिर दलित बस्तीमा खानेपानी सुदृढीकरण अन्तर्गत सिन्धुलीको कमलमाई नगरपालिका 4 खानेपानीको ट्याङ्की वितरण गरेको छ। उडाले कार्यक्रमको आयोजना गर्दै कमलमाईका 4 जिमिरेका माफ गर्नुहोला उडाले कार्यक्रमको आयोजना गर्दै कमलामाई 4 ज्यामिरेका 17 घर धुरी दलित परिवारलाई खानेपानीको ट्याङ्की वितरण गरेको। पिउन खाना पकाउन सरसफाई गर्न र अन्य घरेलू कार्यका लागि पानीको निकै आवश्यकता पर्ने बताउनुहुँदै दलित समुदायमा स्वच्छ र सुरक्षित खानेपानीको पहुँच बढ़ाउने उद्देश्यका साथ कराशी प्रयोगको लागि पानी भण्डारण गर्न ट्याङ्कीहरू वितरण गरिएको कमलामाई नगरपालिका वडा नम्बर 4 वडाध्यक्ष महेश वडाध्यक्ष महेन्द्र प्रसाद ढकालले जानकारी दिनुभएको छ। सोही अवसरमा बोल्नुहुँदै कमलमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले किसानहरूलाई खेतीपाती गर्न र पशुपालन तथा विभिन्न उद्योग सञ्चालनका लागि पानी निकै आवश्यक रहेको बताउनुहुँदै ट्याङ्कीको सही सदुपयोग गरेर प्रयोग गर्न आग्रह गर्नुभएको छ। त्यस्तै उहाँले यस वर्ष पनि दलित समुदाय र नेपालमा बसेर केही गर्न चाहने युवाहरूलाई लक्षित गरी बजेट विनियोजन गरिएको बताउनु भएको छ। कमलमाई नगरपालिका वडा नम्बर 4 आयोजना तथा च्यामिरे दलित बस्तीको साझेदारीमा 17 घर परिवारलाई खानेपानीको ट्याङ्की वितरण गरिएको हो।
जिल्ला प्रशासन कार्यालय ओखल ढुङ्गाले चालू आर्थिक वर्ष 2082-83 को तेस्रो त्रैमासिक कार्य सम्पादन मूल्यांकनमा देशभरका 77 जिल्ला प्रशासन कार्यालय मध्ये 15 स्थान हासिल गरेको छ। गृह मन्त्रालयले सार्वजनिक गरेको तेस्रो त्रैमासिक कार्य सम्पादन मूल्याङ्कन प्रतिवेदन अनुसार कुल 18.25 पूर्णाङ्क मध्ये जिल्ला प्रशासन कार्यालय ओखल ढुङ्गाले 17 अंक प्राप्त गरेको प्रतिवेदनमा जिल्ला प्रशासन कार्यालय मनाङ पहिलो स्थानमा रहँदा जिल्ला प्रशासन कार्यालय धनुषा अन्तिम स्थानमा परेको छ। गृह मन्त्रालय र प्रमुख जिल्ला अधिकारी बीच प्रत्येक वर्ष हुने कार्य सम्पादन सम्झौताका आधारमा गठित मूल्याङ्कन समितिले शान्ति सुरक्षा तथा अपराध नियन्त्रण सुशासन सार्वजनिक सेवा प्रभाव बजार अनुगमन विपद जोखिम न्यूनीकरण तथा मुद्दा फर्जेट लगायतका सूचकका आधारमा मूल्याङ्कन गर्दै नतिजा सार्वजनिक गर्ने गर्दछ। यसअघि ओखलढुङ्गाका प्रमुख जिल्ला अधिकारीका रूपमा मेघबहादुर मगराती कार्यरत हुनुहुन्थ्यो। उहाँको उदयपुर सरुवा भएपछि हाल टुबराज पोखरेलले जिम्मेवारी सम्हालिरहनु भएको छ। दोलखाको तामाकोशी गाउँपालिकाले श्रमिकहरूलाई पेन्सनको व्यवस्था गर्ने भएको छ। तामाकोशी गाउँपालिका र नागरिक लगानी कोष बीच श्रमिकहरूलाई नागरिक पेन्सन योजनामा आबद्ध गराउने सहमति भएको समझदारी पत्रमा गाउँपालिका अध्यक्ष प्रण प्रताप केसी र नागरिक लगानी कोषको निमित्त कार्यकारी निर्देशक सुभाष श्रेष्ठ सुवेदीले हस्ताक्षर गर्नुभएको छ। जस अनुसार अब तामाकोशी गाउँपालिकाको श्रमिक कल्याण कोष 2081 बमोजिमको मापदण्ड अनुसार छनौट भएका श्रमिकलाई नागरिक पेन्सन योजनामा आबद्ध गराइनेछ। अनुसार छनौट भएका 73 जना श्रमिक यही महिनाबाट पेन्सन योजनामा समावेश हुने गाउँपालिका अध्यक्ष केसीले जानकारी दिनुभएको छ। जसमा तामाकोशी गाउँपालिकाले 500 श्रमिकले 500 गरी 1000 मासिक रूपमा नागरिक लगानी कोषमा जम्मा गर्नुपर्ने हुन्छ। हवस् त अपरान्ह 4 बजेको रामेछाप लगायत रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर सिङ्गालो रामेछाप खबर सकियो। हाम्रो भेट साँझ 6 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत्वनेश खबरबाट बिदा हुन्छु। नमस्कार।

0: गुलुन्जुर गाउँपालिका स्तरीय सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना।
1: प्रस्तुत विषयमा सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन 2064 को दफा 30 तथा सूचनाको हक सम्बन्धी ऐन 2064 को दफा 4 को उपदफा 2 को खण्ड गमा प्रत्येक सार्वजनिक निकायले आफ्नो काम कारवाही खुल्ला र पारदर्शी रूपमा गर्नुपर्ने व्यवस्था रहेकोले गुलुन्जुर गाउँपालिकाद्वारा आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिक सम्मको सार्वजनिक सुनवाई कार्यक्रम कार्यालयबाट सम्पादित कार्यक्रम विकास आयोजना सुशासन तथा सेवा प्रवाह लगायतका विषयमा सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन हुने भएकाले सम्पूर्ण जनप्रतिनिधिहरू राजनैतिक दलका प्रतिनिधिहरू समाजसेवी बुद्धिजीवीहरू गैर सरकारी संघ संस्थाका प्रतिनिधिहरू सामाजिक संघ संस्थाका प्रतिनिधिहरू बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरू सहकारी संघ संस्थाका प्रतिनिधिहरू स्वास्थ्य संस्थाका प्रतिनिधि र स्वयंसेविकाहरू संचारकर्मी निर्माण व्यवसायी उपभोक्ता समितिहरू टोल विकास संस्थाहरू महिला समूहहरू बाल क्लबहरू र आम नागरिक लगायत सम्पूर्ण सरोकारवालाहरूको गरिमामय उपस्थितिका लागि गोलन्जोर गाउँ कार्यपालिकाको कार्यालय हार्दिक अनुरोध गर्दछ।
0: कार्यक्रम सञ्चालन हुने मिति 2083 साल असार 19 गते शुक्रबार, समय बिहानको ठिक 11:30 बजे, स्थान गोलन्जोर गाउँपालिका अन्तर्गत कृषि तथा पशुपन्छी सेवा केन्द्रको प्राङ्गण ग्वालटार सिन्धुली।
1: गाउँपालिकाको सार्वजनिक सुनवाई कार्यक्रममा गाउँ कार्यपालिका कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारी सबै सामुदायिक विद्यालयका प्रधान अध्यापकहरू अनिवार्य उपस्थितिका लागि जानकारी गराइन्छ।
0: गुलुन्जुर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली। QAA प्राप्त वाणेश्वर बहुमुखी क्याम्पस शान्तिनगर वाणेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस वाणेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमानिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
0: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै वाणेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57। महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनुहुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला। थप जानकारीको लागि सम्पर्क नम्बर 98-54-043-230, 97-67-65-24-900। सुनकोशी सामुदायिक अस्पताल खुर्कोट सिन्धुली।
1: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू,
2: न्यून लागत र सजिलो खेती, यी बालीहरू कम उपजाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
1: जलवायु अनुकूलन र सहनशीलता, रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
2: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ, कोदो क्याल्सियम फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
1: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
2: लट्टे मार्से फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
1: माटोको उर्वरा शक्तिमा सुधार, सिमी मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
2: आर्थिक आमदानी र आत्मनिर्भरता, आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
1: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
3: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
5: यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कुल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
6: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कूल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसके नि त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि
5: हो र कहाँ अनि सम्पर्क नम्बर
6: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36 98 17 48 75 46 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क तीन कन्या जाने बाटो सिन्धुली
7: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो पेन्टागन कलेज तीन कुने काठमाडौँ।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम उकाली ओरालीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई अपरान्ह 4 बजेको रामेछाप खबरपछि करिब 5 बजेसम्म सुन्न सक्नुहुन्छ। आज पनि तपाईँसँग रहेर सहयात्रा गर्छौ। आज शुक्रबारको बसाई, आज चाहिँ हामीले तपाईँका फेसबुक कमेन्टहरूलाई स्थान दिन्छौ, साथसाथै तपाईसँग प्रत्यक्ष रूपमा सम्पर्कमा पनि हामी जोडिनेछौ। त्यसको लागि तपाईँले 0848 40 40 0026 नम्बर खुल्ला रहेको छ, तपाईँले सहभागिता जनाउन सक्नुहुन्छ भने आफ्ना आफन्तजन साथी संगीलाई पनि तपाईँले सम्झन पाउनुहुन्छ। तपाईँ यो समय उकाली उराली बेसी गर्दै हुनुहुन्छ, साथै भन्ज्याङ चौतारी गर्दै हुनुहुन्छ, घरमा बसेर कार्यक्रमलाई सुन्नको लागि तपाईँ प्रतीक्षा गरेर बस्नुभएका तमाम आज चाहिँ हामीले तपाईँका फेसबुक कमेन्टहरूलाई स्थान दिन्छौ, साथसाथै तपाईँसँग प्रत्यक्ष रूपमा सम्पर्कमा पनि हामी जोडिनेछौ। त्यसको लागि तपाईँले 0848 40 40

कार्यक्रममा मिठा र मायाला म सुने लोकभाकाहरूको साथसाथै करिब पाँच बजेसम्म तपाईसँग रहन्छौ भने आजको व्यवसाय के गर्ने भन्ने कुरा तपाईँलाई थाहा भइसकेको छ। यो कार्यक्रम हप्ताको छ दिन मात्र आउँछ, आइतबारदेखि शुक्रबारसम्म तपाईँले सुन्न सक्नुहुन्छ। आजको व्यवसाय मात्र कमेन्ट बाँच्नुहुन्छ, साथसाथै टेलिफोन पनि लिन्छौ भने यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ सम्झना कडगीले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता हायु। तपाईँ भने फटाफट फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहोस्। तपाईँको लेख रचना सहितका कमेन्टहरूलाई पनि हामीले वाचन गर्नेछौ भन्दै यति बेला हामी कार्यक्रमको शुरूआतमा राख्छौ एकदमै मिठो भाका। त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला।

0: गरी आज चाहिँ यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, स्वागत गर्छु। हेलो हेलो, कोही साथी हुनुहुन्थ्यो उहाँसँग हामीले प्रत्यक्ष रूपमा कुरा गर्न सकेनौ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। फोन लाग्छ भने तपाईँले फेरि पनि सहभागिता जनाउन सक्नुहुन्छ। अर्को साथी आइसक्नु भएको छ भन्दै हुनुहुन्छ, स्वागत गर्छु। हेलो नमस्ते हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: म अध्ययन बोल्दैछु।
0: अध्ययनजी कार्यक्रम सुन्दै हुनुहुन्छ कि छैन? ल सुन्दै हुनुहुन्छ। अनि खाजा खानुभयो कि बाँकी छ?
1: खाजा मेरो एकैछिनमा हुनेछ, तपाईँहरूको के छ?
0: हाम्रो चाहिँ भइसकेको छ है, त अब 4:30 हुन लाग्यो करिब, अहिलेसम्म नै खाजा खानु भएन।
1: यो परिस्थिति कहिले कहिले यस्तै भन्छ, कहिले 5 बजे खाइन्छ, कहिले 2 बजे नै खाइन्छ, यस्तै छ मेरो अलिकति समय भनेको।
0: ल ठिक छ, कहिले काहीँ खाजा खानुको लागि समय मिल्दैन।
1: हजुर।
0: ल अनि दिनभरि खास के गरेर चाहिँ एकदम व्यस्त रहेर खाजा खान यहाँलाई समय मिलेन?
1: होइन, म अलिक खासै गर्न त केही गर्दिनँ, यतिकै अब भनौँ न अनुसन्धानमक अध्ययनकै क्रममा छु। पछिल्लो समय लोकगीतहरू दिनदिनै आउँछन् गीतहरू, तर कुन कस्तो गीत छ त्यो गीतलाई चाहिँ सुन्न मिल्ने नमिल्ने, रेडियोहरूमा प्रसारण गर्न मिल्छ मिल्दैन, कतिपय रेडियोहरूमा त्यो त्यस्तो गीतहरू पनि बजिराखेको हुन्छ, तर मैले त्यहाँ पनि जानकारी गराइरहेको छ होइन, त्यो टाइपको अलिकति हामीले पुरानो संस्कृतिहरूलाई बिर्सिँदै गएको छौँ कि भन्ने लागिरहेको छ, त्यही कुराहरूलाई चाहिँ यसो सोध्छु कि म बेला बेलामा।
0: ल ठिक छ, राम्रोसँग अध्ययन गर्नुहोस्, कुन गीत बजाउने नबजाउने कस्तो खालको गीतहरू बजेका छन् भन्ने कुरा यहाँले अध्ययन गर्दैछु भन्नुभएको छ। यहाँले गर्नुभएका ती कामहरू सफल हुन् कामना गर्छौ हामीले पनि है त।
1: धन्यवाद।
0: अरू त समग्रमा सब ठिकै छ होला जस्तो लाग्छ, बिहान पनि कुरा भए जस्तो लाग्छ हाम्रो अध्ययनजीसँग है। ल ठिकै छ, कार्यक्रममा आउनुभयो, सहभागिता भइदिनु भएको छ, बाँकी कुरा हामी फेरि पनि अर्को बसाइमा गर्छौँ। एउटा मिठो गीत बज्छ, यहाँले आफ्नो साथीहरूलाई सम्झनुहोस् न।
1: समग्रमा भन्नुपर्दाखेरि मलाई चिन्ने चिन्ने सम्पूर्ण साथीहरूलाई सुनाउँदै छुट्टिन्छु।
0: हस् त नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो अध्ययन तामाङजी, सिन्धुरीको हरिहरपुर गढीदेखि हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद व्यक्त गरे। यति बेला म लाग्छ तपाईँको फेसबुक कमेन्ट वाचन गर्नेतर्फ, धेरै साथीको फेसबुक कमेन्टहरू पनि छन् आज, विशेष गरी कमेन्टहरू पनि वाचन हुन्छ, साथसाथै तपाईँको टेलिफोनलाई पनि हामीले लिन्छौं। मैले जानकारी गराइरहेको छु 0840 40 0036 नम्बर तपाईँको लागि खुल्ला छ। यति बेला अर्को साथी सम्पर्कमा फेरि पनि स्वागत गर्छु। हेलो
2: नमस्कार दिदी।
0: नमस्कार रमिला, आज सन्चै आरामै कुशल मंगलै हुनुहुन्छ? म त सन्चै आरामै कुशल मङ्गलै छु र पो अहिलेसम्म तपाईँसँग बोल्न पाइराखेको छु, यदि म सन्चै आरामै कुशल मङ्गलै नभइदिएको भए। रमिलाजीको आवाज चाहिँ म यसरी प्रत्यक्ष रूपमा बोल्न पाउँदिन थिएँ होला, सन्चो नभए पनि घरमा चाहिँ यदि अरूले कार्यक्रम ल्याउनु भएको भए घरमा बसेर म खास कार्यक्रम सुनेर बस्थे होला। तपाईँ पनि अब यहाँ हुँदा पो हुँदा भए त, नहुँदा अब आफू कहीँ कति विधामा यदि गयो भने त सुन्नै पर्यो होइन? सुन्ने त हो नि, आफूले गरेको कार्यस्थलमा के भइरहेको छ, गतिविधि के हुँदैछ, कस्तो भइरहेको छ भनेर पनि त सुन्नु पर्यो नि त। अब यहाँ हुँदा मात्र चाहिँ ध्यान दिने, बाहिर हुँदा चाहिँ सुन्दै नसुन्ने ए त्यो खालको त गर्नु भएन नि होइन? अब जस्तो कि हाम्रो रमिला चाहिँ कुनै एक समय विद्यालयमा पढाउनुहुन्थ्यो, अनि त्यहाँ के भए कसो भए विदाको समयमा पनि अब आफू एक दिन स्कुल नजाँदाखेरि पनि बच्चाहरू आएका थिए पढाउनु पर्थ्यो, आजको एक दिन भए पनि मेरो एउटा चाहिँ च्याप्टर छुट्यो होइन, बच्चाहरूलाई मैले भोलि चाहिँ बढी लोड दिनुपर्ने हुन्छ भन्ने खालको चिन्ता हुन्थ्यो कि हुँदैन थियो? मैले कुनै एक समयको कुरा गरेँ, अहिलेको कुरा गरेको छैन हाम्रो रमिलाजीको। जस्तो कि तपाईँ त्यसरी काम गर्दा तपाईँलाई त्यो खालको चिन्ता हुन्थ्यो होइन, हामीलाई पनि त्यो छोडेर गएपछि अर्थात् विदामा बस्दा होइन कुनै कामले बाहिर जाँदाखेरि त्यो चिन्ता चाहिँ हुन्छ। अब छोडेर माई मारेर जानु भनेको अलग कुरा छ, आफू विश्राममा बस्दाखेरि त के भइरहेछ भन्ने गतिविधिहरू त थाहा हुनु पर्यो नि। ल ठिक छ, जसले चिन्ता लिन्छ उसले अगाडि बढ्नको लागि क्षमताहरू पनि विकास वृद्धि गर्छ।
2: धेरै चिन्ता चाहिँ लिनु हुँदैन, तर पनि विशेष कामले बाहिर निस्किँदाखेरि चाहिँ अब त्यो त चिन्ता हुन्छ नि, तै पनि विशेष कामले नै निस्किया हुन्छ, त्यति साह्रै चिन्ता चाहिँ हुँदैन।
0: हुँदैन त्यसो भए
2: होइन, हुन त हुन्छ कि अब त्यो अर्को कामतिर पनि ध्यान दिनुपर्छ नि त, त्यही भएर नि
0: होइन त्यो समय अनुकूल त हुन्छ, 24 घन्टा त्यसैलाई मात्रै सोचेर बस्ने होइन नि त। मेरो भन्नुको मतलब चाहिँ कुनै खाली समयमा त्यो काम सकिसकेपछि भन्ने चाहिँ हो कि, अब मान्छे अर्को कामले गएको छ, ए यहाँ चाहिँ यस्तो भयो कि भनेर त्यही मात्रै आफ्नो मानसिक तनावमा लिएर हिँडेर पनि भएन नि त फेरि। ठिक छ, अहिले रमिलाजीलाई कुनै बोध छैन, आनन्द छ।
2: आनन्द छ, खायो बस्यो रे,
0: बोझहरू सबै हटाएर बोझलाई
2: हुन्छ नि त दिदी, त्यो अब आफूले टिचर भएर नि राम्रोसँग पढाएन भने अब त्यो हुन्छ नि त, समाजको यस्तो उस्तो भयो त्यस्तो हुन्छ, अब तपाईँ आज भएर राम्रोसँग प्रोग्राम चलाउनु भएन भने फेरि तपाईँलाई हाम्रो सलभ हुन्छ नि त, त्यस्तै हो क्या, अहिले त त्यति साह्रै चिन्ता हुँदैन नि त।
0: हुँदैन हुँदैन, पक्कै पनि ठिकै छ, एकदमै राम्रो कुरा गर्नुभयो हामीलाई, जस्तो कि मैले पनि कार्यक्रम राम्रोसँग चलाएन भने तपाईँहरूलाई सुन्न मन लाग्दैन नि, त्यस्तै भन्नु पर्यो होइन।
2: होइन
0: सल्लाह सुझाव यस्तो छ रमिलाजी, सल्लाह सुझाव दिनको लागि चाहिँ अब सिधा सिधा नै भए पनि खास फरक पर्दैन, किनकि उहाँले चाहिँ यसो भन्नुभएको थियो भन्ने त्यो कहिले पनि हाम्रो मनमा हुँदैन। हामीले चलाइरहेका कार्यक्रम, हामीले ल्याइरहेका कार्यक्रमहरूमा कहिले काहीँ तलमाथि हुन्छ, कहिले बोलीचालीमा होला, कहिले केमा होइन, हरेक कुरामा तलमाथि भइरहेको होला, घटी कमी होला, काहीँ कसैलाई चित्त बुझेको छैन भने त्यो कुरामा प्रतिक्रिया दिनुहोस् है, हामी त्यसलाई सुधार्ने छौँ र सुधार्ने हामीलाई मौका पनि हुन्छ भनेर त हामीले कार्यक्रमहरूमा पनि भनिरहेका हुन्छौँ नि त।
2: मैले नि त्यो त सुनिरहेको छु,
0: सुन्दै हुनुहुन्छ, प्रतिक्रियाहरू कुनै पनि आएका छैनन्, ठिक छ, राम्रै छ होला भन्ने आशा व्यक्त गर्दै हामी पनि कार्यक्रमलाई अब सकेसम्म निरन्तरता दिने प्रयत्न गरिरहेका छौँ। ठिक छ, यति बेला कार्यक्रमतर्फ लाग्छौँ रमिला, चाहिँ एउटा मिठो गीत बजाउँछु भन्दै हुनुहुन्छ हाम्रो सम्झनाजीले, साथीहरू सम्झनुहोस् न।
2: पहिला प्रथम दिदी तपाईँको लागि अनि प्राविधिक दिदी एफएम होल युनिटको लागि अनि साथीहरू सम्पूर्ण आफन्तजन सम्पूर्णलाई सम्झिरहेको छु भन्ने छुट्टी
0: हस्त। नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो रमिला तामाङ, चाहिँ शङ्खुवा शुभादेखि हुनुहुन्थ्यो, उहाँसँग रमाइलो मिठो कुराकानी भयो, उहाँलाई विशेष धन्यवाद व्यक्त गरे। यति बेला फेसबुक लाइभबाट सुन्दै हुनुहुन्छ सौरभ केसीजी, उहाँ लेख्नुहुन्छ, नमस्ते गुड आफ्टरनुन, म यता बागचौरा नगरपालिका 8 को मान्छे, हाल चाहिँ भारतको गुजरातदेखि कार्यक्रम सुन्दैछु, मेरो घर परिवार लगायत सबै साथीहरूलाई सम्झिरहेको छु, कोही कसैलाई पनि बिर्सेको छैन ल भन्दै हुनुहुन्छ। रामजी घिमिरेजीले पनि सम्पूर्ण मित्रमा नमस्कार है भन्दै हुनुहुन्छ। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो
3: हेलो दिदी, नमस्ते, नमस्कार।
0: नमस्ते नमस्कार, हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ?
3: सिन्धुलीबाट मन्दिरा मगर।
0: मन्दिरा हजुर, सिन्धुलीको कुन ठाउँदेखि हुनुहुन्छ?
3: सिन्धुलीबाट बजार चिन्नु भएको छ मासतिर,
0: बजार सिन्धुली बजारबाट मासतिर,
3: हजुर।
0: ल त्यसो भए बजार गर्मी छ हिजो आज,
3: कस्तो गर्मी छ यता त भन्ने त, बादल आउँछ के भन्दिरी, बादल मिरहेको छ मकै खाइदियो पनि।
0: सिन्धुली बजारको एक नम्बर बजार माथि कि दुई नम्बर बजार मासतिर हुनुहुन्छ
3: के रे दिदी, यता त्यो बजार भन्ने त्यो एउटा बोझेतिर हुँदैन, बोझे खै के भन्छ त हो, त्यही हो मेरो घरतिर त्यही हो, बादल कति धेरै लाग्छ बजार आउँदा त लाग्छ एक दुई घन्टा,
0: बजार आइपुग्न एक दुई घन्टा लाग्छ यहाँलाई,
3: हजुर हजुर,
0: भनेपछि बजारबाट अलिक टाढै हुनुहुन्छ।
3: बाँदर रुँगेको दिदी, एक बजीबाट आएको हेर्नु, बाँदर आयो भनेर
0: कति धेरै बाँदर आउने त, अनि यति बेला मकै पाक्दैछ, मकै खानलाई समस्या बनाउने भयो घरभित्र आउने बेलामा होइन, अब एक्लै हुनुहुन्छ कि अनि साथीहरू छिमेकी पनि हुनुहुन्छ उडतिर परतिर?
3: एक्लै छ दिदी, के गर्नु, साथी त कोही पनि हुँदैन, कसलाई बोलाउने, सबैहरू आउनुहुन्न यता,
0: हामी तपाईँसँगै छौँ मन्दिर आज, यदि तपाईँले हामीलाई सुन्दै हुनुहुन्छ भने हामी तपाईँसँगै छौँ, हामीलाई तपाईँले प्रत्यक्ष देख्नु भएको छैन तर हामी तपाईँसँगै छौँ भन्ने अनुभव गर्नुहोस्। तपाईँसँगै तपाईँ जे गर्दै हुनुहुन्छ तपाईँको सुख दुःख मेट्न मेटाउन हामी सँगै छौँ, चिन्ता नगर्नुहोस् है।
3: हस् दिदी, अनि पहिला आउने दिदी यता आउनु नि यसो सिलगढी बजार फिर्नुलाई।
0: बजार त म धेरै पटक घुमे, अब राम्रै छ, रमाइलो पनि छ होइन, अब सिन्धुली बजारतिरै पनि हो मेरो घर खास त होइन।
3: दिदी हजुरको के अरे घर पनि सिन्धुलीतिर
0: हो त नि, म सिन्धुलीकी मान्छे त हो, किन चिन्ता गर्नुहुन्छ? सिन्धुलीको कुन ठाउँ भन्नुहुन्छ, सोध्नुहुन्छ, भन्नुहोस् न।
3: अघि 2:30 बजे सन्ध्या दिदीले चलाउनु हुन्छ कार्यक्रम, अनि तपाईँको चाहिँ ललिता दिदी हो।
0: हजुर हजुर।
3: अनि के दिदी दिदी बहिनी हो क्या तपाईँहरू?
0: दिदी बहिनी त भने अब सम्झना चाहिँ मेरो बहिनी पर्नु भयो कि दिदी पर्नु भयो, त्यो चाहिँ हाम्रो फेरि खोजी जे होस् हामी दिदी बहिनी नै हो भनौँ न, खास त्यस्तो फरक पर्दैन। मन्दिराजीले एउटै सुन्नु भयो जस्तो छ, हाम्रो आवाज फरक छ, मेरो अलिक धोद्रे टाइपको आवाज छ, हाम्रो सम्झनाजीको अलिक मेलोडी खालको आवाज छ, सुन्नु भएको छ होला नि त, यहाँले अलिक फरक छ नि आवाज।
3: के गर्नु दिदी, अब तिनीहरूतिर बाबा लाग्यो, पठाइदिनु होला दिदीको घरतिर पठाइदिनु होला जस्तो छ।
0: हुन्छ, पठाउनुहोस् यतातिर, हामी चिन्ता छैन, हामी रेडियोमै बोलेर पनि बाँदर त पाइने होला।
3: अनि दिदीको त के कार्यक्रम जानुभयो कि बेग गरेर जानुभयो कि के गर्नु दिदी?
0: हो नि, हो त, त्यस्तो त्यस्तै भन्नु पर्यो मन्दिर आज, ठिक छ, अब यो कुराकानीलाई चाहिँ यदि विश्राम गरौँ जस्तो लाग्यो है।
3: के गरेर जानुभएको?
0: अब त्यस्तै नै भनौँ है मन्दिरा चाहिँ।
3: के गर्नु दिदी, मेरो पनि यतै हो, खनेहरूको यतापट्टि हो, घर चाहिँ यता सिमिली पऱ्यो क्या, के बे गरे नि दिदी, के भन्नु, गाह्रो छ, के गर्नु जिन्दगी
0: गाह्रो छ, एक बारको जिन्दगी गाह्रो छ, गाह्रो नमानिकन सहज तरिकाले कोटाउनुहोस्, जे हुन्छ तपाईँको जिन्दगी तपाईँको व्यक्तिगत जिन्दगी हो, अरूको जिन्दगी के हुन्छ अरूको जिन्दगीको बारेमा चिन्ता फिक्री केही नगर्नुहोस्, मात्रै तपाईँको व्यक्तिगत जिन्दगीको बारेमा फिक्री दिनुहोस्, चिन्ता दिनुहोस्।
3: के गर्नु दिदी, बे गर्ने भन्दा बरु नगरेको राम्रो पनि कार्यक्रम चलाउनु
0: ल, आउनुहोस् दिदी बहिनी बसेर सँगै कार्यक्रम चलाउला, मिठा यसै गरी प्रत्यक्ष रूपमा कुराकानी पनि गरौँला, ठिक छ, रमाइलो मिठो कुराकानी भयो, भोलिको अवसरमा हामी मन्दिराजीसँग फेरि कुरा गर्ने गर्नेछौँ, यो सिन्धुरीको आवाज सुन्न पाइराख्योस् भन्दै हामी कार्यक्रमतर्फ लाग्छौँ, एउटा मिठो भाका बस्छ साथीहरूलाई सम्झनुहोस् न।
3: हुन्छ, पहिला सुरुमा ललिता दिदीको यता एउटै गाउँ रहेछ सिन्धुली, ललिता दिदीको घर जान्छु, ऊ गर्छु, मेरो घरमा फ्यामिली पुरा, मेरो मम्मी हुनुहुन्छ, बाबा हुनुहुन्न, मेरो दाई भाउजूलाई धेरै सम्झिरहेको छु, बहिनीहरूको लागि धेरै धेरै सम्झिरहेको छु, मेरो साथीहरू धेरै धेरै छ, बाई बाई।
0: नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो मन्दिरा मगर, सिन्धुलीबाट बाँदर धपाउँदैछु भन्नुहुन्थ्यो, कोही पनि विभिन्न ठाउँमा बाँदरहरूले चाहिँ अब खेतबारीमा लगाएका अन्न बालीहरू खाएर नष्ट गरिरहेको छ, यता सिन्धुलीको नाकाझोलीतिर पनि हाम्रो जानुकाजीहरूले पनि त्यस्तै खालको प्रतिक्रियाहरू होइन जानकारीहरू दिइराख्नु भएको छ। विभिन्न ठाउँमा अब बाली लगाएका किसानहरूलाई बाँदरको आतंकले गर्दा धेरै चिन्तित बनाइरहेको छ, अब यो चिन्तालाई कसरी समाधान गर्ने भन्ने चाहिँ किसानहरूमा बढ़ी चिन्ता भइरहेको छ, यो समस्याको समाधान कसरी हुन्छ, प्रयत्न जारी राख्नुहोला। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ भन्दै हुनुहुन्छ, स्वागत गर्छु। हेलो
4: हेलो दिदी हजुर, नमस्ते है।
0: नमस्ते हजुर, नमस्ते, कहाँदेखिको बोल्दै हुनुहुन्छ?
4: सिन्धुलीबाट नवीन तलाङ्गी भन्नुपर्छ हजुर।
0: नवीनजी सन्चै आरामै हुनुहुन्छ?
4: एकदम आरामै भन्नुहुन्छ, अनि तपाईँहरूलाई के छ?
0: हामी पनि एकदम सन्चै आरामै छौँ, गर्मी गर्मी छ या गर्मीले हेर्नुहोस् न, हाँस्दै बोल्दै गर्दाखेरि पनि पसिना आइरहेको छ।
4: हजुर, गर्मी त भइहाल्छ नि, गर्मी यस्तै हो,
0: पके पनि यस्तै छ, ठिक छ। अनि नवीनजीको खानपिन भयो कि बाँकी छ?
4: हजुर, मेरो खाजा भइसक्यो हजुर, बसिरहेको भन्नुपर्छ।
0: ल, बस्दै हुनुहुन्छ, कार्यक्रम चाहिँ सुन्नु भएको छ कि छैन आज?
4: हजुर, कार्यक्रम त नसुन्ने त कुरै हुँदैन नि दिदी हजुर, फोनको लाग्दैन त,
0: फोन लाग्दैन आज, लाग्यो त बोल्दै हुनुहुन्छ मसँग, फोन नलागे भए कसरी बोल्नु भयो हाम्रो नवीनजी भनेर म यहाँ छक्क पर्दैछु।
4: ल
0: त्यही भन्छु मैले साथीहरूलाई के भन्छु भने मैले प्रयास जारी राख्नुहोस्, जब हामीले प्रयास गर्छौँ तब मात्रै सफलता पर्छ भनेर। अब नवीनजीको फोन लागेन भनेर गुनासो गर्नुहुन्थ्यो, फोन लाग्यो, खुसी लाग्यो। अरू के छ खबर सुनाउनुहोस् न।
4: हजुर, मेरो खबर एकदम ठिकै छ, रोपाई धमाधम सुरु हुँदैछ भन्नुपर्छ दिदी हजुर।
0: ल, रोपाई धमाधम हुँदैछ, धान रोप्ने काम हुँदैछ। कतिको असारे गीत गाउँदै धान रोप्नुहुन्छ?
4: असारे गीत त खै अहिलेसम्म खासै हामीले त गीत गाएको छैन हजुर, आउँदा नि आउँदैन।
0: हाम्रो विशेष गरी बाजे बोजूहरूले गाउनुहुन्छ होला नि त, मम्मी बाबाहरूले।
4: मम्मी बाबाहरूले यसो हल्का फल्का गर्नुपर्छ है दिदी हजुर।
0: महिलाहरूको दिन मात्रै गाउनुहुन्छ त्यसो भए? ल ठिक छ, त्योभन्दा अगाडि त काम गर्नुपर्छ, नाच्ने गाउने फुर्सदै हुँदैन होइन नवीनजी? ल ठिक छ, यो कुरा ठिक छ। अब काम गर्नुपर्छ, कामको समयमा जुन दिन रमाइलो गर्नुपर्ने हो त्यो दिन मात्रै रमाइलो गर्नुपर्छ भन्ने उद्देश्य छ, किनकि अब गीत गाउने अब नाच्दै गाउँदै गर्दा समय धेरै बित्छ, त्यो हुँदाखेरि काम चाहिँ बाँकी रहने अब रमाइलो मात्र बढी हुने हुँदाखेरि पनि मैजारको दिन चाहिँ जे होस् सबै ठाउँमा असारे गीत गाउँदै होइन रोपाईलाई मैजारो बनाउनुहुन्छ, यो कतिपय ठाउँमा हामीले देखेका पनि छौँ होइन। अब यहाँहरूको बस्तीतिर पनि खास त्यस्तै हुन्छ होला जस्तो लाग्यो है मलाई चाहिँ। ल ठिक छ नवीनजी, कार्यक्रममा आउनुभयो, रमाइलो मिठो कुराकानी भयो, साथसाथै अब रोपाई पनि सुरु हुँदैछ भन्दै हुनुहुन्छ, अब मजाले रोपाई गर्नुहोस्, मानो रोपेर मुरी उब्जाउने समयमा व्यस्त हुनुहुन्छ। एउटा मिठो भाका बच्छ साथीहरूलाई सम्झनुहोस् न।
4: कार्यक्रम सञ्चालन गर्ने दिदी हजुरहरू, पहिलो प्रथममा भन्न चाहन्छु ज जतिले नवीन भनेर चिन्न नचिन्ने सम्पूर्णलाई भन्दै छुट्टिन्छ है त दिदी।
0: नमस्ते नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो नवीन तोलाङ्गेजी, सिन्धुलीदेखि हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। यति बेला हामी कार्यक्रममा मिठो गीततर्फ लाग्छौँ, हाम्रो धेरै कुराकानी भइरहेको छ, यति बेलाको विषयमा कार्यक्रममा राख्छौँ अर्को मिठो भाका, त्यसपछि फेरि आउनेछौँ।

कार्यक्रम को शुरूआत में राख्यौ एकदम मीठो भाका गर्न गर्यो बलाराम भैंसी बालेर भने पुलको भाका राखेर कार्यक्रम उकाली उरालीको शुरूआत गरिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ, तपाईँले सहभागिता जनाउनुहोस्, साथसाथै हामी तपाईँका फेसबुक कमेन्टहरूलाई स्थान दिने बसाएको छ।

0: कार्यक्रममा राखेको दिन मेसर माइल भएका विमाला हल्लाई हल्लाई भन्ने बोलको भाका रहेको थियो। विष्णु माझी कुलेन्द्र विक अनि वसन्त थापाको आवाजमा रहेको यो मिठो भाका राखेर तपाईँलाई मनोरञ्जन दिइरहेका छौँ। आजको व्यवसाय विशेष गरी हामीले तपाईँका फेसबुक कमेन्टहरूलाई स्थान दिनुको साथसाथै टेलिफोन सम्पर्कलाई पनि लिइरहेका छौँ। यति बेला अर्को साथी सम्पर्कमा फेरि पनि आइसक्नु भएको छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो
1: हेलो दिदी, नमस्ते। नमस्कार।
0: नमस्ते, नमस्कार। हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: यता सिन्धुलीबाट गीता छ।
0: गीता भन्नुभयो?
1: हजुर।
0: के छ गीताजी, सिन्धुलीको कुन ठाउँदेखि हुनुहुन्छ?
1: सिन्धुली कन्या खर्क।
0: सिन्धुलीको कन्या खर्कबाट हुनुहुन्छ। कन्या खर्कतिर मौसम कस्तो छ, के छ, कतिको शीतल छ भन्नुहोस् न।
1: यताको मौसम ठिकै छ, त्यस्तो गर्मी भन्दा गर्मी पनि छैन, ठिकै चिसो हावा लाग्छ, ठिकै छ मौसम भन्नुपर्छ।
0: ल ठिक ठिकै छ। बस्दै हुनुहुन्छ, खाजा भयो अथवा बाँकी नै छ?
1: मेरो खाजा भइसक्यो अनि दिदीहरूको भयो कि बाँकी छ?
0: मेरो भइसकेको छ। गीताजी खास के गर्नुहुन्छ कन्या खर्कतिर?
1: हजुर,
0: कन्या खर्कतिर रहेर खासमा के गर्नुहुन्छ भने मैले बसी बसाइ गर्नुहुन्छ?
1: अब खेतबारीमा धान रोप्ने काम छ, यस्तो धान रोप्यो बस्ने यो काम छ।
0: ल धान रोप्ने बस्ने भन्नुभएको छ, रोप्नुहोस्, मजाले धान फल्ने गरी रोप्नुहोस् है गीताजी। मङ्सिरमा धान भित्राउने बेलामा पनि हामीलाई सम्झनुहोस्, हामी पनि बरु धान लिन किन्न आउँछौ। धेरै फलाउनुहोस् ल धान चाहिँ। ल हजुरको रेडियो कतिको सुन्दै गर्नुहुन्छ कन्याहरूकोतिर? पहिला त धेरै मजाले बस्थ्यो त्यतातिर, हिजो आज चाहिँ कतिको बज्छ, कतिको सुन्दै गर्नुहुन्छ?
1: कार्यक्रम सुन्ने गर्छु समयले भ्याएसम्म।
0: समयले भ्याएसम्म सुन्नुहुन्छ। आजको कुरा गर्नुपर्दा के छ, सुन्नु भएको छ कि त्यत्तिकै फोन लगाउनु भयो?
1: सुनिरहेको थिएँ भन्नुपर्छ, पहिल्यैदेखि फोन ट्राई गर्दा अहिले अन्तिम भएर लाग्यो।
0: ल अन्तिममा भयो भने लाग्यो, खुसी लाग्यो कार्यक्रममा आउनुभएको छ। सिन्धुलीतिरको धेरै साथी हुनुहुन्छ, धेरै साथीहरूले हामीलाई माया गर्नुहुन्छ। यो साथ तपाईँ हाम्रो सधैँ रहनेछ गीताजी, भोलिका बसैमा पनि आउनुहोला। यति बेला चाहिँ हामी केही कार्यक्रमतर्फै लागौ त।
1: धेरै पछि कुरा गर्न पाइयो दिदी हजुरको लागि, मेरो घर फ्यामिलीको लागि, साथीहरू सम्पूर्णको लागि।
0: हस्तो नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो गीता श्रेष्ठ हजुर, सिन्धुलीको खनिया खर्कबाट हुनुहुन्थ्यो। उहाँले पनि आफ्नो साथीसँगलाई छोटो मिठो नसम्झेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ। फोन डायल गर्दै गर्नुहोस्। अब हामी केही साथीसँग मात्र कुरा गर्छौं, धेरै साथीको एकदमै लामो कमेन्टहरू छन्, आज कमेन्ट वाचन गर्ने दिन छ, साथीको कमेन्टलाई पनि स्थान दिनैपर्छ हामीले। यति बेला धर्मराज लेख्नुहुन्छ, नमस्ते अभिवादन, म ढोकाल धर्मराज बिर्तामोड झापा घर भइहाल चाहिँ दुवैबाट कार्यक्रम सुन्दैछु। यस कार्यक्रम मार्फत सम्झना सन्देश राख्नु पर्दा आज जन्मदिन मनाउने झापा बिर्तामोड कि मेरो बहिनी रूपा ढोकाल र भान्जे पिञ्जल राउतलाई चाहिँ जन्मदिनको शुभकामना भन्दै मेरा आफन्तजन घर परिवार र साथीहरूलाई सम्झनु पर्दा चाहिँ आशिष नयन सुमे लिम्बु सन्देश रासुता पोखरेल दिलचारबाई एलिसा लिम्बु हिमा राई वरुण सञ्चले सुनिता कुलुङ त्यसै गरी लक्ष्मी छेत्री सपना खड्का मञ्जु थापा बोबिश्री मगर त्यसै गरी निमा शेर्पा अलका बान्तबाई स्काई नवीन पूजा लगान त्रिपूर्वेली आकाश राई बसन्त श्रेष्ठ प्रीति थामी कमला मुखिया सुनु सुनिता रचना चौहान एक्सन विराज राई मेनुका श्रेष्ठ अञ्जना राई काली कमला उनेम त्यसै गरी अभागे सिर्जना राजघली मगर प्रवीण मगर लविष्टार सन्तोष छेत्री त्यसै गरी विष्णु खनाल एलिना राई समीर समेसा राई त्यसै गरी अनिसा राई रत्नबहादुर थापा गगन तेरथुमे गीता भण्डारी सहयात्री स्वरू तारा भुजेल सबिना पोखरेल कला लिम्बु सरिना गुरूङ हरपल रोस्ने प्याकुले गीता लिम्बु अस्मिता बस्नेत त्यसै गरी अनिता बस्नेत कल्पना साङपाङ भूमिका राई अस्मित सुताङ सन्तिपी श्री शमशेर लिम्बु चक्रबान्तवा गुराँस सरोज सुसारा शुक्रराज रोसाई सानो कमला लगायत मलाई जति पनि साथीहरूले ढकाल धर्मराज भनेर चिन्नुहुन्छ उहाँहरू सबैको लागि अब बस्ने मेटो भाका समर्पण गर्छु भन्दै हुनुहुन्छ। त्यसै गरी राजकालीकोटे जी पनि लेख्नुहुन्छ, नमस्ते गुड आफ्टरनून, म झापाले हिरो राजकालीकोटे बिर्तामोड झापा घर भई हाल चाहिँ युएबाट कार्यक्रम सुन्दैछु। आज जन्मदिन मनाउने भाई इन्द्र कालीकोटेलाई चाहिँ जन्मदिनको धेरै धेरै शुभकामना भन्दै हुनुहुन्छ। उहाँको भाइलाई हाम्रो तर्फबाट पनि जन्मदिनको लाखौं करोड़ौं शुभकामना व्यक्त गर्न चाहन्छौं। त्यसै गरी कालीकमला उनेम लिम्बुजी पनि लेख्नुहुन्छ, हेलो नमस्ते शिवारो, म सयपत्र मीडिया ग्रुप प्रवासको मेम्बर कालीकमला उनेम लिम्बु तापले जुङ्गर भई हाल चाहिँ कुविदबाट भन्नुभएको छ। अब बज्ने गीत मार्फत साथीहरूलाई सम्झन पर्दा डियर सन्देश गुरूङ, त्यसै गरी मीडिया प्रेमी निर्मला उनेम, खुशी मुना विष्ट, सृजना विश्वकर्मा, अधितञ्जन राय, सुरज राई तुम्चा, त्यसै गरी रत्न बहादुर थापा, गायल अभिरमान सुनवार, वरुण भण्डारी, अरूण भण्डारी, सेम निर्दोष, युद्ध प्रसाद श्रेष्ठ, वसन्त श्रेष्ठ, लक्ष्मी राई, लक्ष्मी छेत्री, कुमार प्रजा, मुना मुखिया, ढकाल धर्मराज, हरफल रोशनी, छतुरा एम्पू, अमित किरात, नम्रता शेर्पा, तिलक साङपाङ, पूर्वेली आकाश राई, दिवान दिवान, दीपराज ग्वालिङ, टेक बहादुर पुमा, विष्णु खनाल, हजारमन राई लगायत अन्तिममा कार्यक्रम सुनेर बस्नुभएका साथै मलाई चिनी नचिनी सबैको लागि अब बज्ने मिठो भाका समर्पण गर्न चाहन्छु भन्दै हुनुहुन्छ। उहाँको लागि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी यति बेला अर्को साथीको कमेन्ट हामीलाई प्राप्त भएको छ, हुनुहुन्छ अर्को साथी राज घले मगरजी हुनुहुन्छ, उहाँ लेख्नुहुन्छ, हेलो लोक सांगीतिक अभिवादन, छोरले सुन्दैछु है भारतबाट, घर चाहिँ यता उदयपुर भन्दै हुनुहुन्छ। अब बस्ने भाका मार्फत सम्झन पर्दा विवश कुलुङ पृथक, प्यारी बनु अमिना सुनवार, राजेश कुलुङ, मिता राज, बिराही काइला भन्दै हुनुहुन्छ, त्यसै गरी लाफा कविता मगर, सिम्पल सरिना, इतराम चौधरी, प्याकुली गीता लिम्बु, हरपल रोशनी, गगन तिरथुमे, दुर्गा कटुवाल, रामलाल साङपाङ राई, त्यसै गरी ढकाल धर्मराज, रामलाल सुमन, तीर्थ राई, योगिनी बिहाङ लिम्बु लगायत जति पनि साथीहरूले चिन्नुहुन्छ उहाँहरू सबैको लागि अब बस्ने मिठो भाका समर्पण गरे है भन्दै हुनुहुन्छ। राज घले मगरजीलाई पनि विशेष रूपमा धन्यवाद व्यक्त गरे। त्यसै गरी जुनिता सामलिङ राई पनि लेख्नुहुन्छ, हेलो नाना शिवारो भाइ भन्दै हुनुहुन्छ, के छ खबर, सन्चै हुनुहुन्छ, कार्यक्रम सुन्दैछु फेसबुक लाइभबाट भन्दै हुनुहुन्छ। अब पत्नी गीत मार्फत सम्झन पर्दा साथीहरूमा जुनिता सामलिङ राई चाहिँ को चाहिँ नेपाल घर पाँच तर भन्दै हुनुहुन्छ, उहाँको घर चाहिँ पाँच तर रहेछ है, उहाँलाई विशेष धन्यवाद व्यक्त गरे। त्यसै गरी उहाँ लेख्नुहुन्छ, हाल चाहिँ कुविदबाट भन्दै हुनुहुन्छ है, उहाँ बाहिर हुनुहुन्छ, ठिक छ। अब बस्ने गीत मार्फत उहाँले पनि धेरै साथीहरूलाई सम्झनु भएको छ, सहयात्री साथीहरूमा भनेर धेरै साथीको नाम पठाउनु भएको छ, ठूलो जन जीवन पविनको लागि प्यारी बनौ दिलसा राई, त्यसै गरी प्यारी बहिनी भावना मगरको लागि, दुर्गा कछुवाल, निर्दोष चेमको लागि, साथी जीवन सुन्दासको लागि, रामकुमार लिम्बुको लागि, वसन्त श्रेष्ठ, भाग्य सृजना, अनबोल छेत्री, राजा बाबु कुलुङको लागि, दिलदुखी रिया, त्यसै गरी राजन बिहाइने राईको लागि, रिमा थामे, लिम्बुनी साझा किराती, अञ्जना अञ्जले श्रेष्ठ, सुशीला विश्वकर्मा, मीडिया प्रेमी निमो शेर्पा, सानो माया शेर्पा, त्यसै गरी प्यारो मान्छे तिमी, त्यसै गरी सुनिता लिम्बु याखाको लागि, सुनिता तामाङको लागि, उणिम अभिको लागि, तिम्बे अनेश लिम्बुको लागि पनि सुनाउन चाहन्छु भन्दै हुनुहुन्छ, कुशल अप्सरा चामलिङको लागि भन्दै हुनुहुन्छ, जुनी राई, एलोन ओसियन राईको लागि, त्यसै गरी मामुको छोरी लगायत मलाई जति पनि साथीहरूले चिन्नुहुन्छ उहाँहरू सबैको लागि अब बस्ने मिठो भाका समर्पण गर्न चाहन्छु भन्दै हुनुहुन्छ। जुनिताजीलाई पनि विशेष धन्यवाद व्यक्त गरे। त्यसै गरी राजन बिहाइने राईले पनि अब बस्ने भाका सबैको लागि समर्पण गर्न चाहन्छु है भन्दै हुनुहुन्छ। त्यसै गरी अर्को साथीको कमेन्ट प्राप्त चाहिँ बेला हुनुहुन्छ, बोकीदारी भन्ने आएको छ, उहाँ लेख्नुहुन्छ, नमस्ते, म इतराम चौधरी टही दशबाट सुन्दैछु है कार्यक्रम सम्झन पर्दा साथीहरूमा, सागर कुमार राई, राजकले मगर, गगन तेरथुमे, धुनेश चौधरी, कला लिम्बु, सुमनिम चौधरी, एलिसा लिम्बु, त्यसै गरी सुमर्णेममा चौधरीको लागि, सुमेर लिम्बु हरपल रोशनी प्रतिमा स्पर्शीको लागि, वनकुमारी कान्छी गुलुङ रोशन फुलाहाङ विवश गुलुङ पृथक शम्भु गजपाल कल्पना साङपाङ अस्मिता बान्तवा लगायत मलाई जति साथीहरूले चिन्नुहुन्छ उहाँहरू सबै सबैको लागि भन्दै हुनुहुन्छ। त्यसै गरी राजकुलुङजीले पनि लेख्नुहुन्छ, नमस्ते दिदी दर्शन शिवाई, म पनि कार्यक्रम सुन्दैछु यता भोजपुर घर भइहाल चेस्टाउदीबाट भन्दै हुनुहुन्छ। साथीहरूलाई सम्झनु पर्दा राजकाली मगर रामलाल साङपाङ राईको लागि, सफल आयुषको लागि, रामकुमार लिम्बु, अर्पण कुलुङको लागि, वृदम कुलुङ, शमशेर लिम्बु लगायत मलाई जति साथीहरूले चिन्नुहुन्छ उहाँहरू सबैको लागि भन्दै हुनुहुन्छ। विनोद च्यामजोङजीले पनि सबैलाई सम्झिरहेको छु है भन्दै हुनुहुन्छ। मिलन घायल मोटोजीले पनि गुड आफ्टरनून है दिदी, अब बज्ने भाका सबैको लागि, म चिता दुहा कतारदेखि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। अप्सरा खड्काजीले पनि नमस्ते सुन्दैछु है, रामी छापको नामाडीबाट हालजी काठमाडौँबाट कार्यक्रम सुन्दैछु, अब बज्ने भाका सबैको लागि समर्पण गर्न चाहन्छु ल भन्नुभएको छ। उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गरे। त्यसै गरी अर्को साथी हुनुहुन्छ अभागे सिर्जनाजी, उहाँ पनि लेख्नुहुन्छ कमेन्ट मार्फत, हेलो दर्शन नमस्ते, म सिर्जना विश्वकर्मा भनकुटा भन्दै हुनुहुन्छ हालसी कुबेतबाट, सयपत्री मिडिया ग्रुपको मेम्बर भन्दै हुनुहुन्छ। उहाँले साथीहरूलाई सम्झनु पर्दा डियर काजीको लागि, आयुष शाहशंकरको लागि, मिठो माया धेरै सम्झना भन्दै हुनुहुन्छ। त्यसै गरी साथीहरूलाई सम्झनु भएको छ कमला उनेम लिम्बु, सन्देश गुरूङ, त्यसै गरी चामलिङ युजुनेता राई निर्दोष चेमको लागि, अमृत कुरूङबाङ, निशान योङहाङको लागि, डम्बर लामिछाने गुरूङ, त्यसै गरी मादीहाङ शैलेन देवानको लागि भन्दै हुनुहुन्छ, ढकाल धर्मराज छत्र एम्पोसर उनेम लिम्बु लगायत, सम्झना खादीको लागि, कुमार प्रजा लगायत मलाई जति साथीहरूले चिन्नुहुन्छ, साथी रेडियो सुनेर बस्नुभएका सम्पूर्णको लागि भन्दै हुनुहुन्छ। हरपल रोशनीजीले पनि हेलो नमस्ते लोक सांगीतिक अभिवादन, म हरपल रोशनी तनकुटाबाट, शमशेर लिम्बु लगायत सबै साथीलाई सम्झेको छु, कोही कसैलाई बिर्सेको छैन भन्दै हुनुहुन्छ। कर्णप्रिय केसीजीले पनि मिठो सम्झना हजुर लगायत सम्पूर्णमा, म यता भारतको हिमाचलबाट कर्णप्रिय केसी संगीत घर लुम्बिनी प्रदेश सुन्दर उपत्यका दाङ कार्यक्रम चाहिँ मजाले सुन्दैछु है भन्दै हुनुहुन्छ। उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्छु। त्यसै गरी पासाङ शेर्पाजी पनि लेख्नुहुन्छ, नमस्ते नमस्कार दिदी, म कार्यक्रम सुन्दैछु खेचीदिम्बा चार चरनाल उखलढुङ्गा हाल चाहिँ मुस्ताङबाट कार्यक्रम सुन्दैछु, अब बज्ने भाका मलाई पासाङ शेर्पा भनेर चिन्ने सबैको लागि समर्पण गर्छु ल भन्नुभएको छ। उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै लगभग आजको एकजेलसम्म प्राप्त भएका तपाईँका कमेन्टहरूलाई पनि मैले वाचन गरेर सघाइसकेको छु भन्दै अब चाहिँ कार्यक्रमबाट विदा माग्ने बेला पनि भइसकेको छ। आजको बसाईमा हामीलाई फोन गरेर सहभागिता जनाएर कार्यक्रमलाई चाहिँ एकदमै रमाइलो बनाइदिनु भएको थियो हुनुहुन्थ्यो साथी अध्ययन तामाङ, रमिला तामाङ, मन्दिरा मगर, त्यसै गरी नवीन तोलाङ्गेजे, गीता श्रेष्ठजी हुनुहुन्थ्यो, उहाँहरू सबैलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। साथी तपाईँले यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने, कार्यक्रम शेयर गर्ने सबै सबैलाई एकमुष्ट रूपमा विशेष धन्यवाद व्यक्त गरे। साथै यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिने साथीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु भन्दै कार्यक्रम उगाली उराली अवधि बजेका मिठा लोकगीत संगीतका सर्जक अनि स्रष्टाप्रति हार्दिक आभार प्रकट गर्दै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो सम्झना कर्ण, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा एकदमै मिठो अनि रमाइलो गीत छ, नजाहुए सानो पदेरीमा बसन्त थापा कुलेन्द्र विक विष्णु बाजीको आवाजमा रहेको मिठो भाका तपाईँको माझमा छुट्दै आजको लागि भने कार्यक्रम उकाली उरालीको बसाईबाट म तपाईँकै साथी ललिता हायु पनि विदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला, हवस् त नमस्ते।

0: अहिले साँझको 5 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगा।
2: गोलन्दर गाउँपालिका स्तरीय सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना।
3: प्रस्तुत विषयमा सुशासन व्यवस्थापन तथा सञ्चालन एन 2064 को दफा 30 तथा सूचनाको हक सम्बन्धी एन 2064 को दफा 4 को उपदफा 2 को खण्ड ग मा प्रत्येक सार्वजनिक निकायले आफ्नो काम कारवाही खुल्ला र पारदर्शी रूपमा गर्नुपर्ने व्यवस्था रहेकोले गोलन्दर गाउँपालिकाद्वारा आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिक सम्मको सार्वजनिक सुनवाई कार्यक्रम कार्यालयबाट सम्पादित कार्यक्रम विकास आयोजना सुशासन तथा सेवा प्रवाह लगायतका विषयमा सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन हुने भएकाले सम्पूर्ण जनप्रतिनिधिहरू राजनैतिक दलका प्रतिनिधिहरू समाजसेवी बुद्धिजीवीहरू गैर सरकारी संघ संस्थाका प्रतिनिधिहरू सामाजिक संघ संस्थाका प्रतिनिधिहरू बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरू सहकारी संघ संस्थाका प्रतिनिधिहरू स्वास्थ्य संस्थाका प्रतिनिधि र स्वयंसेविकाहरू संचारकर्मी निर्माण व्यवसायी उपभोक्ता समितिहरू टोल विकास संस्थाहरू महिला समूहहरू बाल क्लबहरू र आम नागरिक लगायत सम्पूर्ण सरोकारवालाहरूको गरिमामय उपस्थितिका लागि गोलन्दर गाउँ कार्यपालिकाको कार्यालय हार्दिक अनुरोध गर्दछ।
2: कार्यक्रम सञ्चालन हुने मिति 2083 साल असार 19 गते शुक्रबार, समय बिहानको ठिक 11:30 बजे। स्थान गोलन्दर गाउँपालिका अन्तर्गत कृषि तथा पशुपन्छी सेवा केन्द्रको प्राङ्गण ग्वालटार सिन्धुली।
3: गाउँपालिकाको सार्वजनिक सुनवाई कार्यक्रममा गाउँ कार्यपालिका कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारी सबै सामुदायिक विद्यालयका प्रधान अध्यापकहरू अनिवार्य उपस्थितिका लागि जानकारी गराइन्छ।
2: गोलन्दर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली। महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला। थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230, 9767-65-24-29। सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली। QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
3: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 9851-40-41-98 र 9841-25-59-57।
4: हावाहुरी चलेको बेला के गर्ने?
3: घरको झ्याल र ढोका बन्द गर्ने।
4: आगोका स्रोतहरू बन्द गर्ने।
3: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने।
4: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने।
3: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने।
4: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने।
3: हावाहुरी चलेको बेला के नगर्ने?
4: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने।
3: बिजुलीको तार लत्रिएको छ भने नछुने।
4: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने।
3: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
4: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश।
2: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
3: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
2: आदरणीय किसान दाजुभाइ दिदीबहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए। उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
3: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
2: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
3: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
2: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
3: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
2: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू।
2: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
3: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
2: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
3: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
2: लट्टे मासे, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोसिलो हुन्छ।
3: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
2: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
3: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
1: किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
2: कसरी फलिरहेछ,
3: गाडी भाडा कता गयो, अब जम्मा फाइदा भनेको 2 रुपियाँ, अब 5 रुपियाँ हद दाम बस्यो, त्यति बस्ने
2: त्यसको भाउ छ, त्यो भाउ चाहिँ सम्बन्धित मान्छेले पाउनु पर्यो, कि यो बिचौलियाले अलिकति धेरै खेलेको
4: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा, कृषि र किसानका पाटोका कुरा,
5: आलु धेरै हुन्छ, मकै धेरै हुन्छ, कोदो धेरै हुन्छ,
6: गत वर्षको त्यो तरकारी खाने आलु 3 करोडको बिक्री भएको छ, एउटा कालो गुडारी आलुको बिउ भनिन्छ 6 करोडको आलु बिक्री भएको थियो।
1: किसानका सिधा प्रश्न, विज्ञ र सरकारको जवाब।
2: कृषि दोकानमा म आबद्ध छु, टमाटर साग सब्जी ल्याएर बजारमा बस्ने, 2 मिटर चामलसँग ल्याएर भजन गर्ने, मेरो काम त्यो छु, किसानमुखी बजेट ल्याउनु पर्दैन, देख्नु किसान उयो नलाग्यो भने देख्नुको लाग्दैन,
7: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब आउँदैछ, 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ, म मन्त्री हुँदावस् नहुँदावस् किसानको पक्ष मन्त्री तर्फ अगाडि बढ्छु।
1: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल।
8: नमस्कार, कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ, म हूँ असीम सापकोटा। कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ, साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मीडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ। कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ। काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 MHz सँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 MHz सुनसरी, सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 MHz सङ्खुवा सभा, रेडियो लालीगुराँस 105.2 MHz धनकुटा, रेडियो खबरपालिका 88.7 MHz धनकुटा, सामुदायिक रेडियो हलेसी एफएम 102.4 MHz खोटाङ, रेडियो एभरेज 96.8 MHz सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ। यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 MHz दोलखा, रेडियो बैतेश्वर 94.5 MHz मैना पोखरी दोलखा, रेडियो हिमाली 101.7 MHz दोलखा, रेडियो रामेछाप 95.8 MHz रामेछाप, हजुरको रेडियो 102.1 MHz रामेछाप, रेडियो 107.2 MHz सिन्धुपाल्चोक, रेडियो जुगल 98.1 MHz सिलढुङ्गा सिन्धुपाल्चोक, रेडियो क्रान्ति 90.4 MHz कोसीपारी काभ्रे, रेडियो रसुवा 102.1 MHz धुन्चे रसुवा, नीलकण्ठ एफएम 98.5 MHz धादिङ बेसी धादिङ, रेडियो राजमार्ग 92.1 MHz धादिङ, रेडियो चिम्टेश्वर 90.9 MHz बिद्रो नुवाकोट, रेडियो बागमती 107.4 MHz ककनी नुवाकोट, रेडियो कास्की 90.6 MHz पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ। साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 MHz गलिङ स्याङ्जा, रेडियो पाल्पा 97.1 MHz रामपुर पाल्पा, रेडियो सामर्थ्य 92.1 MHz कावसते नवलपुर, रेडियो कावसते 102.6 MHz कावसते नवलपुर, दाउन्ने एफएम 103.4 MHz बर्दघाट नवलपरासी, सामुदायिक रेडियो अर्घाखाँची 105.8 MHz अर्घाखाँची, भेरी एफएम 105.4 MHz नेपालगंज बाँके, रेडियो डोटी 98.5 MHz डोटी, रेडियो रामारसन 92 MHz अछाम, रेडियो नयाँ नेपाल 104.5 MHz दार्चुला, रेडियो प्रभु 102.6 MHz कञ्चनपुर, रेडियो बुङ्गल 98.3 MHz बझाङ, सौगात एफएम 103.6 MHz बैतरी, सामुदायिक रेडियो मेलौली एफएम 101.2 MHz मेलौली बैतरी र बैतरीमै रहेको रेडियो बैतरी 95.4 MHzबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ। आजको श्रृंखलामा हामीले पोस्ट हार्भेस्ट का कुराहरू र हामीले कृषि बाली उत्पादन गरिसके पछाडि त्यसका क्षतिलाई कसरी न्यूनीकरण गर्न सकिन्छ र अझै महत्वपूर्ण विषय हामीले अन्न तथा बिउहरू भण्डारण गर्दा चाहिँ ध्यान दिनुपर्ने कुराहरू र हामीले कसरी चाहिँ भण्डारण गरेका छौं र खासमा चाहिँ कसरी गर्नुपर्ने हो भन्ने खालको विषयलाई आजको श्रृंखलामा नजिकबाट हेर्ने प्रयास पनि गरेका छौं। आज हामीले पोस्ट हार्भेस्टको क्षेत्रमा करिब 1.5 दशक भन्दा लामो समय बिताउनु भएका व्यक्तित्व र यसमै काम अहिले पनि गर्दै आउनुभएका व्यक्तित्व विनोद रञ्जित आज हामीसँग हुनुहुन्छ। विशेषतः उहाँले कृषि अन्तर्गतका विभिन्न प्रविधिहरू र पोस्ट हार्भेस्टको लागि अन्न तथा बिउहरूको लागि चाहिँ पछिल्लो समयमा चाहिँ विश्व स्तरमै चर्चित रूपमा रहेको र नेपालमा पनि पछिल्लो समयमा चर्चा पाउन लागेको प्रोडक्ट अर्थात हर्मेटिक ब्याग जुन बोराको रूपमा चाहिँ किसानहरूले धेरैलाई थाहा पनि छैन होला, धेरैले प्रयोग पनि गर्न थाल्नु भएको छ। यो विषय हामीले आजको श्रृङ्खलामा उठाउने प्रयास पनि गरेका छौं र हामीले पनि यो आवश्यकता भएर पनि नउठाएको विषय सम्झेर चाहिँ आज हामीले उहाँलाई स्टुडियोमा निम्त्याएका छौं उहाँको उपस्थित भइ पनि सकेका छ। उहाँलाई स्वागत गर्नुभन्दा अगाडि हर्मेटिक बोरा जुन हर्मेटिक ब्यागको चाहिँ फाइदा विशेष तर यसको प्रयोग चाहिँ किन अपरिहार्य छ भन्ने विषयमा हामीले एउटा रिपोर्ट पनि तयार पारेका छौँ। पहिला रिपोर्ट राख्छौँ, रिपोर्ट भन्दा पछाडि पुनः आउँछौ, हामी सँगै रहनुहोला।
9: हर्मेटिक ब्यागलाई सुपर ग्रेन ब्याग पनि भनिन्छ। यो ब्याग बजारमा पाइने सामान्य किसिमको प्लास्टिक ब्याग जस्तो देखिए पनि त्यसभन्दा नितान्त फरक किसिमले तयार पारिएको हुन्छ। त्यसैले यसको मूल्य पनि सामान्य प्लास्टिक ब्याग भन्दा अलि बढी नै हुन्छ। यसको प्रयोग अन्न तथा बिउहरू भण्डारण गर्नको लागि गर्ने गरिन्छ। हिफाजत गर्न सकेमा यो 10 वर्षसम्म टिक्न सक्छ। यस ब्यागभित्र राखेको बिउ वा अन्नमा अक्सिजनको मात्रा क्रमशः घट्दै जान्छ भने त्यही अनुपातमा कार्बन डाइअक्साइड बढ्दै जान्छ, जसले गर्दा अन्न तथा बिउमा भएका हानिकारक किरा तथा किटाणुहरू बिस्तारै निसासिएर मर्छन् र फैलन पाउँदैनन्। तसर्थ यसमा भण्डारण भएका बिउ तथा अन्नहरू धेरै समयसम्म सुरक्षित रहने पनि गर्छन्। लामो भण्डारण समय, भण्डारणको विकल्प नहुँदा किसानहरू उत्पादन राम्रो हुनु अघि नै सस्तो मूल्यमा बिक्री गर्न बाध्य छन्। कतिपय अवस्थामा अनुचित भण्डारणको कारणले किसानले बेच्नु अघि नै उत्पादनलाई किटाणुले क्षति पुर्याउँछ, जसले गर्दा किसानलाई ठूलो नोक्सान पनि भइरहेको छ। हर्मेटिक ब्यागहरूले आर्द्रता नियन्त्रण वातावरण सिर्जना गर्छन् भने कुनै पनि हावालाई बोराभित्र प्रवेश गर्न वा छोड्नबाट रोक्छ। यस्तो नियन्त्रित वातावरणमा किराको प्रकोप वा अन्नको गुणस्तर हानि हुने सम्भावना हुँदैन। त्यसैले फसल काटे पश्चात नोक्सान हुने डर र खतरा हुने भएकाले किसानले चाहेको समयमा र चाहेको मूल्यमा आफ्नो सामान बेच्न सक्छ। कुनै कीटनाशक आवश्यक नै छैन। किराको प्रकोप फसल पछिको हानिको सबैभन्दा कुख्यात कारण हो। यही क्षतिबाट बच्न किसानहरूले भण्डारण गर्दा भारी हानिकारक औषधिको प्रयोग गरेका छन्। विषादीको प्रयोगका कारण स्वास्थ्यमा धेरै खतरा हुन्छ। तिनीहरू मानव मात्र होइन जनावरको लागि पनि घातक हुन्छन्। कीटनाशकको प्रयोग बिना हर्मेटिक ब्यागले सबैभन्दा कुशल भण्डारणको ग्यारेन्टी गर्छ। विषादीको प्रयोगसँग सम्बन्धित धेरै स्वास्थ्य जोखिमहरू रहेका छन्। किसानहरूले हर्मेटिक ब्यागहरू मार्फत कीटनाशक औषधिहरू प्रयोग नगरी किराहरू नियन्त्रण गर्न सक्छ। हर्मेटिक टेक्नोलोजीले बोराभित्रको आर्द्रतालाई रोक्छ। ओसिलो कम हुने भएकाले किटहरूले प्रजनन गर्न सक्दैनन्। तसर्थ किराको प्रकोप नियन्त्रणमा राख्न र अन्नको गुणस्तर जोगाउन समेत हर्मेटिक प्रविधि पर्याप्त छ। सबैको लागि सस्तो र किफायती हर्मेटिक ब्याग एक उत्कृष्ट भण्डारण विकल्प हो, जुन परम्परागत अनाज भण्डारण विधिहरूभन्दा बढी हुन्छ, जसले कुशल भण्डारण गर्छ। अन्य भण्डारण विकल्पहरूसँग तुलना गर्दा सस्तो र अधिक किफायती पनि छ। हामीले हर्मेटिक ब्यागहरूमा सबै प्रकारका अन्न, दाल, गेडागुडी, बिउहरू सहित सुक्खा वस्तुहरूको भण्डारण गर्न सक्छौ। पिठो, जडीबुटी र मसलाहरू पनि हर्मेटिक ब्यागमा राख्न सकिन्छ। पछिल्लो समयमा हर्मेटिक ब्यागको प्रयोग कफी र कोको बिन्स भण्डारणमा व्यापकता रहेको छ। साथै यस्ता ब्यागहरूमा अन्य ड्राई फ्रुट नटहरू भण्डारण गर्नु पनि लाभदायक मानिन्छ, जस्तै काजु, बदाम, पिस्ता, ओखर, खुर्पानी लगायतका ड्राई फ्रुटहरू। खाद्य सुरक्षा बिग्रनुमा योगदान गर्ने प्राथमिक कारण यातायात सुविधाको अभाव हो। प्रविधिको विकासको कारण हर्मेटिक ब्यागमा भण्डारणको कारणले खाद्य सुरक्षामा सुधार गर्ने यसका जानकारहरूको कमी छ। मानव स्वास्थ्य र खाद्य सुरक्षा चुनौतीलाई सन्तुलित राख्न यसको प्रयोग देशैभर हुनु जरुरी रहेको छ।
8: हजुर, हामीले रिपोर्टमा केही जानकारी दिने प्रयास गरेका थियौं। हर्मेटिक ब्यागको महत्व र विशेषता, यसको प्रयोग चाहिँ किन चाहिँ अपरिहार्य छ र देशैभर रहेका किसानहरूलाई चाहिँ यो विषयमा किन अवेरनेस गर्नु आवश्यक छ, किन चाहिँ प्रयोग गराउनु आवश्यक छ भन्ने खालको महत्वपूर्ण विषयलाई हामीले रिपोर्ट मार्फत प्रस्तुत गरेका थियौं र यही नै विषयमा हामी छलफल गर्ने प्रयास पनि गरेका छौं। आज हामीसँग विनोद रञ्जित हुनुहुन्छ, उहाँ चाहिँ मेरो एग्रो प्रालीका समेत कार्यकारी निर्देशक हुनुहुन्छ। विशेषता हजुर, हामीले रिपोर्टमा केही जानकारी दिने प्रयास गरेका थियौं। हर्मेटिक ब्यागको महत्व र विशेषता, यसको प्रयोग चाहिँ किन चाहिँ अपरिहार्य छ र

0: को विषयमा पनि हामी छलफल गर्छौँ। हामी डिरा नगरीमा स्वागत गरिरहेछौँ, यहाँलाई स्वागत छ, नमस्कार। आराम हुनुहुन्छ? अहिले के केमा व्यस्त हुनुहुन्छ?
1: अहिले अब विशेष गरी यही कृषिसँग रिलेटेड अहिले शान्तिको प्रोजेक्टहरूमा अफिसबाटै हाम्रो अफिसबाट अब दुई चारवटा प्रोजेक्टहरू हामी सञ्चालनमा छौँ। विशेष गरी यो प्रोजेक्टहरू भनेको हामीले अहिलेको कन्टेक्स्टमा एकदमै अपरिहार्य एकदम कृषकहरूलाई एकदम आवश्यक थानेको विषयहरू जस्तो यहाँले अहिले भर्खरै भन्नुभयो पोस्ट हार्भेस्टसँग रिलेटेड केसेसहरूलाई नै कृषकहरूलाई एजुकेट गर्नेमा हामी विशेष फोकस।
0: जस्तो हामीले रिपोर्टमा पनि केही कुरा भनेका थियौँ यो हर्मेटिक ब्यागको चाहिँ बोराको चाहिँ फाइदा र यो प्रयोगको विषयमा नै आज हामी अलिक बढी केन्द्रित हुन्छौँ। अलिक पछाडि चाहिँ हामी पोस्ट हार्भेस्टका कुराहरूमा पनि जान्छौँ। जस्तो यहाँहरूले करिब करिब डेढ दुई दशकदेखि चाहिँ यसको प्रसारमा पनि लाग्नु भएको थियो, यसको अलिकति बढी चर्चा चाहिँ अहिले पछिल्लो दुई चार वर्षमा अलिक बढी पनि पाउँछौँ। कोभिड पछाडि चाहिँ विभिन्न पालिकाहरूले पनि यसको प्रयोग गर्ने र किसानहरूलाई बाँध्ने खालका जुन कार्यक्रमहरू पनि ल्याएका थिए, अहिले यो हर्मेटिक ब्यागको प्रयोगको अवस्था कस्तो छ नेपालभर?
1: खास भन्नुपर्दा अहिले पनि यो हर्मेटिक ब्यागको प्रयोगहरू नेपालमा त्यति प्र्याक्टिकल्ली एक्सेप्ट गरिसकेको अवस्था म देख्दिनँ, सायद बुझेर नबुझेर भए पनि। तर इनफ्याक्ट अहिले गएको केही समय पछाडि अहिलेको अवस्थामा यसको रेस्पोन्स एकदमै राम्रो आइरहेको छ, किन अब अहिले हामीले जुन किसिमबाट विभिन्न प्रोजेक्टहरू विभिन्न यो आइएनजिओज एनजिओजहरूसँगको कोअर्डिनेसनमा हामीले जुन प्रोजेक्टहरू गऱ्यौँ कृषकहरूको गाउँ गाउँमा गएर हामीले कृषकहरूलाई यो ब्यागको प्रयोगको प्रविधिदेखि लिएर यसको फाइदाहरूदेखि लिएर यी सबै कुराहरू उनीहरूसँग कम्युनिकेट गरिसकेपछिको केसेसमा आज चाहिँ यसको राम्रो मार्केटबाट राम्रो रेस्पोन्स आइरहेको छ, यसमा केही प्रब्लम भएन। अब गएको केही दशकदेखि यो हामीले सुरु गरेको लगभग 8-9 वर्षै भइसक्यो, त्यो बिचमा अब केही वर्ष अगाडिदेखि चाहिँ यसको मेन प्रयोग एक्सपोर्ट कफी एक्सपोर्टको लागि कफी एक्सपोर्टर्सहरूले गर्दै गरेको थियो। त्यो पनि एउटा कस्तो अवस्था थियो भने जो इम्पोर्टर्सहरू छन् बाहिरका, ती इम्पोर्टर्सहरूले विशेष गरेर यो कफीहरू इम्पोर्ट गर्दाखेरि हर्मेटिक ब्यागमै उनीहरू खोज्ने गरेको कारणले गर्दा पनि कफी व्यवसायहरूले चाहिँ धेरै अगाडिदेखि नै यसलाई युज गरेको युज गरिआएको छ। तर हामी चाहन्छौँ यसको फाइदा भनेको हाम्रो गाउँघरका कृषकहरूलाई चाहिँ बेसी फाइदा हुने अवस्था छ यो, त्यसमा चाहिँ हामीले विशेष
0: जस्तो यही बीचमा पनि म सिन्धुपाल्चोकको केही ठाउँमा पुगेको थिएँ, त्यहाँ सहकारीहरूसँग कुराकानी भएको थियो, उहाँहरूले बिउको काम गर्नुहुन्छ तर यो चाहिँ प्र्याक्टिकल गर्नुभएको छैन भनेर मैले सोधेको थिएँ कि, जस्तो यो चाहिँ हामीलाई थाहा थिएन यो विषयमा चाहिँ तपाईँहरूले सम्पर्क गराइदिनु पर्यो भनेर पनि भन्नुभएको थियो। त्यो भन्दै गर्दा चाहिँ जस्तो किसान लेभलबाट नै प्रयोग गरियो भने चाहिँ हुनसक्ने सम्भावित फाइदाहरू र हामीले रिपोर्टमा केही कुरा खाद्य सुरक्षाका कुराहरू पनि हामी जोड दिएका थियौँ कि एउटा ढुवानीले गर्दा अर्को चाहिँ यो तुरुन्तै चाहिँ बेच्न मूल्य नपाउने अथवा चाहिँ सही मूल्य नपाउने कारणले गर्दा किसानहरूमा चाहिँ अलिकति बढी नोक्सान बेहोर्नु परेको यथार्थ पनि छ कि, यसलाई चाहिँ हर्मेटिक ब्यागले चाहिँ कसरी चाहिँ प्रोत्साहित गर्छ र किसानलाई के कुरामा फाइदा छ यो पनि बताइदिनुहोस् न।
1: यस्तो छ, अब हेर्नुहोस् हाम्रो अन्न उत्पादनको अवस्था हेर्ने हो भने धान लगभग 54 लाख मेट्रिक टन धान उत्पादन हुन्छ, त्यस्तै मकै लगभग 30 लाख मेट्रिक टन मकै उत्पादन हुन्छ र करिब करिब 22 लाख मेट्रिक टन चाहिँ हाम्रो गहुँ उत्पादन हुन्छ। त्यसमा अब लास्ट हाम्रो यो अहिले लास्ट एउटा रिपोर्ट गभर्मेन्ट उसबाटै पनि आएको रिपोर्टबाट पनि हामीले हेर्दाखेरि धानमा करिब करिब 25-30% को चाहिँ यो हार्भेस्ट लस पोस्ट हार्भेस्ट लस छ, मूल्य कम हुने त आफ्नो ठाउँमा छँदैछ। मूल्य भनेको दोस्रो चरणमा आउने कुरो हो, पहिलो चरणमा हामीले हाम्रो अन्नलाई कसरी सुरक्षित गर्ने भन्ने कुरा हो। अब त्यो हिसाबले हेर्ने हो भने धानमा लगभग 25% मात्रै गर्दाखेरि पनि झन्डै हाम्रो चाहिँ 14 लाख मेट्रिक टन लस भइरहेको छ यसमा, होइन? त्यस्तै अब मकैमा हेर्नुहुन्छ भने 30 लाख मेट्रिक टनमा लगभग 15 लाख के अरे 15% भयो भने पनि झन्डै 3.5-4 लाखको चाहिँ लस त्यसमा देखिन्छ। अब गाउँमा पनि त्यस्तै छ भने यो सबै भनेको हाम्रो डाइरेक्ट कृषकहरूकै लस हो। यो लस किन हुन्छ भन्दाखेरि

0: कृषकहरूले भण्डारणको प्रपर प्रोसेस नबुझेर नजाने. अब अहिलेको कन्टेक्स्टमा हाम्रो यो स्टोरेज भनेको उही पुरानै तरिकाले मकै भयो भने घरमा राख्ने, धानहरू गहुँहरू भयो भने चाहिँ हजुर त्यो भकारी बनाएर राख्ने. अब जहाँ कुनै पनि किसिमको त्यो वातावरणको पनि सुरक्षित नरहने अवस्था रह्यो, त्योभन्दा पनि मेन कुरा अब हामीले कतिपय ठाउँमा देखाएको छौँ कि अलिकति एजुकेटेड व्यक्तिहरूले पनि यो अन्नहरू स्टोरेज गर्दाखेरि चाहिँ उनीहरूले केमिकल युज गर्ने गरेको पाइन्छ है. अब यो भनेको स्वास्थ्यको लागि अलिकति हानिकारक कुरै रह्यो होइन. अब त्यही कुरालाई हामीले मध्यनजर गरेर हामीले यो हाम्रो प्रडक्ट्सहरू अहिले हामीले मार्केटमा लिएर आएका छौँ. अब यो चाहिँ इनफ्याक्ट अमेरिकन कम्पनी ग्रान्डको कम्पनीको टेक्नोलोजीबाट तयार गरिएको प्रडक्ट्सहरू हो. यो प्रडक्टहरू हाम्रो फिलिपिन्समा तयार हुन्छ प्रडक्ट हुन्छ र यसको मुख्य विशेषता भनेको दुई तिनवटा कुराहरू छन्. यसमा यो एयरटाइट हुन्छ, एयरटाइट भइसकेपछि यसमा अक्सिजनको मात्रा शून्य नै हुने भयो, भएको अक्सिजन पनि घट्दै जाने भयो. त्यसले गर्दाखेरि भित्र चाहिँ हाम्रो कार्बन डाइअक्साइड त रहन नै भयो. कार्बन डाइअक्साइड पनि कुन सेन्समा रहन्छ भने जब भित्र किरा लागिसकेको अवस्था छ भने कार्बन डाइअक्साइड चाहिँ उसले किराले कार्बन डाइअक्साइड छोड्ने भयो र के अरे अक्सिजन लिने भयो किरा लागेको अवस्थामा. अब हामीले सुरुमै राम्रै अवस्थाको अन्नलाई त्यसमा राख्नु भयो भने मोइस्चर एउटा मेन्टेन गरेर राख्नु पर्ने सर्टेन मोइस्चर. अब त्यो मोइस्चर चाहिँ हजुरको विभिन्न अन्न अनुसार र त्यसको प्रयोग अनुसारको रिक्वायरमेन्टहरू रहन्छ र त्यही रिक्वायरमेन्ट अनुसारको विभिन्न लेभलको मोइस्चर यसमा मेन्टेन गरेर राखिसकेपछि यसमा जुन मोइस्चर लेभलमा हामीले अन्नलाई अथवा बिउ बिजनलाई भण्डारण गरेको हो त्यही नै लेभलमा रहन्छ.
1: भनेपछि त्यो राख्दा चाहिँ जस्तो ड्रायरबाट होस् अथवा चाहिँ सनलाइटबाट सिधै किन नहोस्, सुकाएर चाहिँ राख्नु पर्यो है.
0: सुकाएर चाहिँ राख्नु पर्यो, सुकाएर राख्नु पर्यो. यो चाहिँ खास अब यो ड्राई उसको लागि ग्रेन्सहरूको लागि विशेष उपयोगी भएको कारणले त्यो हुने भयो. र अनि यसमा हरेक भनौँ न लेभलमा हामीले यसको अक्सिजन लेभल पनि चेक गर्नु मिल्छ, भित्र कति अक्सिजन लेभल मेन्टेन छ. अब अक्सिजन लेभल हाई भएको अवस्था रह्यो भने हामीले CO2 त्यसमा इन्जेक्ट गर्न सकिन्छ र CO2 यदि धेरै CO2 भएको अवस्था रह्यो भने पनि अन्नलाई त्यसले अलिकति राम्रो गर्दैन. त्यसको लागि चाहिँ CO2 लेभल हाई भएको अवस्थामा त्यसलाई फ्रस्ट गरेर पनि निकाल्न सकिने सुविधा पनि यसमा छ.
1: हामीले अहिले भन्दै गर्दा चाहिँ जस्तो एउटा सस्तो अर्को किफायती पनि भनिन्छ कि यसलाई, जस्तो जैविकका कुराहरू विषादी प्रयोग नगरिकन राख्दा पनि हामीले लामो समयसम्म राख्न सकिने यो फाइदाको कुरा त धेरै नै छ, अलिक पछाडि पनि जाउँला. जस्तो सस्तो र किफायती कुन अर्थमा छ?
0: अनि सस्तो र किफायती यस्तो कुन अवस्थामा रह्यो भनिन्छ भने आजको दिनमा यदि हामीले अन्न भण्डारण गर्ने आजको तरिकाले गर्ने हो भने हामी स्टोरेजहरू बनाउँछौँ, ठुल्ठुलो स्टोरेजहरू बनाउँछौँ जहाँ करोडौँ रुपियाँको इन्भेस्टमेन्ट हुन्छ है. र त्यो स्टोरेजहरू बनाउँदाखेरि पनि त्यहाँ अन्न सुरक्षित रहन्छ भन्ने हामी ग्यारेन्टी दिन सकेनौँ. र त्यहाँ डेफिनेटली हामीले अघि मैले भनिहालेँ, स्टोरेज नै बनाउँदाखेरि पनि त्यहाँ हामीले केमिकल युज गरेर ती अन्नहरूलाई स्टोरेज गर्ने भएको देखिन्छ, जुन एउटा स्वास्थ्यको लागि पनि हानिकारक रह्यो. र अब सिड्सहरूको केसेसमा त्यो स्टोरेजमा स्टोर गरेको सिड्सहरूमा जर्मिनेसनको प्रब्लमहरू धेरै देखियो, विभिन्न अब टेम्परेचरको कारणले मोइस्चर मेन्टेन गर्न नसकेको कारणले धेरै कुराहरू.
1: अझै सिडमा चाहिँ जस्तो मैले अलिकति रोकेँ, जस्तो यो कुरा भन्नु होला, जस्तो सिडमा चाहिँ यो केमिकल राखेर राखिएका सिडहरू चाहिँ पछाडि त्यसका केही न केही अंश अवशेष रह्यो भने चाहिँ त्यो बालीमा बिरुवामा जाने नै भयो जसरी पनि, त्यसले गर्दा पनि त्यो अलिक विषादीको मात्रा कहिले पनि हट्ने भएन कि?
0: हजुर हजुर,
1: त्यसले गर्दा नि यो प्रभावकारी देखियो.
0: हो, अब त्यो त्यो कारणले पनि यो धेरै नै प्रभावकारी देखिन्छ, किन यसमा हामी केमिकल युज गर्दैनौँ. यो भनेको प्योरली हर्बेटिक ब्याग भएको कारणले गर्दाखेरि यो चाहिँ भयो. र अर्को कुरा भनेको हामीले जुन गोदामहरूमा हाम्रो आफ्नो ट्रेडिसनल तरिकाले जसरी सामानहरू यो अन्नहरू भनौँ न बिउ बिजनहरू स्टोरेज गरेका हुन्छौँ, अब त्यो स्टोरेजमा हाम्रो लसेजहरूको जुन मैले अघि नै भने भनौँ न मकैमा धानमा कति कति लसेजहरू हामीले बेयर गरिरहेको छौँ राज्यहरूले गर्ने कुरामा, अब त्यो कुरालाई हेर्ने हो भनेदेखि त्यसको डाइरेक्टली त्यसको प्राइसिङबाट पनि त्यो त लसै हो, ठुलै लस हो है। अब हामीले अहिलेको प्रविधिबाट यो प्रविधि युज गरेर यदि अन्न भण्डारणहरू गर्ने अवस्था रह्यो भने यसमा चाहिँ एक त हामीले केमिकलहरू युज गर्नु परेन, दोस्रो भनेको जुन स्टोरेज बनाउँदाखेरिको खर्च र अन्न चाहिँ वेस्टेज गइसकेपछिको त्यसको कस्ट हेर्ने हो भने यसको प्राइसिङ भनेको एकदमै नोमिनल हो, त्यो हिसाबले एकदम इकोनोमिक हो। अब अहिलेको कन्टेक्स्टमा जुन किसिमबाट अन्नहरू भण्डारण गरिरहेको छ र त्यसमा जुन लसेजहरू भइरहेको छ, अब यो दुइटै कुरालाई मध्यनजर गरेर हेर्दाखेरि त्यसमा अब झट्ट हेर्दाखेरि यो प्राइस अलिकति महँगो भएको देखिन्छ यो सामान, किन विदेशी प्रविधि हो, बाहिरबाट हामी इम्पोर्ट गरेर ल्याउनु पर्ने हुन्छ र बाहिरबाट इम्पोर्ट गरेर ल्याउँदाखेरि त्यसमा पनि हाम्रो आफ्नै बाध्यताहरू छन्, ट्याक्सको कुराहरूदेखि लिएर धेरै कुराहरू छ। सरकारलाई हामीले धेरै अगाडिदेखि नै यो कुराहरूमा रिक्वेस्ट पनि गरिराखेको कुराहरू भयो, हाम्रो विभिन्न प्रोग्रामहरूमा हामी हाम्रा अब कृषि सचिवदेखि लिएर मन्त्री कृषि मन्त्रीज्यूहरूसँग पनि हामी धेरै यो विषयमा हामी छलफल गरिसकेका छौँ, उहाँहरूले यसलाई चाहिँ कन्सिडर गर्ने भन्ने उहाँहरूको चाहिँ एउटा अस्योरेन्स पनि हामीले पाएका छौँ केही हदसम्म। अब यो अफिसियल्ली त नभइसकेको अवस्था हो, फेरि पनि हामीलाई आशा छ उहाँहरूले यसलाई डेफिनेटली कन्सिडर गर्नुहुन्छ। अब सबभन्दा ठुलो समस्या यसको भनेको दुईवटा कुरामा हामीलाई प्रब्लम भइरहेको छ, यसलाई यसको प्राइस वाइज हामीले हेर्ने हो भने यसलाई मार्केटमा कम्पिटेटिभ किन भएन भन्नुहुँदाखेरि यसलाई अहिले पनि नेपाल सरकारले प्लास्टिक आइटमको रूपमा अहिले पनि त्यसलाई लिएको छ, यो त इनफ्याक्ट कृषि जन्य उसको लागि यो जन्य इक्विपमेन्ट सामानहरूको केसेसमा लिनु पर्ने हामी चाहन्छौँ, यसलाई पनि कृषिकै उसमा क्याटेगोरीमा लिएर त्यही क्याटेगोरीमा अब सब्सिडिजहरू त हामीले एक्सपेक्ट गरेनौँ, तर भन्सार चाहिँ घटाइदिने हो भने 5% अथवा 7% त ल्याइदिने हो भने अरू प्रडक्ट जस्तै यो अझ इकोनोमिक हुन सक्थ्यो,
1: किसानलाई
0: गर्न सकिन्थ्यो। अहिलेको अवस्थामा हामीले यसमा चाहिँ लगभग 35% भन्सारै तिरेको अवस्था छ, त्यसले गर्दाखेरि पनि यो प्रडक्ट अलिकति महँगो भएको भयो।
1: यदि भन्सार हुँदै गर्दा पनि औसतमा मूल्य कस्तो छ नि अहिले ट्याक्कै यो पिसको, यति त अहिले यहाँले भन्न पनि गाह्रो होला, यद्यपि
0: यस्तो छ हजुरको अब हामीसँग दुईटा प्रडक्ट छ विशेष गरेर है, र प्रडक्ट रेन्ज त हामीसँग धेरै छ, जस्तो अब हामीले कृषकहरूलाई बाली काटिसकेपछि देखेको सोलुसनको लागि हामीसँग प्रडक्टहरू छ, बाली काटिसकेपछि कृषकहरूले अन्न सुकाउनको लागि आजको दिनमा भुइँमै प्लास्टिक सुका राखेर अथवा भुइँमै सुकाउने जुन एउटा चलन छ हाम्रो ट्रेडिसनल चलन छ त्यसलाई पनि हामीले मध्यनजर गरेर ग्रान्डको प्रडक्टकै दुईवटा प्रडक्ट छ, एउटा कोलाप्सेबल ड्रायर केस भन्ने छ जसमा जो चाहिँ अलिकति सिम्पल खालको प्लास्टिक पी प्रडक्ट नै हो त्यो, तर त्यसमा चाहिँ साइडमा सबै जिपरहरू हुन्छन् र साइड साइडमा हामीले त्यसमा हावा भरेर जमिन लेभलबाट हल्का त्यसलाई चाहिँ उठाउन सक्ने अवस्थाको रहन्छ एज हुन्छ, त्यसले गर्दाखेरि अब बाहिरको किराहरू भित्र जान इमिडिएटली नसक्ने भयो र बाहिरको चाहिँ भनौँ न पानी परि पानी कहिलेकाहीँ पानी पर्दाखेरि पानी हाम्रो गाउँघरतिर त पानी बग्ने समस्याले पनि त्यो अन्नहरूलाई चाहिँ धेरै गरेको छ, तर यसमा त्यो समस्या पनि रहने भएन र अलगसम्म यदि त्यसलाई चाहिँ अब अन्न उठाउनै पर्ने अवस्था भयो भने गाउँघरतिर अन्न उठाउँदा उठाउँदै पनि अब पानी पऱ्यो भने अन्न उठाउँदा उठाउँदै पनि त्यसलाई भिज त्यो म्यानेज गर्न गाह्रो भइरहेको अवस्था रह्यो, तर यसमा चाहिँ के छ भने हजुरको ठ्याक्कै यो फोल्डिङ सिस्टमको हुन्छ, सब त दुई साइडतिरबाट उठाएर टक्क राखिसकेर चारैतिर जिपर लगाइसकेपछि वाटर प्रुफ हुन्छ, यसलाई अन्नभित्र लगिहाल्नु पर्ने भन्ने अवस्था चाहिँ रहँदैन। र अर्को कुरा छ सोलर बबल ड्रायर भन्ने छ, त्यसमा चाहिँ हामीले त्यसमा पनि डिफ्रेन्ट क्वान्टिटीको चाहिँ साइजको छ दुइटैमा, त्यसमा पनि अब अन्नभित्र राखिसकेपछि सोलर एनर्जीबाट हामी त्यसमा फ्यानहरू चलाएर अनि त्यो चाहिँ भ्याकुमै हुन्छ काइन्ड अफ, त्यसमा अनि जुन किसिमको त्यो एउटा बाफहरू निस्किने हुन्छन् त्यसलाई चाहिँ फस्ट गर्नको लागि अनि यो साइन्टिफिक सिस्टमबाटै त्यसलाई तयार पारिएको यी दुइटा कुराहरू चाहिँ अन्न सुकाउनको लागि भए, जुन अलिकति अहिले ट्रेडिसनल पाराले अन्न सुकाउनुभन्दा यी साइन्टिफिक चाहिँ अलिक इफेक्टिभ छन्। र अर्को कुरा भनेको हाम्रो अब यो ब्यागकै केसमा पनि दुई थरी ब्याग छ. एउटा हर्मेटिक ब्याग जुन 50 केजी सम्मको क्यापासिटीको अन्नलाई हामी स्टोरेज गर्न सक्छौँ, त्यो चाहिँ बेसिकली हामीले साधारण घरहरूकै लागि साधारण कृषकहरूको घर घरमै युज गर्नुको लागि भनेर हामीले लिएर आएका ब्याग भए. त्योभन्दा बाहेक अर्को छ हामीसँग एउटा स्टेप ग्रान्ड स्टेप भन्ने छ, एक टन, त्यो चाहिँ पिभिसीबाट भन्छ त्यो होइन. त्यो ब्याग एक टनको लागिदेखि लिएर छन चाहिँ 1000 टनसम्मको भन्ने छ, तर इन जनरल युजमा चाहिँ अहिले 300 टनसम्मको ब्याग चाहिँ अभाइलेबल छ. एक टनदेखि 300 टनसम्मको ब्याग अभाइलेबल छ. त्यसको पनि मेकानिजम चाहिँ एउटै हो, दुइटैमा चाहिँ एयर टाइट हुने, अक्सिजनलाई चाहिँ ब्लकेज हुने, र यदि त्यहाँ अब भित्र किरा लागेको छ भने पनि ती किरा मर्ने भए अक्सिजनको कमीले. र दोस्रो यसमा ढुसी लाग्दैन यसमा, र अन्नहरूको जुन मुख्य समस्याहरू छन् ढुसी लाग्ने, किरा लाग्ने, यी समस्याहरूबाट चाहिँ अन्नलाई बचाउन सकिन्छ.
1: मुख्य त त्यही हो नि. अनि जस्तो किसानहरूले अलि भनेरको कुरा गर्ने गर्दा सबैभन्दा डराउने चाहिँ मुसाहरूबाट पनि डराउनुहुन्छ.
0: हजुर हजुर,
1: यसमा मुसाले पनि काट्दैन भन्ने कुरा छ नि.
0: हो, अब यो धेरै उठेको कुराहरू छ होइन. अब मुसा भनेको चिज कस्तो भने यी नेचुरल कुराहरू भए होइन. अब सबभन्दा पहिला हामीले बुझौँ मुसाले किन काट्छ अन्नहरू भन्ने केसेसमा, कुनै पनि ब्यागहरू किन काट्छन् भन्ने केसेसमा. अब अहिलेसम्म पनि अब मुसाले अन्न यो ब्यागहरू अथवा कुनै पनि वस्तुहरू काट्नुको दुईवटा मुख्य रिजनहरू देखिन्छ. एउटा उसको आफ्नो दाँत खेउनलाई, दोस्रो भनेको अन्न खानलाई. अब पहिलो केसमा हेर्ने हो भनेदेखि जब हामी यसलाई प्रपरली सबै अन्नहरू राखिसकेर अन्न स्टोरेज गरिसकेपछि यसको जुन एउटा फर्ममा यो आइसकेपछि मुसाको दाँतले यति छिटो यसलाई काट्न सक्दैन है. र दोस्रो कुरो भनेको मुसाले जब कुनै पनि भण्डारण गरेको ठाउँमा साधारण बोरामा राखेर हामीले भण्डारण गर्छौँ, र ती बोराहरूबाट अन्नको जब स्मेल मुसाले पाउँछ त्यो अन्न खानलाई काट्ने. तर यसमा चाहिँ के हुन्छ, त्यो स्मेल बाहिर आउँदैन, त्यसको आफ्नै स्मेल मात्रै हुने, मुसाले त्यो स्मेल फिल गर्ने भएकोले अन्नको चाहिँ स्मेल यसको फिल गर्नु पाउँदैन. त्यो रिजनले पनि मुसाले यसलाई चाहिँ त्यति छिटो सहज रूपमा चाहिँ क्षति पुर्याइहाल्छ भन्ने मा हामी छैनौँ. प्र्याक्टिकल्ली पनि हामीले हेरेका छौँ. तर कतिपय ठाउँमा चाहिँ के भएको छ भनेपछि कृषकहरूले हामीले जुन तरिकाले उनीहरूलाई गाइड गरेको हुन्छौँ यो सामानहरू प्रडक्ट गर्न अनि युज गर्नुको लागि, त्यसरी नगरिदिँदाखेरि कतिपय ठाउँमा अब आखिर यो पनि एउटा राम्रोसँग यो पनि एउटा वस्तु नै हो जसलाई चाहिँ हामीले टेक केयर गर्नै पर्छ. र त्यो टेक केयर गर्ने प्रोसेस र सिस्टममा कृषकहरूले लापरवाही गरिसकेपछि काहीँ कतै चाहिँ त्यस्तो इन्सिडेन्ट्सहरू भएको भन्ने सुनिन्छ. तर अहिले जुन किसिमबाट यो प्रडक्टहरू विश्वभरि नै विश्वको 124 राज्यले युज गर्छ अहिलेको अवस्थामा, र काहीँ पनि यो किसिमको समस्याबाट चाहिँ
1: गुनासो
0: आएको छैन.
1: सर, हामी अन्तिम खण्डमा छौँ, धेरै कुरा अझै बाँकी पनि रहे. जस्तो हामीले विशेष दाल गेडागुडीका आइटमहरू चाहिँ बजारमा हेर्दै गर्दा चाहिँ नेपालमा प्रतिबन्धित नै छ, सेल्फासको रूपमा बढी प्रयोग हुने चाहिँ, त्यो चक्की अहिले पनि प्रयोग भएको छ कि? यस्ता चिजहरूलाई रोक्नको लागि पनि यस्ता खालका ब्याग चाहिँ सम्भाव नै हुने देखियो, जैविक सुरक्षाको लागि पनि, खाद्य सुरक्षामा पनि.
0: एकदम एकदम, हाम्रो मेन उद्देश्य नै त्यही हो. हाम्रो मेन उद्देश्य के छ यो ब्यागको ब्याग प्रयोगमा ल्याउनुमा भने, एक त भण्डारण गर्नको लागि सजिलो, दोस्रो भनेको भण्डारणको अन्नहरू भण्डारण गर्दा उनीहरूको सुरक्षा,
1: जैविक सुरक्षा,
0: र तेस्रो भनेको एक्ज्याक्टली केमिकलहरू चाहिँ यसमा युज नहुने भएकोले यो तिनटै दृष्टिकोणबाट यो ब्याग चाहिँ अति नै उपयोगी.
1: भण्डारण समय ड्युरेबल बढी हुन्छ भन्ने पनि कुरा छ नि यसमा.
0: ड्युरेबिलिटीको केसमा यस्तो छ, जस्तो मैले भने तपाईँलाई, अब हर्बेटी ब्याग जुन हरियो ब्याग छ त्यो ब्यागमा हामीले 5 वर्षको लाइफ दिन्छौँ. ब्यागको लाइफ 5 वर्षको दिन्छौँ, त्यसमा 3 वर्षसम्म अन्न भण्डारण गरेकै रिपोर्ट छ हामीसँग. 3 वर्षसम्म अन्न भण्डारण गर्दाखेरि पनि एज इट इज जस्तो अवस्थामा राखेको थियो त्यही अवस्थामा अन्नको चाहिँ अवस्था रहेको पाइयो. त्यस्तै गरी यो कोकुन भन्ने जुन ठुलो ब्याग छ, त्यो कमर्सियल युजको लागि युज हुने मोस्टली त्यो ब्याग छ, त्यो ब्यागमा पनि अब त्यसको लाइफ 15 वर्षको रहन्छ. त्यसमा अब अफ्रिकामा 10 वर्षसम्म त अन्न भण्डारण गरेकै अवस्था हो. त्यसमा
1: भनेपछि यो हरेक एङ्गलबाट नै सही छ भन्ने यहाँको निष्कर्ष. अरू केही बाँकी कुराकानी थिए तर हाम्रो समय सकिसकेको छ. अन्तिम खण्डमा केही भन्न चाहनुहुन्छ कि आम किसान वर्गलाई चाहिँ?
0: म सबै कृषक दाजुभाइहरूलाई एउटा के अनुरोध गर्न चाहन्छु भने तपाईँहरू उहाँहरूको जुन किसिमको अहिलेको यो अन्न भण्डारणको पुरानो प्रोसेसबाट गरी अन्न भण्डारण गरिरहनु भएको छ र इभन कतिपयले केमिकली युज गरेर पनि युज गरेर गरिरहेका छन् अब त्यो अवस्थाको आवश्यकता रहेन हामीसँग सोल्युसन छ हामीसँग प्रविधि छ हामी त्यो प्रविधि र सोल्युसन सबैलाई फ्री अफ कस्ट नै हामी प्रोभाइड गरिदिन्छौँ र कृषकहरूलाई योसँग कुनै पनि किसिमको जानकारी दिनुपर्ने अवस्था रह्यो भने हाम्रो फेसबुकमा हामी 24/7 डेज नै हामी अनलाइनमै रहन्छौँ
1: मेरो एग्रो प्राइभेट
0: लिमिटेडको फेसबुक पनि छ त्यहाँबाट पनि उहाँहरूले त्यो जानकारी लिन सक्नुहुन्छ र कुनै पनि अझै पनि कुनै त्यसमा उहाँहरूलाई कन्फ्युजनहरू छ भने सिधै हामीसँग हामीलाई चाहिँ सिधै सम्पर्क गर्दा पनि हामी उहाँहरूलाई चाहिँ त्यो सोल्युसन सबै दिन्छौँ र अहिले पनि हामीले पूर्वको 2 नम्बर प्रोभिन्स 2 हामी सोलुदेखि यता झापासम्म मा हामीले एउटा सहजसँग मिलेर प्रोग्राम यही बाग्यही विषयलाई लिएर प्रोग्राम हामीले गरि पनि राखेका छौँ र त्यहाँका कृषकहरू धेरैले यसलाई प्रयोग गरेको अवस्था र चाहेको अवस्था छ र म चाहन्छु त्यही नै लेभलको यो ब्यागसँग रिलेटेड इन्फर्मेसन्सहरू हामीले जुन सबै सेक्टरमा दिइरहेका छौँ उहाँहरूको थ्रोबाट पनि त्यो किसिमको एउटा इनिसिएसन भयो भने यो उहाँहरूको आफ्नै लागि फाइदाको कुरा छ उहाँहरूलाई आफैलाई राम्रोको कुरा छ उहाँहरूको आफ्नै अन्न बचाउनलाई अब उहाँहरूले यो पहल चाहिँ अलिकति गरिदिनु भयो भने उहाँहरूको आफ्नैलाई फाइदाको कुरा हुने
1: हजुर सर निकै महत्त्वपूर्ण विषयमा यो देख्दा सामान्य कुरा देखिए पनि तर अत्यधिक मात्रामा चाहिने विषय हामी सबैलाई चाहिने विषय र खाद्य सुरक्षामा समेत अहम भूमिका खेल्न सक्छ भन्ने खालको विषयलाई प्रश्नसँग बताइदिनु भयो केही अपुरो कुराकानी छ हामी केही दिन पछाडि फेरि पनि कुराकानी गरौँला भन्दै यहाँप्रति कृतज्ञ छौँ कृतज्ञप्रति विदा गर्न चाहन्छु नमस्कार आज हामीले हर्मेटिक ब्याग जुन बोराको चाहिँ पछिल्लो समयमा नेपालमा पनि केही मात्रामा खपत हुन थालेको छ र किसानहरूले यो प्रयोग गरे पश्चात हुन सक्ने सम्भावित फाइदाहरू र हामीले जैविक सुरक्षा दिएर चाहिँ हाम्रा अन्न तथा बिउहरूलाई चाहिँ कसरी भण्डारण गर्न सकिन्छ र यसबाट हुने दीर्घकालीन फाइदाहरू भन्ने विषयमा हामी सन्दर्भ दिँदैथ्यौँ आजको श्रृङ्खलामा जुट्नुभएका हाम्रा अतिथिलाई फेरि पनि आभार भन्न चाहन्छौँ र नेपाल सरकारले विशेष गरी कृषि मन्त्रालय अन्तर्गतका निकायहरूबाट चाहिँ कृषि उत्पादन र बजारीकरणका कुराहरूमा बढी भूमिका विभिन्न विषयहरूमा मुद्दा उठ्दै गर्दा पनि यो पोस्ट हार्भेस्ट र भण्डारणका कुराहरूमा त्यति जोड नदिएको अवस्था पनि छ हामीले यो विषयलाई पनि अब आवश्यक छ यो विषयलाई पनि यहाँहरूले किसानमा अवेरनेस गर्नु पर्यो भन्ने खालका कुराहरू उहाँहरूसँग पनि पक्कै पनि गर्नेछौँ भन्दै आजको श्रृङ्खलाको समय सकिनै सकेको छ यहाँहरूका समस्या जिज्ञासा गुनासाहरू छन् भने हामी सम्बन्धित विज्ञ निकाय मार्फत समाधान खोज्ने प्रयासमा प्रतिबद्ध छौँ भन्दै असीम सापर यहाँको माझबाट बिदा हुने अनुमति माग्छु स्वदेशमै रहौँ कृषि कर्म गरौँ नमस्कार।

0: हजुरको रेडियो 102.1 मेगा।
1: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
2: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्षभन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क नम्बर 9844-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।
3: यानी दात दुखेर मर्न लागे म हेर्दै त मेरो दाँतमा के भएछ
4: के हेर्नु नि, आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि।
3: ए काका काकी, के को गन्थन मन्थन हो? ए बाबु पो बस न यतै, के को गन्थन मन्थन हुनु नि? घरमा सबैजना रोगी, कोही दाँतका कोही आँखाका, सबै रोगी मात्र छौ। अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थिएँ हामी त।
1: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ। हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिलश्री मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि। अनुभवी चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच, इमर्जेन्सी सेवा, ल्याब सेवा अन्तर्गत रगत, दिशा पिसाबहरूको जाँच, एक्सरे सेवा, भिडियो एक्सरे सेवा, फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि। त्यही गए त भइगयो नि। अहिले त दाँतका सम्पूर्ण सेवाहरू, आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ। तपाईँहरू दुवैजनाको त्यही उपचार हुन्छ। त्यति मात्र हो र काका, त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ। साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि।
5: प्रोप्राइटर मोहन कुमार श्रेष्ठ, सम्पर्क नम्बर 9845-40-305, 048-45-305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2, देवकोटा चोक, लक्ष्मी सनराइज बैंक भएको घर, मन्थली रामेछाप।
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
8: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीन कुने, काठमाडौँ।
9: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: हजुरको रेडियो 102.1 मेगा।
1: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
2: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
3: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली, सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841690669, 9864147788।
2: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण,
3: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि। रामेछाप नगरपालिकाको अनुरोध,
4: घरेलु हिंसा महिला हिंसा फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
3: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को 4 बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: रामेछाप वासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
3: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
2: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
3: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
2: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
3: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
4: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
5: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
4: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9513 45701 र 9513 45702 वा सोही नम्बरमा रहेको भाइबर, वाट्सएप, इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
5: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
6: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
3: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0848543998 0848543998।
6: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामेल।
3: रामेछाप जिल्लाको 8 वटै स्थानीय तहहरूको संयुक्त पहल।

0: बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन। साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका। डस्ना पनि फाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
1: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
2: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
0: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-22-45-44,
2: 9840-37-78-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
3: भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
4: के जिस्के किने, शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ। रोग त काँडै निकाले जस्तो भयो, चटक्कै।
5: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
3: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
5: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
1: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
5: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
6: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
7: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली।
6: सम्पर्क नम्बर 0475-94-66, 9892-65-99-98।
8: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि

0: नमस्कार, हजुरको रेडियो 102.1 MHz साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz तमाकुसी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिको साथ सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारको मुख्य शीर्षकहरूबाट। पानी नपर्दा सुस्त बन्यो असारे रोपाई, करिब 10% क्षेत्रफलमा मात्रै धान रोपियो, राष्ट्रपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको आजै शपथ ग्रहण हुने। सरकारले वैकल्पिक व्यवस्था नगरी होल्डिङ सेन्टरबाट हटाउन खोजेको भन्दै सुकुम्बासी आन्दोलित, ट्राफिक कार्यवाहीबाट एकै दिन 20,79,000 जरिवाना संकलन। प्रचण्ड गर्मीका बीच पेरिसमा सार्वजनिक ठाउँमा रक्सी खान र बिक्री गर्न प्रतिबन्ध, र नेदरल्याण्डमा हुने लिग 2 श्रृंखलाका लागि नेपाली टोली घोषणा।
1: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै थाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
5: सम्पर्क नम्बर 0475946 98692 65998।
3: रामेछाप नगरपालिकाको अनुरोध।
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
3: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
7: हजुरको रेडियो 102.1 MHz।
0: अब पूरा समाचार। मनसून सक्रिय भएको एक साथ बितिसक्दा पनि पर्याप्त वर्षा नहुँदा देशभरि धान रोपाईको गति सुस्त देखिएको छ। देशको अधिकांश भागमा धान रोपाई शुरू नै हुन सकेको छैन भने कतिपय भागमा पानीकै अभावले गर्दा किसानहरूले ब्याज समेत राख्न पाएका छैनन्। कृषि वन तथा वातावरण मन्त्रालय अन्तर्गतको कृषि महाशाखाको अनुसार 8 असारसम्मको तथ्याङ्क अनुसार देशभरि 9.97% मात्रै रोपाई भएको छ। कुल 13,81,488 हेक्टरमा धान खेती हुने लक्ष्य राखिएकोमा हालसम्म 1,37,798 हेक्टर क्षेत्रफलमा मात्रै रोपाई सम्पन्न भएको छ। गत वर्षको सोही अवधिमा 9.6% रोपाई भएको तुलनामा यस वर्षको अवस्थामा सामान्य सुधारिएको देखिए पनि मौसमी अनिश्चितताका कारण किसानहरू चिन्तित बनेका छन्। प्रदेशगत विवरण अनुसार कर्णाली प्रदेशमा सबैभन्दा बढ़ी 22.8% क्षेत्रफलमा रोपाई सकिएको छ भने लुम्बिनी प्रदेशमा 19.4% र सुदूरपश्चिम प्रदेशमा 9.3% रोपाई भएको छ। गण्डकी र कोशी प्रदेशमा क्रमशः 8.8 र 8.3% क्षेत्रफलमा धान रोपिएको छ भने मधेस प्रदेशमा हालसम्म 5% मात्रै रोपाई भएको छ। बागमती प्रदेशमा भने सबैभन्दा न्यून 3.2% मात्रै रोपाई सम्पन्न भएको तथ्याङ्कले देखाएको छ। मधेस प्रदेशको पूर्ण विवरण अझै आउन बाँकी रहेको विभागले बताएको छ। प्रतिनिधि सभाको बैठक फेरि सरेको छ। भोलि बिहान 11 बजेका लागि बोलाइएको बैठक विशेष कारणवश आइतबारका लागि सारिएको संघीय संघ सचिवालयले जनाएको छ। प्रतिनिधि सभा नियमावली 2083 को नियम 6 को उपनियम 3 बमोजिम सभामुख डोलप्रसाद अर्यालले पर्सि आइतबार बिहान 11 बजे बस्ने गरी नयाँ मिति तोक्नु भएको छ। यसअघि आज दिउँसो 1 बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरेर स्थगित भएको थियो। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रसभाको महाधिवेशन लम्बिएपछि संसद बैठक पनि स्थगित भएको छ। राष्ट्रसभाका सबैजसो सांसद महाधिवेशनमा भएकोले संसद बैठक प्रभावित बन्दै आएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रसभाको प्रथम महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको पद तथा गोपनीयताको शपथ ग्रहण शुक्रबार साँझ आज हुने भएको छ। महाधिवेशन आयोजक समितिले आज एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको छ। नवनिर्वाचित सबै पदाधिकारी र केन्द्रीय सदस्यको शपथ ग्रहण कार्यक्रम आज साँझ 6:30 बजे महाधिवेशन स्थलको हलमा आयोजना गरिने भएको छ। आयोजकले शपथ ग्रहण कार्यक्रममा सहभागी हुन सबै निर्वाचित पदाधिकारी तथा केन्द्र सदस्यहरूलाई अनुरोध पनि गरेको छ। राष्ट्रसभाको यही असार 7 गते आइतबारदेखि चितवनमा महाधिवेशन शुरू भएकोमा पदाधिकारीको निर्वाचन सकेर आजै शपथ हुन लागेको छ। सरकारले लागू औषध नियन्त्रण गर्दा नियन्त्रणमा नयाँ रणनीति अघि सारेको छ। साथै यस वर्ष लागू औषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण पनि हुने भएको छ। गृह मन्त्रालयले लागू औषध नियन्त्रण र ओसार पसार विरूद्धको कार्ययोजनामा परिवर्तन गर्दै दुर्व्यसनीलाई अपराधीको रूपमा नभएर बिरामीको रूपमा व्यवहार गर्ने नीति अघि सारेको छ। लागू औषध नियन्त्रण तथा ओसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज काठमाडौँमा भएको कार्यक्रममा मुख्य लागू औषध नियन्त्रण अधिकारी एवं सहसचिव सुमन घिमिरेले सरकारको रणनीति र वर्तमान अवस्था बारेमा जानकारी गराउनु भएको छ। मन्त्रालयले नयाँ सर्वेक्षण र डिजिटल पोर्टल शुरू गरेको छ। लागू औषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षणको लागि बजेट पनि स्वीकृत भइसकेको छ। साथै प्रदेशमा गुणस्तरीय पुनर्स्थापना केन्द्र निर्माण गर्ने लक्ष्य अनुसार यस वर्ष 2 प्रदेशमा केन्द्र स्थापना गर्न 1 करोड़ रूपियाँ बजेट विनियोजन भएको छ। अहिले देशभरका 36 जिल्लाहरूमा पुनर्स्थापना केन्द्र सञ्चालित छन्। मन्त्रालयले लागू औषधको सप्लाई चेन तोड्न सुरक्षा निकायलाई थप सक्रिय बनाउनुका साथै सीमावर्ती क्षेत्रमा हुने अवैध कारोबार नियन्त्रणको लागि भारतसँग द्विपक्षीय संयन्त्रलाई समेत प्रभावकारी बनाउने जनाएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग तत्काल सहकार्य गरिने बताउनु भएको छ। मोरङको विराटनगरमा आज पार्टीको कोशी प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै उहाँले एमालेसँग तत्काल एकता नभए पनि सड़कदेखि सदनसम्म कार्यगत एकता गरेर अघि बढ़ने बताउनु भएको छ। साथै उहाँले पालिका र प्रदेश तहको आउँदो चुनावमा एमालेसँग सहकार्यको सहमति हुने गरी छलफलमा रहेको बताउनु भएको छ। प्रचण्डले वामपन्थी शक्तिहरू मिल्दा मात्रै वैकल्पिक शक्ति निर्माणको आधार तयार हुने उल्लेख गर्नुभएको छ। देशको नेतृत्व फेरि पनि कम्युनिष्ट शक्तिले नै गर्न सक्ने उहाँले दावी पनि गर्नुभएको छ। नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलको तर्फबाट सर्वोच्च अदालतमा तयार भएको बन्दी प्रत्यक्षीकरणको रिटमाथिको सुनवाई 1 असार 16 गते मंगलबार हुने भएको छ। पौडेलकी श्रीमती दोमाया पौडेलले उहाँलाई गैर कानूनी रूपमा थुनामा राखिएको उल्लेख गर्दै अस्ति असार 10 गते अदालतमा रिट निवेदन दिनुभएको थियो। यो रिटको सम्बन्धमा न्यायाधीश श्रीकान्त पौडेल गिजलासले असार 15 गते महान्यायाधिवक्ता कार्यालयसँग लिखित जवाफ माग गर्ने र असार 16 गते सुनवाई गर्ने आदेश दिएको छ। उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धिकरण समितिको सुरुमा गएको असार 8 गते सुर्खेतबाट पक्राउ गरी असार 9 गते विशेष अदालत काठमाडौँमा उपस्थित गराइएको थियो। विशेष अदालतले अनुसन्धानका लागि 7 दिन हिरासतमा राख्न अनुमति दिएको छ। पूर्व अर्थमन्त्री पौडेल विरूद्ध सम्पत्ति शुद्धिकरण विभागले अनुसन्धान गरिरहेको छ। होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीहरूको वैकल्पिक व्यवस्थापन नगरी स्थान खाली गर्न सूचना जारी गरिएको भन्दै सुकुम्बासीहरूले काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा बस्ती विस्थापित गरी होल्डिङ सेन्टरमा राखिएका नागरिकहरूको उचित पुनर्स्थापना नगरी सेन्टर छोड्न निर्देशन दिएको भन्दै सुकुम्बासी केन्द्रीय संयुक्त संघर्ष समितिको नेतृत्वमा आज प्रदर्शन गरिएको छ। प्रदर्शनको क्रममा बोल्दै क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता केदार कतिवड़ाले सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाएर विस्थापित गरे पनि वैकल्पिक आवासको व्यवस्था नगरी होल्डिङ सेन्टरबाट हट्न सूचना जारी गरेको भन्दै आपत्ति जनाउनु भएको छ। उहाँले सुकुम्बासी नागरिकहरूको उचित वैकल्पिक व्यवस्थापन नगरी लखेट्ने र सरकारको कार्य स्वीकार्य नहुने चेतावनी पनि दिनुभएको छ। उहाँले सुकुम्बासी भूमिहीन र गरीब नागरिकहरूमाथि सरकारले अन्यायपूर्ण व्यवहार गरिरहेको आरोप पनि लगाउनु भएको छ। नेता कतिवड़ाले सुकुम्बासीहरूको समस्या केवल उनीहरूको मात्र नभएर समग्र समाजको सरोकारको विषय भएको पनि उल्लेख गर्नुभएको छ। तपाईँ ती बेला साँझ छ बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमा एकैछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा हुने नै छौं। तपाईँ रेडियो सुन्दै रहनुहोला।
8: ए केटा, ल्याइस त भगवानको मूर्ति नछैकन अलग राखिदिए है के?
9: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र?
10: एक पटक सोच्नुहोस् त कि यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
11: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
12: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
13: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
12: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
13: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
12: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
13: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
12: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
13: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
12: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
7: हजुरको रेडियो 102.1 MHz।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार। गएको सोमबारदेखि लगातार घटेको सुनको भाउ आज भने सामान्य बढ़ेको छ। सुनको भाउ आज तोलाको 800 रूपियाँले बढ़ेर 2,79,100 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाउ तोलाको 5,200 घटेर 2,78,300 रूपियाँमा कारोबार भएको थियो। आज चाँदीको भाउ भने 50 रूपियाँले घटेको छ। आज चाँदी तोलाको 50 रूपियाँले घटेर 4,180 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी 250 रूपियाँ बढ़ेर 4,235 रूपियाँ कारोबार भएको थियो। यो हप्ता अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ 7 महिनाकै न्यून स्तर नजिक ओर्लियो। अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याज दर बढ़ाउन सक्ने अपेक्षा बलियो बन्दै जाँदा सुनको मूल्य घटेको छ। बजार विश्लेषकहरूको अनुसार आगामी सेप्टेम्बरमा ब्याज दर बढ़ाउने सम्भावना बढ़ेकोले सुनमाथि दबाव परेको हो। बितेको 24 घण्टामा काठमाडौँ उपत्यकाका 2438 जना गाड़ी चालक ट्राफिक प्रहरी उल्लंघनको कार्यवाहीमा परेका छन्। कार्यवाहीबाट 2,79,000 रूपियाँ जरिवाना संकलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका अनुसार जाँड सिकाएर गाड़ी चलाउने 85, नियम विपरीत राइट सियरिंग गर्ने 130, संकेत बत्ती उल्लंघन गर्ने 123, तीव्र गतिमा गाड़ी चलाउने 160 जनालाई कार्यवाही गरिएको छ। यसै गरी लेन अनुशासन पालना नगर्ने 122, निषेधित क्षेत्रमा हर्न बजाउने 88, लागु पदार्थ खाएर गाड़ी चलाउने 3, निर्धारित मापदण्ड भन्दा धेरै धुवाँ फाल्ने गाड़ीका 27 र अन्य नियम पालना नगर्ने 1,700 जना कार्यवाहीमा परेका छन्। साङ्जाको वालिङ नगरपालिका 7 लम्बी डाँडा स्थित मिर्दी तापा कोट सड़क खण्डमा जीव दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य 18 जना घाइते भएका छन्। शुक्रबार बिहान आज तापकेबाट वालिङ जाँदै गरेको बीएए 7905 नम्बरको जीप चालकले नियन्त्रण गुमाउँदा सड़क छेउमा पल्टिएको साङ्जाका प्रहरी नायक उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिनुभएको छ। जीपमा चालक सहित 18 जना सवारी रहेका थिए। घाइतेहरूको त्यहाँको अस्पतालमा उपचार भइरहेको छ। प्रचण्ड गर्मीका बीच फ्रान्सको राजधानी पेरिसका अधिकारीहरूले सार्वजनिक ठाउँमा रक्सी खान र बिक्री गर्न अस्थायी प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। अस्पतालहरूमा बढ़दो दबाव कम गर्न अधिकारीहरूले प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ। पेरिसवासीहरूले शुक्रबार आज दिउँसो 12 बजेदेखि भोलि बिहान 7 बजेसम्म सार्वजनिक ठाउँमा रक्सी खान पाउने छैनन्। यो व्यवस्था शनिबारदेखि आइतबारसम्म पनि यही समयमा लागू रहने खबरमा उल्लेख गरिएको छ। यस्तै यो अवधिमा बाहिर लैजान मिल्ने गरी रक्सी बिक्रीमा पनि रोक लगाइएको छ। यद्यपि अनुमति प्राप्त बार र रेस्टुरेन्टहरूमा भने यो प्रतिबन्ध लागू हुने छैन। स्पेन बेलायत र फ्रान्सलाई धेरै दिनदेखि अत्याधिक गर्मीले सताइरहेको तातो हावाको लहर अब पूर्वतर्फ सर्ने मौसमविदहरूको अनुमान छ। उनीहरूले जर्मनी र चेक रिपब्लिकमा पनि अत्याधिक गर्मीको अवस्था रहने चेतावनी दिएका छन्। आईसीसी क्रिकेट विश्वकप लीग 2 त्रिदेशीय श्रृंखलाका लागि नेपाली टोली घोषणा भएको छ। नेदरल्याण्डमा आउँदो जुलाई 21 31 हुने प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ क्यानले आज रोहित पौडेलको कप्तानीमा 15 सदस्यीय टोली घोषणा गरेको छ। यो श्रृंखलामा घरेलु टोली नेदरल्याण्ड्स, नेपाल र नामिबिया सहभागी छन्। उद्घाटन खेलमा नेपाल र नामिबिया खेल्नेछन्। 8 देश सहभागी लीग 2 तालिकामा नेपाल 24 अंकसहित 5 स्थानमा छ। यस्तै नेदरल्याण्ड 32 अंकसहित तेस्रो र नामिबिया 22 अंकसहित 7 स्थानमा छ। रोहित पौडेलमा केही खेल समाचार। आईसीसी क्रिकेट विश्वकप लीग 2 त्रिदेशीय श्रृंखलाका लागि नेपाली टोली घोषणा भएको छ। नेदरल्याण्डमा आउँदो जुलाई 21 31 हुने प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ क्यानले

थे सोमपाल कामी नन्दन यादव ललित राजवंशी भीमसारकी अर्जुन साउद र विनोद भण्डारी रहेका छन्। यस्तै वैकल्पिक खेलाड़ीमा सन्दीप जोरा सात आलम हेमन्त धामी आकाश चन्द्र युवराज खत्री रहेका छन्। र फिफा विश्वकप फुटबलमा आज राति पाउने एक बजे समूह आईका दुईवटा खेलहरू हुँदैछन्। अमेरिकाको बोस्टन रंगशालामा नर्वे र फ्रान्स तथा क्यानाडाको टोरेन्टो रंगशालामा सेनेगल र इराक खेल्दैछन्। विश्वकपमा फ्रान्स र नर्वे बीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको छ। फ्रान्स र नर्वेले पहिलो दुई खेलमा सेनेगल र इराकलाई हराउँदै नकआउट चरण पुगेको छ। यो खेल जित्ने टोली समूह विजेता बन्नेछ। गोलअन्तरको आधारमा अहिले फ्रान्स शीर्ष र नर्वे दोस्रो स्थानमा छ। यो समूहका सेनेगल र इराकको अंक विहीन हुँदै तेस्रो र चौथो स्थानमा रहेका छन्। उपाधि दावेदार फ्रान्सका केलियन एम्बाप्पे र 28 वर्षपछि विश्वकपमा फर्किएको नर्वेका आर्लिङ हलान्डका कारण पनि आजको खेल बहुप्रतीक्षित छ। सन् 1998 र 2018 गरी दुई पटक उपाधि जितेको फ्रान्स साबेक उपविजेता पनि हो। एम्बाप्पे र हलान्ड समान चार गोलसहित गोल्डेन बुट दौड़मा पनि रहेका छन्। विश्वकपमा भोलि बिहान पौने 6 बजे समूह एजका दुईवटा खेलहरू हुँदैछन्। अमेरिकाको हस्टन रंगशालामा नवप्रवेशी केभ भर्डे र साउदी अरेबिया तथा मेक्सिको ग्वाडालजारा रंगशालामा उरुग्वे र स्पेन खेल्दैछन्। तालिकामा स्पेन 4 अंकसहित शीर्ष, समान 2 अंकसहित उरुग्वे दोस्रो तथा केभ भर्डे तेस्रो र 1 अंकसहित साउदी अरेबिया पुछारमा रहेको छ। विश्वकपमा भोलि बिहान पौने 9 बजे समूह जीका दुईवटा खेलहरू हुनेछन्। क्यानाडाको बीसी प्रेस भ्यानकुभरमा न्यूजील्याण्ड र बेल्जियम तथा अमेरिकाको सिएटल रंगशालामा इजिप्ट र इरान खेल्दैछन्। तालिकामा इजिप्ट 4 अंकसहित शीर्ष, समान 2 अंकसहित इरान दोस्रो र बेल्जियम तेस्रो तथा 1 अंकसहित न्यूजील्याण्ड पुच्छरमा छ। नयाँ समाचार सँगै हामी साँझ 6 बजेको हजुरको समाचारको अन्त्यमा सम्झाउन चाहँदै यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि पटक। पानी नपर्दा सुस्त बन्यो असारी रोपाई, करिब 10% क्षेत्रफलमा मात्रै धान रोपियो, राष्ट्रसभाका नवनिर्वाचित पदाधिकारी र केन्द्र सदस्यको आदेश शपथ ग्रहण हुने। सरकारले वैकल्पिक व्यवस्था नगरी होल्डिङ सेन्टरबाट हटाउन खोजेको भन्दै सुकुम्बासी आन्दोलित, ट्राफिक कार्यवाहीबाट एकै दिन 20,79,000 जरिवाना संकलन। प्रचण्ड गर्मीका बीच पेरिसमा सार्वजनिक ठाउँमा रक्सी खान र बिक्री गर्न प्रतिबन्ध, र नेदरल्याण्डमा हुने लिग 2 श्रृंखलाका लागि नेपाली टोली घोषणा। अवस्था हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाकोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको साँझ 6 बजेको हजुरको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि बिदा हुन्छु। तपाईँ रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ सन्ध्या।

0: कुलुन्जुर गाउँपालिका स्तरीय सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना।
1: प्रस्तुत विषयमा सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन 2064 को दफा 30 तथा सूचनाको हक सम्बन्धी ऐन 2064 को दफा 4 को उपदफा 2 को खण्ड ग मा प्रत्येक सार्वजनिक निकायले आफ्नो काम कारवाही खुल्ला र पारदर्शी रूपमा गर्नुपर्ने व्यवस्था रहेकोले गोलन्जुर गाउँपालिकाद्वारा आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिक सम्मको सार्वजनिक सुनवाई कार्यक्रम कार्यालयबाट सम्पादित कार्यक्रम विकास आयोजना सुशासन तथा सेवा प्रवाह लगायतका विषयमा सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन हुने भएकाले सम्पूर्ण

0: जनप्रतिनिधिहरू, राजनैतिक दलका प्रतिनिधिहरू, समाजसेवी बुद्धिजीवीहरू, गैर सरकारी संघ संस्थाका प्रतिनिधिहरू, सामाजिक संघ संस्थाका प्रतिनिधिहरू, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरू, सहकारी संघ संस्थाका प्रतिनिधिहरू, स्वास्थ्य संस्थाका प्रतिनिधि र स्वयंसेविकाहरू, संचारकर्मी, निर्माण व्यवसायी, उपभोक्ता समितिहरू, टोल विकास संस्थाहरू, महिला समूहहरू, बाल क्लबहरू र आम नागरिक लगायत सम्पूर्ण सरकारवालाहरूको गरिमामय उपस्थिति लागि गोलन्जोर गाउँ कार्यपालिकाको कार्यालय हार्दिक अनुरोध गर्दछ।
1: कार्यक्रम सञ्चालन हुने मिति 2083 साल असार 19 गते शुक्रबार, समय बिहानको ठिक 11:30 बजे, स्थान गोलन्जोर गाउँपालिका अन्तर्गत कृषि तथा पशुपन्छी सेवा केन्द्रको प्राङ्गण ग्वालटार सिन्धुली।
0: गाउँपालिकाको सार्वजनिक सुनवाई कार्यक्रममा गाउँ कार्यपालिका कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारी, सबै सामुदायिक विद्यालयका प्रधान अध्यापकहरू अनिवार्य उपस्थितिको लागि जानकारी गराइन्छ।
1: गोलन्जोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली। QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
0: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146303010, 9851401498 र 9841259957।
2: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौं, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं,
3: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं।
2: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
3: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
2: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
3: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
2: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
0: वनमा आगो लगाउनेलाई वन एन 2076 दफा 50 चार बमोजिम दिगो असुल गरी 3 कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराऊ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
4: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
5: किन आँखा मिचेको मिचे गरेको
6: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
5: धेरै समय मोबाइल चलाएपछि क्या
6: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
5: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
6: ए, त्यसो भए जोगिन के गर्ने त?
5: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
6: बुझेँ।
5: यसलाई 20-20-20 नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
7: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड। तपाईले त हुल्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
9: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
8: हुर्केकै गिरिराज चल्ला 150मा?
9: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
10: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
9: विराज किसानको साथी,
10: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
9: प्रोप्राइटर जय मानन्दर, फोन 0485402939, 0485402933 र 98540402939। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
11: दैनिक रु 197मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
12: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: नमस्कार। झंकार एफएम 97.5 मेगाहर्ज को प्रस्तुति कार्यक्रम हाम्रो लिखुतामा को सीमा तपाईलाई हार्दिक स्वागत छ। म कार्यक्रम प्रस्तोता अनिता रसाईले रामेछापको लिखुतामा कोशी गाउँपालिकाको सहकार्यमा तयार पारिएको यो कार्यक्रम हरेक शुक्रबार साँझ ठिक 36 बजे प्रसारण हुने गर्दछ। अहिले तपाई हामीलाई झंकार एफएम का साथै जिल्लाका अन्य सहकर्मी रेडियोहरू हजुरको रेडियो, रेडियो तिफदी, रेडियो रामेछाप र रेडियो इनर्जी मार्फत पनि एकैसाथ सुनिरहनु भएको छ। लिखुतामा कोशी गाउँपालिकाको विकास निर्माण सुशासन र समग्र गतिविधि बारे तपाईहरूलाई आधिकारिक जानकारी दिनु नै यो कार्यक्रमको मुख्य उद्देश्य हो। श्रोतावृन्द, आज यो कार्यक्रमको 44 अंक हो। आजको अंकमा हामीले लिखुतामा कोशी गाउँपालिकाको आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट वक्तव्य विशेष सामग्री प्रस्तुत गर्दैछौ। लिखुतामा कोशी गाउँपालिकाको गाउँ सभाको 27 अधिवेशन गत असार 10 गते सम्पन्न भएको थियो। सोही अधिवेशनमा गाउँपालिकाका उपाध्यक्ष दिपा पाखरिनज्यूले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको वार्षिक बजेट वक्तव्यको अंश अबको पालोमा प्रस्तुत गर्दैछौ। आउनुहोस् सुनौ यो बजेट वक्तव्य।
1: 84-84 को यो बजेट वक्तव्य सम्मानित सभामा प्रस्तुत गर्न पाउँदा एकदमै गौरवान्वित महसुस गरेको छु। यहाँ अध्यक्ष सभाध्यक्षज्यूको अनुमतिले म यहाँहरू समक्ष बजेट वक्तव्य यहाँ पेश गर्ने अनुमति लिन चाहन्छु। लिखुतामा कोशी गाउँपालिकाको गाउँ सभाको 17 अधिवेशनका आदरणीय सभाध्यक्षज्यू, यस सम्मानित र गरिमामय सभाका उपस्थित सम्पूर्ण सभाका सदस्यज्यू तथा सम्पूर्ण राष्ट्र सेवक कर्मचारी साथीहरू, सार्वभौमिक लिखुतामा कोशी गाउँपालिका जनताको सर्वोच्च प्रतिनिधि संस्था र गाउँ सभा यस सम्मानित बैठकमा नेपालको संविधानको धारा 230 व्यवस्था बमोजिम गाउँपालिकाको मार्गदर्शन सिद्धान्तको रूपमा रहेको आर्थिक वर्ष 2083-84 को बजेट प्रस्तुत गर्न पाउँदा गर्वको अनुभूति गरेको छु। यस अवसरमा राजतन्त्रको अन्त्य, संघीय लोकतन्त्र, गणतन्त्रको स्थापनाका लागि आन्दोलनमा जीवन उत्सर्ग गर्नुहुने वीर शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। ती आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुहुने आदरणीय नेता र आफ्नो ठाउँमा योगदान गर्नुहुने दिदीबहिनी तथा दाजुभाइ प्रति हार्दिक सम्मान व्यक्त गर्दछु। संविधान सभाबाट नेपालको संविधान जारी भएसँगै नेपालको राजनीतिको मुख्य कार्यसूची बदलिएको छ। परिवर्तित कार्यसूचीकोले हामीलाई समृद्ध नेपाल, सुखी नेपालको राष्ट्रिय आकांक्षा अनुरूप विकास, समृद्धि र समाज, न्याय र लोकतान्त्रिक मूल्यमा आधारित समाजको विकासमा तीव्र वेगका साथ अघि बढ्न निर्देश गरिएको छ। तर पछिल्लो समयमा नेपालको राजनीतिक परिस्थिति अनपेक्षित रूपमा अस्थिर बन्न पुगेको र जसले गर्दा सेवा प्रवाह, सुशासन र विकासको गतिमा प्रतिकूल सिर्जना हुनका साथै राष्ट्रको आवश्यकता र जनताको अपेक्षामा सम्बोधन गर्न कठिन भएको तितो अनुभव हामीसँग छ। उपयुक्त नीति, राजनीतिक र स्थिरताका साथ अघि बढ्न सक्दा देशको विकास, समृद्धि र सामाजिक न्यायको मार्गमा अघि बढाउन सकिन्छ भन्ने हाम्रो आफ्नै अनुभवले बताएको छ। यही अनुभवको जगमा उभिएर राजनीतिक स्थायित्व सुनिश्चित गर्न र आर्थिक सामाजिक विकासलाई तीव्र गर्ने संकल्पका साथ 2079 निर्वाचित स्थानीय सरकार गठन भएको हो र गौरवपूर्ण इतिहास र फराकिलो जनाधार भएका र राष्ट्रिय राजनीतिमा नेतृत्व भूमिका निर्वाह गर्दै आएका 3 ठूला राजनीतिक दलको सम्मान प्रतिनिधित्वमा यो सरकार बनेको छ। सँगै शासन व्यवस्था सहितको राज्य पुनर्संरचना पश्चात संविधान तह गठित स्थानीय सरकारको 2 स्थानीय तहको निर्वाचन पश्चात निर्वाचित जनप्रतिनिधिहरूले 1 वर्षको कार्यकाल व्यतीत गरिसकेको छ। नेपालको संविधानको अनुसूची 8 रहेको स्थानीय सरकारको एकल अधिकार सूची र अनुसूची 9 रहेको साझा अधिकार सूची भित्र रहेर स्थानीय सरकार सञ्चालन 2074 अध्ययनमा रही संविधानको मर्म र भावना अनुरूप नेपाली जनताको दिगो शान्ति, सुशासन र विकासको समृद्धिको आकांक्षा पूरा गर्न लिखुतामा कोशी गाउँपालिकाले सामाजिक, भौगोलिक, राजनीतिक, आर्थिक, न्यायिक र प्रशासनिक कार्यहरू प्रभाव तरिकाले तरफले सञ्चालन गर्दै आएको कुरा सम्मानित सभामा सभा समक्ष जानकारी गराउन चाहन्छु। यस वर्षको बजेटमा हामीले शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पशु तथा पशु क्षेत्रमा विकास, उद्यम र प्रवर्धन र पूर्वाधार विकास, विपद व्यवस्थापन, पर्यटन, सूचना तथा संचार, लैंगिक समानता तथा सामाजिक समावेशीकरण, सामाजिक सुरक्षा न्याय तथा मेलमिलापका साथै शिक्षक तथा कर्मचारीको उत्प्रेरणाका तथा क्षमता अभिवृद्धिलाई प्राथमिकतामा राखी आवश्यक बजेट विनियोजन गर्ने व्यवस्था मिलाएको छु। नेपालको संविधान 16 आवधिक योजना स्थानीय सरकार सञ्चालन ऐन दिगो विकासको लक्ष्य लिखुतामाकोशी गाउँपालिकाको योजना तर्जुमा दिग्दर्शन 2078 बोमोजिम बस्ती तथा टोल स्तरमा संकलित योजनाको विषयगत क्षेत्र किटान एवं प्राथमिकरण गरी तर्जुमा गरिएको गाउँपालिकाको नीति तथा कार्यक्रम र गाउँ सभाका सबै सदस्य तथा अन्य सरकारवालाबाट प्राप्त सुझावलाई मनन गर्दै आर्थिक वर्ष 2083-84 बजेट तर्जुमा गरेको छु। आदरणीय सभाका सभाध्यक्ष महोदय, गाउँसभाका सदस्यज्यूहरू, अब म गाउँपालिकामा वित्तीय व्यवस्थापन तथा बजेट कार्यान्वयनमा देखेको चुनौती र अवसरहरू उल्लेख गर्ने अनुमति चाहन्छु। संविधान प्रदत्त अधिकार अनुसार कानून समय निर्धारण हुन नसक्दा निर्माणका भएका कानून प्रभावकारी ढंगले कार्यान्वयन हुन नसक्दा सुशासन र सेवा प्रवाहमा नागरिकले अपेक्षा गरे अनुरूप पूरा हुन सकेको छैन। अनुदान राजस्व बाँडफाँटमा आधारित स्थानीय सरकारले बजेट उत्पादनमा आधारित बनाउन सकेको छैन। स्थानीय सरकारले राजस्व संकलनको प्रमुख क्षेत्रको रूपमा रहेको शुल्क कर र अन्य राजस्व अनुमान अनुसार संकलन हुन नसक्दा संघीय र प्रदेश सरकारबाट प्राप्त हुने स्रोतमाथि निर्भरतामा कमी आउन सकेको छैन। बजेट विनियोजनमा कुशलता कार्यान्वयनमा र दक्षता र क्षमता वित्तीय अनुशासन कायम हुन नसक्दा सार्वजनिक खर्चको उपयोग र प्रभावकारिता आउन सकेको छैन। उच्च दिगो प्रतिफल दिन ठूला आयोजनहरू कार्यान्वयनमा दक्षता अभिवृद्धि गरी अनपेक्षित परिमाण ल्याउन सकेको छैन। त्यसै गरी वित्तीय प्रणालीमा सुधार गरी स्रोत व्यवस्थापनलाई प्रभावकारी बनाउन अनुत्पादक क्षेत्रमा खर्च नियन्त्रण गर्न र अनुत्पादन उत्पादनलाई आधार बनाउने र कुल आयमा आन्तरिक आयको हिस्सा बढाउने चुनौतीहरू गाउँपालिका सामु विद्यमान रहेको छ। आदरणीय सभाका सभाध्यक्ष महोदय, गाउँसभाका सदस्यज्यूहरू, हामीले चालू आर्थिक वर्ष 2082-83 बजेट तथा कार्यक्रममा सफलतापूर्वक कार्यान्वयन गरेका छौं र बजेट कार्यान्वयनमा सहयोग गर्नुहुने सम्पूर्ण लिखुतामाकोशी गाउँपालिकावासी आमा बुवा दाजुभाइ तथा दिदीबहिनी, गाउँसभाका सदस्यज्यूहरू, कार्यपालिकाको सदस्यज्यूहरू तथा राष्ट्र सेवा कर्मचारीमा यो गरिमाय सभाबाट हार्दिक आभार पनि व्यक्त गर्न चाहन्छु। आदरणीय सभाका सभाध्यक्षज्यू, गाउँसभाका सम्पूर्ण सदस्यज्यूहरू, अब म आगामी वर्ष 2083-84 बजेटको उद्देश्य तथा प्राथमिकतामा प्रस्तुत गर्न गइरहेको छु। आर्थिक वर्ष 2083-84 यो बजेटको उद्देश्यहरू सामाजिक, आर्थिक, भौतिक पूर्वाधार विकास एवं सुशासन प्रवर्धन गरी लिखुतामाकोशी गाउँपालिकाको समग्र विकासलाई संस्थागत गर्ने योगदान गर्ने, त्यसै गरी उपलब्ध स्रोत साधन अवसर तथा क्षमताको उच्चतम परिचालन गर्दै गाउँपालिकाका वासीहरूको आवश्यकता परिपूर्ति गरी समृद्धि हासिल गर्ने, त्यसै गरी शिक्षा स्वास्थ्यलाई उच्च प्राथमिकता आम नागरिकलाई सहज पहुँच वृद्धि गरी गुणस्तरीय सामाजिक सुरक्षा विकास, सामाजिक विकास, सुरक्षा तथा न्यायको प्रतिभूति गर्ने, नागरिकलाई उद्यमशीलता र व्यवसायिक तर्फ आकर्षित गर्न दिगो आर्थिक वृद्धि हासिल गर्ने, त्यसै गरी सार्वजनिक सेवा प्रवाहमा नागरिकको पहुँच अभिवृद्धि गर्दै सेवा प्रवाहको सर्वीकरण गर्दै र सुशासन कायम गर्ने, कृषि तथा पशु क्षेत्रमा एनजीकरण व्यवसायीकरणको माध्यमबाट उत्पादन र उत्पादकत्व वृद्धि गर्दै कृषि तथा पशु क्षेत्रको प्रवर्धन गर्ने, रोजगारी आय र सृजना आय आर्जनको माध्यमबाट नागरिकको जीवन स्तरमा सुधार ल्याउने बजेटका उद्देश्य हासिल गर्न मैले देहाभोविजनको क्षेत्रगत र क्रमागत रूपमा प्राथमिकता निर्धारण गरेको छु। एकमा सुशासन, सार्वजनिक सेवा प्रवाह र सामाजिक मानव संसाधन विकास, दुईमा आर्थिक विकास र गरिबी निवारणमा प्रत्यक्ष योगदान पुर्याउने, त्यसै गरी उद्यमशीलता विकास, रोजगारी सृजना, जनताको जीवन स्तरमा वृद्धि र गरिबी न्यूनीकरण, स्थानीय सहभागिता जुटाउने, स्वयंसेविका परिचालन गर्न सकिने तथा लागत कम लाग्ने योजनाहरू, त्यसै गरी स्थानीय स्रोत साधन, सिप र प्रविधिको उपयोगमा जोड, पर्यटन पूर्वाधारमा विस्तार तथा सम्पूर्ण पर्यटन क्षेत्रको पूर्ण उत्खनन र प्रवर्धनको योजनाहरू, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाईमा विशेष सुधार, महिला बालबालिका तथा पिछडेका क्षेत्र र समुदायमा प्रत्यक्ष लाभ पुग्ने योजनाहरू, दिगो विकास, वातावरण संरक्षण, जलवायु, लिखुतामाकोशी गाउँपालिकाको अनुकूल र विपद व्यवस्थापनको योगदान पुर्याउने, भौतिक तथा भाषिक तथा सांस्कृतिक पक्षको जगर्ना, सामाजिक सद्भाव तथा एकतामा अभिवृद्धिमा सहयोग पुर्याउने, आन्तरिक राजस्व वृद्धि र परिचालनमा योगदान पुर्याउने, समाजका सबै वर्ग, क्षेत्र र समुदायको अधिकतम सहभागी सुनिश्चित गर्ने विषयहरू, त्यसै गरी लैंगिक समानता, लैंगिक तथा सामाजिक समावेशी र लक्षित वर्गको सशक्तिकरण गर्ने जस्ता विकासको अन्तर सम्बन्धी विषयहरू, संघ र प्रदेश सरकारसँग सौहार्दपूर्वक सम्बन्धको विकास तथा सहकारितालाई प्रवर्धन, आदरणीय गाउँसभाका सभाध्यक्षज्यू, त्यसै गरी गाउँसभाका सम्पूर्ण सदस्यज्यूहरू, म अब यस गाउँसभामा आगामी वर्ष 2083-84 हुन गएको हुने अनुमानित आय विवरण प्रस्तुत गर्न चाहन्छु। आगामी आर्थिक वर्ष 2083-84 लागि संघीय बजेट, संघीय सरकारबाट प्राप्त भएको वित्तीय समानीकरण अनुदान 12,42,00,000 र त्यसै गरी सशर्त अनुदानतर्फ 23,93,00,000, समपूरक अनुदान 1,00,00,000 र विशेष अनुदान 87,00,000 र राजस्व बाँड बापत 8,49,00,000 र 78,000 गरी कुल 46,71,48,000 बजेट प्राप्त भएको छ। यसै गरी प्रदेश सरकारबाट समानीकरण अनुदान 1,16,08,000 र राजस्व बाँड बापत 3,35,72,770 रुपियाँ र सशस्त्र अनुदान प्रदेशबाट 88,04,000 र विशेष अनुदानतर्फ 60,00,000 र समपूरक अनुदान 2,10,00,000 गरी कुल 8,09,94,770 रुपियाँ अनुमानित बजेट प्राप्त भएको छ। यसै गरी विद्युत रोयल्टीबाट 80,06,00,000 मौजात आले आर्थिक वर्ष 2083-84 गाउँपालिकाको आन्तरिक आमदानी 65,00,000 हुने प्रक्षेपण गरी आँकडा तयार पारेको छ। समग्र संघीय सरकारबाट प्राप्त बजेट, सरकारबाट प्राप्त हुने बजेट र गाउँपालिकाको आन्तरिक आमदानी र माथि उल्लेखित सबै आर्थिक वर्ष 83-84 कुल बजेट ₹70,64,28,000 रुपियाँ मात्र अनुमान गरी गरेको बेहोरा यो सम्मानित सभामा अवगत गराउन चाहन्छु। आर्थिक वर्ष 2083-82 यो बजेटमा कुल खर्च हुन नसकेको रकमबाट उल्लेखित बजेटको आकार समावेश गरिएको छ र आर्थिक वर्षको अन्तिममा बचत हुन जाने नगदलाई मौजात समेत राखी यस बजेटको अंशमा हुने व्यवहार समेत अनुरोध गर्न चाहन्छु। गाउँपालिकामा प्राप्त संघीय सरकारको राजस्व बाँडफाँटको रकम 8,49,00,000 र 48,000, प्रदेश सरकारबाट प्राप्त राजस्व बाँडफाँट तर्फको 3,35,72,770 रुपियाँ गरी कुल जम्मा 11,85,20,770 रुपियाँबाट गाउँपालिकाको कार्यालय तथा वडा कार्यालयको दैनिक चालू खर्च, घर भाडा, मर्मत, इन्धन, गाउँपालिकाको शाखागत कार्यक्रम, कर्मचारीको तलब भत्ता, पदाधिकारी सेवा सुविधा, फर्निचर फिक्सिङ र कार्यालय सामग्री तथा अन्य चालू खर्च हुने गरी व्यवस्था मिलाएको छु। गाउँपालिकाको संघीय सरकारबाट सशर्त अनुदान बापत प्राप्त 23,93,00,000 संघबाट नै निर्धारित सशर्त कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक र पूर्वाधारका लगायतका कार्यक्रमका लागि खर्च गर्ने व्यवस्था मिलाएको छ। अब म क्षेत्रगत कार्यक्रम र विनियोजितमा प्रस्तुत गर्न चाहन्छु। लिगु तामाखुसी गाउँपालिका अन्तर्गत विभिन्न विषयगत क्षेत्रमा विकास निर्माणको योजना छनौट तथा कार्यान्वयनको लागि विषयगत समितितर्फ आवश्यक बजेट विनियोजन गरेको छु। 1 नम्बरमा आर्थिक विकास तर्फ 1,25,50,000, सामाजिक विकास तर्फ 4,53,98,000, त्यसै गरी पूर्वाधार तर्फ 17,38,00,000, वन वातावरण तथा विपद तर्फ 52,00,000, सुशासन तथा संस्थागत विकास तर्फ 1,26,00,000, त्यसै गरी 1 नम्बर वडादेखि 7 नम्बरसम्मको विनियोजित विकास तर्फको कुल बजेट 5,60,00,000। स्वच्छ खानेपानी, गाउँपालिकाबाट सञ्चालित अधुरो रहेको खानेपानी आयोजना सम्पन्न गर्न आवश्यक बजेट विनियोजन गरेको छु। त्यसै गरी सिंचाई तथा पूर्वाधार, आगामी आर्थिक वर्षमा थप खेतीयोग्य जमिन सिंचाई सुविधा पुर्याउनेछौ र यसबाट खेतीयोग्य सिंचाई सिंचित जमिनको वृद्धि हुनेछ। नदी नियन्त्रण तर्फ तटबन्ध निर्माण गरी कार्यक्रम प्रदेश सरकार तर्फबाट पनि व्यवस्था गरिएको छ। ठूला तथा निर्माणाधीन सिंचाई आयोजनाहरू सबै आर्थिक वर्षभित्र सम्पन्न हुने गरी स्रोत व्यवस्था गरेको छु। गाउँपालिकाको भरमा रहेका साना तथा मझौला सिंचाई आयोजनाहरू विस्तार गर्ने प्राथमिकता निर्धारण गरेको छु। यस सभाका सभाध्यक्षज्यू, त्यसै गरी मान्य सदस्यज्यूहरू, अब म संघीय सरकारबाट विशेष अनुदान तर्फ प्राप्त अनुदानलाई बनौती खोला दुरागाउँ कट्टी भदौरे सिंचाई तर्फ 87,00,000 बजेट खर्च हुने व्यवस्था मिलाएको छु। त्यसै गरी कृषि तथा पशु विकासमा कृषि सेवालाई किसान केन्द्रित सेवा प्रणालीमा रूपान्तरण गर्ने कृषि विकास रणनीतिले लिएको वर्षैभरि कृषि प्राविधिक सेवा, डिजिटल कृषि सूचना तथा निजी सेवा प्रदायक मार्फत कृषकको घर दैलोमै कृषि सेवा टाउजलाई विस्तार गर्ने प्रत्येक वडा तहमा आवश्यक प्राविधिक जनशक्ति परिचालन गर्नेछौ। प्राङ्गणिक मल तथा हरियो मल प्रवर्धन गर्न स्थानीय तहले सशस्त्र अनुदान हस्तान्तरण गर्न संघीय सरकारको रु 36 करोड विनियोजन गरेको छु र उक्त अनुदानबाट प्राप्त गर्नका लागि आवश्यक पहल गर्नेछौ। उपयोगी नभएको खेतीयोग्य व्यक्तिगत जमिनलाई व्यावसायिक कृषि तथा पशुपालन फर्म सञ्चालन गरी प्रोत्साहित गर्न आवश्यक बजेट विनियोजन गरेको छु। रासायनिक मल खरिदको लागि संघीय सरकारबाट चालु आर्थिक वर्षको विनियोजनमा वृद्धि गरी रु 32.46 करोड पुर्याएको छ, जस अन्तर्गत रासायनिक मल आपूर्ति क्यालेण्डर तयार गरी मुख्य खाद्य बाली लगाउने समयमा सहज मल आपूर्ति गर्नको व्यवस्था मिलाएको छौ। गुणस्तरीय शिक्षा, विद्यालयदेखि उच्च शिक्षासम्मका लक्षित विद्यार्थीलाई छात्रवृत्तिको लागि आवश्यक बजेट विनियोजन गरेको छु। मानव विकास सूचाङ्कमा पछि परेका समुदायलाई आधारभूत शिक्षा पहुँच सुनिश्चित गर्न आवश्यक विद्यालय सञ्चालन गर्नेछौ। गाउँपालिका र संघीय सशर्त अनुदानमा कार्यरत शिक्षक र कर्मचारीको र बाल विकास सहजकर्ताको लागि खाइपाई आएको तलबको 10% वृद्धि गरिएको छ। बिर्केश्वर मावि खोलमा गाउँमा शिक्षक व्यवस्थापनको लागि आवश्यक बजेट विनियोजन गरेको छु। त्यसै गरी सड़क तथा पूर्वाधारतर्फ सड़क यातायात खाने पानी तथा आर्थिक पूर्वाधारलाई एकीकृत रूपमा विकास गर्नेछौ र आगामी वर्षमा सबै वडा केन्द्रमा जोड्ने मुख्य सड़कलाई स्तर उन्नति गर्नेछौ। यात्रा सुरक्षा र सड़क स्तरलाई सुधार गरी दुर्घटनाबाट हुने मानवीय क्षतिलाई न्यूनीकरण गर्नेछौ। धोबी सैपू दिलौरी दुरागाउँ सड़कको धोबी दिलौरी खण्ड र दिलौरी सैपू वडा कार्यालय खाल्टे खोला सड़क अन्तर खण्ड आगामी आर्थिक वर्षमा सम्पन्न गर्नेछौ। त्यसै गरी संघीय सरकारको सम्पूरक अनुदान तर्फ प्राप्त अनुदानबाट दिलौरी भैंसे गैरी धारा साप्रा खोला होपिना सड़कलाई 1.30 करोड बजेट खर्च हुने व्यवस्था मिलाएको छु। त्यसै गरी प्रदेश सरकारबाट सम्पूरक अनुदानको रूपमा प्राप्त 2.10 करोड मध्ये धोबी दिलौरी सड़क खण्डको लागि 91 लाख विनियोजन गरेको छु भने राधा कृष्ण निर्माण पार्कको लागि 1.82 करोड विनियोजन गरेको छु। त्यसै गरी धोबी बजार फोहोर मैला व्यवस्थापनको योजनामा 1.20 करोड विनियोजन गरी आयोजनालाई निरन्तरता दिएको छु। प्रदेश सरकारबाट विशेष अनुदानको रूपमा प्राप्त भएको 60 लाख रुपियाँबाट मिलनेश्वरी आदरवाद विद्यालय निर्माण वडा नम्बर 1 लाई 60 लाख विनियोजन गरेको छु हुन आवश्यक खर्च व्यवस्था गरेको छु। प्रदेश सरकारबाट सशस्त्र अनुदानको रूपमा प्राप्त भएको रकम उल्लेखी बमोजिम पूर्वाधार निर्माण सम्बन्धी योजना सड़क तथा पूर्वाधार निर्माणको तर्फ योजनाहरू साथै अन्य कार्यक्रम तथा आयोजनामा हस्तान्तरण गरेकोमा र सोही सशर्त अनुसार कार्यक्रममा खर्च हुने व्यवस्था मिलाएको छु। त्यसमा गएर बारी खाल्टे खोला दुरागाउँ सड़क निर्माणमा 20 लाख दिलौरी वडा कार्यालय बेलौरी सड़क निर्माणमा 20 लाख बजेटको व्यवस्था मिलाएको छु। सामुदायिक भवन केन्द्र निर्माण 1 मा 15 लाख बजेटको व्यवस्था मिलाएको छु। त्यसै गरी खिम्ती प्राथमिक सेवा केन्द्र सबलीकरणको 10 लाख बजेट व्यवस्था मिलाएको छु। वडा कार्यालयका लागि अनिवार्य चालु अनुदान 70 लाख र वडाको भूगोल जनसङ्ख्या आन्तरिक राजस्व को अवस्थाको मुख्य सूचकको सहित सूत्रमा आधारित सबै वडामा वडा तर्फबाट बस्ती टोल र स्तरमा स्थानीय सहभागिता छनौट भएर आएका योजनालाई प्राथमिकता दिई हरेक वडालाई रु 80 लाखको दरले सातै वडामा 5.60 करोड बजेट विनियोजन गरेको व्यवस्था गर्ने व्यवस्था मिलाएको छु। सामाजिक सुरक्षा प्रणालीलाई थप न्यायोचित र लक्षित बनाउन संघीय सरकारले लिएको आर्थिक रूपमा सक्षम नागरिकलाई सामाजिक सुरक्षा तथा सुरक्षा भत्ता स्वैच्छिक रूपमा त्याग्न सक्नेले छोडौं र नसक्नेले जोडौं भन्ने मूल राष्ट्रिय अभियान सञ्चालन गर्ने आवश्यक कार्यक्रमहरू व्यवस्था मिलाएको छु। साथै गाउँपालिकाको गौरवका आयोजना तथा कार्यक्रमको लागि रु 12 करोड बजेट विनियोजन गर्ने व्यवस्था मिलाएको छु। जस अन्तर्गत गाउँपालिकाको प्रशासकीय भवन निर्माणमा 2 करोड विनियोजन गरेको छु। त्यसै गरी धोबी गुम्बा निर्माण बहुवर्षीय योजना आवश्यक बजेट व्यवस्था गरेको छु। त्यसै गरी गाउँपालिकाको आगामी आर्थिक वर्षमा संघ प्रदेश सरकारसँग सहकार्य गर्ने काम गरी 93 लाख बजेट सम्पूरक कोषमा विनियोजन गरेको छु। आदरणीय सभाका सभाध्यक्ष महोदय, गाउँपालिकाका सदस्यज्यूहरू, अब म प्रदेश सरकारका मार्फत कार्यालयबाट यस गाउँपालिकामा सञ्चालन भएको आयोजना र त्यसबाट विनियोजित रकम प्रस्तुत गर्न चाहन्छु। उद्योग वाणिज्य पर्यटन कार्यालय काभ्रेले जुन लिखु तामाकोशी गाउँपालिकामा सञ्चालित भएका आयोजना तथा कार्यक्रमहरू चतुरे महादेव मन्दिर सिडी निर्माण लिखु तामाकोशी गाउँपालिका एक दशमा, त्यसै गरी खुलाल कार्की कुलचौर घेराबार भौतिक पूर्वाधार निर्माण लिखु तामाकोशी गाउँपालिका छ रानेछा 15 लाख, त्यसै गरी सरस्वती मन्दिर निर्माण कार्य ज्यामिरे खानी मावि वडा नम्बर 6 10 लाख, त्यसै गरी नागढुङ्गा सिसौ घारी महादेव मन्दिर निर्माण लिखु तामाकोशी गाउँपालिका 6 10 लाख, जम्मा यहाँ 45 लाख। त्यसै गरी अर्को कार्यालय जलस्रोत तथा सिंचाई डिभिजन कार्य रानेछापले लिखु तामाकोशी गाउँपालिकामा सञ्चालित योजनाहरू खिन्ती खोला नियन्त्रण कार्य जडी धा फाँड लिखु तामाकोशी गाउँपालिका 6 15 लाख, खरे खोला नियन्त्रण लिखु तामाकोशी 6 रानेछाप 21 लाख, त्यसै गरी ढुङ्ग्रे बेसी झोलुङ्गे पुल माथि बेसी खेत संरक्षण लिखु तामाकोशी 2 45 लाख, त्यसै गरी पुल मुनि बरबोटे लिखु नदी तटबन्धन ढाडे वडा नम्बर 2 सयपुर 20 लाख, त्यसै गरी खरे खोला दोभान माझी वस्तु खेत संरक्षण वडा नम्बर 6 45 लाख, खानी खोला दोभान बेसी खेत संरक्षण वडा नम्बर 6 45 लाख, माझी गाउँ बस्ती संरक्षण साधुटार लिखु तामाकोशी गाउँपालिका 6 45 लाख, लिखु नदी नियन्त्रण घिमिरे टार लिखु तामाकोशी 2 15 लाख, खरे खोला शिवलय सिंचाई योजना मर्मत योजना नम्बर 6 15 लाख, त्यसै गरी ऐरम खोला चाओ खर्का बाँसबोटे तले गाउँ रामचे सिंचाई योजना वडा नम्बर 5 1 करोड 5 र 7 1 करोड, त्यसै गरी रातुवा खोला तिलोबारी सिंचाई वडा नम्बर 6 15 लाख, ढुङ्ग्रे बेसी सिंचाई कुलो निर्माण वडा नम्बर 2 15 लाख, त्यसै गरी काले खोला मोहन हुँदै हल्दे बेसी पुच्छरसम्म सिंचाई कुलो निर्माण लिखु तामाकोशी गाउँपालिका 7 20 लाख, त्यसै गरी साना भीर वडा कार्ले पकनटार सिंचाई मर्मत योजना लिखु तामाकोशी 2 20 लाख, डर्कु खोला ढाड खोरिया सिंचाई योजना उपयोजना लिखु तामाकोशी गाउँपालिका 4 1 करोड 60 लाख, सोलर बत्ती जडान खिन्ती चौकी वडा नम्बर 6 10 लाख, गरी जम्मा 6 करोड 60 लाख। त्यसै गरी अर्को कार्यालय खानेपानी तथा सरसफाई डिभिजन 4 नम्बर कार्यालय मन्थलीले सञ्चालित आयोजना तथा कार्यक्रमहरू नागदा चुली डाँडा लिफ्ट खानेपानी योजना लिखु तामाकोशी गाउँपालिका वडा नम्बर 5 1 करोड 63 लाख 30 हजार, त्यसै गरी भालखोल खानेपानी आयोजना वडा नम्बर 5 20 लाख, मलते खानेपानी आयोजना पयोबटे पिपल दिप र घरेल चौर चन्डली डाँडा लिखु तामाकोशी गाउँपालिका वडा नम्बर 5 15 लाख, जम्मा 1 करोड 98 लाख 30 हजार। त्यसै गरी अर्को कार्यालय भू तथा जलधार व्यवस्थापन कार्यालय रामेछापबाट लिखु तामाकोशी गाउँपालिकामा सञ्चालित योजनाहरू काले खोला सिरान हुँदै हल्दे बेसी पुच्छरसम्म नदी कटान नियन्त्रण वडा नम्बर 7 15 लाख, खिम्ती खाने खोला दोभान तामाकोशी कटान नियन्त्रण वडा नम्बर 6 25 लाख, त्यसै गरी इन्द्रेणी बेसी ढाडे लिखु नदी नियन्त्रण 35 लाख, डाँडा घरे बस्ने पहिरो नियन्त्रण वडा नम्बर 2 10 लाख, त्यसै गरी चुच्चे ढुङ्गा डाँडा बस्ती संरक्षण वडा नम्बर 7 10 लाख, खानी खोला चिउरी पोटे तटबन्ध नियन्त्रण वडा नम्बर 6 10 लाख, फेरि बस्ती अरुन्दै खेत लिखु तटबन्धन लिखु तामाकोशी 2 30 लाख, कभर बेसी घुम्तिर वहाँदेखि लिएर कटर बेसी खप्पे ढुङ्गासम्म वडा नम्बर 2 10 लाख, ढाडे बेसी महादेव मन्दिर संरक्षण वडा नम्बर 2 30 लाख, लिखु नदी नियन्त्रण डुम्रे बेसी संरक्षण लिखु 2 30 लाख, खिम्ती साजबोट तटबन्धन तथा बस्ती संरक्षण वडा नम्बर 6 30 लाख, खिम्ती खोला दोभान नाजीचार खेत संरक्षण वडा नम्बर 6 30 लाख, गरी जम्मा 2 करोड 65 लाख। त्यसै गरी अर्को कार्यालय पूर्वाधार विकास कार्यालय तर्फबाट हल्दे धोबी सिरिसे ढाडे सडक स्तर उन्नति हाम्रो लिखु तामाकोशी गाउँपालिकाको 3 करोड 50 लाख, त्यसै गरी धोबी खोलमा गाउँ गोठगाउँ सागुटार सडक 1 करोड 92 लाख, त्यसै गरी खिम्ती शिवालय धोबी सडक स्तर उन्नति वडा नम्बर 5 र 6 20 लाख, सागुटार माझी गाउँ सडक निर्माण योजना वडा नम्बर 6 45 लाख, भोटे खोला सज भोटे बुढी शेर शिव बस्ती सडक वडा नम्बर 6 20 लाख, अरुन्दै मावि जाने सडक स्तर उन्नति 2 वडा नम्बर 2 10 लाख, खिम्ती स्वास्थ्य चौकी भोटे खोला बस्ती विष्णु हुँदै बस्ती सडक निर्माण 45 लाख, त्यसै गरी 300 बस्ती दोभान सडक निर्माण वडा नम्बर 6 20 लाख, नागी परे पुलु बेलौरी सडक वडा नम्बर 4 र 2 20 लाख, त्यसै गरी धोबी कोडगाउँ सिरिसे ढाडे सडक 50 लाख, ढाडे बेलौरी भैँसी शहीद स्मृति हुँदै बिलौरी सडक ढलान योजना वडा नम्बर 2 18 लाख, त्यसै गरी हल्दे धोबी सिरिसे सडकको आवधिक मर्म 30 लाख, गरी जम्मा 8 करोड 20 लाख। त्यसै गरी अर्को कार्यालय सामाजिक सामाजिक विकास कार्यालय काभ्रे पल्लाञ्चोकले लिगु तामाखोजी गाउँपालिकामा सञ्चालित योजनाहरू बाल ज्योति आदि पूर्वाधार निर्माणमा 10 लाख, त्यसै गरी बागमती प्रदेश सरकारको माधव कार्यालयले जम्मा 19,44,30,000 पैसा यस बजेट तथा कार्यक्रममा समावेश गरिएको आर्थिक वर्ष 2083-84 कर तथा राजस्वको दरहरू सहितको आर्थिक विधेयक र प्रस्तावित चालू प्रशासनिक तथा कार्य सञ्चालन खर्च एवं क्षेत्रगत सीमा अनुसार विनियोजित गरेको सम्पूर्ण चालू तथा पुँजीगत आयको दिएको पनि विस्तृत विवरण आर्थिक वर्ष 2083-84 विनियोजित विधेयकमा पनि संलग्न अनुसूची अनुसार तर्जुमा गरी पेश गरेको बेहोरा जानकारीका साथ आर्थिक वर्ष 2083-84 विनियोजित विधेयक 2083-84 पारित गर्नका लागि यस गरिबमय सभाका सम्पूर्ण सदस्यज्यूहरूलाई म हार्दिक अनुरोध गर्दछु। आदरणीय सभाका सभापतिज्यू, गाउँ सभाका सदस्यज्यूहरू, अन्त्यमा आर्थिक वर्ष 2083-84 को बजेट तर्जुमामा सहयोग गर्नुहुने लिखुतामाकोशी गाउँपालिकाका सभ्य अध्यक्षज्यू, वडा अध्यक्षज्यूहरू, कार्यपालिका सदस्यज्यूहरू, वडा समितिका सम्पूर्ण सदस्यज्यूहरू, राजस्व तथा बजेट सम्बन्धी निर्माण विभिन्न समितिका समितिहरू, बुद्धिजीवी ज्यूहरू र विभिन्न राजनीतिक दलका साथीहरू, नागरिक समाज, पत्रकार, प्रमुख प्रशासकीय अधिकृत लगायत सम्पूर्ण राष्ट्र सेवा कर्मचारी, सम्पूर्ण लिखु तामाकोशी गाउँपालिका वासी, आम जनता र देशमा विदेशमा रहनुहुने, देश विदेशमा रहनुहुने सम्पूर्ण दाजुभाइ दिदी बहिनीहरूमा हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। यस लिखु तामाकोशी गाउँपालिकाको विकास समृद्धिमा निरन्तर सद्भाव र सहयोगको पुर्याउनु हुने लिखु तामाकोशी गाउँपालिकाका न्यायप्रेमी जनताहरू, कर प्रदायकहरू, लिखु तामाकोशी गाउँपालिकाको हित र समुन्नतको लागि कार्यरत सबै विकासका साझेदारी, सरकारी संस्था तथा गैर सरकारी संस्थाहरू र सञ्चार माध्यमबाट प्रति पनि हार्दिक आभार व्यक्त गर्दै प्रस्तुत आर्थिक वर्ष 2083-84 बजेट सफल कार्यान्वयनमा सबैले खुलेर सहयोग गर्नुहुने भन्ने पनि अपेक्षा गरेको छु। र अन्त्यमा
0: गाउँपालिकाको बजेट वक्तव्य सुन्दा सुन्दै आजको कार्यक्रमको निर्धारित समय सकिएको छ। कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण आदरणीय श्रोताहरूलाई धेरै धेरै धन्यवाद। साथै प्राविधिक कक्षबाट सहयोग गर्नुहुने प्राविधिक मित्रलाई पनि धन्यवाद दिँदै आगामी हप्ता यही समयमा नयाँ विषय वस्तुका साथ पुनः भेट्ने बाचा सहित आजको अङ्कबाट म अनिता बिदा हुन्छु। नमस्कार।
2: हजुरको रेडियो 102.1 MHz
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
5: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ता बन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
6: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
5: हाम्रा विशेषताहरू
6: 40% मात्रै डाउन पेमेन्ट,
5: सजिलो मासिक किस्ता सुविधा,
6: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
5: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
6: आवश्यक कागजातहरू,
5: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
6: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0485401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
7: तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
8: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
7: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
8: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
6: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
8: सम्पर्क नम्बर 0845410043 98630223422।

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर,
2: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोसी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230 9767-65-24-29
2: सुनकोसी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
3: अहिले साँझको 7 बजे

त्यसले गर्दा 15 मिनट जति हामी पछाडि सरेका थियौं, तथापि हामीले पछाडिको अलिक पछाडिसम्म यहाँलाई साथ दियौं, यहाँले पनि हामीलाई साथ दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद छ। प्राविधिक संयोजनका लागि प्राविधिक साथीहरू रवि धिताल, त्यसै गरी सुनिल राज भारत र राजेन्द्र रिजाललाई पनि धन्यवाद दिँदै आजको लागि कार्यक्रम हेलो मौसमबाट म सुशीला श्रेष्ठ आज्ञा चाहन्छु। हवस् त, नमस्कार।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: उच्च गति भरपर्दो कनेक्टिविटी र बलियो नेटवर्क द्वारा संचालित सीमलेस ब्राउजिंग र स्ट्रीमिंग का लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधि को नेपाल मा पहिलो पटक वर्ल्ड क्लास इंटरटेनमेंट को आईपीटीवी सेवा प्रदान करने डिश होम इंटरनेट नेपाल को एकमात्र नेक्स्ट जेनरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
2: संसद तपाईका आवाज तपाईका सरकार र सपनाहरू बोलिने थालो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो सांसद।
3: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
4: तपाईँका दैनिक भोगाई, तपाईँका प्रश्न, तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
5: हाम्रा दुःख नै त सरकारी खेती गरिसकेर पानी पिग्रला अखन त हाम्रो खेतीहरू
2: खुला। संसद सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो सांसद।
4: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो सांसद
2: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे CIN मार्फत देशैभरि कार्यक्रम हेलो सांसद।
6: पाँच बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
4: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
7: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
8: तर महिलाको नाम अझै निर्णयमा स्वामित्वमा र पहिचानमा किन कम छ?
9: महिलाको श्रम अधिकार र सम्मानको आवाज
10: कार्यक्रम साझा आवाज
8: लैंगिक समानता महिला अधिकार घरेलु हिंसा विरुद्ध बहस
11: महिला किसानका संघर्ष सपना र सफलताका कथा
12: प्रोफाइटर मधुमाया जी पढे होइन प्रोफाइटर बनेछु। हेर्नुहोस् त घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
8: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे CIN मार्फत देशैभर
7: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि CIN को फेसबुक पेज र युट्युब CIN च्यानलमा पनि।
9: पसिनाको सम्मान समानताको अभियान
10: कार्यक्रम साझा आवाज
13: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बालीसोर जमल र ओम अस्पतालमा
14: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353
2: संसद तपाईका आवाज तपाईका सरकार र सपनाहरू बोलिने थालो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो सांसद।
3: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
4: तपाईँका दैनिक भोगाई, तपाईँका प्रश्न, तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
5: हाम्रा दुःख नै त सरकारी खेती गरिसकेर पानी पिग्रला अखन त हाम्रो खेतीहरू
2: खुला। संसद सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो सांसद
4: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो सांसद
2: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 36 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि कार्यक्रम हेलो सांसद।
15: ग्राफिक टेक को वाईफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एंटेना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्र को शक्ति बोके को 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुने छन्। ग्राफिक टेक छोयो कि चल्यो।
1: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्क द्वारा संचालित सीमलेस ब्राउजिङ र स्ट्रीमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
16: ए 6 बजेको बिहानी र सातीसको साँझ बाला युवा वृद्ध वृद्ध महिलाको माझ गाउँ शहर बिउजाउन CIM आउँछ विकास र समृद्धिको खबर सुन आउँछ बाली नाली चौपैया र खेतबारीको कुरा पाटी पौवा भन्ज्याङ अनि चौतारीको कुरा हिमाल चुली पहाड खोज तराई फाट पनि कान थापेर सुनी बसौ खबर।

0: क्लासिक टेको 60th एनिवर्सरी ऑफर जतिमा चाहियो त्यतिमा पायो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा चाहियो त्यतिमा पायो
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
2: संसद तपाईका आवाज तपाईका सरोकार र सपनाहरू बोलिने थलो संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो सांसद
3: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन
4: तपाईँका दैनिक भोगाई तपाईँका प्रश्न तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा
5: हाम्रा दुःख नै त सरकारी खेती गरिसौँ र पानी पिग्रला अखन त यी हाम्रो क्षतिको पार
2: खुला संसद सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो संसद
4: सडकदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो संसद
2: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे CIN मार्फत देशैभरि कार्यक्रम हेलो संसद
6: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्कोम टेशो खुशीको कनेक्शन सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
1: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
2: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
3: संसद तपाईका आवाज तपाईका सरकार र सपनाहरू बोलिने थलो संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो सांसद
4: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन
5: तपाईँका दैनिक भोगाई तपाईँका प्रश्न तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा
6: हाम्रा दुःख नै त सरकारी खेती गरिसौँ र पानी पिग्रला अखन त हाम्रो खेतीमा पानी
3: खुला संसद सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो सांसद
5: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो सांसद
3: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे CIN मार्फत देशभरि कार्यक्रम हेलो सांसद

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
4: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
5: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
6: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
7: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
2: कार्यक्रम साझा आवाज,
4: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
8: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
9: प्रोफाइटर मधुमाया दिदी पढे होइन, प्रोफाइटर भनेको छु। हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
4: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे CIN मार्फत देशैभर
5: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि CIN को फेसबुक पेज र युट्युब CIN च्यानलमा पनि।
7: पसिनाको सम्मान, समानताको अभियान,
2: कार्यक्रम साझा आवाज।
10: क्लासिक टेक को वाईफाई 6 राउटर, नाम 1 काम अनेक, शक्तिशाली 4 एंटीना में वाइड कवरेज, 5G स्ट्रेंथ, लो लेटेंसी र फास्ट स्पीड, सबे अस्त्र को शक्ति बोके को 200 Mbps को इंटरनेट अब 3 महीना का लागी मात्र 3300 रुपया में, साथ में IPTV मात्र 250 प्रति महीना। बुकिंग को लागी 9801004477 शर्तहरू लागू हुने छन्। क्लासिक टेक, छोयो कि चल्यो।
2: मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न, जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम।
11: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो IVR नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्। हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ।
2: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम।
12: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बालीसोर, जमल र ओम अस्पतालमा।
13: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
14: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
2: मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न, जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम।
11: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो IVR नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्। हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ।
2: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
16: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र।
2: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।

0: र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: पाँच बजे बिहान उठेर भरे दस बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
2: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
3: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
2: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
4: महिलाको श्रम अधिकार र सम्मानको आवाज,
5: कार्यक्रम साझा आवाज,
2: लैङ्गिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
6: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
7: प्रोप्राइटर मधुमाया जीजी, पढे होइन प्रोप्राइटर बनेको छु, हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
2: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे CIN मार्फत देश्तै भर
3: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि CIN को फेसबुक पेज र युट्युब CIN च्यानलमा पनि।
4: पसिनाको सम्मान, समानताको अभियान,
5: कार्यक्रम साझा आवाज।
0: मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न, जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम।
8: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आईभीआर नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्। हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ।
0: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम। उच्च गति, भरपर्दो र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
2: CIN को साझा खबर अब नेपाली पात्रोमा पनि।
9: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली FM तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न, तिथि, मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन,
2: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर, सुन चाँदीको दर भाव, मौसम सम्बन्धी सूचना र सार्वजनिक विदा बारेको जानकारी लिन पनि।
9: नेपाली पात्रो अब तपाईँको मोबाइलमा।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
11: संसद, तपाईका आवाज, तपाईका सरोकार र सपनाहरू बोलिने थलो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो सांसद।
12: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
13: तपाईँका दैनिक भोगाई, तपाईँका प्रश्न, तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
14: हाम्रा दुःख सरकारी खेती गरिसौँ र पानी पिग्रला, अखन त यहाँ खेती हो।
11: खुला संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो सांसद।
13: सडकदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो सांसद।
11: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे CIN मार्फत देशभरि कार्यक्रम हेलो सांसद।

0: खुशी को कनेक्शन।
1: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
2: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353
3: सबैका लागि दृष्टि सबैका लागि दृष्टि।
4: मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम।
5: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्। हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ।
4: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम।
6: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
7: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
8: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
7: तर महिलाको नाम अझै निर्णयमा स्वामित्वमा र पहिचानमा किन कम छ?
9: महिलाको श्रम अधिकार र सम्मानको आवाज
4: कार्यक्रम साझा आवाज।
7: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
10: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
11: प्रोप्राइटर मधुमाया जीसी पढे होइन प्रोप्राइटर भनेको छु। हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
7: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देख्दै भर
8: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
9: पसिनाको सम्मान, समानताको अभियान
4: कार्यक्रम साझा आवाज।

0: हो हो भने
1: जहिले पनि यस्तै गर्छ एक बिहानै र समसाझै
0: को हो यो
2: हामी
3: सामुदायिक सूचना नेटवर्क सीआईएन साझा खबरको साथमा आएका छौं
2: सुन्न नबिर्सनुस् है
3: हरेक दिन बिहान 6 बजे र बेलुका 7:30 बजे
4: साझा खबर अब सारा नेपाल तपाईसँग

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। राष्ट्रपा पदाधिकारी निर्वाचनको मतपरिणाम सार्वजनिक। महामन्त्रीमा विपिन आचार्य निर्वाचित। निर्वाचन लम्बिँदा मतदाताहरूको सहभागिता कम। संसदको तेस्रो पटक बैठक स्थगित।
1: सत्तारूढ दल एनएके राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन पनि चलिरहेको छ, त्यसले गर्दाखेरि मन्त्रीको उपस्थिति पनि अलिकति हिजो अस्तिको हकमा चाहिँ उहाँहरू महाधिवेशन चाहिँ व्यस्त नै रहनु भएको।
0: धान खेतीमा 27 लाख भन्दा बढ़ी कृषक आबद्ध। 23 औं राष्ट्रिय धान दिवसमा जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरतामा जोड़ दिइने। काठमाण्डु उपत्यका तथा आसपासका क्षेत्रमा बर्ड फ्लू संक्रमण तीव्र फैलिएपछि नियन्त्रणका लागि प्राविधिक टोली परिचालन।
2: विजय पश्चिमाको निकायमा तत्काल खबर गरेर जानकारी गराउनु पर्ने उहाँहरूको दायित्व हुन्छ, किनभनेदेखि हामी अहोरात्र खटेका छौं।
0: व्यापक आलोचनापछि सरकारी जग्गा लिज सम्बन्धी कार्यनीति खारेज। बितेको 24 घण्टामा 2438 सवारी साधन नियम उल्लंघनको कार्यवाहीमा, अबदेखि सवारी साधनमा कडाई।
3: फर्दर हामीले 24 घण्टाको चाहिँ विवरण हेर्दाखेरि चाहिँ 2500 देखि 2800 सम्म चाहिँ सवारी चालकहरूलाई चाहिँ कार्यवाही गर्ने गरेका छौँ।
0: भेनेजुलाको 2 शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या 235 पुग्यो। 5000 भन्दा बढ़ी घाइते। आईसीसी क्रिकेट विश्वकप लीग 2 को त्रिदेशीय श्रृंखला खेल्न रोहित पौडेलको कप्तानीमा 15 सदस्यीय टोली घोषणा।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: सरकार सञ्चालनको जिम्मेवारीमा पुगेका नेपाली राजनैतिक कर्मीहरू निसंकोच दोष पछ्याउन निपुण, सिपालु र अग्रसर छन्। जब जब जहाँ जहाँ भ्रष्टाचार नियन्त्रणको विषय अगाडि आउँछ, त्यस बेलामा शासकहरूलाई अघिका शासकहरूलाई दोष लाएर पन्छिने क्रम चल्दै आयो। अहिलेको सरकारले पनि आफूले काम नगरिकन पुरानालाई मात्र दोष दियो भने जनताले पत्याउन छोड्नेछन्। अब खबर सन्तोषी रावलबाट।
5: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको महामन्त्रीमा विपिन आचार्य निर्वाचित हुनुभएको छ। यसअघि उहाँ रासोपाको सहमहामन्त्री हुनुहुन्थ्यो। उहाँसँग मनिष झाले प्रतिस्पर्धा गर्नुभएको छ। उपसभापतिमा सविता गौतम निर्वाचित हुनुभएको छ। उहाँसँग तोसीमा कार्की प्रतिस्पर्धामा हुनुहुन्थ्यो। त्यस्तै सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असीम शाह निर्वाचित हुनुभएको निर्वाचन आयोगले जनाएको छ। पदाधिकारीको निर्वाचनमा मतदानको सहभागी भने कम देखिएको छ। का लागि 1289 मत खसेको थियो। रासोपा केन्द्रीय सदस्यमा 2959 मत खसेको थियो। यद्यपि प्रतिनिधिहरू मतदान नगरी फर्किएपछि पदाधिकारीमा मतदान गर्नेको संख्या घटेको निर्वाचन आयोगका सदस्य गोकुल सापकोटाले सीआईएनलाई बताउनुभयो।
6: काउन्टिङ पनि लगभग सम्पन्न भयो, मिसिनको ईमिसिनको काउन्टिङ निकालियो अनि यसको रिजल्ट लगभग आइसकेको छ। अब प्रवासको मतलाई चाहिँ टोटलिङ गरेर दुवै मत जोडेर अब केही बेरमा चाहिँ तपाईँको यो अन्तिम तपाईँको मत परिणाम निकालिनेछ सर, र त्यसपछि चाहिँ तपाईँको शपथ खाने प्रोग्राम छ। सायद मेरो विचारमा अबको 1 घण्टाभित्र सबै काम सम्पन्न होला। यो अलि लामो समय पनि लाग्यो, ठुलो प्रक्रिया भएर तपाईँको अनि टाढा टाढाबाट आउने साथीहरूलाई अब धेरै दिन बस्नलाई त्यति ऊ पनि भएन, धेरै दिन भएको कारणले गर्दाखेरि तपाईँको कति त गए पनि, र यो फेरि दोस्रो चरणको निर्वाचन भएको हुनाले न अब खासै पदाधिकारी मात्रैको चयन हो, त्यही कारणले पनि त्यति प्रतिनिधिहरूले त्यति धेरै महत्व दिएनन् भन्ने लाग्यो मलाई चाहिँ मेरो आफ्नो पर्सनल उसमा चाहिँ।
5: काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा बर्ड फ्लू संक्रमण तीव्र फैलिएपछि नियन्त्रणका लागि प्राविधिक टोली परिचालन गरिएको छ। पशु सेवा विभागले विभिन्न प्रयोगशाला मार्फत नियमित नमूना परीक्षण गरी निगरानी बढ़ाएको हो। काठमाण्डौ, भक्तपुर, ललितपुर र काभ्रेका संक्रमणको जोखिम बढ़ी देखिएकाले रोग नियन्त्रण कार्यलाई उच्च प्राथमिकतामा राखिएको विभागका महानिर्देशक डाक्टर उमेश दाहालले जानकारी दिनुभयो। उहाँका अनुसार 3 महिना अघि शुरू भएको संक्रमण विभिन्न 11 जिल्लामा फैलिएको छ। करिब 100 कुखुरा फार्ममा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि ती फार्ममा पंछी अण्डा दाना नष्ट गरिएका छन्। करिब डेढ महिना नयाँ चल्ला नराख्न आग्रह गरेको विभागले उच्च सतर्कता अपनाउन आह्वान गरेको छ। काठमाडौँ उपत्यकाका चन्द्रगिरी, किर्तिपुर, टोखा, तारकेश्वर, गोदावरी, चागुनारायण, सूर्य विनायक लगायत क्षेत्रमा फार्ममा संक्रमण पुष्टि भएको छ। संक्रमण मानिसमा पनि सर्न सक्ने सम्भावना रहेको बताउँदै विभागका महानिर्देशक दाहालले संक्रमणलाई चाँडो नियन्त्रण गर्न पञ्ची व्यवसायी तथा उपभोक्तालाई थप सावधानी अपनाउन सावधानी गरिएको छ। सीआईएनसँग कुरा गर्दै दाहालले भन्नुभयो,
2: अब तत्काल हामीले के भन्छौँ भन्दा यो रोगलाई परास्त गर्नको लागि सकेसम्म यसको चाहिँ प्रभावकारी उपचार पनि छैन र प्रभावकारी खोप पनि छैन, जसले गर्दाखेरि तत्काल रोग देखिन साथ चाहिँ कुखुरा अथवा पंक्षी अथवा पञ्चजन्य पदार्थ र पंक्षी उत्पादन सामग्रीहरू सबै नष्ट गर्नेको विकल्प छैन। अब जहाँ जहाँ देखे तत्काल रिपोर्टिङ गरेर चाहिँ उहाँहरूले यो कुरो बुझ्नुपर्ने हुन्छ र सम्बन्धित निकायमा चाहिँ विशेष पश्चिम सेवाको निकायमा तत्काल खबर गरेर जानकारी गराउनु पर्ने उहाँहरूको दायित्व हुन्छ, किनभनेदेखि हामी अहोरात्र खटेका छौँ यो रोगलाई चाँडो नियन्त्रण गर्न प्रयासमा छौँ।
5: सरकारले नेपाल सरकारी जग्गा दर्ता उपयोग तथा लीजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति 2079 खारेज गरेको छ। राजपत्र मार्फत सूचना प्रकाशित गर्दै सरकारले उक्त कार्यनीति खारेज भएको जानकारी दिनुभएको हो। यस अघि सरकारी जग्गा सरकारको नाममा दर्ता गर्ने सरकारी निकायलाई उपभोगको प्रमाण पत्र दिने तथा विदेशी नियोग, स्वायत्त संस्था वा अन्य निकायलाई अधिकतम 40 वर्षसम्म लीजमा उपलब्ध गराउने व्यवस्था थियो, तर न्यून वार्षिक भाडा दरमा बहुमूल्य सरकारी जग्गा लामो अवधिका लागि लीजमा लिने प्रावधानको व्यापक आलोचना भएपछि सरकारले कार्यनीति नै खारेज गरेको हो। प्रतिनिधि सभा बैठक तेस्रो पटक सूचना टाँसेर स्थगित भएको छ। बैठक आइतबार बिहान 11 बजे बस्ने संसद सचिवालयका प्रवक्ता एकराम गिरीले आइतबार बिहान 11 बजेसम्मका लागि स्थगित भएको सीआईएनलाई जानकारी दिनुभयो।
1: यस्तो अब संसद बैठकमा बिजनेस भनेको सरकारी नै हुन्छ अधिकतर, होइन हाम्रोमा गैर सरकारी बिजनेस अथवा कार्यभार अलिक कम हुन्छ, अनि सरकारी बिजनेस अगाडि बढाउन सम्बन्धित मन्त्रीको उपस्थिति अनिवार्य हुन्छ। यहाँहरूलाई थाहै नै छ अहिले सत्तारूढ दल एनएके राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन पनि चलिरहेको छ, त्यसले गर्दाखेरि मन्त्रीको उपस्थिति पनि अलिकति हिजो अस्तिको हकमा चाहिँ उहाँहरू महाधिवेशन चाहिँ व्यस्त नै रहनु भएको भन्ने जानकारी थियो सचिवालयलाई। अर्को कुरा भोलि शनिबार पनि परेको अनि ती प्रतिपक्षी दलहरूले पनि भोलि चाहिँ नराख्न पाए उपयुक्त हुन्थ्यो, विभिन्न कार्यक्रमहरू पूर्व निर्धारित थिए, त्यसले गर्दाखेरि पनि बरु पर्सीलाई राख्न पाए उपयुक्त हुन्छ भन्ने खालको चाय सुझाव पनि प्राप्त भएको, यिनै कारणहरूले गर्दाखेरि बैठकहरू चलेको हो।
5: सरकारले यस वर्षको 23 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव 2083 जलवायु मैत्री प्रविधि धानमा आत्मनिर्भरता र समृद्धि भन्ने मूल नाराका सहित विविध कार्यक्रम गरी मनाउने भएको छ। कृषि विभागले आज एक सूचना जारी गर्दै जलवायु परिवर्तनको चुनौती बीच धान उत्पादन बढ़ाउन जलवायु मैत्री प्रविधिको विकास विस्तार र प्रयोगलाई विशेष प्राथमिकता दिइएको जनाएको छ। नेपालको खाद्य तथा पोषण सुरक्षाको मुख्य आधार मानिने धान खेती देशका करिब 27,65,000 कृषक परिवार आबद्ध छन्। राष्ट्रिय कृषि गणना 2078 अनुसार कुल खेती योग्य जमीनको 54% क्षेत्रमा धान खेती हुने गरेको छ भने कृषि कुल राष्ट्रिय उत्पादनमा धानको योगदान करिब 13% रहेको छ। धान उत्पादनबाट वार्षिक करिब 2 खर्ब रूपियाँ बराबरको आर्थिक योगदान पुग्ने सरकारी तथ्याङ्क छ। साझा खबरमा अब विदेशका खबर। भेनेजुएलाको 2 शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या दोब्बरले बढ़ेको छ। भूकम्पका कारण बिहान 188 जनाको मृत्यु भएको थियो, केही बेर अघिसम्म मृत्यु हुनेको संख्या 235 पुगेको जनाइएको छ। 4,300 बढ़ी घाइते भएका छन्। स्विजरल्याण्डबाट 80 सदस्यीय उद्धार टोली तथा मेक्सिकोका राहतकर्मीहरू प्रभावित क्षेत्रमा परिचालन भएको छ। साथै उद्धार तथा राहत सम्बन्धीका लागि अमेरिकी सेनाले प्रक्रिया अघि बढ़ाएको छ। राजधानी कारास्कास र सबैभन्दा बढ़ी प्रभावित लागवाइडारा राज्यमा स्थानीय उद्धारकर्मीहरूले रातभर ढलेका भवनहरूमा मानिसहरूको खोजी अभियान सञ्चालन गरेको छ। अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग 2 त्रिदेशीय रंगशालामाका लागि नेपाली टोली घोषणा भएको छ। नेदरल्याण्डमा आउँदो जुलाई 21 देखि 31 गतेसम्म प्रतियोगिताका लागि नेपाल क्रिकेट संघले आज रोहित पौडेलको कप्तानीमा 15 सदस्यीय टोली घोषणा गरेको हो। यो श्रृंखलामा घरेलु टोली नेदरल्याण्ड्स, नेपाल र नामिबिया सहभागी छन्। उद्घाटन खेलमा नेपाल र नामिबिया खेल्नेछन्। आठवटा देश सहभागी लीग टू तालिकामा नेपाल 24 अंकसहित पाँचौं स्थानमा छ। यस्तै नेदरल्याण्ड 32 अंकसहित तेस्रो र नामिबिया 22 अंकसहित सातौं स्थानमा रहेको छ।
0: सन्तोषी रावल लागू औषधको कारोबार र प्रयोगका घटना बढ्दै
7: कुन स्थानीय पालिकामा अलिकति सेवनकर्ता बढी हुनुहुन्छ अथवा बिक्री भण्डारण बढी हुने ठाउँहरूमा पहिचान गरेर त्यसलाई पक्राउ गर्ने र कानून कारवाही गर्ने र उहाँलाई चाहिँ अभिभावकलाई बोलाएर उसको मात्रा हेरेर काउन्सिलिङ समेत हामीले गर्दै आइरहेका छौँ।
0: लागू औषधको कारोबार र प्रयोगका घटना बढ्दै दुरूपयोगका लागि ओसार पसारलाई नै रोक्नुपर्ने विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोलेको। हाम्रा विशेषताहरू दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708-01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
9: पाँच बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरेका हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
10: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
11: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
10: तर महिलाको नाम अझै निर्णयमा स्वामित्वमा र पहिचानमा किन कम छ?
12: महिलाको श्रम अधिकार र सम्मानको आवाज,
13: कार्यक्रम साझा आवाज,
10: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
14: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
15: प्रोप्राइटर मधुमाया जीजी पढे होइन प्रोप्राइटर बनेको छु, हेर्नुहोस् त घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
10: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशै भर
11: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
12: पसिनाको सम्मान समानताको अभियान,
13: कार्यक्रम साझा आवाज।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। पछिल्लो समय लागू औषध प्रयोगकर्ताहरूको संख्या बढ़दै गएकाले कड़ा कानून लागू गर्न आवश्यक रहेको सांसदहरू तथा कानूनविदहरूले बताएका छन्। सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालले आज लागू औषध दुरूपयोग तथा अवैध ओसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा काठमाण्डुमा आयोजना गरेको लागू औषध नियन्त्रणका लागि कानूनी प्रावधान र कार्यान्वयनको अवस्था विषयक अन्तर्क्रिया कार्यक्रममा सहभागीहरूले उक्त कुरा बताएका हुन्। आज लागू औषध दुरूपयोग तथा अवैध ओसार पसार विरूद्धको दिवसका अवसरमा विभिन्न कार्यक्रम भएका छन्। अन्तर्राष्ट्रिय यो दिवसको अवसरमा विशेष गरेर नेपालका कानून निर्माणमा देखिएका चुनौतीहरूका बारेमा र कानून कार्यान्वयनका बारेमा बहस हुने गरेका छन्। जिल्ला जिल्लामा यो दिवस मनाइए तापनि लागू औषधको कारोबार र प्रयोगका घटनाहरू भने कमी आउन सकेको छैन।
16: दाङ जिल्लामा लागू औषधको प्रयोग रोक्नका लागि जिल्लामा विभिन्न सचेतनाका कार्यक्रम सञ्चालन हुने गरे पनि निरन्तरता भने हुन नसकेको गुनासो सरकारवालाले गर्दै आएका छन्। एकजना विद्यार्थी जेनिसा बुढाथोकी,
17: विद्यालयले लागू पदार्थ रोक्नको लागि वरिपरि दोकानहरूमा लागू पदार्थ हटाइदिनु पर्यो र विद्यार्थीहरूलाई ध्यानपूर्वक सबैलाई हेर्नु पर्यो र विद्यार्थीहरूको समयसम्म ब्यागहरू चेक गर्ने अनि सबैलाई हेर्ने अनि सबै विद्यार्थी बुझ्ने कस्तो छ के छ र वरिपरिको लागू पदार्थ बेच्ने दोकानहरू बन्द गरिदिनु।
16: गएको जेठ महिनामा मात्रै प्रहरीले दाङ जिल्लाका विभिन्न स्थानबाट लागू औषध सम्बन्धी घटनामा 29 जनालाई पक्राउ गरेको छ। प्रहरी प्रशासनको ध्यान पक्राउ र कार्यवाहीमा गइरहँदा सचेतनाको पनि कार्यक्रम चलाउनु पर्ने बताउनुहुन्छ गोर्खा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कूलका प्रिन्सिपल मानसिंह घरती मगर।
18: लागू औषध नियन्त्रणको लागि सबभन्दा पहिले त यो यसको जुन असरहरू यसले पार्ने प्रभावहरू यो सेवन गर्दाखेरि यसले के असरहरू पर्छ भन्ने कुरा हामीले बुझाउन आवश्यक छ।
16: प्रहरीका अनुसार दाङमा लागू औषध कारोबार तथा परेको सम्बन्धी घटना र यसमा संलग्न व्यक्तिको संख्या पनि बढ़िरहेको छ। सामाजिक अभियन्ता विनोद केसी।
19: लागू औषध दुर्व्यसन रोक्नका लागि खास गरेर घर परिवार अलिकति सचेत हुनु पर्यो, त्यो सँगसँगै समाज सचेत हुनु पर्यो, त्यो सँगसँगै स्थानीय तह पालिका र सरकारका सम्पूर्ण निकायहरू र खास गरिकन युवा वर्गहरूलाई सचेतनामूलक कार्यक्रम मार्फत सचेत गराउन सक्यो भने केही न्यूनीकरण गर्न सकिन्छ भन्ने लाग्छ।
16: सरकारले लागू औषध विरूद्धको कानून कार्यान्वयनमा जोड गर्दा गर्दै पुनस्थापनामा पनि अभियन्ताहरूले ध्यान दिन सरकारको ध्यानाकर्षण गराउँदै आएका छन्। कोराहीमा रहेको निर्णय पुनस्थापना केन्द्रका संचालक गणेश ओली।
20: साथीभाइको लवालयमा कारणले चाहिँ धेरै साथीहरू चाहिँ जान अनजानमा चाहिँ दुर्व्यसनमा फसिरहेका हुन्छन्। उनीहरूलाई चाहिँ अब पुनः समाजमा चाहिँ पुनस्थापित गर्नको निम्ति राज्यले उनीहरूलाई विभिन्न किसिमका सिपमूलक तालिमहरू दिने, उनीहरूलाई सक्षम बनाउने र सम्मानजनक जीवनयापनको निम्ति राज्यले परिवारले र समाजले चाहिँ त्यो भूमिका खेल्न सक्यो भने दुर्व्यसनमा लागेकाहरू पनि भोलि चाहिँ समाजको निम्ति महत्वपूर्ण योगदान दिन सक्छन् भन्ने थुप्रै उदाहरणहरू पनि छन् र त्यसको निम्ति राज्यले नीति बनाएर चाहिँ अगाडि बढ्नुपर्छ।
16: चालू आर्थिक वर्ष 2082-83 हालसम्म जिल्लामा लागू औषध सम्बन्धी 113 मुद्दामा 217 जना पक्राउ परेका थिए। गत आर्थिक वर्ष 2081-82 जिल्लामा लागू औषध सम्बन्धी 106 घटनामा 178 जना पक्राउ परेका थिए। जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवं प्रहरी उपरीक्षक दीपक श्रेष्ठ।
21: लागू औषध ओसार पसार र बिक्री वितरण नियन्त्रण लागि जिल्ला प्रहरी कार्यालयले कानूनी कार्यवाहीदेखि लिएर सचेतनामूलक कार्यक्रमहरू हामीले जिल्ला प्रशासन कार्यालय स्थानीय निकाय अनि स्टेक होल्डरसँग समन्वय गरेर प्राथमिकता साथ रोकथाम नियन्त्रण लागि हामी लागिरहेछौँ, जसको फलस्वरूप हामीले यो साप्ताहिक रूपमा मासिक रूपमा र पाक्षिक रूपमा पनि एउटा कार्ययोजना सहित कुन स्थानीय पालिकामा अलिकति सेवनकर्ताहरू बढी हुनुहुन्छ अथवा बिक्री भण्डारण बढी हुने ठाउँहरूमा पहिचान गरेर त्यसलाई पक्राउ गर्ने र कानून कारवाही गर्ने र उहाँलाई चाहिँ अभिभावकलाई बोलाएर उसको मात्रा हेरेर काउन्सिलिङ समेत हामीले गर्दै आइरहेका छौँ।
16: दाङमा पछिल्लो समय लागू औषधको कारोबार र वनमा संलग्न भएका व्यक्ति पक्राउ पर्नेको संख्या र सुधार केन्द्रको संख्या बढ़िरहेको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दाङमा करिब 450 व्यक्ति प्रयोगकर्ताका रूपमा छन् भने पुनस्थापना केन्द्रको संख्या 16 पुगेको छ। सुशीला ओली, सीआईएन रेडियो मध्य पश्चिम दाङ।
0: लागू औषध दुरूपयोग तथा अवैध ओसार पसार रोक्ने उपायका बारेमा विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबरमा लागू औषध कुलत छुटाउनका लागि गर्नुपर्ने कार्य
22: कोर्स चाहियो तपाईँलाई डक्टर हुनलाई डक्टर कोर्स चाहियो भर्ना गरेर 5-6 भाथान दिएर भयो त्यस्तै यो ड्रग रियाब भनेको रियाबले सुधार्ने होइन त्यहाँभित्र कोर्स हुन्छ त्यो कोर्स के हो त्यही अनुसारको मान्छे लाग्छ।
0: पुनस्थापनाको कार्यमा लागेका एकजनाको सफलताको कथा विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्कोम
1: देशो खुशीको कनेक्सन।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
5: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। फेरि पनि लागु औषध नियन्त्रण र योजना। सरकारले लागु औषध नियन्त्रणका लागि ल्याएको ऐन 50 वर्ष पूरा हुँदा पनि समसामयिक रूपमा परिवर्तन हुन सकेको छैन। लागू औषधको नियन्त्रणका लागि सरकार र सरोकारवालाको भूमिका कस्तो हुन्छ? नेपाल प्रहरीका पूर्व एसपी तथा रिहाब स्पेशलिस्ट वसन्तराज कुवरसँग साथी लील प्रकाशचन्दले कुराकानी गर्नुभएको छ।
6: मन्त्रीले बोलेर मात्र रोकिन्छ? रोकिन्न भने मैले नखाएकालाई रोक्नका लागि ड्रग प्रिभेन्सन विभाग खोल्नुहोस् या महाशाखा खोल्नुहोस्,
7: छुट्टै संरचना बनाउनु पर्यो भन्ने
6: मलाई लाग्छ। 300 स्टाफ चाहिन्छ, कोही स्कूल डिपार्टमेन्ट हेर्ने, कोही आमाहरूलाई हेर्ने, 300 मान्छे मोबिलाइज हुनुपर्छ होल इयर, र बजेट पनि निकै ठुलो चाहिन्छ। खाएको मान्छे जुन छ त्यसले आफै आएर तपाईँलाई रिपोर्ट गर्छ? गर्दैन, चिन्ने कसरी त? उसले भित्रभित्र अर्को तिनवटा एउटा तिनवटा बनाइरहेछ भने खाएकोलाई चिन्ने अफिस खडा गर्नु छ अहिले छ। चिन्ने भने कसरी? जस्तो नागरिकता लिँदाखेरि पिसाब जाँच गर्नुपर्ने, सिद्धेन नागरिकतामा परे। विदेश जाँदाखेरि तपाईँहरूको ड्रग टेस्ट हुने, जाहिर खाँदाखेरि ड्रग टेस्ट हुने परे। स्कूलमा चाहिँ यदि पढाइ कमजोर भइरहेछ र वेट लुज भएको छ भने ड्रग टेस्ट हुन्छ परे। त म तिमीले ड्रग खाएको कुनै पनि हालमा थाहा पाउँछु, तिमी बच्नै सक्दैनौ। तिमी अफिस बिहा गर्नुभन्दा अगाडि ड्रग टेस्ट गर्ने, यति 5-7 नियम बनाइदियो भने ड्रग्समा मान्छे फुत्किन सक्छ, कहीँ न कहीँ त पर्यो। या त उसले जाहिर खान पाइन्न भनेर खाँदै खाँदैन। ड्रग एडिक्टहरू भित्र लुकिरहेका छन्, उनीहरूले अरूलाई बनाइरहेका छन्। अब खाएको चिन्नुभयो तपाईँले, 7 लाख रहेछ। अब म्यानेज कसरी गर्नुहुन्छ त? 3 नम्बर म्यानेज गर्नुहोस्, जेल हाल्ने हो कि? जस्तो फिलिपिन्सले मारिदिने भन्यो सबैलाई, सिङ्गापुर इन्डोनेसियाहरूले जेल हाल्ने भन्ने नीति बनायो। कतिपय देशले होइन, सरकारले ड्रग खान दिउँ, न चोर न ढाँट सरकारले दिन्छ, या पनि मेथाडोन भन्ने दिन्छ, त्यो सुधार्न होइन। 4 महिना साइकाट्रिक पेसेन्ट मान्ने, एबनर्मल मान्ने र डिप्रेसनका नाममा ड्रगै दिने, यस्ता मोडल त 15 छ। तपाईँको देशले अङ्गीकार गरे मोडल के त?
7: त्यसो भए नेपालको मोडल चाहिँ के हुन सक्छ त? अन्तर्राष्ट्रिय अनुभवले तपाईँले दिनुपर्ने सुझाव
6: चाहिँ मैले भनिरहेछु त, सरकारको एउटा पनि रियाब छैन, र 3 लाख ड्रग एडिक्टहरू या 5 लाख मैले भने जस्तो 7 लाख मैले आइडेन्टिफाई गरिदियो भने व्यवस्थापन कसरी गर्नुहुन्छ त? जेलमा हाल्नुहुन्छ, 7 लाखको जेलको लागि तयार गर्नुहोस् या ड्रगै खुवाउनुहुन्छ? त्यसकारण 1 नखाएकालाई खान नदिने, 2 खाएकालाई चिन्ने, 3 चिनेकोलाई व्यवस्थापन गर्ने। अव्यवस्थापन भयो, रियाब गए, उनीहरू कहीँ गए, फर्केर आएर फेरि खान सक्छ नि त, रिल्याक्स हुन त दिनु भएन। प्लस उसले के भन्छ, हजुर मलाई त केही सिपै छैन, मलाई खुट्टामा उभिन सिकाउनुहोस् भन्यो भने तिनलाई पुनस्थापित गर्ने स्किल दिने हो कि विदेश पठाउने हो कि गभर्मेन्ट जबमा छिराउने हो कि छ? अहिले शाखा छ, अहिले खालि के छ सरकारसँग भन्दा बेचबिखनलाई कारवाही गर्ने कानून कार्यान्वयन छ। मैले यतिलाई थुने, मैले यति समाते, त्यसको ड्रग रोक्नसँग 20% मात्रै रोल छ। पुलिस प्रशासन मन्त्रीज्यूहरूले बेसरी राम्रो काम गरे भने 20% रोग रोकिन्छ। सपोर्ट गर्ने शाखै छैन भने तपाईँको भेट त कहाँ हुने भयो त? एकैचोटि खाइसकेपछि जो छोड्नै सक्दैन। त्यहाँ बिहारमा रक्सी रोकेपछि मान्छे कहाँ आयो त खाना? नेपाल पनि नदिनुहोस् त, ऊ अर्को देश जान्छ। जुन दिन हामीले उसलाई रक्सी खान नपर्ने गरी उपचार गरिदिन्छौ त्यो दिन आफै उसले रक्सी छोड्छ, किनकि आजसम्म कसैले ड्रग पिटेर बेच्या थाहा छ? तपाईँले फलानालाई कुटेर बेच्यो भन्ने सुन्नुभएको छ? अपहरण गरेर बेच्यो भन्ने सुन्नुभएको छ? उसले त ठगी गरेछ खालि। तपाईँले सेतो चस्मा लाउनुहुन्छ, नलाउनुहोस्, लाउनुहोस् यो ट्याब्लेट खानुहोस् भनेर 10 दिन खुवाएर सिधाइदिएछ।
7: कसरी चिन्ने भन्ने बारेमा चाहिँ जस्तो नागरिकता अथवा पानी धाराको बेलामा पनि थाहा जाँच्न सकिन्छ भन्नु, एकपटक खाएको मान्छेले यसले खान्छ कि खान्न भनेर त्यो कति समयसम्म त्यसले थाहा पाउन सकिन्छ? कस्तो खालको हुन्छ?
6: लक्षणबाट थाहा हो, दोस्रो लक्षणबाट थाहा भए त्यसलाई आइसोलेट गरिदिनुहोस्। जस्तो स्कुलमा राम्रो पढिरहेको थियो, हिसाबमा 80 ल्याउँथ्यो, 40 ल्यायो, अब ऊ एबनर्मल भयो, लक्षण ठिक भएन, उसलाई जात दिनुहोस् पिसाब, र पिसाबमा चाहिँ सात दिनसम्म त प्रष्टै देखिन्छ।
7: मानव पहिलो दिनमा त्यो सेवन गर्यो भने सात दिनसम्म त्यसको चाहिँ लक्षण पिसाबमा आउने भयो रगतमा।
6: तपाईँले त्यसलाई भनेर किन गर्नु पर्यो? तपाईँलाई मैले जातमा छ भने भनिदिनुपर्छ, तपाईँलाई म नभनि चाहन्छु नि, अझ म शनिबार छोडिदिन्छु, आइतबार जान्छु नि, शनिबार तपाईँ बिहारी फुर्सद होला खायो होला भनेर। त त्यस कारण यु क्यान टेस्ट एनी डे, तर त्यो शाखा खोइ त मलाई भन्न न,
7: संरचना त भएन नेपाल,
6: संरचना नभए ठुल्ठुलो कुरो गरेर हुन्छ सबैले। अहिले जुन सुदन गुरुङ मन्त्रीज्यूहरू आज हुनुहुन्छ, भोलि हुनुहुन्न फेरि, यो उहाँहरूको लागि अपर्च्युनिटी हो, समयले कसैलाई कुर्नेवाला छैन। सारा मान्छेहरू पच्चिस वर्ष हाम्रै हो भन्थे, काँग्रेसले पनि एमाले पनि पच्चिस वर्ष हाम्रै भन्थे, त्योभन्दा अगाडि राजाले नि भन्थे, हुँदैन। हरेक मान्छेको स्टार्ट हुन्छ, चेन्ज हुन्छ, स्टप हुन्छ। अहिलेको वास्तविकता, अहिलेको यथार्थ उहाँहरू नै हो।
7: तपाईँले भनेअनुसार यदि पैसा पानी नपुगेर हो कि किन हो त नेपालमा रिस्पोन्ड नभएको?
6: एक्सपर्टलाई सोध्दै सोध्दैन, सबै त्यो सरकारी कर्मचारीलाई कस्तो परेको छ म सबै ज्ञाता हो। मन्त्रीज्यूहरूलाई त के परेको छ नि, म त महाज्ञाता हो। अहिले सरकारको एउटा पनि रियाप छैन। संविधानमा स्वास्थ्य कसको जिम्मामा छ? सरकारको। त्यही कारण सरकारी स्वास्थ्य अन्तर्गत के बनायो? सरकारी अस्पताल बनायो। रियाप किन नबनायो? अब रियाबै नबनेपछि कसले चलायो त? सामाजिक संस्थाहरूले चलायो,
7: सरकारी क्षेत्रबाट।
6: सामाजिक संस्थाले चलाएपछि सामाजिक संस्थाले कसरी चलाउँछ त? उसले कहीँबाट पैसा पाउनु पर्यो। त्यसै कारण अरू देशमा के गर्छ? उसलाई घर दिन्छ। तपाईँले रियाबहरूलाई एउटालाई सरकारले जमिन दिया दिनु भएको छ, एउटालाई पैसा दिया दिनु भएको छ? इन्डियामा पनि 3,000 भन्दा बढी रियाबलाई 31 लाख रुपियाँ दिन्छ सरकारले, ल गर, हामीले पठाएको मान्छे पनि गर। अब उहाँहरूले रियाब छैन भने, सरकारको रियाब छैन भने खोलेको रियाबलाई सपोर्ट गर्नु पर्यो परेन, खोलेको रियाबलाई स्ट्रेन्थेन गर्नु पर्यो परेन, उल्टो बन्द कसरी गर्ने?
7: बन्द चाहिँ के कारणले गर्नुपर्ने अवस्था?
6: एउटाले उजुरिहाल्यो भने बन्द गर्ने दौडिहाल्ने, चिप पपुलारिटी के अरे, तपाईँलाई यहाँ
7: तपाईँलाई
6: यो घर चलाउन कति गाह्रो होला, यो विचार तपाईँलाई नै थाहा होला। यो भाडा तिर्न कति गाह्रो छ, बिजुली तिर्न कति गाह्रो छ, सेटेलाइट तिर्न तपाईँलाई नै थाहा छ होइन? अब मैले उजुरिहाल्ने त्यहाँबाट सुनको व्यापार भनेपछि तपाईँलाई सेरेड गरिदिइहाल्ने, कुन चाहिँ मान्छेले सम्मान पाएछ मलाई भन्नुहोस् त?
7: यो गैर सरकारी क्षेत्रबाट खुलेका जुन यो पुनस्थापना गृह अथवा केन्द्रहरू छन् नि, त्यहाँ सबैमा 100% राम्रो छ कि केही अझै सुधार गर्न सक्यो भने?
6: त्यहाँ छ त, त्यहाँ उहाँहरूले एउटा ऊ बनाउनु भएको छ निर्देशिका, त्यसमा 1.5 रुपियाँ पनि जमिन हुनुपर्छ भन्नुभएको छ, त्यसमा 5-7 वटा 9 वटा स्टाफ हुनुपर्छ भन्नुभएको छ। त्यो भने त लज भयो, लजमा यतिवटा चाहिँ रुम चाहिन्छ भने जस्तो भयो क्या, भात पकाउने मान्छे चाहिन्छ, होइन। विधि के त, सुधार्ने विधि चाहिँ के? तपाईँले आफ्नो छोरालाई स्कुलमा भर्ना गर्नुभयो, 3 वर्ष गयो, किताब छैन, पास हुन्छ? मूल कुरा, डक्टर बनाउँछ केले? कोर्स। जर्नलिस्ट बनाउँछ केले? कोर्स। कोर्सको कोर्स चाहियो तपाईँलाई, डक्टर हुनलाई डक्टर कोर्स चाहियो, भर्ना गरेर 5 छाक भात खान दिएर भयो? त्यस्तै यो ड्रग रियाब भनेको रियाबले सुधार्ने होइन, त्यहाँभित्र कोर्स हुन्छ, त्यो कोर्स के हो त्यही अनुसारको मान्छे लाग्छ।
5: राष्ट्रपाको महामन्त्रीमा विपिन आचार्य निर्वाचित हुनुभएको छ भने सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असीम शाह निर्वाचित हुनुभएको छ। काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा बर्ड फ्लूको संक्रमण तीव्र रूपमा फैलिएको छ। सरकारी जग्गा दर्ता उपयोग र लीजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति खारेज भएको छ। प्रतिनिधि सभाको बैठक तेस्रो पटक पनि सुचारा टाँसेर स्थगित भएको छ। भेनेजुलामा 2 शक्तिशाली भूकम्पमा परेर मृत्यु हुनेको संख्या 235 नाघेको छ र आईसीसी क्रिकेट विश्वकप लीग 2 त्रिदेशीय श्रृंखलाका लागि नेपाली टोली घोषणा भएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि असार 13 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक काम अनेक शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबे अस्त्र को शक्ति बोके को 200 Mbps को इंटरनेट अब 3 महीना का लागि
1: हजुरको रेडियो 102.1 MHz
2: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर
3: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोसी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला
2: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230 97 67 65 24 900
3: सुनकोसी सामुदायिक अस्पताल खुरकोट सिन्धुली विषादयुक्त खाना त्यागौं रैथाने बालीतिर लागौं
4: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ
3: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन हाम्रै पाको बारीमा फल्ने कोदो फापर जौ उवा चिनो कागुन र लट्टेमा थियो
4: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त आज गाउँ घरमा सुगर प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन् किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं कोदो र कागुन औषधि हुन् फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्
3: माटोको वरदान हाम्रा कतिपय बारी बाजा छन् कति रुखा छन् तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन् थोरै लगानी थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्
4: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्
3: परनिर्भरताको अन्त्य बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने आफ्नै बारीमा चिनो र कागुनो फलाउ आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ
4: किसान दाजुभाइ तथा दिदी बहिनीहरू अहिलेको मौसम खेती गर्ने समय हो आउनुहोस् आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ ती बिउहरू मात्र होइनन् हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन् रैथाने बालीको खेती प्रविधि उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्
3: आफ्नो बिउ जोगाउ आफ्नै खेतीमा रमाऊ स्वस्थ र समृद्ध रामेछाप बनाऊ
4: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू
3: न्यून लागत र सजिलो खेती यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन जसले गर्दा खेतीको लागत कम हुन्छ
4: जलवायु अनुकूलन र सहनशीलता रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन् जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्
3: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ कोदो क्याल्सियम फलाम र फाइबरको धनी स्रोत हो जसले मधुमेह उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ
4: फापर यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ
3: लट्टे मासले फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोसिलो हुन्छ
4: माटोको उर्वरा शक्तिमा सुधार सिमी मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्
3: आर्थिक आमदानी र आत्मनिर्भरता आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ यसको व्यवसायिक खेती र परिकार विविधीकरण बिस्कुट केक पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्
4: रैथाने बाली बचाऊ स्वस्थ जीवन सुरक्षित भविष्य निर्माण गरौं रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश

0: रेडियो पाव घटना विषय को सशक्त संवाद
1: हरि खड्काज्यू म तपाईलाई कार्यक्रम रेडियो पावमा स्वागत गर्छु।
2: धन्यवाद हजुर।
1: फुटबल कति लागिरहेको छ?
2: अब यो चार चार वर्षमा चाहिँ एउटा चाहिँ उत्सवको रूपमा आउने यो फुटबल एउटा फुटबल खेलाडीको हिसाबले होइन फुटबल खेलाडीको हिसाबले लागिरहेछ।
1: हजुर, सरसर्ती करिब समूह चरण सकिएको छ, अब नकआउटमा प्रवेश गर्न लाग्दै गरेको अवस्था छ। के पाउनुभयो, कस्तो अपेक्षा थियो, अपेक्षा अनुसारकै खेल देखिराख्नु भएको छ कि अलिक अप्रत्याशित पनि परिणामहरू आइरहेछन्?
2: तपाईँको चाहिँ सोचे भन्दा यो वर्ल्ड कप चाहिँ अलिकति ऐतिहासिक रूपले चाहिँ फरक ढंगको छ, किनभने पहिलोचोटि तीनवटा राष्ट्रले चाहिँ आयोजना गरिरहेको छ होइन, 32-48 देश गइरहेछ। सुरु सुरुको तपाईँको चाहिँ लिग चरणको खेलहरूमा अप्रत्याशित नतिजाहरू पनि आए होइन, त्यसले गर्दाखेरि चाहिँ जो एउटा फरक ढंगको एउटा वर्ल्ड कप चाहिँ हामीले चाहिँ एउटा हेरेर चाहिँ मजा लिने एउटा मौका पाइरहेको जस्तो लाग्छ।
1: हजुर, अनि टिमहरूको प्रदर्शन जो सधैँभरिका दावेदारीमा आसक्ति राष्ट्रहरू छन् तिनीहरूको परिणाम अपेक्षित देखिराख्नु भएको छ कि अलिक अनपेक्षित लागिरहेको छ?
2: सर्टेन, अब हामीले वर्ल्ड फुटबलको इतिहासलाई हेर्दाखेरि चाहिँ तपाईँको चाहिँ अमेरिकन कन्ट्री र तपाईँको चाहिँ युरोपियन कन्ट्रीले नै वर्ल्ड कप उतारेको इतिहास छ होइन, त्यसले गर्दाखेरि चाहिँ हामीले सरसर्ती हेर्दाखेरि तिनै देशहरूको नाम लिने हो, तर अपेक्षा गरे अनुसार जस्तै अब पोर्चुगलको इन्डिभिजुअल प्लेयरहरूलाई हेर्दाखेरि होइन, अब उहाँहरूले चाहिँ सोचे जस्तो अलिकति प्रदर्शन गर्न नसकेको जस्तो लाग्छ। अरे बाँकी बात एसियन कन्ट्रीहरूमा पनि तपाईँको चाहिँ अब जापान क्वालिफाइड भयो होइन, साउथ कोरियाको चाहिँ हामीले चाहिँ अपेक्षा राखेको थियौँ होइन, त्यो हुन सकेको छैन। जस राम्रो टिमको अब जर्मनीको हिजो म्याच हेर्दाखेरि अब इटेलीसँग अब जर्मनीले गर्यो होइन, त्यही पनि क्वालिफाइड भइरहेछ होइन, क्वालिफाइड पहिल्यै भएको कारणले पनि हुनसक्छ। यही अब 5-7 नाम हो, अब के अरे तपाईँको फ्रान्सको प्रदर्शन उत्कृष्ट देखेछ, अर्जेन्टिनाको उत्कृष्ट देखिरहेछ होइन, स्पेन लयमा आइरहेछ होइन, त्यसले गर्दाखेरि चाहिँ अब नेदरल्यान्ड पनि अब अहिले राम्रो भएर आएको छ होइन, इङ्ल्यान्ड त्यस्तै छ, त्यसले गर्दाखेरि चाहिँ यिनै कन्ट्रीहरू हुन्छ जस्तो लाग्छ मलाई।
1: समग्रतामा तपाईँ के देख्नुहुन्छ, डोमिनेसन कसको रहन्छ, युरोपियनको रहन्छ कि साउथ अमेरिकनकै रहन्छ?
2: अहिले हेर्दाखेरि युरोपियनकै देखिरहेछु मैले चाहिँ होइन।
1: हजुर,
2: अब फुटबल हो, एनिथिङ क्यान ह्यापन होइन, अब जे पनि हुन सक्छ फुटबलमा लाइफमा भन्ने कुराहरू हो।
1: हजुर,
2: त्यसले गर्दाखेरि अब हेरौँ, अब राउन्ड 32 चाहिँ हेर्दै जाँदा तपाईँले भन्नुभयो जस्तै अब लिग चरणको अन्तिम अन्तिममा आएको छ, भोलि पर्सिसम्म सबै लिग चरणको भइसकेपछि होइन, त्यसपछि अब तपाईँको चाहिँ अब कस्तो हुन्छ भन्ने कुराहरू, अब जापानले अब ब्राजिलसँग खेल्ने भएको कारणले अब माथि जान्छ कि जाँदैन भन्ने कुराहरू हो होइन, त्यसलाई सबै हेर्दाखेरि अब सर र यो पर्सिसम्मको चाहिँ तपाईँको राउन्ड 32 यो 48 लिग चरणको म्याच सकेपछि अनि त्यसपछि आकलन गर्न अझ सजिलो।
1: तपाईँ स्वयंकै यसपटक फेभर तपाईँको कोतिर छ?
2: त्यस्तो हो, एउटा खेलाडीको नाताले मेरो फ्रान्स हो, पहिलेदेखि फ्रान्स नै हो, अब लास्ट वर्ल्ड कप मेसीले जित्योस् भन्ने थियो होइन, एउटा खेलाडीको नाताले अब यो चोटि चाहिँ अब तपाईँको एउटा खेलाडीको नाताले मेसी त अब्बल अब भइसकेको कारणले गर्दाखेरि चाहिँ पोर्चुगल माथिसम्म जाओस् भन्ने एउटा इच्छा चाहिँ हो
1: हजुर
2: होइन, त्यही हो एउटा खेलाडी
1: सिम्प्याथीको हिसाबले तपाईँको पोर्चुगल र क्रिस्टियानो रोनाल्डोतिर छ होइन, तर फेभरेटको हिसाबले फ्रान्स छ, तर अब मेरो पनि तपाईँको जस्तो फ्रान्स छ, तर मेरो चाहिँ आजको दिनमा फेभर गर्नु पर्यो भने एजियन राष्ट्रको हिसाबले जापानलाई छ, र जापानको जो स्पिड अपमा खेल्छ कतै कतै युरोपियनको झल्को दिने गरीको खेल्छ, अब साउथ अमेरिकन टोलीसँग उसको भिडन्त हुँदैछ, खास गरी ब्राजिलसँग, ब्राजिल एउटा भिनिसियस जुनियरको भरमा खेलेको हो कि जस्तो लाग्छ, किनकि नेमार आए जति बेला 2002 तपाईँ रोनाल्डो र तपाईँको रिबाल्डो अथवा रोबर्टो कार्लोसहरूको जो ट्युनिङ मिल्थ्यो र एक खालको त्यो खालको टिममेट थियो नि, त्यो त ब्राजिलमा यसबाट खासै देखिन्न हेर्नुहोस्।
2: त्यसरी 2002 जुन त्यो टिम थियो ब्राजिलको त अब त्यही कारण त त्यो राम्रो टिमले एकैचोटि वर्ल्ड कप पनि ऊ गर्यो होइन, त्यसले गर्दा उहाँहरूको जुन रिबाल्डो तपाईँले भन्नुभयो रोनाल्डो जुन कम्बिनेसन थियो उहाँहरूको स्ट्राइकिङ लाइनमा एट्याकिङ थर्डमा चाहिँ अब त्यो कम्बिनेसन त अहिले देखिएको छैन, तर फुटबलमा सधैँ एउटै म्याच हुन्छ भन्ने छैन, तर ब्राजिलको टिमलाई नराम्रो भन्न मिल्दैन, जुनियर भूमि जुनियरको उसमा मात्रै खेल्यो भन्न मिल्दैन, उनीहरूको चाहिँ तपाईँको चाहिँ डिफेन्सिभ अनि मिडफिल्ड अनि त्यसपछि तपाईँको एट्याकिङ लाइनमा पनि तपाईँको चाहिँ त्यो समन्वय चाहिँ देखेको छ उनीहरूको, उनीहरू ब्राजिल भनेको चाहिँ तपाईँले भने जस्तै अल टाइम फेभरेट टिम हो वर्ल्ड फुटबलमा होइन, त्यसले गर्दाखेरि चाहिँ तपाईँको चाहिँ उहाँहरूको चाहिँ जुन प्यासन होइन तपाईँको चाहिँ कतिखेर एट्याक गर्ने कतिखेर चाहिँ प्रेसिङ गर्ने कतिखेर कुन उसमा चाहिँ फुटबल कुन पेसमा चाहिँ लाने भन्ने कुराहरू चाहिँ छ। त्यसले गर्दाखेरि तपाईँले भने चाहिँ अब जापान अब एसियन कन्ट्रीको चाहिँ अब तपाईँको चाहिँ होस्ट पनि गरिसकेको तपाईँको चाहिँ सुपर फोरमा पनि पुगिसकेको देश हो होइन। त्यसले गर्दाखेरि जापानको जुन फाइटिङ स्पिरिट छ त्यसपछि तपाईँको चाहिँ उनीहरूले लास्ट मोमेन्टसम्म पनि गिभ अप नगर्ने पानी छ होइन। जुन चाहिँ तपाईँको चाहिँ ट्रान्जिसन पिरियडमा चाहिँ जुन जापानिजको चाहिँ त्यो खेल्ने शैली छ जुन चाहिँ एट्याक डिफेन्स टु एट्याक जुन जाने या चाहिँ एट्याक टु डिफेन्स कुन एरियामा प्रेसिङ गर्ने जुन जापानको चाहिँ त्यो शैली छ त्यसले गर्दाखेरि तपाईँले भने जस्तै अब हामी एसियन कन्ट्री भएकै नाताले गर्दाखेरि जापान माथि पुगोस् होइन जापानले चाहिँ तपाईँको जुन फड्को मारोस् भन्ने हामी सबैको सोच हो। त्यही अनुरूप जापानले प्रदर्शन पनि गरिरहेको छ।
1: अब होस्ट नेसनको हिसाबले सन् 2002 हुक्याएर ऊ सेमी फाइनलिस्ट थियो होइन। अब त्यस यता उसको त्यो लेभलको प्रदर्शन छैन तर यसपटक टिमको स्पिड टिमको बोन्डिङ हेर्दा चाहिँ धेरै राम्रो देखिन्छ। जस्तो स्विडेनसँगकै खेलमा पनि फर्स्ट हाफसम्म त सुपर डोमिनेसन गरेको अवस्था थियो ब्राजिलको के अरे जापानको हेर्नुहोस्। अब ब्राजिलको डिफेन्सलाई कतिको चिर्न सक्ने र अब वरियता र खास गरी सधैँको माराथी त माराथी हुन सक्दैन हेर्नुहोस्। ब्राजिल आफैमा 24 वर्षदेखि उपाधिको तिर्खा मेटाउन सकेको छैन। भलै उसले 5 वर्ल्ड कप जितेको छ तथापि 5 2002 पछाडि नै उसले गुमाएको छ। फाइनलसम्म पुग्न सकेको अवस्था छैन उसको। के छ त जापान कति हावी हुन सक्ला ब्राजिलसँग?
2: त्यस्तो हो अब त्यो नकआउट राउन्डमा प्रवेश गरिसकेपछि तपाईँको चाहिँ अब जापानले पनि तपाईँको चाहिँ जुन चाहिँ त्यो मैले अघि पनि भने ट्रान्जिसनको कुरा गरे होइन जुन चाहिँ ब्राजिल जस्तो टिमसँग जुन ट्रान्जिसन पिरियडमा उनीहरूले जुन काम गरिरहेको छ त्यसमा अझ बढी काम गर्यो भने चाहिँ तपाईँको जापानको जुन जुन चाहिँ सर्ट पासेसहरूमा चाहिँ डिफेन्स टु एट्याक जाने चाहिँ तपाईँको चाहिँ जुन ट्रान्जिसन पिरियडमा जुन फास्ट एट्याक छ काउन्टर एट्याकमा चाहिँ जापानले चाहिँ हजुर काउन्टरमा चाहिँ एकदम काम गर्न सक्छ जस्तो लाग्छ मलाई होइन। त्यसले गर्दाखेरि चाहिँ अब हाम्रो इच्छा भनेको एउटा एसियन कन्ट्रीको जापानले राम्रो गरोस् भन्ने नै हो।
1: तर समग्रतामा बलियो त ब्राजिल नै देखिन्छ जापानभन्दा।
2: अब तपाईँ वर्ल्ड कप अब पुगिसकेको अब समग्र इन्डिभिजुअल प्लेयरहरू हेर्दाखेरि चाहिँ अब ब्राजिल तपाईँले भन्नुभयो जस्तै ब्राजिल देखिन्छ तर फुटबल इज अ टिम गेम होइन। जापानको जुन टिम स्पिरिट छ होइन जुन लास्ट मोमेन्टसम्म चाहिँ गिभ अप नगर्ने बानी छ होइन त्यो त्यो बानीले चाहिँ जापानलाई माथि लानु सक्छ जस्तो लाग्छ मलाई।
1: अब धेरैको तर्क चाहिँ यो बेला हुन्छ यो तर्क भन्दा पनि खासमा टिमले काम गर्ने हो तर्कले होइन। जस्तो जाइर्जिनोले 1970 लगातार समूह चरणमा गोल गरे पछाडि उपाधि नै दिलाए। रोमारियोले 1994 त्यसै गरेर अन्तिममा उपाधि नै जिताए। रिबाल्डो रोनाल्डोको कुरा सन् 2002 उनीहरूले समूह चरणमा सबैमा गोल गरेर अन्तत उपाधि नै जिताए। त्यसकारण यो संयोग यसपटक भिनिसियस जुनियरले गरेका छन् यसपटक उनले उपाधि दिलाउनेछन् भने एक खालको आशा र त्यो संयोगलाई यति बेला ठूलो र बलियो तर्कको रूपमा प्रस्तुत गरिरहेका छन् ब्राजिलियन फ्यानहरूले। त्यसमा दम छ
2: पक्कै पनि। अब वर्ल्ड कप जस्तो एउटा टुर्नामेन्टमा चाहिँ प्रत्येक म्याचमा चाहिँ गोल गर्नु आफैमा एउटा इतिहास बनाउनु जस्तो लाग्छ मलाई पनि होइन।
1: हजुर
2: किनभने जुनसुकै प्लेयरहरूले पनि त्यो पाउँदैन। तपाईँले भन्नुभयो जस्तै 2002 जुन रिवाल्डो रोनाल्डोको ब्रेकलाई चाहिँ अहिले भिनिसियस जुनियरले चाहिँ अलिकति चाहिँ ऊ गरेको छन् होइन। प्रत्येक म्याचमा चाहिँ गोल गरिरहेछन्। अब अर्जेन्टिनाको कुरा गर्दा मेसीको कुरा गर्दा मेसीले गरिरहेछन् होइन। एम्बापेले गरेछ हालेन्डले गरिरहेछ। अब अर्को म्याच हेर्न बाँकी छ तथापि होइन। तर तपाईँले भने जस्तै ब्राजिलमा चाहिँ अब कसरी रोक्ने भन्ने कुराहरू चाहिँ जापानलाई चाहिँ एउटा चुनौती चाहिँ हो भिन्सेन्ट जुनियरलाई होइन। तर जापानको चाहिँ जुन चाहिँ तपाईँको चाहिँ डिफेन्सको कम्प्याक्टनेस छ डिफेन्समा चाहिँ जुन उनीहरूको चाहिँ तपाईँको चाहिँ बललाई चाहिँ रिगेन गर्ने चाहिँ जुन क्यापेसिटी छ त्यसले गर्दाखेरि चाहिँ अब कोचको स्ट्राटेजीमा पनि भर पर्छ। जुनियरलाई चाहिँ तपाईँले कसरी मार्क गर्ने उसलाई कुन पोजिसनमा चाहिँ ऊ आउँदाखेरि चाहिँ कसले हेर्ने भन्ने कुराहरू कोचको स्ट्राटेजीमा पनि भर पर्छ जस्तो लाग्छ।
1: अब खास गरी इङ्ल्यान्ड जो लेभलको दावेदारीको रूपमा सधैँ प्रस्तुत हुन्छ तर त्यो अनुरूपको उसको प्रदर्शन पाइँदैन। यसपटक इङ्ल्यान्डको सम्भावना तपाईँ कुन ठाउँसम्म देख्नुहुन्छ?
2: अब तपाईँको चाहिँ क्वालिफिकेसन राउन्डको गेमहरूलाई चाहिँ एनालाइसिस गर्दा ऊ गर्दा त इङ्ल्यान्ड एकदम परिपक्व टिम होइन। पहिले तपाईँको चाहिँ वर्ल्ड कपमा क्वालिफाइड भएको टिम होइन।
1: हजुर
2: अब इन्डिभिजुअल प्लेयरहरू हेर्दा पनि तपाईँको चाहिँ एकदमै सुपर देखेछ। फर्स्ट सेकेन्ड म्याच तपाईँको जुन टिम गेम उनीहरूले देखाएको छ त्यसले गर्दाखेरि ऊ छ। अब 90 इङ्ल्यान्डले त्यत्रो फुटबलमा चाहिँ तपाईँको चाहिँ लगानी गरिरहेको अवस्था 96 इङ्ल्यान्डले चाहिँ उपाधि जित्न सकेको छैन होइन। त्यसले गर्दाखेरि 96 पछिको चाहिँ अब यो एउटा चाहिँ समग्र एउटा चाहिँ कम्प्याक्ट ब्यालेन्स टिम भएको कारणले गर्दाखेरि चाहिँ इङ्ल्यान्ड पनि राम्रो दावेदारीको रूपमा प्रस्तुत हुन्छ जस्तो लाग्छ।
1: तपाईँले देखेको सेमी फाइनलिस्ट वा फाइनलिस्ट टिमहरूको कुन कुन हुन सक्ने सम्भावना देख्नुहुन्छ?
2: होइन, यो तपाईँको चाहिँ अहिले नै हामीले चाहिँ अब यो सट्ट यो तपाईँको चाहिँ राउन्ड 32 पुगिसकेपछि
1: हजुर
2: अनि त्यसपछि तपाईँको चाहिँ जुन टाइसिट हामीले चाहिँ विनर रनर अनि तपाईँको चाहिँ त्यस थर्डलाई चाहिँ हामीले गएर टाइसिट जुन ड्र हुन्छ त्यसपछि क्वार्टरमा को पुग्छ अनि त्यो अनुसार चाहिँ आकलन गर्न सजिलो हुन्छ जस्तो लाग्छ।
1: तर अहिले सरस्वती देख्दा शक्तिशाली भनिएका देशहरूको अवस्था के देख्नुहुन्छ? धेरैले चाहिँ अब ह्याट्रिक हुन सक्छ फाइनलिस्टको रूपमा र त्यो एउटा गजबको रिभाइलरी पनि हुन सक्छ, अर्जेन्टिना र फ्रान्स नै फेरि भन्ने अनुमान छ।
2: सबैको अनुमान चाहिँ त्यही छ होइन, हामीले पनि गर्ने अनुमान अहिलेको प्रदर्शनलाई हेरेर गर्ने अनुमान त्यही हो होइन
1: हजुर।
2: त्यसले गर्दाखेरि चाहिँ अब तर नकआउट चरणमा चाहिँ अलिकति भिन्दै प्रकारको चाहिँ म्याच हुने लिग र नकआउटमा अलिकति डिफरेन्स हुन्छ जस्तो लाग्छ मलाई होइन
1: हजुर।
2: किनभने त्यो टेम्पो त्यो ऊहरू सबैलाई हेर्नुपर्ने हुन्छ, त्यसले गर्दाखेरि राउन्ड 32 हेरिसकेपछि अझ तपाईँको प्रेडिक्ट गर्न सजिलो हुन्छ जस्तो लाग्छ।
1: अर्जेन्टिना समग्रमा तपाईँ कस्तो देखिराख्नु भएको छ? मेसीले त अब पाउन केही बाँकी छैन, तथापि उनले रेगुलर गोल गरिराखेका छन्।
2: एउटा अर्जेन्टिनामा चाहिँ मैले के देखेँ भने एउटा रेस्पेक्ट हुन्छ नि तपाईँको चाहिँ खेलाडीप्रतिको जुन उसले दिएको कन्ट्रिब्युसनलाई चाहिँ अब तपाईँले चाहिँ मेसीले गोल गर्दाखेरि मेसी मात्रै खुसी हुने होइन कि अब बाँकी रेस्ट अफ द प्लेयर सबै खुसी भएको छ। इट मिन्स के भने मेसीप्रतिको चाहिँ एउटा चाहिँ ठुलो रेस्पेक्ट छ होइन
1: हजुर।
2: त्यसले गर्दाखेरि मेसीले पनि आफ्नो देशलाई दिनुपर्ने आफूले पाउनुपर्ने सबै चिज पाइसके तापनि जुन खेलाडी चाहिँहरूको चाहिँ जुन मेसी प्रतिको रेस्पेक्ट छ त्यो चाहिँ गजबको देखेँ मैले होइन। त्यसले गर्दाखेरि चाहिँ मेसीले नै गोल हानेर जिताओस् देशलाई मैले भन्दा पनि भन्ने जुन खेलाडीहरूको एउटा भावना देखेँ त्यसले गर्दा नै एउटा टिम बाउन्डिङमा चाहिँ एउटा बलियो एउटा आधार बने जस्तो लाग्छ मलाई चाहिँ
1: हजुर। फ्रान्समा टिममेट र बोन्डिङ के देख्नुहुन्छ? एउटा एम्बापेको गति र शैलीमा त सबै नतमस्तक छ, खास गरी अब मेसी र रोनाल्डोको युग पछाडि, खास गरी अब एम्बापेहरूको युग भन्ने खालको जो चर्चा छ, उनले 3 वर्ल्ड कप खेल्दै गर्दाखेरि मेसीको रेकर्ड करिब तोड्ने कोही पात्र छ भने अब तिनी हुँदैछन् भन्ने खालको चर्चा छ, के देख्नुहुन्छ?
2: होइन, पक्कै पनि तपाईँले भन्नुभयो जस्तै अब वर्ल्ड फुटबलमा एम्बापे भनेको चाहिँ अब अहिले लामो रेसको घोडा हो होइन
1: हजुर।
2: अब तपाईँले गर्दाखेरि चाहिँ अब त्यसले गर्दाखेरि चाहिँ एम्बापेको जुन स्पिड छ, जुन स्ट्रेन्थ छ, जुन तपाईँको फुटबलसँगको जुन चाहिँ तपाईँको चाहिँ त्यो स्पिड छ त्यसलाई ब्रेक गर्न धेरै गाह्रो हुन्छ। त्यसमा अब डेम्बेलेले साथ दिएको छ, उसले साथ दिएको छ होइन
1: हजुर।
2: त्यसले गर्दाखेरि तपाईँले भन्नुभयो जस्तै एम्बापे चाहिँ एउटा चाहिँ 25 ऊ हो, तपाईँले भन्नुभयो जस्तै अब यो वर्ल्ड फुटबलमा फेरि चाहिँ तपाईँको चाहिँ ह्याट्रिकै हुन्छ कि भन्ने सम्भावना पनि तपाईँको बढिरहेछ होइन
1: हजुर।
2: त्यही हो, अब
1: टिम बोर्डिङको हिसाबले तपाईँ फ्रान्स कस्तो देख्नुहुन्छ, खास गरी एम्बापे र बाँकी टिम फ्रान्सको?
2: होइन, राम्रो छ तपाईँको डिफेन्सिभ उसमा चाहिँ, किनभने एम्बापेको जुन मुभमेन्ट छ, जुन पेस छ, त्यसलाई चाहिँ कस्तो खाले बल दिने अनि त्यो डेम्बेले ऊ गरेर छ तपाईँको हाम्रो जुन फिल्डमा चाहिँ त्यो उसले चाहिँ जुन चाहिँ पास पेसहरू फालिरहेछ त्यसले गर्दाखेरि एम्बापेले सजिलो भएको डिफेन्समा पनि कम्प्याक्ट नै देखिरहेछु मैले होइन। समग्र टिम चाहिँ एउटा ब्यालेन्स हिसाबले चाहिँ ऊ गरिरहेको जस्तो लाग्छ मलाई।
1: अब खास गरी नर्वे र फ्रान्स बीच पनि प्रतिस्पर्धा हुँदैछ, खास गरी हालान्ड र आजको दिनमा एम्बापे, यी दुईटालाई हामीले प्लेयर टू वाचको रूपमा हेर्दाखेरि दुईटाको बलियो कमजोरी पक्ष के देख्नुहुन्छ?
2: होइन, अब हालान्डको तपाईँको फिजिकली अनि स्पिड हेर्नुहोस् होइन, त्यसपछि तपाईँको उसको एउटा स्कोरिङ क्यापेसिटी जुन छ होइन त्यो दुइटै ऊ छ। अब लास्ट म्याच अब अहिले अब नर्वे र हामीले फ्रान्सको म्याच हेरिसकेपछि अब त्यो बीचमा चाहिँ अझ हामीले चाहिँ निहाल्न सक्छौँ। अब दुइटै तपाईँको वर्ल्ड फुटबल फुटबलमा चाहिँ अब अबको दिनहरूमा चाहिँ वर्ल्ड फुटबललाई ड्राइभ गर्ने अब हामीले प्रेडिक्ट गर्दाखेरि ह्यालन्ड हो होइन, एम्बापे नै हो, अब स्पेनबाट यामाल आउला होइन
1: हजुर।
2: हामीले वर्ल्ड फुटबल अब कसले ड्राइभ गर्छ अब भन्ने कुराहरू चाहिँ हेर्दाखेरि उहाँहरूकै नाम लिने हो, त्यसले गर्दाखेरि आफ्नो शैली छ, तर जुन एम्बापेको स्पिड छ र ह्यालन्डको जुन फिजिकली स्ट्रक्चर छ, जुन चाहिँ राइट टाइममा राइट पोजिसनमा रन गर्ने राइट डिसिजन लिने जुन क्यापेबिलिटी छ, दुइटै वर्ल्ड फुटबलको एउटा महारथीकै रूपमा लिन्छु म।
1: अब धेरैले मार्क नगरेको आयोजक अमेरिकाको उत्कृष्ट प्रदर्शन देखिरहेको छ, मेक्सिको त्यस्तै छ, र डेब्यू राष्ट्रको रूपमा केप भटे धेरैको मन जितेको छ र धेरैले त विश गरिरहेका छन् फाइनलसम्म बरु के पढे पुगोस् भनेर. के देख्नुहुन्छ यो डेब्यू राष्ट्रहरूको र आयोजक राष्ट्रहरूको अवस्था?
2: होइन, एउटा चाहिँ फर्स्ट टाइम चाहिँ वर्ल्ड फुटबलमा चाहिँ क्वालिफाइड भएर चाहिँ तपाईँको चाहिँ एउटा चाहिँ राम्रो टिम पोइन्ट गेन गर्नु स्कोर गर्नु भनेकै त्यो उपलब्धिको एउटा पाटो हो जस्तो लाग्छ मलाई. एउटा सानो राष्ट्र भएर पनि होइन तपाईँको चाहिँ के भडेले जुन प्रदर्शन गरिरहेको छ त्यो चाहिँ एउटा वर्ल्ड फुटबलमै उहाँहरूले चाहिँ आफ्नो नामलाई चाहिँ अब के भड्डे भन्ने योभन्दा अगाडि चाहिँ तपाईँको चाहिँ कसैले त्यति वाच नगरेको नसुनेको नाम केले गर्यो भन्दाखेरि फुटबलले गर्यो. वर्ल्ड फुटबलमा आफ्नो देशलाई चाहिँ पहिचान गराए, त्यहीमाथि पनि अब्बल प्रदर्शन गरेर चाहिँ सबैको मन जित्न सफल भइरहेछ. अब हामी तपाईँ हाम्रो अपेक्षा के हुन्छ भनेपछि अब अलिकति सानो देश भर्खर क्वालिफाइड भएको माथि पुग्योस् भन्ने अपेक्षा त हुन्छ, तर वर्ल्ड फुटबलमा चाहिँ अब त्यही हो, हामीले राख्ने अपेक्षा पनि त्यही हो.
1: सम्भवत सायद नकआउटमा उसले साउदीलाई हराउँदै पुग्न सक्ला, के बढे
2: सम्भावना होइन
1: बढ्दै छ नि. उसले त स्ट्रङ देशहरूलाई बराबरीमा रोकेको अवस्था छ उत्कृष्ट प्रदर्शन. अब आयोजक राष्ट्रहरूको अवस्था के देख्नुहुन्छ जो एक खालको मार्केबल थिएनन् जस्तो अमेरिका?
2: हजुर, होइन एउटा होम एडभान्टेज पनि छ, तर विगतमा जुन अमेरिकाले गरेको प्रदर्शन भन्दा यो चोटि राम्रो छ. मेक्सिको अब क्लिन चिट लिएर चाहिँ अब क्वालिफाइड भइसकेको छ. क्यानाडा पनि अब तपाईँको क्वालिफाइड भइसकेको अवस्थामा होम एडभान्टेज छ, तर उहाँहरूको चाहिँ प्रदर्शन एकदमै
1: उच्चमा उसले साउदीलाई हराउँदै पुग्न सक्ला, के बढे
2: सम्भावना होइन
1: बढ्दै छ नि. उसले त स्ट्रङ देशहरूलाई बराबरीमा रोकेको अवस्था छ उत्कृष्ट प्रदर्शन. अब आयोजक राष्ट्रहरूको अवस्था के देख्नुहुन्छ जो एक खालको मार्केबल थिएनन्?

0: नेपाल पनि त्यसमा साक्षी छ। तथापि नेपाली फुटबलको अवस्था चाहिँ दर्दनाक र एक खालको खेलाडीमाथिको खेलबाडको अवस्था जस्तो देखिन्छ। मुलुक नै बदनामीको अवस्थामा छ। राखेफ र एन्थाको विवादले नेपाल फुटबल चाहिँ फिफाको प्रतिबन्धमा पर्यो। यो सुन्दा तपाईँ एउटा पूर्व राष्ट्रिय कप्तान हुनुहुन्छ नेपाली फुटबल टिमको, के लाग्छ, के छ तपाईँको सुझाव, गुनासो वा अपेक्षा?
1: होइन, पक्कै पनि एउटा सम्पूर्ण अब यो जुन चाहिँ हामीले एउटा जुन भोगिरहेछौँ त्यो भोगाइमा प्रत्यक्ष रूपमा त अब तपाईँको खेलाडी, प्रशिक्षक, रेफ्री होइन तपाईँको चाहिँ प्रत्यक्ष मारमा पर्ने भएको कारणले गर्दाखेरि यो परिषद र एन्थाले जति सक्दो हुन्छ होइन चाँडो चाहिँ यसलाई चाहिँ समन्वयकारी भूमिका निर्वाह गरेर चाहिँ यो जुन चाहिँ हामीलाई सस्पेन्ड भएको छौँ हामी, यो चाहिँ अब इन्टरनेसनल प्र्याक्टिस के छ त्यसलाई हेरेर चाहिँ परिषदले चाहिँ आफ्नो हद छोडेर चाहिँ त्यो चाँडोभन्दा चाँडो यसको समाधान गरिनुपर्छ जस्तो लाग्छ मलाई।
0: हस्, यहाँको यो महत्वपूर्ण समय संवादका लागि हरि खड्काज्यू धेरै धेरै धन्यवाद।
1: धन्यवाद तपाईँलाई।
2: रेडियो पाव, घटना विषयको सशक्त संवाद।
3: हजुरको रेडियो 100

0: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारदिनु पर्यो माता।
1: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
0: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
1: त्यसो भए ध्यान दिएर सुन्नी।
2: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, यूएसजी भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, आईसीयू र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा पीसीआर सहितको प्रयोगशाला जस्ता सुविधा।
1: सुन्नु भए त?
0: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर पुगे।
3: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
0: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
6: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
0: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
6: एउटै तेलमा खानेकुरा पटक पटक नतारौ, नपकाऊ।
0: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
6: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
0: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
6: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
0: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 047-52-14-13। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
7: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
0: हाम्रा विशेषताहरू,
7: 40% मात्रै डाउन पेमेन्ट,
0: सजिलो मासिक किस्ता सुविधा,
7: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
0: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
7: आवश्यक कागजातहरू,
0: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
7: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 98543-43255, 048-45-1006, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडिएको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: काममा लगाएको उपायमा कानुन अनुसार कडा कारबाही हुने व्यवस्था भएको छ।
2: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
3: माउ किन खोज्नु भएको होला हजुर? को पर्नुभयो?
2: रेडियोमा बालबालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
3: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
2: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
3: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
4: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा CEO बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
2: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
3: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
2: हुर्केकै गिरिराज चल्ला 150मा?
3: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
4: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
3: विराज किसानको साथी,
4: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
3: प्रोप्राइटर जय मानन्दर, फोन 0485402349, 0485402353 र 98540402349। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
5: हजुरको रेडियो 102.1 MHz।
6: वातावरण सिर्जना गर्नका लागि हामीले त्यहाँको एयरपोर्ट अलिकता बढाउनु पर्छ भनेर जसरी हामीले अगाडि कुरा उठाएका थियौं, र त्यतिखेरको सरकार अनि त्यसपछि यो हाम्रो प्राधिकरणले लगभग

वातावरण सिर्जना गर्नका लागि हामीले त्यहाँको एयरपोर्ट अलिकता बढाउनु पर्छ भनेर जसरी हामीले अगाडि कुरा उठाएका थियौं र त्यतिखेरको सरकार अनि त्यसपछि यो हाम्रो प्राधिकरणले लोगो

वातावरण सिर्जना गर्नका लागि हामीले त्यहाँको एयरपोर्ट अलिकता बढाउनु पर्छ भनेर जसरी हामीले अगाडि कुरा उठाएका थियौं र त्यतिखेरको सरकार अनि त्यसपछि यो हाम्रो प्राधिकरणले लोगोलोगो वातावरण सिर्जना गर्नका लागि हामीले त्यहाँको एयरपोर्ट अलिकता बढाउनु पर्छ भनेर जसरी हामीले अगाडि कुरा उठाएका थियौं र त्यतिखेरको सरकार अनि त्यसपछि यो हाम्रो प्राधिकरणले लोगोलोगो

वातावरण सिर्जना गर्नका लागि हामीले त्यहाँको एयरपोर्ट अलिकता बढाउनु पर्छ भनेर जसरी हामीले अगाडि कुरा उठाएका थियौं र त्यतिखेरको सरकार अनि त्यसपछि यो हाम्रो प्राधिकरणले लगभग

वातावरण सिर्जना गर्नका लागि हामीले त्यहाँको एयरपोर्ट अलिकता बढाउनु पर्छ भनेर जसरी हामीले अगाडि कुरा उठाएका थियौं र त्यतिखेरको सरकार अनि त्यसपछि यो हाम्रो प्राधिकरणले लोभलोभक

0: हजुरपुर रेडियो 102.1 मेगा
1: दूध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँघरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि, त्यही गए त भइगयो नि, मिठो पनि स्वस्थ पनि।
3: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजाघर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
2: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै, सम्पर्क नम्बर 98 41 82 96 10।
4: ए बुहारी, साह्रै मासु खान मन लागेको छ, भोलिका लागि तरकारी पनि सकिन
5: पनि उहाँहरूको आएको छ। ती सबै कुराहरूलाई संश्लेषण गर्दा चाहिँ त्यसबारे चाहिँ के भन्नुहुन्छ तपाईँ?
6: त्यसबारे पनि उहाँहरूको जुन अहिलेसम्म जति म्यानिफेस्टोहरूदेखि लिएर बजेटहरूदेखि लिएर जति आयो त्यो आउँदाखेरि त्यसमा नयाँ केही पनि छैन कि, नयाँ केही पनि नभए होइन, अझ पुरानोको अझ अति नै पुरानो भनौँ न 90 दशकको गन्धहरू आउँछ कि त्यसमा।
5: तर उहाँहरूले जसरी सामाजिक लोकतन्त्र भनेर भन्नुभएको छ आफ्नो सिद्धान्तलाई, त्यसले ती तपाईँले इंगित गर्न खोज्नु भएको कुराहरूलाई सम्बोधन गर्दैन?
6: सामाजिक लोकतन्त्र त हुँदै होइन, किनभने जुन पार्टीले चाहिँ शिक्षा र स्वास्थ्यमा प्राइभेट होस् अथवा पब्लिक होस् स्टेक होल्डर्सलाई टास्क गर्छ, त्यसले आफूलाई सोसियल डेमोक्रेट भनेर भन्न त मिल्दैन। पब्लिक सेक्टरलाई बलियो पार्नेतिर खासै केही गरिएको देखाएको छैन। उहाँहरू मार्केट फ्रेन्डली होइन, मार्केट समावेशी बजार चाहिन्छ। सब कस्तो खालको बजार भन्दाखेरि 20 अगाडि जस्तो बजार थियो त्यस्तै नै बजार उहाँहरूले हामीलाई पुस्ट गरिरहनु भएको छ कि, भनेपछि मोनोपोली नै भएको बजार, धनी धनाध्यको मोनोपोली भएको बजारहरू उहाँहरूले हामीलाई पुस्ट गरिरहनु भएको, भनेपछि यो चाहिँ कन्ज्युमर फ्रेन्डली होइन, यो चाहिँ प्रोड्युसर फ्रेन्डली इकोनोमी उहाँहरूले पुस्ट गरिरहनु भएको छ। मार्केटले मोनोपोलाइज गर्न सक्ने, मार्केटले मेनिपुलेट गर्न सक्ने देखिरहेको छ भने अब राज्यले कति गर्न सक्छ, उहाँहरूको दस्तावेजले राज्यलाई कति शक्तिशाली बनाउँछ भन्ने कुरा त मेरो दिमागमा पनि ठुलो प्रश्न चिन्ह छ। थाहा छैन मलाई, त्यसको आन्सर नै मलाई थाहा छैन, किनभने मैले त केही नयाँ हुने त देखेको छैन।
5: अहिले यसको अर्को पक्षमा पनि कुरा गरौँ प्याकुरेलजी, यो दल खास गरी दुईवटा मुख्य शक्ति मिलेर चुनावको मुखमा, एउटा रवि लामी छ नि जो पहिलेदेखि राष्ट्रपति स्थापना गरेर त्यसको नेतृत्व गर्दै आएका थिए, र अर्को चाहिँ काठमाडौँ महानगरको नेतृत्व गरिरहेका वालेन शाह, मिलेर उहाँहरूले एउटा दललाई अगाडि बढाउनु भयो र चुनावमा अभूतपूर्व सफलता पनि प्राप्त गर्नुभयो। यो उहाँहरूको दलको पहिलो महाधिवेशन थियो। यी मुख्य शक्तिहरू अब महाधिवेशनबाट निस्किएर आउँदाखेरि उनीहरूको अन्तर्घुलन चाहिँ कसरी हुने देख्नुहुन्छ तपाईँ?
6: अब अस्ति रविजीको स्पिच डेमोक्रेटिक थियो, राम्रो थियो, तर कति कुरा क्लियर नै छैन उहाँहरूको। अब यो प्रदेशकै कुरामा पनि प्रदेश सभा खारेज गर्ने भन्ने कुरा छ, अब त्यो प्रदेश सभा खारेज गर्ने, प्रदेश खारेज गर्ने कुरा हो कि होइन, अब मुटु नै निकालेपछि प्रदेश राखेर के हुन्छ भन्ने जस्तो खालको कुरा, त्यसमा पनि उहाँहरूको अब त्यो भनौँ न चुनावको बेलामा गएर एकदम पशुपति भिजिट गर्नलाई मात्रै जानु तपाईँहरू भनेर, तपाईँहरू चाहिँ काठमाडौँ जानु पर्दैन भनेर त्यस्तो एकदम मुटु छुने उहाँले भाषण गर्दा आउनु भएको बालनजीले, अब अहिले प्रदेश सभा खारेज गर्ने कुरा हुँदाखेरि उहाँले केही पनि बोल्नु भएको छैन। यो त के हो के हो कि, यो त बुझ्नै सकिँदैन। एउटा वान डिसिजन वान कन्सेप्ट वान थियोरी भनेर अथवा वान आइडियोलोजी भनेर नभएको भएर यो सर्पष्ट कसरी के भन्ने कसरी के भन्ने देखायो कि,
5: भनेपछि त्यो उहाँहरूको अन्तर्घुलन कस्तो हुन्छ भन्नेमा पनि प्रश्न नै छ भन्ने हो।
6: केही पनि क्लियर छैन कि, केही पनि क्लियर छैन।
5: अब अर्को पक्ष पनि उहाँहरूको महाधिवेशनबाट पदाधिकारी केन्द्रीय समिति आदिमा कति अनुहारहरू दोहोरिएका देखिएका छन् भनेर भनिएको छ, महिलाहरूको संख्याको सवालमा समावेशिताको दृष्टिले राष्ट्रपतिको अभ्यास तपाईँले कस्तो पाउनुभयो?
6: कस्तो भने अहिले हामी जुन बिन्दुमा छौँ त्यो बिन्दुमा मलाई एटलिस्ट क्वान्टिटी भन्दा पनि क्वालिटी, महिलाहरूको क्वालिटी कस्तो छ भन्ने कुरामा अब हामी चाहिँ त्यहाँ घोटिनु पर्ने जस्तो भएको छ। अब टोकनिजम असाध्यै बढी भयो, यस मेन होइन यस वुमेनहरू असाध्यै बढी भए, र अहिले राष्ट्रपतिमा त्यही देखिन्छ, अलिकति बोल्ने जो महिलाले अलिकति यो भएन भनेर भन्ने सक्ने जस्तो महिलालाई उनीहरूले एकदमै नराम्रोसँग पाखा लगाउने, कोट अनकोट फिमेल होइन त्यो कन्फर्मिङ फिमेलको इमेजमा जो जो मिल्छ फिट हुन्छ उनीहरूलाई मात्रै लिएर आउने जस्तो खालको त्यस्तो खालको पद्धति देखिरहेको छ।
5: अब अन्त्यमा चाहिँ प्याकुरेलजी, हामीले अहिलेसम्मको कुराकानीमा कतिपय दुर्बल पक्षहरूबारे के लायौं, यो महाधिवेशनका क्रममा कतिपय सबल पक्ष पनि होला नि, तपाईँले त्यस्तो केही खास हेर्नु भएको छ संक्षेपमा अन्त्यमा?
6: अब सबल पक्ष उहाँहरूले ल्याउन खोज्नु भएको त थियो, उहाँहरूले प्राइमरीजको कुरा गर्नुभएको थियो, उहाँहरूले ट्रान्सपेरेन्सीको कुरा गर्नुभएको थियो, अब यो सबै सकिए पछि बसेर खेलाउन सकिएला मिल्ला कतिको ट्रान्सपेरेन्ट भयो भनेर अहिले प्रिमेच्योरली होइन उहाँहरू ट्रान्सपेरेन्ट हुनु भएन भन्नलाई अथवा उहाँहरू डेमोक्रेटिक हुनु भएन भन्नलाई त्यो पनि अनफेयर पनि होला त्यो चाहिँ नभनौ तर जुन जुन प्रमिस गरिएको थियो त्यो प्रमिसहरू चाहिँ उहाँहरूको बोलाइ र गराइमा कति फरक छ अर्गनाइजेसनल स्ट्रक्चर अर्गनाइजेसनल कल्चरमा पनि त्यसको फाउन्डेसन उहाँहरूले त्यो अहिले बनाउन थाल्नु भएको छ त्यो कस्तो भएको छ भनेर हामीले त्यो अवलोकन त गरि नै हाल्छौँ तर यो एउटा कुरा चाहिँ एकदमै राम्रो भयो भनेर भन्ने चाहिँ अहिले तुरन्त भन्नु पर्दाखेरि चाहिँ मेरो दिमागमा त केही पनि आएको छैन।
5: राजनीति शास्त्री सुचेता प्याकुरेल। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले बुधबार गएका दुईटा शक्तिशाली भूकम्पका कारण हालसम्म करिब 600 जनाको मृत्यु भएको पुष्टि भएको बताएकी छन्। उनका अनुसार मृत्यु हुनेको संख्या अझै बढ़न सक्ने सम्भावना छ र भूकम्पमा परि करिब 3000 जना घाइते भएका छन्। बीबीसी विवरणमा आधारित एक रिपोर्ट विनिता दाहालबाट।
7: उद्धार कर्मीहरूले भत्किएका भवन र भग्नावशेषहरूमा हराइरहेका कैयौं मानिसहरूको खोजी जारी राखेका छन्। उत्तरी भेनेजुएलामा राजधानी कराकस सहित धेरै भवनहरू भत्किएका वा क्षतिग्रस्त भएका कारण हजारौं मानिस अझै सम्पर्कविहीन छन्। भूकम्पका कारण कैयौं मानिसहरू घरविहीन भएका छन् भने चर्किएका घरमा फर्कन मानिसहरू डराइरहेको अवस्था देखिन्छ। भूकम्प जाँदा धेरैजसो मानिसहरू घरमै विदा मनाइरहेका थिए जसका कारण पनि धेरै मानिसहरू भत्किएका घरमा पुरिएको हुन सक्ने ठानिएको छ। कतिपय भवनहरूभित्र अझै पनि मानिसहरू जीवित रहेको हुन सक्ने ठानिएको छ। राहत र उद्धारका लागि भेनेजुएलालाई कैयौं देशहरूले सहायताको घोषणा गरेका छन्।
5: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौं। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: अहिले रातको 9 बजे
1: हजुरको रेडियो 102.1 मेगा
2: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर
3: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनुहुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230 97-67-65-24-29
3: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
4: हावाहुरी चलेको बेला के गर्ने?
5: घरको झ्याल र ढोका बन्द गर्ने,
4: आगोका स्रोतहरू बन्द गर्ने,
5: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
4: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
5: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
4: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
5: हावा हुरी चलेको बेला के नगर्ने,
4: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
5: बिजुलीको तार लत्रिएको छ भने नछुने,
4: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
5: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
4: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्ज जारी सन्देश।
2: गोलन्जोर गाउँपालिका स्तरीय सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना।
5: प्रस्तुत विषयमा सुशासन व्यवस्थापन तथा सञ्चालन एन 2064 को दफा 30 तथा सूचनाको हक सम्बन्धी एन 2064 को दफा 4 को उपदफा 2 को खण्ड गमा प्रत्येक सार्वजनिक निकायले आफ्नो काम कारवाही खुल्ला र पारदर्शी रूपमा गर्नुपर्ने व्यवस्था रहेकोले गोलन्जोर गाउँपालिकाद्वारा आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिक सम्मको सार्वजनिक सुनवाई कार्यक्रम कार्यालयबाट सम्पादित कार्यक्रम विकास आयोजना सुशासन तथा सेवा प्रवाह लगायतका विषयमा सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन हुने भएकाले सम्पूर्ण जनप्रतिनिधिहरू राजनैतिक दलका प्रतिनिधिहरू समाजसेवी बुद्धिजीवीहरू गैर सरकारी संघ संस्थाका प्रतिनिधिहरू सामाजिक संघ संस्थाका प्रतिनिधिहरू बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरू सहकारी संघ संस्थाका प्रतिनिधिहरू स्वास्थ्य संस्थाका प्रतिनिधि र स्वयंसेविकाहरू संचारकर्मी निर्माण व्यवसायी उपभोक्ता समितिहरू टोल विकास संस्थाहरू महिला समूहहरू बाल क्लबहरू र आम नागरिक लगायत सम्पूर्ण सरोकारवालाहरूको गरिमामय उपस्थितिका लागि गोलन्जोर गाउँ कार्यपालिकाको कार्यालय हार्दिक अनुरोध गर्दछ।
2: कार्यक्रम सञ्चालन हुने मिति 2083 साल असार 19 गते शुक्रबार, समय बिहानको ठिक 11:30 बजे, स्थान गोलन्जोर गाउँपालिका अन्तर्गत कृषि तथा पशुपन्छी सेवा केन्द्रको प्राङ्गण ग्वालटार सिन्धुली।
5: गाउँपालिकाको सार्वजनिक सुनवाई कार्यक्रममा गाउँ कार्यपालिका कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारी, सबै सामुदायिक विद्यालयका प्रधान अध्यापकहरू अनिवार्य उपस्थितिका लागि जानकारी गराइन्छ।
2: गोलन्जोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली।
3: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
5: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
3: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाखो बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
5: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
3: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
5: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
3: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
5: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
3: आफ्नो बिउ जोगाउ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
5: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
3: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
5: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
3: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
5: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
3: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
5: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
3: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
5: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 MHz।
1: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमानिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0141-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।
3: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
4: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
5: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाऊ।
3: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
5: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
2: गोलमजुर गाउँपालिका वडा नम्बर 7 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
5: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ। वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजोर गाउँपालिकावासी बिरामीहरूलाई

0: चिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
1: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
2: थप जानकारीका लागि शुभ जीवन हस्पिटल खुरकोट सिन्धुली
0: सम्पर्क नम्बर 0475904660 9896965998
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
6: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
5: हाम्रा विशेषताहरू
6: 40% मात्रै डाउन पेमेन्ट,
5: सजिलो मासिक किस्ता सुविधा,
6: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
5: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
6: आवश्यक कागजातहरू,
5: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
6: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255, 0485401106, इमेल scfinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
7: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
8: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
7: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
8: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
7: प्रोपाइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
8: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
9: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
10: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
9: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
11: हजुर, रामेछाप मिटसप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
10: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
12: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848476803। रामेछाप मिटसप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।

Ali'ye gelecek. Ali'ye gelecek.

कता के भयो बाणी पहिरो गयो बाबा मुंगली नै मा लेट भयो बालक काल मलाको सानो माया बाबा बुढेस कालमा भेट भयो

घर में रंग फूल को बन चले

0: थोपरे पनि आउँछ, थोपरे बनाएर ल्याएको छ आज, थोपरे बाँधियो।
1: दिउँसोमा लाग्ने जलमा लगाम बाबा, तारा लाग्ने रातैमा, ढोकाको काम्रो आहा कति राम्रो बाबा, तारा लाग्ने रातैमा, पेटै भएको दिन त किन लिन्छ चिन्ता बाबा, मैसमाउला हातैमा, पुरानो दोस्ती अहिले भाँच्यो कस्ती बाबा, मैसमाउला हातैमा।

चितनको टाढी जानु पर्ने गाडी बाबा मुङ्ली नै मा लेट भयो कता के भयो बाढी पहिरो गयो बाबा मुङ्ली नै मा लेट भयो बालक काल मलाको सानो माया बाबा बुढेस कालमा भेट भयो

0: हजुरको रेडियो 102.1 MHz।
1: पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो कुकुटमा।
2: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको
3: सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
1: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
2: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 98 44 20 5 96 0 47 5 90 453।
1: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुरकोट, सिन्धुली।
2: रामेछाप नगरपालिकाको अनुरोध।
1: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
2: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, रामेछाप बजार, रामेछाप।
4: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
1: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
2: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 98 48 0 87 8 28, 98 27 87 20 82। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
5: तन्ने पैसो कमाइएला भनेर 100 एकडा 36 ब्याजमा ऋण काटेर विदेश आइयो, यहाँ त झन अलपत्र। ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
6: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरे हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भने हुन् नि, त्यो बेला सुनेर पनि उडाइयो, अब अहिले यो दुःख।
5: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन, म र कति खुसी छ हेर त।
7: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाऊ।
8: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
2: आप्रवासी स्रोत केन्द्र, जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9, मन्थली। सम्पर्क नम्बर 0 48 45 398 0 48 45 398।
8: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
2: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल। वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि, अनि कहाँबाट ल्यायो?
1: कहाँबाट हुनु नि, हाम्रै मन्थली कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन धेरै नभनौ भनी साध्य छैन, त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
2: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 98 45 85 73 65। वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1, कटर बोर्ड, रामेछाप। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
1: ल हजुर, किन चिन्ता गर्नुभएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
2: अनि सम्पर्क नम्बर?
1: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।

0: 姑娘，求求求求，哼，挨着哪里挨着？求求求求，
1: 来吧，小阿子，我把那来，拉面不拿了，不然不睡。
0: 混子，混子，我早上天雷不上。
1: 哎，那我睡了。अर्केको छोरी पनि कति तरुनी भइसकेछ है
0: ओरा पहिले नबिहा त धेरै पो भएछ यार
1: आज हिलो मज्जाले छाप्नु पर्छ साइन ल
0: ल ल ल ल
1: ल सुरु गरौँ त सुरु गरौँ ल अब सुरु गरौँ
0: ल
2: ल है रोपार हो आज केटाहरूले बेसरी हिलो छाप्ने भनिन्छन् हामीले पनि छाप्नु पर्छ है यिनीहरूलाई हामीले हार्नु हुँदैन नि आज हुन्छ हुन्छ हामी पनि छाप्नु पर्छ है यिनीहरूलाई पनि बेसरी हिलो छापेर पठाउनु पर्छ तल अर्को ठुले पनि आ रहेछ हिलो खेल्ने हुन्छ हुन्छ हामी पनि के कम छौँ र यिनीहरू केटाहरू भन्दा त त्यही भने
3: बर्खाको झरी रुजाउला झै गरी यो असारे महिनामा

बर्खाको झरी रुजाउला झै गरी यो असारे महिनामा

अकड़ा बोली तरसी की होली जुंगा लामा लामाले नौका दिन बुढ़ो भाग।

0: हजुरको रेडियो 102.1 मेगा।
1: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
2: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
2: सम्पर्क नम्बर 0845 41 143 98 63 023 422।
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
4: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
4: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
3: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
4: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
3: सचेत बनाऊ।
4: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

हजुरको रेडियो 102.1 मेगा रात 10 बजे हजुरको रेडियो।

नमस्कार, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको या प्रथमको एफएम 95 MHz पनि सुनिरहनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शपथ ग्रहण गर्नुभएको छ। राष्ट्रपतिको प्रथम अधिवेशनबाट उहाँ सभापतिमा निर्विरोध निर्वाचित हुनुभएको थियो। उहाँलाई शुक्रबार निर्वाचन आयोगका प्रमुख भुवन केसीले शपथ गराउनु भएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सुविता गौतम निर्वाचित हुनुभएको छ। 789 मत प्राप्त गर्दै गौतम निर्वाचित हुनुभएको। उहाँका निकटतम प्रतिद्वन्दी तोसीमा कार्कीले 572 मत प्राप्त गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीमा विपिन आचार्य निर्वाचित हुनुभएको छ। यसअघि सहमहामन्त्री रहनुभएका उहाँ 673 मत प्राप्त गर्नुभएको छ। महामन्त्रीमा विपिनसँगै मनिष सागर ढकाल र गणेश कार्की उम्मेद्वार थिए। काठमाडौँ उपत्यकाको चोक चोकमा आज भोलि प्रचार सामग्री सहितका विद्यार्थी स्वयंसेवक र ट्राफिक प्रहरीहरू भेटिन्छन्। काठमाडौँ भक्तपुर ललितपुरमा सड़क सुरक्षा सम्बन्धी अभियानमा उनीहरू खटिएका हुन्। उनीहरूले सड़कमा चालकलाई नियम नतोड्न आग्रह गर्दै तोडे कड़ा कार्यवाही हुनेतर्फ सचेत गराउँदै आएका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विमान परिचारिका अर्थात एयर होस्टेसलाई पनि सचेतना कार्यक्रममा परिचालन गरिरहेको छ। एयर होस्टेस परिचालनमा गीता एभिएसनसँग ट्राफिक प्रहरीले सहकार्य गरेको छ। सरकारले लागू औषध नियन्त्रणमा नयाँ रणनीति अघि सारेको छ। साथै यस वर्ष लागू औषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण पनि हुने भएको छ। गृह मन्त्रालयले लागू औषध नियन्त्रण र ओसार पसार विरूद्धको कार्ययोजनामा परिवर्तन गर्दै दुर्व्यसनलाई अपराधीका रूपमा नभई बिरामीका रूपमा व्यवहार गर्ने नीति अघि सारेको हो। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग तत्काल सहकार्य गरिने बताउनु भएको छ। मोरङको विराटनगरमा आज पार्टीको कोशी प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै उहाँले एमालेसँग तत्काल एकता नभए पनि सड़कदेखि सदनसम्म कार्यगत एकता गरेर अघि बढ़ने बताउनु भएको। साथै उहाँले पालिका र प्रदेश तहको आउँदो चुनावमा एमालेसँग सहकार्यको सहमति हुने गरी छलफलमा रहेको बताउनु भएको छ। सरकारले कृषि क्षेत्रमा जलवायु परिवर्तनका कारण बढ़ेको जोखिमलाई सम्बोधन गर्न धान खेतीलाई जलवायु अनुकूल बनाउने गरी आयोजना कार्यान्वयनमा ल्याएको छ। धानमा आधारित खेती र खाद्य प्रणालीको जलवायु उत्थानशील रूपान्तरण आयोजना नाम दिएको यो कार्यक्रमले नेपालको कृषि क्षेत्रलाई थप उत्पादनशील दिगो र समावेशी बनाउने लक्ष्य राखेको छ। पशु सेवा विभागले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा बर्ड फ्लू संक्रमण फैलिन नदिन प्राविधिक टोली परिचालन गरी नियन्त्रणको काम अघि बढ़ाएको छ। विभागले विभिन्न प्रयोगशाला मार्फत नियमित नमूना परीक्षण गरी निगरानी बढ़ाएको हो। झापाको मेचीनगर नगरपालिका वडा नम्बर 1, 2, 3 र 4 का हात्ती प्रभावित बासिन्दाले जंगली हात्तीको आतंक नियन्त्रणको मागसहित प्रधानमन्त्री समक्ष 4 बुधे ज्ञापन पत्र बुझाएका छन्। कोशीका मुख्यमन्त्री हिक्मत कुमार कार्की मार्फत उनीहरूले प्रदेश सरकार र संघ सरकारको ध्यान आकर्षण गराएका हुन्। कर्मचारी सम्बन्धी विधेयकमा असन्तुष्टि जनाउँदै कर्मचारीहरू धमाधम राजीनामा दिन थालेका छन्। असार महिना लागेपछि मात्र 71 जना निजामती कर्मचारीले राजीनामा दिएका छन्। राष्ट्रिय किताबखानाको रेकर्ड अनुसार असार 1 गतेदेखि 11 गतेसम्मको 9 कार्यदिनमा 89 जना कर्मचारी अनिवार्य अवकाशमा जाँदा 71 जनाले राजीनामा दिएका हुन्। असार 1 गते 2 जनाले राजीनामा दिएकोमा 2 गते 5, 3 गते 10, 4 र 5 गते 12-12 जनाले राजीनामा दिएको किताबखानाको रेकर्डमा उल्लेख छ। यसै 8 गते 11 जना, 9 गते 6 जना, 10 गते 2 जना र 11 गते 11 जनाले राजीनामा दिएका छन्। उनीहरूको राजीनामा स्वीकृत भएर राष्ट्रिय किताबखानामा पेन्सन पट्टाका लागि पुगेको छ। राजीनामा दिनेमा 6 सहसचिव नै छन्। किताबखानाको रेकर्ड अनुसार बिहिबार मात्रै 1 सहसचिव र 2 उपसचिव र 4 शाखा अधिकृतले दिएको राजीनामा स्वीकृत भइसकेको छ। नयाँ सरकारले ल्याउने भनिएको निजामती कर्मचारी सम्बन्धी विधेयकमा राखिएका प्रावधानमा चित्त नबुझेर राजीनामा दिनेहरूको संख्या बढ़िरहेको छ। किताबखानाका अधिकारीहरूका अनुसार यसअघि राजीनामा दिनेभन्दा अनिवार्य अवकाशमा जानेको संख्या 2.6%ले बढ़ी हुने गरेकोमा अहिले 1.3%मा
सरेको छ। सरकारले 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई अनिवार्य अवकाशमा पठाउने गरी भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती सेवाको गठन सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न भनेको विधेयक गत वैशाख 11 गते राय सुझावका लागि मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरेको थियो। बागमती प्रदेशका दुई स्थानीय सरकारले तोकिएको समयमा आगामी आर्थिक वर्षको बजेट ल्याउन सकेका छैनन्। प्रदेशभित्रका दुई स्थानीय सरकारले कानूनले तोकिएको अवधि 10 असारभित्र आगामी वर्षको बजेट सार्वजनिक गर्न नसकेका हुन्। बागमती प्रदेशका एक नगरपालिका र एक गाउँपालिकाको अझै बजेट सार्वजनिक भएको छैन। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र मकवानपुरको राक्सराङ गाउँपालिकाले समयमै बजेट ल्याउन नसकेका छन्। मनसून सक्रिय भएको एक साता बितिसक्दा पनि पर्याप्त वर्षा नहुँदा देशभरि धान रोपाईको गति सुस्त देखिएको छ। देशका अधिकांश भागमा धान रोपाई शुरू नै हुन सकेको छैन भने कतिपय क्षेत्रमा पानीकै अभावले गर्दा किसानहरूले ब्याड समेत राख्न पाएका छैनन्। प्रतिनिधि सभाको बैठक फेरि सरेको छ। भोलि बिहान 11 बजेका लागि बोलाइएको बैठक विशेष कारणवश आइतबारका लागि सारिएको संघीय संसद सचिवालयले जनाएको छ। नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेलको तर्फबाट सर्वोच्च अदालतमा दायर भएको बन्दी प्रत्यक्षीकरणको रिटमाथिको सुनवाई यही असार 16 गते मंगलबार हुने भएको छ। पौडेलकी श्रीमती दोमाया पौडेलले उहाँलाई गैर कानूनी रूपमा थुनामा राखिएको उल्लेख गर्दै अस्ति असार 10 गते अदालतमा रिट निवेदन दिनुभएको थियो। होल्डिङ सेन्टरमा राखिएका सुकुमवासीहरूको वैकल्पिक व्यवस्थापन नगरी स्थान खाली गर्न सूचना जारी गरिएको भन्दै सुकुमवासीहरूले काठमाडौँको माइती घरमा विरोध प्रदर्शन गरेका छन्। काठमाडौँ उपत्यका विभिन्न स्थानमा वस्तु विस्थापित गरी होल्डिङ सेन्टरमा राखिएका नागरिकको उचित पुनर्स्थापना नगरी सेन्टर छोड्न निर्देशन दिएको भन्दै सुकुमवासी केन्द्रीय संयुक्त संघर्ष समितिको नेतृत्वमा शुक्रबार प्रदर्शन गरिएको हो। हवस् त, राति 10 बजेको हजुरको मुख्य समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत्वनीय समाचारबाट विदा हुन्छु। नमस्कार, शुभरात्री।

हजुरको आवाज, हजुरको साथी हो हजुरको रेडियो 102.1 MHz। नमस्कार, हजुरको रेडियो 102.1 MHz रात्रिकालीन प्रस्तुति कार्यक्रममा समास दोहोरीको पर्खाइमा रहनुभएका बस्नुभएका तपाईँ तमाम तमाम आदरणीय श्रोता मनहरूमा रात्रिकालीन लोक संगीतको अभिवादन सहित हार्दिक स्वागत गर्न चाहन्छु। म कार्यक्रम प्रस्तुता तपाईँकै मुटुको ढुकढुकी भर्खर 14:15 लागेको हेमसम ठिटो सुराज महत तपाईँको माझमा उपस्थित भइसकेको छु। तपाईँसँग रम्न रमाइलो गर्नको लागि अनि यो पला आज विशेष विशेष विशेष बनाउनको लागि नेपाली लोकगीत संगीत सम्बन्धिरहेको छ कार्यक्रम एसएमएस दोहोरी। हामी हप्ताको छ दिन आउँछौ, आइतबारदेखि शुक्रबारसम्म भनेर भनिन् हप्ताको 7 दिन आउँछौ। याद गर्नुभएको छ कि छैन, अहिले के भन्छ हप्ताको 7 दिन आइरहेको छ कार्यक्रम भन्दै हुनुहुन्छ कि होइन। हप्ताको 7 दिन आउने गर्दछौ हामी राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारपछि रहन्छौ। लगभग 11 बजेसम्म तपाईँले पठाउनुभएका म्यासेजहरू वाचन गर्छौ। त्यस्तै गरेर तपाईँसँगै तपाईँले रोजाइमा पार्नुभएका लोकडोरी बाकाहरू तपाईँको माझमा राख्दै राख्दै अगाडि बढ्छ भनौँ न, अनि साथमा रमाइलो मिठा अनि मनका भावनाहरू तपाईँको माझमा राख्दै राख्दै अगाडि बढ्नेछ। यस्तै हेर्नुहोस्, ख्यालटा हल्का गर्ने कोसिस गर्छ, रिसाउनुहोस्, रमाइलो गर्नुपर्छ। फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो 102.1 MHz, तामाको सिएफएम 95 MHz, अनलाइनका माध्यम अनि हाम्रो पात्र नेपाली पात्र हजुरको एप हजुरको news.com, सामाजिक सञ्जाल फेसबुक लगायतका थुप्रै माध्यमबाट यति बेला सुन्दै हुनुहुन्छ। ढिला नगरिकन कार्यक्रमको शुरूआत गरिहाल्छु। म एउटा गीत राख्न चाहन्छु, म ठ्याक्कै कन्फ्युज छु, सो त्यो भएर 2 गीत बज्न सक्छ शुरूआतमै, नझुकिनु होला पनि भन्न चाहन्छु। यति बेलाको समयमा तपाईँको माझमा राख्न चाहन्छु, पुरानो गीत छ त्यो भएर म आफै झुकिरहेको छु। यति बेलाको समयमा तपाईँको माझमा यो गीत राख्छु शुरूआतमा।

हामी ठिकै तपाईँको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेको छु। कन्फ्युजमा थिए सत्य भएर पनि अर्को गीत हो कि अर्को गीत हो कि भनेर पनि मैले अलिक कन्फ्युजमा भइसकेपछि चाहिँ होइन कस्तो कस्तो हुँदो रहेछ सत्य भएर मैले सुरुवातमै भनेको थिएँ अर्को गीत पनि बज्न सक्छ है भनेर, तर तपाईँको माझमा राखिसकेको छु भन्दाको बेला सावित्री होइन सावित्री शाह हुनुहुन्छ, लेखक पनि उहाँ हुनुहुन्छ, कम्पोजर पनि उहाँ हुनुहुन्छ। यो गीत तपाईँको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेको छु। मिठा रमाइला कुराकानी हुन्छ, आउन सक्नुहुन्छ नम्बर 0848 40 26 माध्यम भएर भनेर म दिउँसोको कार्यक्रममा भन्छु। रातको समयमा मेसेजहरू पठाउन सक्नुहुन्छ अनि साथसाथै कार्यक्रमलाई सेयर गरेर पनि साथ दिन सक्नुहुन्छ। मिठा रमाइला कुराकानी गर्नेछौँ पनि भन्न चाहन्छु साथमा। अब भनौँ न चटपटी कुराकानी त हुने नै छन् रातको समयमा, मिठा तरिकाले रमाइला तरिकाले माया प्रेम बिछोड हर किसिमका कुराकानी हुनेछन् यहाँ। यहाँ के मात्र हुन्न यो कार्यक्रममा, जे पनि हुन सक्छ है, त्यही भएर सुनेर साथ दिनुहोस्। जे जे जस्तो कुराकानी पनि हुन्छन् यो कार्यक्रममा, हुन्छ हुन्छ भाइ सुन्नुहोस्। बुवादेखिका कुरा होइन, हजुरबुवादेखिका कुरा, पक्खर जन्मिएका नानी बाबुसम्मका कुरा पनि हुन्छन् यहाँ होइन। ठिक छ, हामी हप्ताको साथै दिन आउँछौँ, यो कुरा त मैले भनिराख्नुपर्छ जस्तो लाग्दैन। म्यासेजहरू चाहिँ अब प्राप्त भइरहेका छन्, ठिक छ, यति बेला म म्यासेजतर्फ लाग्छु, त्यसपछि अन्य कुराहरू गर्दै गरौँला। माया प्रेमका मिठा कुराकानी त्यसपछि जोडौँ नानी, के छ र रातको समयमा होइन, तिम्रो किन भएको नि रातको समयमा तिम्रो याद जन्मेसी आउँछ होइन भन्ने कुरा पनि अब मैले खै गरिरहेको हुन्छु है। सो खै किन हो तपाईँले त्यस्तो हुँदैन, हुन्छ होला, ठिक छ, यो केही समयको लागि हो होइन। माया मार्नेले त मारिसकेपछि अब सम्झेर मात्र हुन्न गाह्रो, तिम्रो याद धेरै आउँछ भन्ने कुरा हामी गर्दैछौँ, ठिक छ। यो बेला मैले के खोज्दै थिएँ भन्दाखेरिमा गीत खोज्दै थिएँ, ठिक छ, म्यासेज भाजन गर्छु त्यसपछि अन्य कुराहरू गरौँ। धर्मराज हुनुहुन्छ कार्यक्रम सुन्दैछु दुबईबाट, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। अनि त्यस्तै गरेर यति बेला हुनुहुन्छ मेसेज पठाउनु भएको छ, वाचन गर्ने कोसिस म गर्दैछु पनि भन्न चाहे होइन। यति बेला म हेर्दैछु मेसेजहरू वाचन गर्ने कोसिस गरिरहेको छु, यति बेला हुनुहुन्छ मेसेज पठाउनु भएको छ। राजकालीकोटी हुनुहुन्छ कार्यक्रम सुन्दैछु वृत्तमर झापा, घरमै अहिले चिबिआईबाट भन्नुहुन्छ, विशेष होइन बेस्ट विशेष राख्नु पर्दाखेरि ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे टु यु भाइ भन्नुहुन्छ, इन्डिया भन्नुहुन्छ त, इन्डिया कालीकोटे भन्नुभएको छ, सायद मैले उच्चारण गलत गरेँ भन्दा पनि लेख्नु त्यही भएको छ, ठिक छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर यति बेला हुनुहुन्छ हिराबहादुर लकाई हुनुहुन्छ, पुटलबाट हेर्दै पनि हुनुहुन्छ, सुन्दै पनि हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै बान्तुवा सोफिया राई हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, शुभरात्रि सम्पूर्ण साथीहरूलाई, बोल्न नपाए पनि जहिल्यै सम्झिरहेको हुन्छ भन्नुहुन्छ, लाइभ हेर्दैछु सुन्दैछु भन्नुहुन्छ बान्द्रा सोफिया राई हो पोसुरबाट, सम्झना सबैमा भन्नुहुन्छ। कुमार श्रेष्ठ हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, उहाँले पनि काठमाडौँ कलङ्कीबाट भन्नुहुन्छ, दोलखा मार्ग गर्दै आज काठमाडौँ कलङ्कीबाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ। अनि साथसाथै धनी गजमेर अनि सोमपाली शेर्पा त्यस्तै गरेर अन्य साथीहरूलाई पनि सम्झना माया छ है भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै कृष्णा विश्वकर्म हुनुहुन्छ, सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे पनि भन्न चाहन्छु। त्यस्तै गरेर यति बेला आशिका तामाङ हुनुहुन्छ, कार्यक्रम सुन्दैछु उदयपुरबाट भन्नुहुन्छ, उहाँले पनि सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि मनदेखि धन्यवाद दिन चाहन्छु। रूपसना योगी हुनुहुन्छ, कार्यक्रम सुन्दैछु सिन्धुली ढुङ्गे बासबाट आज मलाई भन्नुहुन्छ पछुताउने भयो होइन बाका राख्दिनुहोस् भन्नुहुन्छ, पछुताउने कसरी पछुताउने भयो र पछुताउने है, ठिक छ, राखिदिनुहोस् ल भन्नुहुन्छ, विशेष हजुरको लागि, रेडियो परिवारको लागि, अनि मामु दिदी अनि दादा भाउजू बिनाजु भदा छोरीहरू हस्बेन्ड र दि

होइन डियर डी भन्न मान्छ दिदी राई सम्झना साथीहरू सुनिता सुनवार कमला विष्ट प्रवीणा पौडेल त्यस्तै प्रियङ्स अवस्थित शर्मिला कटवाल त्यस्तै गरेर मिली अछामी नीता राउत त्यस्तै सूचना सुनवार मनोज सुन्दास मान्छे विन्दास दादा नवराज गिरी र विशेष नाम छुटेको सबैमा सम्झना माया छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद प्रकाश के सुन्नुहुन्छ दाई त्यसै खबर सन्चय हुनुहुन्छ रूममा बसेर सुनिराखेको छ देवी घरती मगरको नयाँ गीत आएको छ त्यो राखिदिनु होला भन्नुहुन्छ ठिक छ एकदम दुःख लागेको छ है मलाई दसैँ कति गते छ मलाई एकचोटि भन्नुहोस् ल भन्नुहुन्छ ठिक्क एक्ज्याक्ट भन्नुपर्दा ठिक्क त भएन मैले त्यसलाई के भन्छ नेपालीमा जस एक्ज्याक्ट भन्नुपर्दाखेरि तपाईँको कार्तिकमा पर्छ ल होइन के प्लान छ पनि कार्तिकको भनिसकेपछि फिक्स गर्नुहोस् ल सुनिता सुनाएर हुनुहुन्छ सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ शान्ति बिसीले पनि कार्यक्रम सुन्दैछु रोल्पाबाट सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु सुनिता सुनाएर हुनुहुन्छ हिराबहादुर लकाईजी हुनुहुन्छ रुक्सनायकी हुनुहुन्छ हेर्दै हुनुहुन्छ उहाँहरूलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर यति बेला सुनिताजी हुनुहुन्छ नमस्कार भन्नुहुन्छ नमस्कार हजुर स्वागत छ रुक्सनायकीले पनि हेर्दै हुनुहुन्छ मलाई मोहनी लगायो भन्नुहुन्छ कार्यक्रमले हो र ठिक छ शिला अधिकारी हुनुहुन्छ शिला उहाँले पनि हेर्दै हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ त्यस्तै गरेर यति बेला पोखरेल सबिना हुनुहुन्छ सम्झना सबैमा भन्नु हुनुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद आज किन वर्ड फम्बल फम्बल फम्बल फम्बल भइराखेको छ ठिक छ यति बेला म गीततर्फ लाग्छु ल त्यसपछि अरू कुरा त गरौँला नि त्यसरी बिस्तारो यति बेला म गीततर्फ लाग्न चाहन्छु एउटा गीत रोज्नु भएको छ राख्ने कोसिस म गर्छु यति बेला मलाई एउटा गीत राख्नुहोस् है भन्दैनन्थ्यो कसले भन्दाखेरिमा रूपसनाजीले होइन राख्ने कोसिस म गर्नेछु पनि भन्न चाहन्छु कुमार श्रेष्ठले पनि कार्यक्रम सुन्दैछु भन्नुहुन्छ दोलाखामार घर भइहाल्छ काठमाडौँ कलङ्कीबाट सम्झना सबैमा भन्नुहुन्छ मैले बिर्सेको जस्तो लाग्यो त्यही भएर पनि पछुताउने भयो यो भाका राखिदिनुहोस् ल भन्नुहुन्छ रातको समयमा रुवाउनुहुन्छ मलाई मलाई समेत रुवाउनुहुन्छ बिरु बिरु मैले के गर्नु अब कमाउँदा मन छ ठिक छ किन हो किन एउटा गीत राख्दा अर्को गीत जान्छ पछुताउने भयो यो गीत तपाईँकोमा आज यति बेलाको समयमा भागीरथ चलाउने अनि सरिता सुनारको आवाजमा गीत छ यसमा आवाज दिनुभएको छ पनि त्यस्तै गरेर यो गीतमा अन्य कलाकारको आवाजभन्दा पनि ठिक छ गीत पकाउनु लाग्यो म आफै है भागीरथ चलाउने सरिता सुनारको आवाजमा गीत छ यसमा शब्द हरिचन्द्र विष्ट अनि यसमा संगीत भागीरथ चलाउनेको रहेको छ यति बेला तपाईँकोमा आजमा राख्छु त्यसपछि आउँछु ल रेडियो सुन्दै गर्नुहोला म्यासेजहरू पठाउँदै गर्नुहोला।

यदि तपाईँको माझ मराठी सानो बजै क्या होइन भावनामा डुब्दा कहिलेकाहीँ सानो बच्छ कहिलेकाहीँ ठुलो बच्छ कहिलेकाहीँ यसरी रुन मन लाग्छ होइन गुवा गुवा के त्यो घरै थर्काउने गरेर रुन मन लाग्छ कहिलेकाहीँ रुन मन लाग्दैन यस्तै आँसु झार्न मन लाग्छ अनि सिरकभित्र गुटो मुटो परेर त्यसरी पनि आँसु झार्न सकिन्छ यो पनि यस्तै हो कहिलेकाहीँ सानोमा बज्न सक्छ कहिलेकाहीँ ठुलोमा बज्न सक्छ कार्यक्रम एसएमएस दोहोरियानीहरू भइराखेको छ अब आजमा म श्रीराजमा छु हप्ताको साथी दिन कार्यक्रममा आउने गर्दछ मिठा रमाइला कुराकानी हुन्छन् यहाँहरूलाई मैले भनिराख्नुपर्छ जस्तो लाग्दैन कार्यक्रमको बारेमा भावनाका कुराहरू केही गरौँ कि जस्तो लाग्छ यो रातको समयमा न त म होइन भावनामा डुब्ने मान्छे यसो यसो पनि हराउने मान्छे त्यही भएर पनि केही कुराहरू गर्न मन लाग्छ तर त्योभन्दा अगाडि म्यासेजहरू वाचन गरौँ जस्तो लाग्यो किनकि 10:36 भइसक्यो समय कति चाँडो जान्छ पत्तै पाइँदैन यति बेला हेर्दै हुनुहुन्छ कृष्णजी कृष्ण राई बिन्दास हुनुहुन्छ सबिना पोखरेल अनि हुनुहुन्छ हेर्दै हुनुहुन्छ ठिक छ म यति बेला म्यासेजतर्फै लाग्न चाहन्छु धनुगजमा हुनुहुन्छ कार्यक्रम सुन्दैछु सम्झना सबैमा बाँध्नु हुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु अमिना हुनुहुन्छ सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ निर्देश थियौँ हुनुहुन्छ पाँच थरको मिक्लाक्जुङ दुई घर भइहाल्छ बिरानी देश कतारबाट कार्यक्रम सुन्दैछु छेउ निर्देश हो भन्नुहुन्छ समीक्षा जोशी अङ्किता सुनवार त्यस्तै गरेर जुनिता चामलिङलाई त्यस्तै गरेर कालीकमला उनिम लिम्बुनी त्यस्तै लिम्बुनी पबिना फुची संस्कृति लामा दिलदुखिरिया त्यस्तै गरेर मेरो प्यारो मान्छे तिमी रुबिना थामी सरिता एक्थुमा त्यस्तै राय अनि त भागी सृजना कनिष्ठ सुनवार माया राई कल्पना छेत्री पूर्वली खुसी ममता पोया लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर यति बेला हुनुहुन्छ संगीत सृष्टि रोलपाली कान्छी आडी रहेको छ सम्झना सबैमा है भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद विष्णु विष्णु आउनुहुन्छ मेरो चिता माथि भन्ने गीत राखिदिनुहोस् त भन्नुहुन्छ यस्तो यस्तो गीतहरू समयमा पार्नुहुन्छ रातको समयमा रुनी पार्नुहुन्छ जस्तो लाग्छ सम्झना सबैमा है भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु तासाङ शेर्पा हुनुहुन्छ नमस्ते नमस्कार दाजु रात्रिकालीन संगीत कवि वादन अनि मिठो सम्झना पनि सुन्दै र हेर्दैछु ल म पनि भन्नुहुन्छ घर खिच्दैमा चार चर्नालु ओखलडुङ्गा हाल चाहिँ मुस्ताङ जिल्ला मुक्तिनाथबाट सुन्दैछु भन्नुहुन्छ सम्झना छ है भन्नुहुन्छ कार्यक्रम मार्फत घर परिवार फेसबुक र टिकटकमा जोडिएका पूर्वदेखि पश्चिम र देश र प्रदेशमा बसेर हजुरको रेडियो सुनेर बस्नुभएको सम्पूर्ण साथीहरूलाई सम्झना र माया भन्न चाहन्छु शुभरात्रि दाई भन्नुहुन्छ उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु यति बेला मुस्ताङदेखि हुनुहुन्छ मुस्ताङको पनि मुक्तिनाथबाट है ठिक छ विशेष रूपमा धन्यवाद जस्तै अनिश्वरी हुनुहुन्छ कार्यक्रम सुन्दैछु भन्नुहुन्छ मन्थली नौ घर हाल चाहिँ इन्डिया गुवाबाट हुनुहुन्छ गुवा ठिक छ घुम्नु पर्ने ठाउँ त्यो पनि है ठिक छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु यति बेला म मेसेजतर्फ लाग्न चाहन्छु मलाई मेसेज पठाउनु भएको छ यति बेला यो रातको समयमा कसले भन्दाखेरिमा हुनुहुन्छ मेसेज पठाउनु भएको छ होइन म गीत राख्छु म्यासेजहरू भन्दा पनि कुराकानीहरू भइरहेका रहेछन् मैले कुराकानी वाचन गरिनँ ल सो यति बेला मुना राई भन्दा पनि मुना भन्दा मुना कता जानुभयो भागिसक्नुभयो यतै हुनुहुन्छ भागिसक्नुभएको छ ठिकै छ ठिक छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु रिसाउनुहुन्छ कि फेरि सपनीमा नआउनु निर्माया भुल्न गाह्रो भएको बेलामा भन्ने गीत राखिदिनुहोस् न भन्नुहुन्छ उहाँले चाहिँ अलिकति भन्नुभएछ अब कसलाई भन्नु खोज्नु भएको त्यो मैले यो बुझ्न सकेको छैन मेरो चितामाथि बल्कि गीत यति बेला तपाईँको माझमा राख्न चाहन्छु त्यसपछि म आउँछु ल यति बेलाको समयमा तपाईँको माझमा राख्न चाहन्छु र मिठो गीत छ रमाइलो गीत छ यति बेलाको समयमा राख्छ त्यसपछि आउँछु त्यो सुन्दै गर्नु होला मेसेजहरू पनि पठाउँदै गर्नु होला

योग्यता पाएको माझमा राखेर रातको समय छ 10:45 गइसकेको छ। कार्यक्रम एसएमएस दोहोरी अनिहार भइराखेको छ। आवाजमा म सृराज छु। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ, हेर्दै हुनुहुन्छ, साथमा केही भावनाका कुराहरू पनि गर्नुपर्छ जस्तो लाग्छ। कहिलेकाहीँ यो मन पनि कस्तो अनौठो भइदिन्छ भने सुन्नुहोस् है, कहिलेकाहीँ यो मन कस्तो अनौठो भइदिन्छ कि के सोच्न थाल्छ क्या, अनि लाग्छ न त कुनै गन्तव्य थाहा हुन्छ यो मनलाई, न त रोकिने बहाना नै, बस कहिलेकाहीँ एउटा नाम एउटा अनुहार र उसँग जोडिएका साना साना पलहरू मानसपटलमा यसरी घुमिरहन्छन् कि मानौ यो पुरा संसार नै त्यहीँ थामिएको छ। झन् ओभर थिङ्कर हुन्छन् नि होइन, ओभर थिङ्कर जस्तै म एउटा सानो कुरा पाउनु हुन्न, टेन्सन यति हुन्छ त्यसपछि के कसो कसो के होला कसो है, गाह्रो हुन्छ है। सानो कुरा कहिले कहीँ भनिन्छ नि, रातको समयमा पनि सम्झ है भनेर भन्दाखेरि पनि ठिक छ, त्यतातिर नजाउँ, म अन्तै गएँ जस्तो लाग्यो भावनाभन्दा बाहिर। किन हो कुनै कहिलेकाहीँ कसैको याद धेरै आउँछ होइन, मनभित्र गुम्सिएर रहेका त्यो भावनाहरू जसलाई न त शब्दमा सजिलै व्यक्त गर्न सकिन्छ न त मनमै दबाएर राख्न सकिन्छ। किन हो कुनै तिम्रो याद धेरै आउँछ भन्नलाई है, त्यस्तै गरेर अब दिनको उज्यालोमा खासै अब त्यो कामको दौड धुपले मनलाई अलिकति अल्झाएर त राख्छन्, रातको समयमा त फेरि मन यस्तै घुमिहाल्छन्, एक्लै हुन्छ होइन। मैले भन्ने गर्थेँ कि कहिलेकाहीँ सायद एक्लो भएर हुनसक्छ होइन, यो मनमा विभिन्न कुराहरू खेलेको बुझा है होइन, बुझ्नुपर्छ है, तपाईँले बुझ्नु बुझ्नुहोस्। तपाईँ एक्लै हुनुहुन्छ, कतै एक्लो महसुस गरिराख्नु भएको छ, तर तपाईँले कसैको साथ खोजिराख्नु भएको छ त्यति बेला, अनि तपाईँ गुहार्दै हुनुहुन्छ सायद, मनमा विभिन्न कुराहरू खेल्दैछन् है, डिप्रेसनतर्फ पनि जान सकिन्छ यस्तो भइसकेपछि बुझ भनिसकेपछि होइन। तर त्यहाँनिर हुँदैन, अब कहिले काहीँ भनिन्छ नि अब जस्तै अब दिनको उज्यालोमा भइसकेपछि त कामको दौड धुपले मलाई अलिकति अल्झ्याउँछ, कहिले काहीँ साथीहरू हुन्छन् त्यसमा अल्झिन्छ, तर जब साँझ पख सहर शान्त हुन थाल्छ तब कसैको याद छुट्टै श्रृङ्खला सुरु हुन्छ होइन, याद आउन थाल्छ, अनि चिसो हावाको झोक्काले सुन्दा पनि कहिलेकाहीँ उसको आभास हुन्छ भनेर मलाई एउटाले भनिरहेको हुन्थे, गफ हानिरहेको हुन्थे ब्रेकअप भइसकेपछि, हर चिजमा मैले उसलाई देखेको हुन्छु, हर तरिकाले मैले उसलाई सोचेको हुन्छु होइन, माया यति गरेको थिएँ यति गरेको थिएँ अरे, अनि सुन्ने मान्छे म पर्छु फेरि कसरी भन्दाखेरिमा हजुर हो ठिक छ न होइन, कुराहरू हुन्छ नि त सुन्दै थिएँ, अनि सुन्दै थिएँ माया बेसरी गरेको थिएँ, मैले भविष्य सजाएको थिएँ भन्दै थिएँ, मैले भविष्य सजाएको थिएँ होइन, हर कुरा गरेको थिएँ, हर कुरा घर परिवारका कुरा होइन, आफ्ना कुरा व्यक्तिगत कुरा भविष्यमा गर्ने कुरा हर कुरा सेयर गरेको थिएँ भन्दै थिएँ मलाई, अनि आँसु आँसु झार्न मात्र सकेको थिएन होइन, सबै कुरा गरिरहेको थियो, टक्क आँखामा आँसु थियो, अनि भन्दै थियो धेरै माया गरे, बेला बेलामा भन्थ्यो कहिलेकाहीँ भनौँ न फोनहरू नआउँदा म्यासेज नआउँदा किन हो किन यसै रिस उठ्ने होइन, किन कसो झर्किने बानी हुन्थ्यो सायद, त्यो पनि हुनसक्छ होइन, विभिन्न कुराले हुनसक्छ भनेर आफू आफै भन्दै, अनि त्यसपछि मलाई सुनाउँथे क्या, अनि ठिकै हो यस्तै हो जिन्दगी भनेर कहिलेकाहीँ मैले सम्झाउने गर्थेँ, यस्तै हो जिन्दगी, मलाई पनि त्यति त के थाहा छ र
माया प्रेमका कुरा होइन भन्थ्यो एउटा केटाले भन्नुहुन्छ हामी सिधै गएको एउटा केटाले भन्थ्यो माया प्रेमका कुराहरू यस्ता यस्ता हुन्छन्। हेर्नुहोस् न साथीहरूसँग बसिसकेपछि विभिन्न कुराहरू हुन्छन्, कहिले काहीँ के भन्छ भन्दाखेरिमा जति सम्झेको उसलाई थिए, जति होइन सम्झना उसलाई गरेको थिए, जति ख्याल उसको गरेको थिए सायद कसैको पनि थिएन, जति प्रायोरिटी उसलाई दिएको थिए सायद कसैको पनि थिएन, आफ्नै पनि त्यति प्रायोरिटी थिएन होला होइन, हर कुराको प्रायोरिटी उसलाई राखेको थिए, हर कुरा मान्छु है तिम्रो लागि, तिम्रो तिमीले भनेका हर कुरा मान्नेछु मात्र भन न, सायद उपस्थिति कमजोरी भयो कि होइन। कहिले काहीँ मान्छेको बानी के हुन्छ, व्यवहार के हुन्छ भन्दाखेरिमा धेरै अरूको माझमा उपस्थित भइदिँदा पनि ठिकै हो होइन, छँदैछ भन्ने खालको पनि हुनसक्छ कि होइन। अनि कथन याद आयो रातको समयमा भने पनि तिमी किन निष्ठुरी बाकी साना भन्नुहुन्छ, म त यतातिरकै हट्दैछ साथीले भनेको त बिर्स्यो मैले त यहाँ त्यस्तै त्यस्तै कुरा आइरहेको रहेछ म्यासेजमा पनि, अनि म त यतातिर गए ठिक छ मलाई आज लास्ट एघार भएको छ ब्रेकअप भएको छ जस्तो छ ठिक छ त्यतातिर नजाउँ, यता पनि साना के भयो भन्नुहुन्छ म त्यतातिर गएन गाँठे, मेरा यी भावनाहरूले कहिले काहीँ फेरि के हुनसक्छ, सम्झना सम्झना यो कुराहरू ठिक छ यतातिर गएन म सान्न, अहिले दुरु दुरु रुन सक्नुहुन्छ, यति बेला म म्यासेजतर्फ जान्छु। भागी सृजना हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, राई सम्झना हुनुहुन्छ, कार्यक्रम सुन्दैछु सिन्धुलीको जलकन्या होइन सिन्धुलीको जलकन्याबाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ। अनि बस्ने भएका साथीहरूमा रूपसना योगी, शर्मला आयु, पवन आले, मनिषा राई, युवराज दुर्गा र रेडियो सुनेर बस्नुहुने सम्पूर्णमा सम्झना माया छ भन्नुहुन्छ। त्यस्तै गरेर यति बेला दुर्गा साईले पनि कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, नेपाल घर रामी छपाठ बाबी आखरको हो, अनि हाल चाहिँ दुबईबाट कार्यक्रम मजाले सुन्दैछु भन्नुहुन्छ, राम्रो लाग्छ कार्यक्रम भन्नुहुन्छ, सबैमा घर परिवार साथीभाइ सबैमा सम्झना माया छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर तामाङ प्रमिला हुनुहुन्छ, शुभरात्रि सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर यति बेला राई दिभुचा सनिसा हुनुहुन्छ है, सुन्दैछु भन्नुहुन्छ, घर बाह्रहा पोखरी खोटाङ, हाल चाहिँ कुवेतबाट हो भन्नुहुन्छ, सम्झना सबैमा घर परिवार साथीभाइ सम्झना है सबैमा सम्झना भन्नुहुन्छ, मम्मी भाइ अंशु राई, निशान राई, त्यस्तै गरेर नाना मिता दिभुचा, बुनु सञ्चिता राई, राई सफल आयुष, राई निराजकला, रोयल सरोज सर, रञ्जित राई, अनिल राई, प्रमिषा चामलिङ, रेवती राई चामलिङ, रिता भन्दा पनि रितु लामा, सलिना राई लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ, रूपा तामाङ लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ, सुजिता मगर हुनुहुन्छ, सम्झना सबैमा है सिन्धुलीबाट सुन्दैछु भन्नुहुन्छ, उहाँलाई पनि मनदेखि धन्यवाद दिन चाहे ठिक छ। मैले के मेसेजहरू वाचन गरेँ जस्तो लाग्छ, प्रकाश चेलेदाई दिउँसो कता जानुभएको थियो भन्नुहुन्छ, म यतातिर छु, उहाँलाई विशेषमा धन्यवाद दिन चाहन्छु। यति बेला हेर्दै हुनुहुन्छ धनुकजमेरजी हुनुहुन्छ, मायापुरीजी हुनुहुन्छ, उहाँहरू पनि हेर्दै हुनुहुन्छ, विनिता छेत्री पनि हुनुहुन्छ, उहाँले पनि हेर्दै हुनुहुन्छ, के भन्नुहुन्छ, हामी सिधै गाउँबाट आइडी टाइपको छ, उहाँले पनि हेर्दै हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ होइन। त्यस्तै गरेर यति बेला निकिता मगर हुनुहुन्छ, उहाँले पनि म्यासेज पठाउनु भएको छ, सुन्दैछु हेर्दैछु सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर दोलखाबाट हुनुहुन्छ विनिता छेत्रीबिनु, सम्झना सबैमा भन्नुहुन्छ, शुभरात्रि है भन्नुहुन्छ, सुनिता सुनवार हुनुहुन्छ, उहाँले पनि सुन्दै हुनुहुन्छ, सबैमा सम्झना छ भन्नुहुन्छ। त्यस्तै गरेर यति बेला हुनुहुन्छ म्यासेज पठाउनु भएको छ मलाई, प्यारा प्यारीहरूलाई मिठो सम्झना छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु।
माय नेम इज सिला ए कता जान्छ मेरो दिमाग पनि कता जान्छ म यहाँ म्यासेज भाषण गर्दैछु धनु गजनेरजी हुनुहुन्छ उहाँले पनि हेर्दै हुनुहुन्छ उहाँ खण्डिया खिस्री फलाटेबाट हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु साहिल चौलाकै हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ त्यस्तै गरेर यति बेला रूपसनायोगी पनि हुनुहुन्छ उहाँले पनि हेर्दै हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ कृष्ण राई बिन्दास हुनुहुन्थ्यो उहाँ हेर्दै हुनुहुन्थ्यो त्यस्तै गरेर यति बेला हुनुहुन्छ म्यासेजहरू वाचन गरिरहेको छु त्यो म्यासेजहरू मैले यहाँ छुट्याएँ जस्तो लाग्छ होइन अनिता जिरेल हुनुहुन्छ सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर मलाई यति बेलाको समयमा अब छुट्टिनुपर्छ होइन यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो मनदेखि धन्यवाद दिन चाहन्छु मुना भण्डारीले पनि हेर्दै हुनुहुन्छ मलाई मनदेखि धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर यति बेला मैले के यहाँ एउटा के खोज्दै थिएँ तर भेटेको छैन यसो त्यो भएर पनि कुराहरू के ए सपनीमा नआउन मेरो माया भुल्न गाह्रो भएको बेलामा भन्दिनुहुन्थ्यो यहाँ मलाई पनि यो गर्मी पानी पर्देऊ न अहिले पार्देऊ न इन्द्रदेव यो गर्मी भएको बेलामा महसुस यस्तै भएको छ ठिक छ यति बेला अब यो गीत राख्दै तपाईँको माझबाट म कार्यक्रम प्रस्तुत श्रीराज महत पनि छुटिन चाहन्छु के भन्दाखेरि मा यतिन्जेलसम्म सुनेर साथ दिनुभयो मनदेखि धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर म्यासेज गरेर साथ दिनुभयो कार्यक्रममा होइन कार्यक्रममा सेयर गरेर साथ दिनुभयो मनदेखि धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर अर्को कुरा भन्नुपर्दाखेरिमा के भन्न खोज्दै थिएँ मनमै रह्यो आज कुराहरू किन धेरै आएको छैन जस्तो लाग्छ केही कुराहरू आए तर खै कुराहरू कमै आइराखेको छ मलाई झालरुखा बन्द गर्न बिर्सिनु भयो कि ध्यान दिनुहोला गर्मीको मौसम छ पानी प्रशस्त मात्रामा पिउनु होला पनि भन्न चाहन्छु त्यस्तै गरेर अर्को कुरा भन्नुपर्दाखेरि म पनि हेर्दैछु के भनिदिनुहुन्छ कृष्ण राई बिन्दास राई उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु हेर्दै हुनुहुँदो रहेछ उहाँलाई पनि विशेष रूपमा धन्यवाद होइन मैले म्यासेजहरू मात्र भाषण गरिरहेको छु क्या त्यो भएर पनि ठिक छ विद्युतीय उपकरणहरू रातको समयमा चार्जिङमा राखेर नछोड्नु होला त्यस्तै गरेर अर्को कुरा भन्नुपर्दाखेरिमा रातको समयमा अर्को कुरा भन्नुपर्दाखेरि लामखुट्टेको टोकाइबाट बस्नु होला त्यसपछि अर्को कुरा भन्नुपर्दाखेरिमा मेरो कुनै कुरामा लागेर कहिलेकाहीँ झ्याल रुखा बन्द गर्न बिर्सनु भयो भने त्यसमा पनि ध्यान दिनुहोला अर्को कुरा भनेको औषधि लिनु बिर्सनु भयो कि कोही कसैलाई केही भन्नु थियो कि त्यो बिर्सनु भयो कि ध्यान दिनुहोला पनि भन्न चाहन्छु भन्दै यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट हेरेर साथ दिनुभयो मनदेखि धन्यवाद दिन चाहन्छु अनि सुनेर साथ दिनुभयो म्यासेज गरेर साथ दिनुभयो सम्पूर्णलाई विशेष रूपमा मनदेखि धन्यवाद दिँदै म कार्यक्रम प्रस्तुत अब खर्च 14 15 लागेको ह्यान्डसम छिटो अन्तिममा सपनीमा नआउन निर्माया यो गीत छोटो मिठोमा राख्दै आजको बसाइबाट छुटिन चाहन्छु हवस् त नमस्कार शुभरात्रि मिठो सपनीको कामना गरेका

0: हावाहुरी चलेको बेला के गर्ने,
1: घरको झ्याल र ढोका बन्द गर्ने,
0: आगोका स्रोतहरू बन्द गर्ने,
1: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
0: भीड़भाड़मा भए नआत्तिने, भागदौड़ नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
0: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
1: हावाहुरी चलेको बेला के नगर्ने,
0: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
1: बिजुलीको तार लत्रिएको छ भने नछुने,
0: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
0: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
2: होइन हजुरबुबा, झोला बोकेर हिँड्नु भयो त, सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
3: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छुइन। अब यो सबै रोगको उपचार यही हुँदैन, अनि सहर नगएर के गर्नु?
2: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
3: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
2: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच, रगतमा 3 महिनादेखिको सुगरको अवस्था हेर्ने FBA1C जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहे कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बिमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित छन्।
3: ए सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
4: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने IUCD र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
2: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
5: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौ र अरूलाई पनि बचाऊ।
1: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.np, फोन नम्बर 0840 40 0114 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 1660 48 54 114 मा सम्पर्क गर्नुहोस्।
5: जिल्ला अस्पताल रामेछाप।

0: पेसाब नगरपालिकाको अनुरोध।
1: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
2: हजुरको रेडियो।

0: आज विक्रम सम्बत 2083 साल असार 13 गते शनिबार ज्येष्ठ शुक्ल त्रयोदशी तिथि 27 जुन 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै माधव दुलालको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: अस्तव्यस्तताका बीच रासुपाको नेतृत्व चयन, सरकार विरूद्ध मोर्चा कस्तै विपक्षी, होल्डिङ सेन्टरका बालबालिका कोही स्कूल बाहिर कोही भर्ना विहीन, बर्ड फ्लूले किसानलाई ठूलो क्षति, राजधानी मौजदात सकिँदै नयाँ राजधानी प्रयोगमा अनियोलता लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको बजेटमा बिरूवा रोप्ने अभियान शीर्षकको शुभ समाचार।
0: विवाह केवल दुई व्यक्ति बीचको सम्बन्ध मात्र होइन, समाज र प्रकृति प्रतिको जिम्मेवारी पनि हो भन्ने सन्देश दिन झापाको दमक नगरपालिकाले नयाँ अभियान घोषणा गरेको छ। नगरपालिकाले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष 2083-84 बजेट मार्फत जीवनभर हाम्रो जोड़ी रहन्छ कहिल्यै नतोडी अभियान शुरू गर्ने भएको हो। अभियान अन्तर्गत विवाह दर्ता गर्न आउने नवदम्पतिले अनिवार्य रूपमा दुईवटा बिरूवा रोप्नुपर्नेछ। बिरूवा रोपेको र त्यसलाई हुर्काउने प्रतिबद्धता जनाएको टोल विकास संस्थाको सिफारिश सहित मात्रै विवाह दर्ता प्रक्रिया पूरा हुनेछ। दमक नगरपालिकाका उपप्रमुख रेगिना भट्टराई प्रसाईका अनुसार यो कार्यक्रम वातावरण संरक्षणसँगै वैवाहिक सम्बन्धलाई थप जिम्मेवारी र दिगो बनाउन केन्द्रित छ। उपप्रमुख प्रसाईले भन्नुभयो, विवाहको सम्झनासँग बिरूवालाई जोड्दा दम्पतिमा त्यसलाई जोगाइरहने भावना विकास हुन्छ, यसले हरियाली बढ़ाउनुका साथै सम्बन्धलाई पनि नयाँ लामो समयसम्म टिकाई राख्न मनोवैज्ञानिक दबाव सृजना गर्छ। यो नगरपालिकाले यसै पटक ल्याएको कार्यक्रम हो। नगरपालिकाले यसलाई केवल वृक्षारोपण कार्यक्रमका रूपमा नभई सामाजिक तथा वातावरणीय अभियानका रूपमा अघि बढ़ाउने जनाएको छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनाश हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: Oh, fuck.

0: AI TV-मा हेर्नुहोस् फुटबलको हर एक एक्साइटिङ मोमेन्ट AI पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याशब्याक र 0% EMI नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपीरियन्स एलसी लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर अस्तव्यस्त व्यवस्थापन र अघोषित समूहगत प्रतिस्पर्धाबीच राष्ट्रिय स्वतन्त्र पार्टीमा नयाँ नेतृत्व चयन भएको छ पार्टी सभापतिमा रवि लामिछाने र उपसभापतिमा सोडिम वाग्ले निर्विरोध निर्वाचित भएका छन् अन्य पदाधिकारी र केन्द्रीय सदस्य मतदानबाट चुनिएका छन् लामिछाने संस्थापक सभापति हुन् अर्थमन्त्री समेत रहेका वाग्ले यसअघि पनि उपसभापति थिए उनी 2079 आम निर्वाचनपछि रासपामा जोड़िएका हुन् महिला उपसभापतिमा सविता गौतम विजयी भएकी छन् विद्युतीय भोटिङ मेसिन र प्रवासका प्रतिनिधिले अनलाइन मार्फत शुक्रबार गरेको मतदानमा गौतम 789 मत ल्याएर निर्वाचित भएकी हुन् उनकी प्रतिस्पर्धी तोसीमा कार्कीले 572 मत ल्याएकी छन् कानून मन्त्री समेत रहेकी गौतम यसअघि केन्द्रीय सदस्य थिइन् महामन्त्रीमा विपिन आचार्य निर्वाचित भएका छन् महामन्त्रीमा उनले 773 मत ल्याउँदा प्रतिस्पर्धी मनिष शाहले 346 गणेश कार्कीले 169 र सागर ढकालले 139 मत ल्याएका छन् आचार्य पार्टी नेतृत्वसँग नजिक रहेर काम गर्दै आएका नेता हुन् उनले पार्टीको विधान संशोधन समितिको नेतृत्व समेत गरेका थिए उनी यसअघि पार्टीमा सहमहामन्त्री रहेका थिए खुला सहमहामन्त्रीतर्फ 471 मत ल्याउँदै असीम शाह र 410 मत सहित हरि ढकाल निर्वाचित भएका छन् दुई सहमहामन्त्री पदका लागि भएको निर्वाचनमा रमेश प्रसाई यज्ञमणि नेउपाने सुलभ खरेल अशोक कुमार चौधरी मिलन लिम्बू पुकार बम राजीव खत्री विजय चैरू र हिमेश पन्त पनि प्रतिस्पर्धी थिए महिला सहमहामन्त्रीमा 737 मत सहित निशा डागी निर्वाचित भएकी छन् उनका प्रतिस्पर्धीमा सहमहामन्त्रीमा जुली यादव जमुना शर्मा कमिनी कुमारी चौधरी र रिमा विश्वकर्मा रहेका थिए पार्टी नेतृत्वले समूहगत प्रतिस्पर्धा नहुने भने पनि महामन्त्रीको निर्वाचनमा संस्थापनपछि एक ठाउँमा हुने गरी छलफल चलेको थियो केन्द्रीय सदस्यको निर्वाचनमा मतदान गर्नुपर्नेको सूची प्रतिनिधिलाई व्हाट्सएपमा पठाइएको थियो अस्तव्यस्तताका बीच रासोपामा नयाँ नेतृत्व शीर्षकमा कान्तिपुर दैनिकमा आज यो खबर छापिएको छ
3: तीन दिनका लागि तय गरिएको सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको प्रथम महाधिवेशन छैटौं दिनको राति अबेर समय चल्यो हिजो पदाधिकारीका लागि भएको निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएसँगै पार्टीमा नयाँ नीति र नयाँ नेतृत्व आएको छ नवनिर्वाचित पदाधिकारीमा अधिकांश पुरानै अनुहार दोहोरिएको छ आगामी चार वर्षका लागि निर्वाचित नेतृत्वले महाधिवेशनबाट पारित नीतिगत नीतिभित्र रहेर काम गर्नुपर्नेछ सभापतिको शपथ ग्रहणसँगै रवि लामिछानेले रासपा अब झनै परिपक्व भएर अघि बढ्ने बताउनुभयो उहाँले भन्नुभयो प्रतिबद्धताका साथ हामी भन्न चाहन्छौं पहिलो ऐतिहासिक महाधिवेशनबाट राजनैतिक रूपमा वैधानिकता प्राप्त गरेको देशकै सबैभन्दा ठूलो झन्नै द्वितीयको सरकार सञ्चालन गरिएको रासपा परिपक्व भएर अघि बढ्नेछ तर पार्टीको पदाधिकारी चयन प्रक्रियामा कुल महाधिवेशन प्रतिनिधि मध्ये 32% मात्रै भाग लिएका छन् रासपाका पदाधिकारी छान्न भएको निर्वाचनमा 1290 मत मात्रै खस्ता 2669 मतदाता मतदानबाट बाहिर रहेका छन् मतदानमा पार्टी सभापति रवि लामिछाने प्रधानमन्त्री समेत रहनुभएका वरिष्ठ नेता बालेन्द्र शाह बालेन सहित 2669 जनाले भाग नलिएको निर्वाचन आयोगका सदस्य गोकुल बास्कोटाले बताउनु भएको छ सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह बालेनले एकै मञ्चबाट गुटगत राजनीति नगर्ने घोषणा गरे पनि रासोपामा भित्रभित्रै गुटबन्दी मौलाएको देखिएको छ जसमा बालेन पक्षधर नेताहरूले नेतृत्वमा सहज प्रतिनिधित्व खोजेका छन् त्यसले पार्टी समायोजनबाट आएका नेताभित्रै दोहोरो मापदण्ड लागू गरिएको छ महाधिवेशनबाट शीर्ष दुई नेता रवि बालेन नेतृत्वमा सर्वसम्मत दोहोरिएका छन् रासपाको प्रथम महाधिवेशन महिला प्रतिनिधित्वको हिसाबले भने ऐतिहासिक बनेको छ नेपालको संविधानले राजनीतिमा महिलाको प्रतिनिधित्व 33% सुनिश्चित गरेको छ अहिलेसम्म कुनै पनि राजनैतिक दलमा केन्द्रीय समितिमा 33% महिला सहभागिताका लागि ठूलो संघर्ष गर्नुपर्ने बाध्यता रहँदै आएको थियो तर रासपाको यो महाधिवेशनले ती सबै खालका सकसलाई तोडेको छ खुलेर मैदानमा आएका अधिकांश महिला उम्मेद्वारहरूलाई महाधिवेशन प्रतिनिधिले पनि स्वस्फूर्त रूपमा मतदान गरेर केन्द्रीय नेतृत्वमा पुर्याएका छन्। रासोपा नेतृत्वमा पुरानै अनुहार, नेतृत्वमा महिला पुरूष बराबरी। रवि सहित 2669 प्रतिनिधिले गरेनन् मतदान। आजको मध्याह राष्ट्रिय दैनिकमा समाचार छ।
2: पुराना दलहरूले सरकार विरूद्ध मोर्चाबन्दीको तयारी थालेका छन्। रासोपा नेतृत्वको सरकारले विभिन्न आरोपमा पुराना दलका नेता, कार्यकर्ता तथा व्यवसायीहरू पक्राउ गर्न थालेपछि नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र मधेसवादी दलहरूले मोर्चा बनाउने तयारी थालेका हुन्। नेकपाका संयोजक पुष्पकमल दाहालले सरकार विरूद्ध पुराना दलहरूले संयुक्त मोर्चा बनाउने तयारी थालेको खुलासा गरेका छन्। नेकपा कोशी प्रदेशको विराटनगरमा शुक्रबार आयोजित बैठक तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले यस्तो खुलासा गरेका हुन्। सरकार विरूद्धको आन्दोलनका लागि मोर्चाबन्दी गर्न कांग्रेस, एमाले, मधेसवादी दलहरूका नेताहरूसँग आफूले कुराकानी गरिरहेको दाहालले बताएका थिए। सरकार विरूद्ध लड्न सबै दलका नेता संयुक्त मोर्चाबन्दीका लागि सकारात्मक हुनुहुन्छ उनले भनेका छन्। यसै विषयमा विराटनगर स्थित कांग्रेस नेता डाक्टर शेखर कोइरालासँग पनि छलफल गरिएको उनले बताएका छन्। शुक्रबार नै नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालासँग विराटनगर स्थित उनकै निवासमा पुगेर सरकार विरूद्ध संयुक्त मोर्चाबन्दी गर्ने विषयमा समेत छलफल भएको छ। हालै मात्र एमाले उपाध्यक्ष विष्णु पौडेललाई सरकारले पक्राउ गरेको थियो। यस्तै नेकपा निकट व्यवसायी अजय सुमार्गीको राहदारी पनि रोक्का गरिएको छ। यसै विषयमा कुराकानी गर्न नेकपाका संयोजक दाहाल र सहसंयोजक नेपाल कोइराला निवास पुगेको कोइराला निकट स्रोतले जानकारी दिएको छ। व्यवसायी सुमार्गी दाहाल निकट हुन्। उनलाई सरकारले छानबिनको दायरामा ल्याउन खोजेपछि दाहालको बेचैनी बढ़ेको हुन सक्ने जनाइएको छ। जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव लगायत नेताहरूसँग पनि नियमित छलफल भइरहेको दाहालले बताएका छन्। दाहालले प्रदेश र स्थानीय तहको निर्वाचनमा एमालेसँग सहकार्य हुने बताएका छन्। उनले अन्य साना कम्युनिष्ट पार्टीहरूसँग पार्टी एकता गर्ने र एमालेसँग संसद, सड़क, प्रदेश र स्थानीय तहको निर्वाचनमा सहकार्य गर्ने बताएका छन्। नेकपाको एकताको महाधिवेशनबाट क्रमभंगता हुने समेत उनले दावी गरेका छन्। पार्टीमा सशक्त नयाँ नेतृत्व स्थापित गरेर युवा पुस्तालाई पार्टी जिम्मा लगाउने गरी पार्टी नेतृत्वले रणनीति तयार पारिरहेको उनको भनाइ थियो। त्यस्तै राजोपाले राष्ट्रपति रामचन्द्र पौडेललाई पद छाड्न जबरजस्ती दबाव दिइरहेको समेत संयोजक दाहालको दावी छ। राष्ट्रपति पौडेल केही दिन पनि टिक्न नसक्ने अवस्था रहेको दाहालले बताएका छन्। राजोपाले राष्ट्रपतिलाई पद छाड्न अस्वाभाविक दबाव दिइरहेको छ उनले भनेका छन्। मलाई प्राप्त जानकारी अनुसार केही दिन पनि टिक्न सक्ने अवस्था छैन उनको भनाइ छ। राजोपा नेतृत्वको सरकारले विभिन्न आरोपमा पुराना दलका नेता, कार्यकर्ता तथा व्यवसायीहरूलाई पक्राउ गर्न थालेपछि नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र मधेसवादी दलहरूले मोर्चा बनाउने तयारी थालेका हुन्। सरकार विरूद्ध मोर्चा कस्तै विपत्ति शीर्षकमा नागरिक दैनिकमा यो खबर छ।
3: सम्पत्ति शुद्धिकरण अनुसन्धानका क्रममा गत सोमबार पूर्व उप प्रधानमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेल पक्राउ परे, तर उनीमाथिको आरोप खासै खुलाइएन। 5 पटक अर्थमन्त्री भइसकेका पौडेल पक्राउ पर्नुको कारण धेरैले थाहा नै पाएनन्। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको पत्रका आधारमा प्रहरीले पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो। उनलाई विशेष अदालतको इजलासमा पेश गरिदाको दृश्य भने धेरैले लाइभ हेरे। पौडेलमाथि लागेका आरोप र उनको प्रश्नमा गरिएको बहस मोबाइलमै हेर्न पाइयो। अदालतका इजलासमा लाइभ भएको यो पहिलो घटना भने होइन। कोविड कालमा संसद विघटन जस्ता बहुचर्चित मुद्दाको सुनवाई हुँदा सर्वोच्चले लाइभ गरेको थियो। मीडियाले त्यसैका आधारमा इजलासको रिपोर्टिङ गरेका थिए। अरू बेला पनि इजलासका बहस पैरवीहरू लाइभ हुन्छन्, तर आम चासोका कारण खासै चर्चा पाएका हुँदैनन्। पछिल्लो पटक उच्च अदालत जनकपुरले पनि इजलास लाइभ गर्न लागेको छ। जनकपुरको सड़क निर्माणको समय अवधि सकिएपछि ठेक्का लिएको कम्पनीलाई कार्यवाही गर्ने वा म्याद थप्ने विषयमा उच्च अदालतको बहस लाइभकै कारण चर्चामा आएको छ। इजलासमा लाइभ आजको मध्याह दैनिकमा समाचार छ।
2: सरकारले हरेक वर्ष राष्ट्रिय धान दिवस मनाउँदै धानमा आत्मनिर्भरता बढ़ाउन खोजे पनि मुलुक अझै धान तथा चामलमा पर निर्भर छ। सिंचाई अभाव, समयमा रासायनिक मल नपाइनु, गुणस्तरीय बिउको सीमित उपलब्धता, खेतीयोग्य जमीन घट्दै जानु र जलवायु परिवर्तनको असरका कारण मुलुकले आवश्यक धान उत्पादन गर्न सकेको छैन। मुलुक चामलमा आत्मनिर्भर हुन नसक्दा चालू आर्थिक वर्ष 2082-83 एघार महिनामा करिब 38 अर्ब रूपियाँ बराबरको धान तथा चामल आयात भएको छ। भन्सार विभागका अनुसार जेठ मसान्तसम्म 7,11,520 मेट्रिक टन धान तथा चामल आयात हुँदा 37,83,92,00,000 रूपियाँ विदेशिएको छ। सरकारले यस वर्ष जलवायु मैत्री प्रवृत्ति, धानमा आत्मनिर्भरता र समृद्धि भन्ने मूल नारा सहित 23 औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाउने तयारी गरिरहेका बेला आयातको तथ्याङ्कले आत्मनिर्भरताको लक्ष्य अझै चुनौतीपूर्ण देखाएको छ। कोशी प्रदेशमा हालसम्म 15% रोपाई भएको छ। कोशी प्रदेश कृषि निर्देशनालयको असार 12 गतिको तथ्याङ्क अनुसार कोशी प्रदेशमा 15.33% रोपाई भएको छ। त्यस्तै अन्नको भण्डार मधेस प्रदेशमा अहिलेसम्म औसतमा 4.36% मात्रै धान रोपाई भएको छ।